अनुभूतिज्ञहरूले यही कुरा बताएका छन्। हामी मनका पछि खुरुखुरु हिँड्नु हुँदैन, मन हामीले भने बमोजिम खुरुखुरु हिँड्नु पर्दछ। हामीले भनेको मान्न थाल्यो भने मनका कारण हामीले सुखमय जीवन बाँच्न पनि सक्दछौँ। हामी भनेको हाम्रो विवेक हो, त्यो विवेक कहिले पनि गलत हुँदैन प्रिय सज्जन। त्यसैले हाम्रो विवेकले भनेको मान्नु मनका निमित्त अत्यन्त आवश्यक छ, र विवेकले भनेको मान्ने मन सबैभन्दा नजिकको साथी हुन्छ। सुखमय जीवन बाँच्न पनि सक्दछौँ हामी यसो भयो भने, तर मनले जे भन्यो विवेक बिर्सिएर त्यसकै पछाडि कुदिरहने हो भने हामी गरिब अस्वस्थ र दिनहीन बन्नुपर्ने अवस्था पनि आउन सक्दछ। मनोविदहरूले पनि मनमा धेरै कुरा नखेलाउनु भनेर सम्झाउने गर्दछन्। जति मन बाहिर दौडियो त्यति नै हामी थकित हुन्छौँ। आजको मानिसले लगभग सधैँ जसो मनका कारण उत्पन्न हुने थकाइ महसुस गरिरहेको हुन्छ। कुनै काम पनि गरेको छैन, यात्रा पनि गरेको छैन, भारी पनि बोकेको छैन, तर पनि व्यक्ति निकै थकित भए जस्तै देखिन्छ, खुइया खुइया गरिरहेको हुन्छ। भारी नबोक्दा नबोक्दै पनि, काम नगर्दा नगर्दै पनि, यसको कारण के हो भने व्यक्तिको शरीर एक ठाउँमा रहिरहेका भए पनि मन दस ठाउँमा पुगेको हुन्छ। मन दौडिरहेको हुन्छ अनेकन विषयहरूमा, कहिले शङ्कामा, कहिले उपशङ्कामा, कहिले डरमा त्रासमा, कहिले हत्या हिंसामा, कहिले लडाइँ झगडामा, कहिले आपसी प्रतिशोधमा, कहिले घृणामा। भित्रको मन दौडिरहेको छ, भित्रको मनको उछल कुदले बाहिर पनि व्यक्ति थकी देखिएको हुन्छ। प्रिय सज्जन, संसारमा हामीले सोचे जस्तो डर, हामीले कल्पना गरेको जस्तो त्रास, हत्या, हिंसा केही पनि छैन। प्रिय सज्जन, न त हामीले सोचे जस्ता डर लाग्दा मानिसहरू नै छन्, त्यस्तो बनाइएको मात्र हो, हामीले बनाएका मात्र हो। बेलुनमा हावा भरे जस्तै हामी भित्रको मनले चाहिँदा नचाहिँदा डर, त्रास, हत्या, हिंसा आदि इत्यादिको हावा भरिदिएको छ हामी भित्र। अनि त्यही हावा भरेर हामीलाई पुडुवा बनाइदिएको छ मनको यो बदमासी हो। प्रिय सज्जन, मनको यो बदमासी हो कि इमानदारी हामीले छुट्याउन सकेनौँ, यहीँनिर समस्या छ। जहाँ हामीले टेकेका छौँ त्यहाँ उभिएर एकपटक चारैतिर नजर घुमाऊ, दृष्टि लगाऊ, दायाँ हेरौँ, बायाँ हेरौँ, पूर्व हेरौँ, पश्चिम हेरौँ, उत्तर दक्षिण तलमाथि सबैतिर हेरौँ, निहालेर हेरौँ, शान्तिका साथ हेरौँ, धैर्यका साथ हेरौँ। हामीले कतै पनि नराम्रो देख्दैनौँ, कतै पनि नराम्रो छैन। चराचुरुङ्गीहरू चिरबिर चिरबिर चिरबिराइरहेका छन्, आकाशमा बेपरवाह उडिरहेका छन्, परपर बोट बिरुवाका पातहरू मस्तसँग हावामा झुलिरहेका छन्, बगैँचामा फुलहरू फुलिरहेका छन्, तिनै फुलहरूमाथि पुतली र भौँराहरू भुलिरहेका छन्। आकाश सफा छ, स्वच्छ छ, ठिक छ, बादलै लागेको पनि हुन सक्छ, बादलै लागेका भए पनि एकछिनपछि हटेर गइहाल्छ, लामो समय रहँदैन। नदी आफ्नै सुरमा समुद्रतिर बगिरहेको छ, आकाशमा सूर्यको कर्तव्य जारी छ, चन्द्रको कर्तव्य जारी छ, सूर्य चन्द्रको प्रकाश जारी छ आकाशमा। अझ उत्तरतिर फर्किएर हामीले हेऱ्यौँ भने देख्दछौँ स्वच्छ सुन्दर र निर्मल हिमशिखरहरू अविछिन्न अविराम मुस्कुराइरहेका छन् एकनाथसँग। प्रिय सज्जन, खै कहाँ छ नराम्रो, कहाँ छ नराम्रो प्रकृतिमा? प्रकृतिले कहिले हामीलाई दुःख दिएको छ? प्रिय सज्जन, ठिक छ, कहिले काहीँ प्रकोप आउँछ, प्राकृतिक प्रकोप, कहिले काहीँ यदा कदा, कहिले काहीँको प्रकोपलाई छोडिदिने हो भने सबैतिर आनन्दै आनन्द छ, सबैतिर सौन्दर्य नै सौन्दर्य छरिएको छ। नराम्रो छ भने केवल हाम्रो मन मस्तिष्कमा छ, बाहिर नराम्रो छैन,
हामी भित्रै नराम्रो छ। कुरूपता छ भने हामी भित्रै कुरूपता छ, र बाहिर यदि कुरूपता देखियो भने भित्रको कुरूपता बाहिर प्रकट भएको हो। प्रिय सज्जन, भित्र नभइकन बाहिर आउँदैन। हामीले नसोचिकन बोल्न सक्दैनौँ, नसोचिकन कसैसँग आफ्नो विचारहरू व्यक्त गर्न सक्दैनौँ। हामी जे सोच्दछौँ त्यही गर्दछौँ, त्यही खान्छौँ, त्यही हिँड्छौँ, त्यही बोल्छौँ। प्रिय सज्जन, त्यसैले बाहिर यदि हिंसा नै छ भने पनि, यदि कतै नराम्रो नै देखिएको छ भने केवल हामी भित्र नराम्रो भएका कारणले देखिएको छ। यो गहिरो कुरालाई हामीले बुझ्नुपर्दछ। कुरूपता छ भने हामी भित्रै छ, हामीले नै पालेर राखेका छौँ। मनको चिडियाखानामा आफैलाई खाने बाघ भालु, चितुवा बिच्छी, सर्पहरू, गोहीहरू र गोमनहरू प्रिय सज्जन, हामीले आफैले आफैभित्र पालेर राखेका यस्ता डरलाग्दा बाघ भालुहरूलाई, हिंसक वृत्तिहरूलाई, सर्प गोही र गोमनहरूलाई हामी लखेट्नु छ। प्रिय सज्जन, यदि हामीले हामीभित्रको नकारात्मक वृत्तिलाई हटाउन सक्यौँ भने स्वतस्फूर्त रूपमा हामीभित्र सद्वृत्तिको उदय हुन्छ। हामीभित्र सद्वृत्तिको उदय हुनुको अर्थ हामी जस्तै मानिसहरू बसेको यो समाजमा सद्वृत्तिको उदय हुनु हो। सबैभन्दा ठुलो परिवर्तन त अन्तस्करणमा आवश्यक छ। हामीभित्र बदलियो भने बाहिर बदलिहाल्छ। हामीभित्र हरियाली भयो भने बाहिर हरियाली हुन्छ। हामीभित्र फुलबारी निर्माण भयो भने बाहिर त्यो फुलबारी निर्माण हुन्छ। कुनै पनि पुल कुलेसाहरू एकैपटक बनेका हुँदैनन्। एकजना इन्जिनियरको मनभित्र सबैभन्दा पहिला पुल तयार हुन्छ। उसले आफ्नो मनभित्र, आफ्नो मस्तिष्कमा कोरेको, खिचेको जुन पुल छ, त्यो पुल बाहिर जस्ताको तस्तै उसले राखिदिन्छ। त्यसैले प्रिय सज्जन, हामीले आफैभित्र सुन्दर संसारको कल्पना गर्नु छ, सुन्दर समाजको कल्पना गर्नु छ, सुखद, आनन्दपूर्ण, परस्परको एकता भएको सुन्दर मनुष्य समाजको रेखाचित्र गर्नु छ। हामीले आफैभित्रका नराम्रा वृत्तिहरूलाई हटाएर त्यहाँभित्र अत्यन्त सुन्दर प्रेमको सौरभ छर्नु छ, प्रेमको फुलबारी निर्माण गर्नु छ। त्यसो भए पनि हाम्रो बाहिरको जगत पनि स्वतस्फूर्त राम्रो हुन्छ। बाहिरको जगतमा आफैमा राम्रो छँदैछ। हामी भित्रको जगत पनि राम्रो भयो भने यो बाहिरको जगत अझ सुन्दर हुन्छ, अझ राम्रो हुन्छ। यसका लागि मनलाई लगाऊ। मनले जहिले पनि यस्तै सकारात्मक चिन्तन गरिरहोस्। हवस् त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलामा फेरि हामी बस्नेछौँ अनि फेरि सत्सङ्ग गर्नेछौँ। तबसम्मका निमित्त तपाईँभित्र सद्वृत्तिको निरन्तर उदय भइरहोस् भन्ने मङ्गल कामनाका साथ म लक्ष्मण भण्डारी बिदा हुन्छु। बिदा दिनुहोस्। नमस्ते।

0: आजको कविता आजको कविता
1: आजको कविता आजको कविता।
2: नमस्कार, मेरो नाम प्रह्लाद पोखरेल। म खोटाङमा जन्मिएर तेह्रथुम र विराटनगर हुँदै काठमाडौँमा आएर बसिरहेको मान्छे हुँ र म छन्दमा कविता लेख्छु। कविताको शीर्षक एकतामा अनेकता, उपजाति छन्दमा रचिएको कविता हो। तिमी म जस्तो म तिमी समान, एकै थियो ज्यान विचार हाम्रो, अनेकता भो किन

0: साथ पायौं अत्यन्त सङ्लो मन मैलिएर के भो अकस्मात त्यसरी डरायौं टाढा भए तापनि दूर बस्दा विश्वास आस्था मन एक लाग्थे एकै भएको मनभित्र पस्दा बाधा व्यथा संशय दूर भाग्थे दूरत्वको खाडल झन् बढाई पर्दा लगाई किन एकतामा अनेकताको स्थिति सल्बलाई एकत्वको लक्ष्य भएछ धामा एकै थियो मार्ग उही हिँडाई उस्तै थियो संयमको उचाइ छेके छ कल्ले किन आज आई गन्तव्यको उत्तम लक्ष्यलाई भन्छौँ त्यही पुग्नु छ अग्लिएर ढुङ्गाहरू बग्नु छ पग्लिएर भन्छौँ त्यही पुग्नु छ अग्लिएर ढुङ्गाहरू बग्नु छ पग्लिएर त्यो लक्ष्य पुग्ने कसरी हिँडेर आकाश बाँड्ने कसरी गिँडेर टुक्रा बनाएपछि चित्तलाई अखण्डता खण्डित भो तुरुन्त जरा उखेलेपछि मित्रताको अस्तित्वकै हुन्छ समूलान्त रहस्य के हो मृदु मित्रताको र गुह्य के हो कटु शत्रुताको रहस्यमै गुम्फित भई जवानी अन्योलमै घुम्दछ जिन्दगानी अनेकताको जब घुम्छ बादल र एकता बन्छ सदैव दुर्बल अनेकताको छ अनन्त खलबल खै एकताको रसिलो मिठो फल आधार हाम्रो जब हो उही जिमी म पूर्व लाग्दा किन पश्चिमी तिमी रहस्यको यो जडसूत्रता चुमी विश्राम पाऊँ कसरी कहाँ घुमी धन्यवाद।
1: आजको कविता।
2: आजको कविता।

0: को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल वैशाख 31 गते बिहिबार, नेपाल सम्बत 1146, मे 14 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसद छल्ने र नबोल्ने नीतिले प्रधानमन्त्रीको आलोचना।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसद छल्ने र

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बैठक नै छोडेर हिँड्ने, संसदमा सम्बोधन नै नगर्ने जस्ता कार्यशैली देखिएकामा चौतर्फी आलोचना भइरहेको छ। लोकतन्त्रमा संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उहाँको गतिविधिका कारण संसदको गरिमामै क्षयीकरण हुने चिन्ता समेत व्यक्त हुन थालेको छ। सरकार गठन भएको साढे एक महिनामा प्रतिनिधि सभाका दुई अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एक पटक पनि सम्बोधन गर्नुभएको छैन। प्रतिनिधि सभा निर्वाचनपछि चैत 19 भएको पहिलो संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनैतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्र नभई आम जनताले पनि आश्चर्य मानेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले झन अस्वाभाविक गतिविधि देखाउनुभयो। नीति कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह बैठक छाडेर निस्किनु भएको थियो। नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाब प्रधानमन्त्रीले दिने संसदीय अभ्यास र प्रतिनिधि सभा नियमावलीको व्यवस्था रहेका कारण हिजो संसदमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने अनुमान सांसदले गरेका थिए। उहाँले 11 बजे मन्त्री परिषद बैठक बोलाउनु भएको थियो। मन्त्री परिषद बैठक सकिएपछि पनि उहाँ प्रधानमन्त्री कार्यालयका विभिन्न बैठकमा सहभागी हुनुभयो। उहाँ चढ्ने सवारी साधन दिनभर प्रधानमन्त्री कार्यालयमै थियो, तर प्रधानमन्त्री शाह छेवैमा भइरहेको संसद बैठकमा जानु भएन। उहाँले संसदमा प्रस्ताव पेश गर्न र जवाब दिनका लागि अर्थमन्त्री सोनी मुवागलेलाई अख्तियारी दिनुभएको थियो। प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रूलिङका लागि विपक्षी दलले सभामुख डीपी अर्यालसँग माग गरेका थिए। सभामुख अर्यालले भने प्रतिनिधि सभा नियमावली 2079 नीति कार्यक्रममाथि छलफलका क्रममा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने र जवाफ दिनुपर्ने व्यवस्था नरहेको भन्दै रूलिङ गर्न अस्वीकार गर्नुभएको थियो। रासोपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले भने प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था नरहेको तर्क गरिरहेका थिए। रासोपाका अरू सांसदले पनि प्रधानमन्त्रीको अनुपस्थितिको बचाव गरेका थिए। अर्का रासोपा सांसद राजीव खत्रीले पुराना राजनैतिक दलहरूले संसद अवरूद्ध गर्ने परम्परा र संस्कृतिलाई निरन्तरता दिएको तर्क गर्नुभयो। प्रधानमन्त्री संसदमा उपस्थित भएर स्थापित प्रणाली अनुसार चल्नुपर्ने पूर्व सांसद लक्ष्मणलाल कर्ण बताउनुहुन्छ। रासोपाले प्रतिनिधि सभामा करिब 2/3 सीट जितेपछि सदन सञ्चालन सहज हुने अपेक्षा थियो, किनभने विगतमा बारम्बार सदन अवरोध हुने गरेकामा रासोपाले विरोध गर्दै आएको थियो। संविधानविद तथा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संसदप्रति प्रधानमन्त्री जवाफदेही बन्नुपर्ने र संसदीय मूल्य मान्यता अपनाउनुपर्ने विषय स्वैच्छिक नभई बाध्यात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र संसद छल्दै प्रश्न बढ्दै कान्तिपुरमा समाचार छ।
4: सातामा कम्तीमा दुई पटक डायलिसिस नभए मृगौला फेल भएका बिरामीको ज्यानै तलमाथि हुन सक्छ, तर सरकारले कबुल गरेको रकम भुक्तानी नदिएपछि डायलिसिस सेन्टर र निजी अस्पतालले मृगौला बिरामीलाई डायलिसिस सेवा दिन इन्कार गर्न थालेका छन्। बिरामीहरू जीवन रक्षाको लागि सड़कबाट गुहार माग्न बाध्य छन्। देशभरका 154 डायलिसिस सेन्टर तथा अस्पतालले सरकारबाट भुक्तानी पाउने कबुलमा 7,000 बिरामीलाई डायलिसिस सेवा दिँदै आएकोमा अहिले 20 बढी सेन्टरहरूले सेवा नै रोकेका छन्। सबै सेन्टर तथा अस्पताललाई सरकारले 82 असोज यताको 1.2 अर्ब भुक्तानी गर्न बाँकी छ। भुक्तानी स्वास्थ्य बीमा बोर्ड मार्फत हुने व्यवस्था छ। सरकारबाट भुक्तानी लिएर सेवा दिने सेन्टर तथा अस्पतालहरूले एकपटक डायलिसिस गराए बापत 2,500 लिन्छन्, तर सेवा नपाएर अन्य निजी अस्पतालमा पुगेर डायलिसिस गर्दा बिरामीले एकपटकको 4,500 तिर्नुपर्छ। स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट पवन कुमार शाहले डायलिसिस सेन्टरहरूलाई गत कार्तिकदेखिको भुक्तानी दिन बाँकी रहेको बताउनुभयो। सरकारले भुक्तानी नदिएको निहुमा डायलिसिस सेन्टर

0: निजी अस्पतालहरूले सेवा दिन इन्कार गरेको र धम्क्याउने गरेको बिरामीहरूको गुनासो रहेको छ। समाजका अध्यक्ष बलराम सुवेदी डायलिसिस सेन्टरहरूले सरकारबाट पैसा नपाएको रिस बिरामीमाथि पक्ने गरेको बताउनुहुन्छ। मृगौलाका बिरामीहरूले डायलिसिसको रकम भुक्तानी मात्रै होइन, कडा रोग लागेका सबै बिरामीलाई समान सुविधा उपलब्ध गराउनु पर्ने, स्वास्थ्य बिमामा रहेको 25,000 को ओपिडी व्यवस्था हटाएर बिमा रकम 3,00,000 पुर्याउनु पर्ने, मासिक 5,000 पाउँदै आएको निर्वाह भत्ता 7,500 पुर्याउनु पर्ने, मृगौला प्रत्यारोपणको लागि दिँदै आएको 5,00,000 बढाएर 7,00,000 पुर्याउनु पर्ने लगायतका माग समेत बिरामीहरूले गरेका छन्। डायलिसिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन, सरकारले 1,02,00,000 भुक्तानी नदिएपछि सेवा रोक्दै डायलिसिस सेन्टर र निजी अस्पताल। नयाँ पत्रिकामा समाचार छ।
1: हिउँको सेतो कफनभित्र लुकेका हजारौं सपना र साहसको जीवन गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्कालाई स्वर्ग स्वर्ण बनाउँछ तब विश्वभरका साहसीका आँखा यही शिखरमा ठोकिन्छन्। हिजो बिहान 10:25 डोरी टाँग्ने रोप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकीसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुलेको छ। यो खबरले संसारबाट सगरमाथाको फेदीमा टेन्टभित्र बसेका उत्साही आरोहीहरू रोमाञ्चक बनेका छन्। आधार शिविरदेखि माथिल्लो क्याम्पहरूमा प्रतीक्षारत सयौं आरोहीका लागि विश्वको सर्वोच्च शिखर चुम्ने औपचारिक ढोका उग्रिएको छ। सगरमाथामाथिको विजय यात्राको प्रतीक्षा उनीहरूका लागि अब समाप्त भएको छ। पर्यटन विभागका अनुसार 2083 वैशाख 30 हिजो बिहान दक्ष शेर्पाहरूको टोलीले शिखरमा डोरी फिक्सिङ सम्पन्न गरेपछि अबको केही दिन हिमालमा मानवीय साहसको लड्को देखिने निश्चित छ। यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि बाटो बनाउने चुनौतीपूर्ण जिम्मेवारी पाएको रोप फिक्सिङ टोलीले सफलतापूर्वक सगरमाथाको शिखर चुमेको छ। हिजो 11 साहसी दक्ष पथ प्रदर्शकले यस सिजनको पहिलो आरोहणको कीर्तिमानी आफ्नो नाममा राखेका छन्। नेपालका लागि सगरमाथा केवल गौरव मात्र नभई अर्थतन्त्रको बलियो खम्बा पनि हो। सरकारले सन् 2025 रोयल्टी शुल्क $15,000 पुर्याएको र हवाई भाडा बढे पनि आरोहणको तिर्खा मेटिएको छैन। $45,000 महँगो प्याकेज भए पनि यस वर्ष 492 विदेशी आरोहीले अनुमति लिएका छन्। पर्वतारोहण सञ्चालक संघ नेपालका महासचिव ऋषि भण्डारीका अनुसार प्रतिकूल मौसम र खुम्बु आइसफलको ढिलाइका बावजुद 37 दिनमा पूर्ण रूपमा खोल्न सफल भएपछि सगरमाथाका क्याम्पहरूमा उत्साह छ। पर्यटन व्यवसायी तथा अनुभवी हिमालारोही आङ बाबु शेर्पाका अनुसार अब अनुकूल मौसमको प्रतीक्षा सुरु भएको छ। हिमालमा मानवको गतिविधि संसारभर हरेक वर्ष नेपालका हिमालयमा देखिने गरेको छ। शिखर पुग्न नसक्नेहरू बेस क्याम्प पुगेर मनोरञ्जन दिने गरेको हिमाल आरोही शेर्पाले बताउनुभयो। उग्रियो सगरमाथाको ढोका, शिखर चुम्न लालायित आरोही। अन्नपूर्ण पोस्टमा समाचार छ।
0: व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति अनुशुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखेल गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीदेखि उच्च पदस्थ व्यक्तिहरूको समेत सेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ। नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम समेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी निहारिकाको नाम पनि हिमालय इन्सुरेन्समा सेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दावी छ। ती अधिकारीका अनुसार विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहे पनि साझेदार फरार रहेका कारण सबै विषय खुल्न सकेका छैनन्। भट्टका अर्का साझेदार उपेन्द्र हिरावत पनि नेपालमा नभएको स्रोतको दावी छ। हिरावत र भट्टको साझेदारीमा भारतको उत्तर पूर्वी पर्वतीय राज्य मिजोरममा औषधि उद्योग समेत रहेको बताइएको छ। यो विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ। यद्यपि सीआईबीका कोही पनि अधिकारीहरू यसबारे बोल्न चाहन्नन्। ती अधिकारीका अनुसार सीआईबीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएको छ। सीआईबीका प्रवक्ता एसएसपी शिवबहादुर श्रेष्ठले अनुसन्धान भइरहेको विषयमा केही पनि जानकारी दिन नमिल्ने बताउनु भएको छ। यसअघि पनि दीपक भट्टसँग सम्बन्धित लगानी र कारोबार बारे अनुसन्धान भइरहेको बेला उच्च पदस्थ कर्मचारी र उनीहरूका परिवारको सम्भावित संलग्नता बारे प्रश्न उठ्दै आएको थियो। सोही क्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरकी पत्नीको नाममा समेत सेयर रहेको विषय सार्वजनिक भएको थियो। अर्थ सचिव उपाध्यायले भने उक्त लगानी वैध भएको दावी गरिसक्नु भएको छ। उपाध्यायले गृह मन्त्रालयमा कार्यरत रहँदा कमाएको वैध आमदानीबाट पत्नीको नाममा पब्लिक कम्पनीमा सेयर खरिद गरिएको स्पष्टीकरण दिनुभएको छ। भट्ट अग्रवाललाई जोगाउने प्रयासमा सरकारी अधिकारी भारतको मिजोरम स्थित उद्योगमा पनि साझेदारीको आशंका। आजको नागरिक दैनिकमा समाचार छ।
1: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
3: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौँ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
2: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
3: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौँ, नगराउँ, दुर्घटनाबाट बाँचौँ र बचाऊ।
2: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।

0: After DTH Seva, this home.
1: Dish Home. Khushiko Connection.
2: You Home. Pahasanchar Network. Ratapani Sume Hunsa. Nepal Parivesh. Samayako Awaz. Samayako Awaz.
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीति सहित विपक्षी दलहरूले आठवटै अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले 8, नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना बुधबार दर्ता गराएका हुन्। अध्यादेश अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा राष्ट्रपतिले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकोले जे मन लाग्यो त्यही गर्न पाउँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाइ छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुई मध्ये कुनै एक सदनले मात्र अस्वीकार गरे पनि अध्यादेश स्वत निष्क्रिय हुने राष्ट्रिय सभाले स्वीकार गरेका अध्यादेशमा मात्र 60 दिनभित्र पारित गराउने गरी प्रतिस्थापन विधेयक अघि बढाउने बाटो सरकारलाई खुल्छ। अस्वीकृत अध्यादेशका हकमा भने तिनै प्रावधान लागू गर्न नयाँ विधेयक ल्याउनुपर्छ। नल्याएमा सर्वोच्च अदालतको स्थापित नजिर अनुसार पुरानै ऐन सक्रिय हुनेछ। नियमित प्रक्रियाबाट आउने विधेयकका हकमा भने सत्तारूढ दललाई अध्यादेशमा जस्तो दुवै सदनबाट स्वीकार गर्नुपर्ने बाध्यता हुन। राष्ट्रिय सभाले संविधान संशोधन विधेयक अस्वीकार गरे पनि प्रतिनिधि सभाले दोहोऱ्याएर पारित गरेपछि प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाउन सकिने संवैधानिक व्यवस्था छ। सरकारले ल्याएका 8 अध्यादेश मध्ये एकमुष्ट रूपमा सबैलाई अस्वीकृत गर्ने कि छनौटबाट केहीलाई मात्रै भन्ने मा कांग्रेस एमाले र नेकपा बीच साझा धारणा भने बनिसकेको छैन। कांग्रेसले संवैधानिक परिषद र केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयकलाई मात्र अस्वीकार गर्ने गरी सूचना दर्ता गराएको छ। एमालेबाट राष्ट्रिय सभामा संसद दलका नेता प्रेम प्रसाद दंगालले सहकारी सार्वजनिक खरिद र सम्पत्ति शुद्धिकरण अध्यादेशमा लचक हुन सकिने बताउनुभयो। तर प्रक्रियाका हिसाबले त्रुटि भएकाले सबैलाई एकमुष्ट रूपमा अस्वीकार गर्नुपर्छ भन्ने मान्यताले सूचना दर्ता गरिएको बताउनु भएको छ। कांग्रेस संसद दलकी नेत्री पन्तले एमाले सबै अध्यादेशलाई अस्वीकार गर्ने सूचना दर्ता गराएकोले त्यसमाथि समेत छलफल हुने बताउनु भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दर्ता भएका अस्वीकारका सूचना उपर आगामी जेठ 7 छलफल गर्ने सम्भावित कार्यसूची राखिएको बताउनु भएको छ। वरिष्ठ अधिवक्ता सतीश कृष्ण खरेलले राष्ट्रिय सभाले अध्यादेश अस्वीकृत गरेमा त्यसले व्यवस्था गरेको संशोधित व्यवस्था अनुसार सरकारले काम अघि बढाउन नसक्ने बताउनु भएको छ। सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी र के नेपाल ऐन संशोधन मार्फत 20 ऐन संशोधनमा केही बाहेक अधिकांशमा नयाँ नियुक्तिका बारेमा कुनै पनि प्रबन्ध गरिएको छैन। अध्यादेश अस्वीकारका लागि आफ्नो हिसाबले सूचना दर्ता गराए पनि प्रमुख 3 दलका बीचमा संवैधानिक परिषद र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा भने तिनै दलको साझा धारणा बनिसकेको छ। विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता दबावमा सत्तापक्ष। कान्तिपुरमा समाचार छ।
3: राज्यलाई बोझ पर्ने गरी विगतमा मन्त्री परिषदको संख्या 50 सदस्यीय भन्दा पनि माथि हुने गरेका थिए। धेरै पार्टी मिलेर सरकार बनाउँदा नेताहरूको व्यवस्थापनका लागि बिना विभागीयदेखि राज्य र सहायक मन्त्रीसम्म बनाउने गरिएको थियो। 2072 सालमा जारी भएको नेपालको संविधानको भाग 7 धारा 76 उपधारा 9 मन्त्री परिषदमा प्रधानमन्त्री सहित 25 भन्दा बढी सदस्य हुन नहुने भनेर व्यवस्था गरेर संवैधानिक बन्धनमा बाँधिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले आफ्नो चुनावी बाचा अनुसार नै मन्त्री परिषद संख्या घटाएको छ। प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउन भन्दै सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गरेको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई पनि यथावत राखिएको छ। शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्यहरू गर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरिएको छ। अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। यसै गरी सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। छरितो हुँदै मन्त्री परिषद अन्नपूर्ण पोस्टमा समाचार छ।
4: बर्खे धान लगाउने बेला मलको माग र खपत त धेरै हुने समय नजिकिँदै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी देशभर रासायनिक मल आपूर्ति बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मल खरिद र आपूर्ति हुन सक्ने सम्भावित समस्याप्रति मन्त्रालयले पूर्व सतर्कता अप्नाउन समेत सबैमा आग्रह गरेको छ। पश्चिम एसियामा जारी द्वन्द्वका कारण सम्झौता भइसकेको करिब 1,85,000 मेट्रिक टन मल आपूर्तिमा समस्या परेको मन्त्रालयले जनाएको छ। मल अभावको मौका छपेर बजारमा कमसल मल बिक्री हुन सक्ने वा सरकारी अनुदानको मलमा कालोबजारी हुन सक्ने सम्भावनालाई ध्यानमा राखी मन्त्रालयले कडा नियमन गर्ने जनाएको छ। मन्त्रालयले किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट आधिकारिक रूपमा दर्ता भएको डिलरबाट मात्र मल खरिद गर्न अनुरोध गरेको छ। मन्त्रालयले स्थानीय सहकारी संस्था वा आधिकारिक डिलर मार्फत मात्रै मल लिन कृषकलाई अनुरोध गरेको हो। हाल देशभर सामान्य रूपमा मल बिक्री वितरण भइरहे पनि भविष्यमा हुन सक्ने अभाव टर्न मन्त्रालयले वैकल्पिक वैदेशिक स्रोत खोजी गरिरहेको जनाएको छ। धान बालीको लागि जेठदेखि असोजसम्म 2,50,000 मेट्रिक टन मल आवश्यक पर्ने मन्त्रालयले जनाएको छ। रासायनिक मल आपूर्तिमा चुनौती, प्रयोगमा पूर्व सतर्कता अपनाउन आग्रह, गोर्खापत्रमा समाचार छ।
3: कांग्रेसको 14 महाधिवेशन पक्षधर देउबा समूहले आन्तरिक एकताको वातावरण बिग्रदै गएको निष्कर्ष निकालेको छ। समूहगत परामर्श बिना प्रतिनिधित्वको नाममा केन्द्रीय समितिमा गरिएको मनोनयनले पार्टीको वृहत एकताको वातावरण बिगार्ने काम गरेको भेलाको निष्कर्ष छ। सभापति गगन थापाले 19 नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि इतर पक्ष रुष्ट बनेको छ। मंगलबार कोशीमा प्रदेश स्तरीय भेला गरेको 14 महाधिवेशन पक्षधरले हिजो बागमतीमा भेला गरेको हो। साथै प्रदेशमा भेला गर्न सो समूहले नेताहरूलाई जिम्मेवारी दिएको छ। देउबा पक्षको भेलाले 15 महाधिवेशनका लागि साझा संयन्त्र निर्माण गर्न माग गरेको छ। महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न, सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्न समितिको साझा संयन्त्र निर्माण गर्नु अपरिहार्य रहेको बागमती प्रदेश स्तरीय भेलाको निष्कर्ष छ। बागमती भेलाले पूर्व महासमिति बैठक बोलाउन पनि माग गरेको छ। कंग्रेस नेता प्रकाशमान सिंहले 14 महाधिवेशनका प्रतिनिधिको फर्जी हस्ताक्षर मार्फत पार्टी कब्जा गर्न खोजिएको आरोप लगाउनु भएको छ। पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलु टुलु हेरेर नबस्ने चेतावनी दिनुभयो। देउबा पक्षको बागमती प्रदेश स्तरीय भेला एकताको वातावरण बिग्रदै गएको निष्कर्ष नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानुनी कारवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानुनी दायित्व हो। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: नेपाल परिवेशमा अब बाँकी समाचार। राष्ट्र ब्याङ्क, ब्याङ्कर एसोसिएसन र विभिन्न ब्याङ्कका सिइओहरूले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिइओ ज्योति प्रकाश पाण्डे पक्राउको घटनामा क्षेत्राधिकार उल्लङ्घन भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको ध्यान आकर्षण गराएका छन्। ब्याङ्कको सिइओ राष्ट्र ब्याङ्कको नियमनभित्र रहने र ऋण लिलामीको विषयमा ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 तथा सुरक्षित कारोबार ऐन 2063 मात्र आकर्षित हुने भन्दै उनीहरूले क्षेत्राधिकारबारे सिआइबीको ध्यान आकर्षण गराएका हुन्। सरकारी स्वामित्वमा आएको स्मार्ट टेलिकम प्रणालीको सम्पत्ति गैर कानूनी रूपमा बिक्री भएको भनिएको प्रकरणमा बुधबार प्रहरीले सिइओ पाण्डेलाई पक्राउ गरेको थियो। कान्तिपुरमा समाचार छ।
4: संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम थिमल सिन्हाले नेपालमा तेस्रो मोबाइल सेवा प्रदायक कम्पनी ल्याउने विषयमा अध्ययन भइरहेको बताउनु भएको छ। अहिले संचारमा रहेका दुई कम्पनी मात्रै पर्याप्त नभएको भन्दै उहाँले नयाँ कम्पनीलाई अनुमति दिने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभएको हो। नेपालमा हाल सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले मोबाइल सेवा उपलब्ध गराउँदै आएका छन्। विगतदेखि नै दुई कम्पनीले डुओपोली गरिरहेको सन्दर्भमा तेस्रो मोबाइल अपरेटर ल्याउने बारे बहस हुँदै आएको छ। यस सन्दर्भमा मन्त्री तिमल सिन्हाले प्राधिकरणले नयाँ मोबाइल कम्पनीको अनुमति दिने विषयमा अध्ययन गरिरहेको र छिट्टै सिफारिस प्राप्त हुने बताउनुभयो। नयाँ पत्रिकामा समाचार छ।
3: ठूलो भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले अख्तियारको छानबिनबाट उम्कन अख्तियार प्रमुख प्रेम कुमार राईलाई ज्यान मार्ने धम्की दिन प्रयोग गरेका प्रकाश पाठकलाई 10 करोड रुपियाँसम्म दिने प्रतिबद्धता जनाएको खुलेको छ। अधिकारीले राईलाई ज्यान मार्ने धम्की दिएर अख्तियारबाट राजीनामा गराउन सके आफ्नो भ्रष्टाचारका सारा करतुतबाट सहजै उन्मुक्ति पाइने सोच र योजना अनुसार 10 करोड रुपियाँ खर्चेर भए पनि अख्तियार प्रमुख राईलाई हटाउने प्रपञ्च गरेको खुलासा भएको हो। आपराधिक मनस्थितिका भ्रष्ट अधिकारीको सो योजना भने विफल भएपछि अहिले जेलको चिसो श्रेणीमा बसिरहेका छन्। नेपाल समाचार पत्रमा समाचार छ।
4: नवलपरासीको सुस्ता गाउँपालिका 5 को बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी प्रको पाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिएको हो। नदीको बहाव हुने अघिल्लो भागमा प्रोको पाइन लगाइए पनि पछिल्लो भागमा ढुङ्गाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिँदैछ। त्यसको लागि झन्डै 10,000 घनामिटर ढुङ्गा चाहिने आयोजनाको अनुमान छ। नारायणीको बगरमा बालुवा मात्र भएकोले ढुङ्गा खोज्न निकै समस्या भएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुविदीले बताउनुभयो। ढुङ्गामा ढुङ्गा तारेर सुस्ता बचाइँदै शीर्षकमा गोर्खा पत्रमा समाचार छ।
3: र महोत्तरीका बस्तीमा नीलगाई र बँदेलको संख्या बढ्दो छ। जिल्लाका मध्य र सुदूर दक्षिणी भेगका बस्तीमा बँदेल र नीलगाई निकै बढेका छन्। आराको खोजीमा पूर्व पश्चिम राजमार्गमा दायाँ बायाँ वन क्षेत्रबाट 3-4 वर्ष पहिले मध्य र दक्षिणी भेगमा झरेका बँदेल र नीलगाईले अब तलतिरकै बस्ती आसपासमा झाडी र घारीमा बच्चा जन्माउने र हुर्काउन थालेपछि जिल्लाका मध्य र सुदूर दक्षिणी भेगका बस्तीसम्म यिनको संख्या निकै बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ। अहिले जिल्लाको भारतीय सीमावर्ती बस्तीसम्मै नीलगाईका बथान र बदेलका हुल देखिन थालेको भारतीय सीमावर्ती भेगका जिल्लावासी बताउँछन्। नीलगाई र बदेल आतंकले किसान चिन्तित, नागरिक दैनिकमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उच्च स्तरीय भ्रमणको लागि चीन पुग्नु भएको छ। अमेरिकी राष्ट्रपतिको विमान एयरफोर्स वान बेजिङमा उत्रँदा चीनका उपराष्ट्रपति हान जोङ सहितका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए। ट्रम्पले दुई दिने भ्रमणका क्रममा आज द गेट हल अफ द पिपुलमा चीनका राष्ट्रपति सी जिनफिङसँग भेट नहुने कार्यक्रम छ। सीसँगको भेटमा प्रविधि, इरान युद्ध, व्यापार लगायत विषयमा छलफल हुने अपेक्षा छ। नौ वर्षपछि अमेरिकी राष्ट्रपतिले चीन भ्रमण गर्नुभएको हो। यसअघि सन् 2017 पहिलो कार्यकालमा ट्रम्प बेजिङ भ्रमणमा पुग्नु भएको थियो।
3: अब खेल समाचार। नेपाल क्रिकेट संघले प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिक बढाउन माग गर्दै नेपाल क्रिकेट प्रशिक्षक संघले प्रशिक्षकहरूको सेवा सुविधा भत्ता लगायतका पारिश्रमिक बढाउन माग गर्दै नेपाल क्रिकेट संघ क्यानलाई पत्र बुझाएको छ। संघका अध्यक्ष जगत टमाटाले क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्गालाई समय अनुसार प्रशिक्षकको योगदानको कदर गर्दै उचित सुविधा दिनुपर्ने मागसहितको पत्र बुझाएका हुन्। प्रशिक्षकहरूको मेहनत र समर्पणका कारण धेरै प्रतिभावान खेलाड़ी उत्पादन भएको र विभिन्न प्रतियोगितामा नेपालले सफलता हासिल गरेको संघका अध्यक्ष टमाटाले बताउनु भएको छ। संघले आफूहरू केवल सुविधा मात्र नभई आफ्नो योगदानको सम्मान र न्यायोचित मूल्याङ्कन चाहेको जनाएको छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संसद छलिन नबोल्ने नीतिले प्रधानमन्त्रीको आलोचना, विपक्षीले उपस्थिति खोज्दा नीति तथा कार्यक्रममाथिको छलफल नै प्रभावित।
3: सरकारले भुक्तानी रोकेपछि देशभरको डायलासिस सेवा प्रभावित, जीवन रक्षाको माग गर्दै मृगौलाका बिरामी सड़क प्रदर्शनमा।
4: सगरमाथा आरनको लागि रोप फिक्सिङ सम्पन्न, 11 पथ प्रदर्शकले चुमे चुचुरो।
3: अमेरिकी राष्ट्रपति ट्रम्प बेजिङमा आज सीसँग भेट हुँदै प्रविधि, द्विपक्षीय व्यापार सहित इरान युद्धको विषयमा छलफल हुने।
4: र क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढाउन प्रशिक्षक संघको माग।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
8: Coming up next,
2: the news plus. विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। The News Plus. Radio Thaha Sanchar 99.4 Sahit Thaha Sanchar Network ka partner station harubata ekai saath pratyek din bihana 6:30 baje nishpaksha sakriyata ko abhyas.
9: Oho
10: la la la la la marega ke ho
9: hera ta ragatai ragat bo cha ma ta testo herna ni sakdina.
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
11: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
15: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लिड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू,
11: सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
20: AIO.
21: AIO?
20: Yes, AIO. All in one mart. The best place for shopping.
21: के छ र हो खास त्यहाँ?
20: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
21: वाउ, कहाँ छ र यो?
20: यही मीन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier. विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईँसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
22: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
23: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
24: हो र?
23: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
24: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
23: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
24: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
23: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
25: हेलो
10: हेलो,
25: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
23: हजुर।
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
23: दिन त। हेलो, भन्नुहोस् त।
25: हेलो हजुर।
23: हजुर,
25: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
23: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भन्ने रहेछ, के भयो?
23: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्थे?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
12: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
11: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
12: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्ने अरू सामान पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
0: साथ जीवन भरको।
5: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौँ। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षण लिलामी जस्ता कानुनी कारवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानुनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com।
7: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
26: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
7: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौँ र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौँ। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतोकी निरन्तर अनुगमन गर्नुपर्छ।
27: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7184-7724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
7: एक्काइसौं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक।
3: लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
8: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
6: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
9: Coming up next,
6: The News Plus.
13: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
14: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
13: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
14: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
13: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
14: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
13: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ।
14: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
13: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
14: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
15: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
14: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
15: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
13: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
16: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो, बाप रे, अब चाहिँ के हुने हो?
28: खोइ के आयो त्यस्तो, यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
17: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
28: तिमीलाई थाहा थिएन?
17: थाहा थिएन।
28: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
17: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
28: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
18: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
19: नेपाल सरकार।

0: सावधान, के तपाईले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
1: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
0: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौँ र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौँ। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतो कि निरन्तर अनुगमन गर्नुपर्छ।
2: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।
3: 99.4 रेडियो थाहा सञ्चार स्टुडियो टाइम।

0: जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ? के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन

0: परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
0: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
0: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
0: पितृ

0: द्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नंबर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाचाहिँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस् र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधुली एफएम 97.2 MHz दुधुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगञ्ज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल वैशाख महिनाको आज 31 गते, तदनुसार इसी सन 2026 मई 14 तारिक, सक संवत्सर 1948, नेपाल सम्बत 1146, वर्षलागा रुद्र नामक संवत्सर, उत्तरायण वसन्त ऋतु। आज बिहिबार रहेको छ, ज्येष्ठ कृष्ण पक्ष, तिथि रहेको छ द्वादशी, तिथि रहेको छ नक्षत्रमा रहेको छ रेवती नक्षत्र, योगमा रहेको छ प्रीति योग, करणमा रहेको छ तैतिला करण रहेको छ, चन्द्रमा आज मीन राशिमा, श्री सूर्यनारायण चाहिँ मेष राशिमा, आनन्दादि योगमा आज मित्र योग रहेको छ। आज बिहान सूर्योदय 5:18 भयो भने सदा सूर्यास्त 6:44 हुनेछ र आजको दिनमान घडी 13:26 रहनेछ। आज धनिष्ठ पञ्चक रहेको छ, आज प्रदोष व्रतको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि गराउँदैछौँ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौँ। विशेष गरी हामीले कुनै पनि कार्य गर्दाखेरि हामीले शुभ बेलामा कार्यहरू सुरुवात गर्नुपर्ने हुन्छ। व्यापार व्यवसाय गर्दै हुनुहुन्छ भने लाभ समयमा गर्नुपर्ने हुन्छ। अन्नप्राशनहरू भात खुवाईहरू गर्न खोज्दै हुनुहुन्छ भने अमृत बेलामा गर्नुपर्ने हुन्छ। विशेष गरी आजको शुभ समय रहेको थियो बिहानको 5:15:35 बिहानको 6:56:45 शुभ बेला रहेको थियो भने अहिले यतिखेर चाहिँ रोग बेला चलिरहेको छ। यस्तै गरेर आजको काल बेलाको समय रहेको छ, विशेष गरी दिउँसोको 3:22:38 दिउँसोको 5:03:48 आज काल बेला रहेको छ। यस्तै गरेर लाभ बेला रहेको छ,
विशेष गरी दिउँसो मध्याह्नको 12:17 दिउँसोको 1:41 27 सेकेन्डसम्म लाभ बेला रहेको छ भने आजको शुभ बेला रहेको छ। विशेष गरी आजको शुभ बेला रहेको छ साँझको 5:03:48 सुरु भएको शुभ बेला, साँझको 6:44:59 चाहिँ शुभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौँ। आज सूर्य मेष राशिमा, यस्तै गरेर चन्द्रमा मीन राशिमा, मङ्गल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशिरको राशि मीन राशि आउँछ। रेवतीको विशेष गरी दोस्रो चरण नाम आउँछ दोबाट दोलबहादुर, दोलमाया अथवा दोलप्रसाद यस्तो नाम आउँछ। अन्त्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल। Oh, oh, oh.

0: राशि।
1: मेष राशि उनीहरुको लागि आजको दिन अवश्यको खोजीमा केही दौडधुप गर्नु पर्ला। फाइदाको लागि पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। फाइदा उठाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रामा भेटिनेछन्। समस्याप्रति गम्भीर नभन्दा अवसर घुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। चुनौती पन्छाउँदै होसियारीका साथ काम लिनुपर्ने समय राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन चिताएको कामले राम्रो लाभ दिलाउँदैछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आय आर्जनको स्रोत बढ्दै जानेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने सम्भावना रहेको छ। आमदानी बढ्दै जानेछन्। परिवारजनसँगको आवश्यकता पुरा हुँदै जानेछन्। दिगो फाइदाको लागि लगानी बढाउन सकिन्छ। गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ। भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्ने खालको योग हुने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय रहेको छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बढाउने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्दै जानेछन्। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्ने योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकेला। समयमा काम पुरा नहुनाले अवसर घुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट नै धोका पाइने सम्भावना रहेको छ। व्यवसायिक काममा खर्च बढ्दै जाँदैछन् भने अरूको काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन पहिलेको समस्या दोहोरिन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग रहेको छ। मुख्य काममा बाधा हुने योग देखिएको छ। सानातिना घरेलु काममै अल्झनु पर्ला। मन खिन्न रहनेछ। सवारीमा विशेष गरी सावधानी अप्नाउनु होला। लेनदेनको हिसाबले अप्ठ्यारो पार्न सक्छ। पढाइ लेखाइ पनि त्यति समय दिन नसकेला। अरूको भर पर्दा काममा बाधा पुग्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन सुख दुःखमा साथ दिनेहरू प्रशस्त मात्रामा भेटिनेछन् भने परिवारजनसँगको साथले थप उत्साह जगाउनेछ। प्रेम र मित्रको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुँदै जाँदैछन्। विभिन्न सहयोग र उपहार प्राप्त हुँदै जाँदैछ। आय आर्जन पनि राम्रै हुनेछ। अतिथिको रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनु होला। फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न निकै सकिन्छ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्दै जाँदैछन्। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक नै रहने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन समयलाई पछ्याउन नसक्दा दुःख पाइन्छ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकेला। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूको लागि बुद्धि र सम खर्च गर्नुपर्ने योग देखिया छ। आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि विचार पुर्याएर अगाडि बढ्दा राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन विशेष गरी चिताको काम बिग्रिनाले परिस्थिति अनुकूल रहनेछन्। पेसा व्यापार व्यवसायमा सोचेको लाभ उठाउन नउठ्न सक्ने योग रहेको छ। साझेदारीमा समस्या आउनुको साथै पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। विश्वरूप वचन दिने बानीले दुःख पाइन्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। विशेष गरी आमा र साथीभाइहरूको माध्यमबाट केही काम भने बढाउन सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम सुरु गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। कृषिमा केही समस्या देखे पनि प्रशस्त धनार्जन गर्ने मौका मिल्नेछ। प्रतिस्पर्धाले फाइदा दिलाउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिन्छ। अध्ययनमा धेरै समय दिन नसकेला। अरूको मुख ताक्ने बानीले आफ्नै काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले बोलि व्यवहारमा अलि सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। शोकले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखा पर्न सक्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछन्। आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुने योग रहेको छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुँदै जानेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुँदै जानेछन्। व्यापारले फाइदा दिनेछ। तत्काल विशेष गरी धेरै गर्न नसके पनि पछिको लागि जग बसाउने समय राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रदर्शनपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलका विषयमा जानकारी तपाईँले प्राप्त गरिसक्नु भएको छ र अब भन्ने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुनेछ र विशेष गरी आज गृह प्रवेश गर्ने दिन पनि रहेको छ। मैले तपाईँलाई हिजो पनि भनेको थिएँ आज गृह प्रवेश यानि घर सर्ने दिन रहेको छ, असाध्यै राम्रो दिन रहेको छ। आज फेरि घर सर्नको लागि चाहिँ असाध्यै राम्रो दिन रहेको छ। गृह प्रवेशको लागि चाहिँ तपाईँले सायद भने अवश्य मेरो गर्नुहोला, आजको दिनमै सायद निकाल्नुहोला, किनकि अब आज सायद निकाल्नु भएन भने अब निकै पछि समय रहेको छ गृह प्रवेशलाई। यो वर्षको अन्तिम अन्तिमतिर मात्रै रहेको छ है, त्यसै कारणले गर्दाखेरि तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि रहेको छ र फोन गर्दा साल महिना गते अनि समयको विषयमा पनि जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क पनि गर्नुहोला। आजको लागि गृह प्रवेश गर्ने दिन असाध्यै शुभ बेला भनेको रहेको थियो, बिहानको विशेष गरी 6 बजे रहेको थियो। अब 6 त कटिसकेको छ, अब अहिले त 7:27:28 गइसक्यो है। त्यही भएर अबको लागि चाहिँ तपाईँको लागि दिउँसोको लागि तपाईँले हेरिदिनुहोस् भन्नुहुन्छ भने दिउँसो 1 बजेको लागि सायद राम्रो छ घर गृह प्रवेश गर्नको लागि। दिउँसो मध्याह्नको समय हुन्छ भन्नुहुन्छ भने विशेष गरी साँझको 6 बजे तपाईँले गृह प्रवेश गर्न सक्नुहुन्छ। राम्रो गृह प्रवेश त बिहानको समयमा असाध्यै राम्रो शुभ मानिन्छ, अब दिउँसोको लागि पनि त्यति नराम्रो मानिँदैन, साँझको लागि पनि नराम्रो मानिँदैन। तर अरू बेलामा सर्नुभन्दा, जस्तै काल बेलामा सर्नुभन्दा, रोग बेलामा सर्नुभन्दा, चर बेलामा सर्नुभन्दा, उद्योग बेलामा सर्नुभन्दा राम्रो भनेको चाहिँ शुभ बेलामा अथवा लाभ बेलामा सर्दा राम्रो हुनेछ। त्यही भएर दिउँसोको 1 बजे चाहिँ नि लाभ बेला रहेको छ, त्यो बेलामा सर्दाखेरि फाइदा हुने लाभ छ। यस्तै गरेर तपाईँहरू चाहिँ साँझ पख सर्न चाहनुहुन्छ, साँझमा म सर्छु लक्ष्मी भित्र्याउँछु भन्नुहुन्छ भने चाहिँ साँझको समयमा भनेको चाहिँ तपाईँहरू ठिक्क 6 बजे तपाईँ चाहिँ गृह प्रवेश गर्दा शुभ बेला भने साँझको 6 बजे शुभ बेला रहेको छ। आजको लागि चाहिँ गृह प्रवेश तपाईँले आज गर्नुहोला, विशेष गरी किनकि घर तपाईँले बनाइसक्नु भएको छ होइन, रङ रोगन गर्नुभएको छैन अथवा घर सम्पन्न पनि भएको छैन, अब अलिक पछि सर्छु भन्ने मनसाय छ तपाईँको भने चाहिँ अलग कुरा हुन् है। नभए चाहिँ गृह प्रवेशको लागि चाहिँ तपाईँको फेरि निकै पछि समय रहेको छ। गृह प्रवेश चाहिँ निकै पछि रहेको छ, किनकि वैशाखको 31 गते यानि कि आजको दिनमा असाध्यै राम्रो छन् भने एकैचोटि फागुन महिनामाको फागुनको पनि 20 गते रहेको छ एकैचोटि अब गृह प्रवेशको लागि चाहिँ सायदै छैन, अरू बेलामा सायद नै छैन गृह प्रवेशको लागि चाहिँ, माघमा पनि छैन, फागुनमा 20 गते एउटा मात्रै रहेको छ है। त्यो भएर यो सालमा गृह प्रवेश 2 दिन मात्रै रहेको छ, तपाईँले विशेष ख्याल गर्नुहोला। अब घर गाउन खोजिराख्नु भएको छ, जग पूजा गर्ने खोजिराख्नु भएको छ भने चाहिँ मङ्सिरको 5 गते 9 गते र 10 गते रहेको छ है, चाहिँ तपाईँको चाहिँ घर बनाउन सुरुवात गर्नको लागि चाहिँ है। अब घर बनिसकेको छ, अलिअलि प्लास्टरहरू चाहिँ गर्न बाँकी नै छन्, कहीँ बाँकी छन्, बाहिर छुटपुट छन्, कम्पनहरू गर्न बाँकी छ, टाइल मार्बलहरू चाहिँ लगाउन बाँकी छ भन्ने मनमा छ भने चाहिँ तपाईँले के गर्नुहोस् भन्दा गृह प्रवेश चाहिँ सायद नै आज निकाल्नुहोस् अनि त्यसपछि सर्नको लागि चाहिँ तपाईँले अलिक पछि सर्दा हुन्छ। जस्तै गरी शुक्र अस्त बृहस्पति अस्त भएको बेलामा सर्न हुँदैन, जेठ महिना मलमा त्यहाँदेखि पुरुषोत्तम महिना छ यो बेलामा पनि सर्नु हुँदैन होइन, त्यही भएर तपाईँले चाहिँ आज सायद गरेर पछि सर्न भने सक्नुहुनेछ। तपाईँको लागि चाहिँ विशेष गरी साहित्यहरू हेर्ने क्रममा साहित्यहरू पनि हेरिहालौँ। तपाईँको लागि चाहिँ अन्नप्राशन गर्न खोज्दै हुनुहुन्छ भने तपाईँको चाहिँ अब जेठको 4 गते 7 गते र चाहिँ नि 22 गते रहेको छ। अन्नप्राशनको लागि चाहिँ पुरुषोत्तम महिना मलमासले केही पनि फरक पर्दैन, अन्नप्राशन गर्नको लागि चाहिँ, श्राद्ध गर्नको लागि चाहिँ, नामाकरण गर्नको लागि चाहिँ, अष्टचिरञ्जीवको पूजा गर्नको लागि चाहिँ यसले केही पनि फरक पार्दैन होइन। यो मैले तपाईँलाई जानकारी भने गराएँ, विशेष गरी चाहिँ अब यसमा तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि रहेको छ। गृह प्रवेश पनि मैले भने, गृहारम्भ पनि भने मैले तपाईँको लागि चाहिँ, अब दोकान खोल्ने सोचमा हुनुहुन्छ, व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ तपाईँको चाहिँ आजको दिनमा दोकान खोल्नको लागि असाध्यै राम्रो छ। अब आज रहन्छ, आज तपाईँले भ्याउनु भएन भने चाहिँ असारको 10 गते 18 गते मात्रै राम्रो दिन्छ है। असार महिनामा 10 गते र 18 गते दोकान खोल्नको लागि अर्को साइड निक्लिन्छ,
विशेष गरिन्छ। अब विवाहको लागि चाहिँ मैले भनिसकेको छु आज 31 गते अन्तिम हो, त्यसपछि अब जेठमा हुने कुरै भएन, असारमा हुने, असारको चाहिँ 9 गते 13 गते 14 गते 15 गते 17 गते 18 गते 23 गते चाहिँ नि असारमा विवाहको लगन छ। यस्तै गरी व्रतबन्धको तयारीमा हुनुहुन्छ, व्रतबन्ध गर्न खोजिराख्नु भएको छ, जुरेको छन् भने असारको 10 गते व्रतबन्ध गर्न मिल्छ। त्यसपछि माघ महिनामा 25 गते मात्रै छ, फागुन महिनामा 10 गते र 13 गते 26 गते रहेको छ, चैत महिनामा अलि निकै छ, चैत महिनामा 3 गते 4 गते 10 गते 25 गते र 28 गते पनि तपाईँको चाहिँ गृहप्रवेश व्रतबन्ध गर्नको लागि समय रहेको छ। यस्तै गरेर अब शुक्र अस्त बृहस्पति अस्त जस्तै जेठ महिनामा त मलमास परिहाल्यो, अब असार महिनाको 32 गते चाहिँ तपाईँको बृहस्पति अस्त हुन्छन् है, 12 बजेर तपाईँको चाहिँ 55 मिनटमा दिउँसोको 12 बजेर 55 मिनटदेखि बृहस्पति अस्त हुन्छन्। अनि साउन महिनाको 24 गते मात्रै चाहिँ तपाईँको चाहिँ उदाउँछन्। कति बजे उदाउँछन् भन्दा दिउँसोको 12 बजेर तपाईँको चाहिँ 24 मिनटमा फेरि चाहिँ उदय हुन्छन् बृहस्पति, होइन। अब यो तपाईँको चाहिँ असारको 32 गतेदेखि साउनको 24 गतेसम्म पनि कुनै कामहरू गर्नु भएन, त्यो बेलामा बृहस्पति अस्त भएको बेलामा, होइन। त्यसपछि एकैचोटि अस्त रहेको छ असोज महिनामा, असोज महिनाको 28 गते चाहिँ तपाईँको चाहिँ शुक्र अस्त छन्। फेरि असोज महिनाको 28 गते शुक्र अस्त छन् दिउँसोको 1:40 मिनटदेखि, अनि खुल्ने छन् तपाईँको चाहिँ कार्तिक महिनाको 11 गते बुधबारको दिन चाहिँ तपाईँको विशेष गरी रातिको मध्याहको 12:49 मिनटदेखि फेरि शुक्र अस्त चाहिँ उदय हुनेछन्। त्यही भएर यसमा पनि तपाईँले विशेष ख्याल गर्नुपर्छ, यो शुक्र अस्त चाहिँ अलि थोरै छन्, अब यो बृहस्पति अस्त चाहिँ अलि धेरै छन् कि, त्यही भएर यसमा तपाईँले विशेष ख्याल गर्नु होला। बृहस्पति अस्त त लगभग तपाईँको चाहिँ नि रहेको छ 22-25 दिन रहेको छ, यसमा तपाईँले विशेष ख्याल गर्नुहुन्न। यो बेलामा कुनै पनि कार्यहरू गर्नु हुँदैन, गर्नको लागि चाहिँ विशेष चाहिँ बन्देज रहेको छ, यो बेलामा नगर्नु होला। यो अब अस्तको बेला पनि कति कुरा गर्न हुने कुराहरू छन्, कति कुराहरू चाहिँ गर्न नहुने कुराहरू पनि रहेको छ है, यसमा पनि तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। मैले तपाईँलाई बारम्बार भनिराखेको छु, कुनै पनि कार्यहरू गर्दाखेरि चाहिँ तपाईँले विशेष गरी दिन हेराएर मात्रै गर्नुहोला, दिन नहेराइकन गर्दाखेरि चाहिँ विशेष तपाईँको चाहिँ समस्या हुन्छ। यस वर्ष जेठ महिनामा अधिक मास यानि कि पुरुषोत्तम मास परेको छ, यस मासमा अन्य शुभ कार्यहरू वर्जित हुन्छन्। यस मासमा पुरुषोत्तम भगवान्को पूजन महात्म्य श्रवण यथाशक्ति गर्नुहुन्छ। यो महिनामा चाहिँ विशेष गरी हामीले पुरुषोत्तम भगवान्को चाहिँ कथाहरू सुन्नको लागि पुरुषोत्तम भगवान्को चाहिँ पाठ पारायण गर्न, पुरुषोत्तम भगवान् भनेको विष्णुको क्या विशेष गरी, होइन, भगवान् श्री हरिको चाहिँ पूजाहरू गर्नुहुन्छ। महात्म्य पुरुषोत्तम महात्म्य पनि रहेको छ, महात्म्य श्रवण गर्न सकिन्छ। यथाशक्ति तपाईँको चाहिँ मालपुवाहरू दान गर्न सकिन्छ, मालपुवाहरू खुवाउने ब्राह्मणहरूलाई, योगीहरूलाई, आफ्ना भान्जा भान्जीहरूलाई, ज्वाइँचेलाहरूलाई मालपुवा खुवाउने दानको महिमा पनि रहेको छ। यसमा मालपुवाको दानको पनि महिमा रहेको छ। मालपुवा दान गर्दा पुरुषोत्तम भगवान् विशेष गरी 33 राम्रो 33 मालपुवाको मालपुवा चाहिँ काँसको थालीमा राखेर अनि अर्को थालीले छोप्ने, दुवै पहेँलो कपडाले छोप्ने, त्यसमाथि विशेष गरी काँसको कचौरामा घिउ, कालो तिल र स्वर्ण प्रतिमा राखी भगवान्का 33 नामले पूजन गरी दान गर्ने चाहिँ विशेष रहेको छ। ती नामहरू 33 नामहरू के हुन् भन्दाखेरि चाहिँ ओम विष्णवे नमः, यो पनि तपाईँले बुझ्नुपर्ने जरुरी छ, होइन, कति कुराहरूले बुझिन्न पनि। ओम विष्णवे नमः, ओम जिष्णवे नमः, ओम महाविष्णवे नमः, ओम हराये नमः, ओम कृष्णाय नमः, ओम अधोक्षजाय नमः, ओम केशवाय नमः, ओम माधवाय नमः, ओम रमाय नमः, ओम अच्युताय नमः, ओम पुरुषोत्तमाय नमः, ओम गोविन्दाय नमः, ओम वामनाय नमः, ओम श्री साय नमः, ओम श्रीकण्ठाय नमः, ओम श्री विश्वसाक्षिणे नमः, ओम नारायणाय नमः, ओम मधुरी पवने नमः, ओम अनिरुद्धाय नमः, ओम त्रिविक्रमाय नमः, ओम वासुदेवाय नमः, ओम जगद्यो नये नमः, ओम अनन्ताय नमः, ओम शेषाय नमः, होइन, ओम विशेष गरी हामीले ओम शेषाय नमः यो 24 भए है, जस्तै गरी ओम त्यसपछि हामी 25 को चाहिँ ओम संकर्षणाय नमः, ओम प्रद्युम्नाय नमः,
ओम दैत्यारणे नमः, ओम विश्वतो मुखाय नमः, ओम जगर जनार्दनाय नमः, ओम धरावसनाय नमः, ओम ब्राह्मणे नमः, ओम भास्कराय नमः, ओम श्रीपतये नमः। विशेष गरी चाहिँ यी नामले देशकाल अनुसारको संकल्प गरी योग्य ब्राह्मणलाई दान गर्नु र विष्णु रूप ब्राह्मण देवताको निम्न मन्त्रले प्रार्थना गर्नु भनेर भनेको छ। विशेष गरी चाहिँ भोजन आदिले प्रसन्न तुल्याउनु, भोजन गराएर ब्राह्मणलाई प्रसन्न तुल्याउनु पर्छ हामीले। अनि ब्राह्मणलाई चाहिँ हामीले विशेष गरी प्रार्थना गर्नुपर्ने हुन्छ, ओम विष्णु रूपी सहस्रासु सर्व पाप प्रणाशन अपु पान्न प्रदानेन मम पापम विभुहतु, नारायण जगत द्विजा भास्कर प्रति रूपक दानेनानिन पुत्राश्च सम्पदश्च विवर्धय, यस्य हस्ते गता चक्रम गरुडो यस्य वाहन शङ्ख करते यस्य समय विष्णु प्रसिद्धतु। यो भनेर तपाईँको चाहिँ ब्राह्मणलाई दान गरिसकेपछि प्रार्थना गरेर दान दक्षिणाहरू गर्ने यथाशक्ति ब्राह्मणलाई तपाईँको चाहिँ भोजनद्वारा नै तृप्त पाउनु पर्ने हुन्छ। विशेष गरी चाहिँ तपाईँले बुझ्नु होला, ब्राह्मणलाई पैसा दिएर दक्षिणा दिएर ब्राह्मण तृप्त हुँदैनन्, होइन। ब्राह्मणलाई भोजन चाहिन्छ, ब्राह्मण भोजन प्रिय भनिन्छ, ब्राह्मणलाई भोजन प्रिय हुन्छ, मिठो मिठो भोजन प्रिय हुन्छ, मिष्ठान्नहरू प्रिय हुन्छ ब्राह्मणलाई चाहिँ, होइन। त्यही भएर ब्राह्मणलाई भोजनहरूद्वारा चाहिँ हामीले तृप्त गराउनु पर्ने हुन्छ यो पुरुषोत्तम महिमा चाहिँ महिनामा विशेष गरी चाहिँ, होइन। अब पुरुषोत्तम महिमाको पाठ पारायण हुन्छ, पुरुषोत्तम महिमाको चाहिँ महात्म्यको किताबै हुन्छ, पुस्तक पाइन्छ पुरुषोत्तम चाहिँ महात्म्यको हो, त्यो पुस्तकद्वारा तपाईँले पूजाहरू पनि गर्न सक्नुहुन्छ। पुस्तक पाइन्छ पुरुषोत्तम चाहिँ महात्म्यको हो, त्यो पुस्तकद्वारा तपाईँले पूजाहरू पनि गर्न सकिन्छ। विशेष गरी चाहिँ मैले नाम पनि भनेको छु, तपाईँले त्यो नाम कहाँ होला त, त्यो के नाम भनेर पूजा गर्ने त भन्ने पनि मनमा लाग्न सक्छ। जस्तै गरी तपाईँले पुरुषोत्तम महिमामा चाहिँ महिनामा मल मासमा पूजा गर्नुहुन्छ, विष्णुको पूजा गर्नुहुन्छ, होइन। अनि त्यो नाम चाहिँ कहाँ होला, त्यो 32 नाम चाहिँ कता पाइएला भन्नुहुन्छ भने सामान्य नर्मल तपाईँको चाहिँ पञ्चाङ्गमा पनि हुन्छ, अनि त्यसपछि सामान्य तपाईँको पुस्तकमा पनि हुन्छ, त्यही पुरुषोत्तम महात्म्यको पुस्तकमा पनि पूजा विधि हुन्छ। हो त्यहाँनिर पूजा विधिमा त्यो सबै किताबमा चाहिँ सङ्कल्पदेखि लिएर सबै कुराहरू पाउँछ। तपाईँले पुस्तक पसल, धार्मिक पुस्तक पसलहरू हुन्छ नि जुन पूजा सामग्रीहरू राख्नुहुन्छ बेच्नुहुन्छ, हो त्यस्तो ठाउँमा तपाईँले पाउनुहुन्छ यो पुस्तकहरू चाहिँ, होइन। त्यो पुस्तक यो पुरुषोत्तम पुरुषोत्तम मासको किताब किन्दाखेरि चाहिँ एउटा गीताको किताब पनि लानुहोस् तपाईँले, होइन। अब 2-4 हनुमान चालिसा किताब पनि लानुहोस्, हनुमान चालिसा किताब धेरै महँगो पर्दैन, गीताको किताब धेरै महँगो पर्दैन, होइन। जस्तै गरी भागवतको किताब लानुहोस्, तपाईँले पुस्तक लानुहोस्, भागवतको श्रीमद् भागवतको चाहिँ पुस्तक लानुहोस्। गीता प्रेसबाट किन्नुभयो भने धेरै सस्तो पर्छ गीता प्रेसको, बुझ्नुभयो। एउटा पुरै भागवतलाई 70-80 रुपियाँमा आउँछ पुरै भागवत, त्यसमा चाहिँ अर्थ चाहिँ हुँदैन, संस्कृतमा लेखेका श्लोक हुन्छन्, ती लगेर तपाईँले चाहिँ पुस्तकहरू लगेर मन्दिरमा स्थापना गराउनुहोस्, पूजा गर्नुहोस्। दिनको एउटा श्लोक भए पनि भागवत पाठ गर्नुहोस्, नभए एउटा एक अध्याय भए पनि भागवत पाठ गर्नुहोस्। हनुमान चालिसा सर तपाईँको दिनको 2 भए पनि अथवा सक्नुहुन्न भने एकपटक भए पनि बिहान चाहिँ हनुमान चालिसा पाठ गर्नुहोस्, गीताको एक अध्याय पाठ गर्नुहोस्, नभए एउटा श्लोक भए पनि पाठ गर्नुहोस्, होइन। अनि चिन्ह राख्ने अनि आज एउटा श्लोक पाठ गर्ने, भोलि दोस्रो श्लोक, पछि तेस्रो श्लोक, यसरी बिस्तारै तपाईँले चाहिँ कोसिस गर्नुहोस्। तपाईँको पाठ अलिक चल्न थालेपछि, सरर पढ्न थालिसकेपछि एक अध्याय पाठ गर्नुहोस् है, धेरै राम्रो हुन्छ यसमा तपाईँको चाहिँ। तपाईँले पाठ गर्नुभयो भने छोराहरूले सिक्छन्, छोराले पाठ गरे भने नातिले सिक्छन्, होइन। नाति नातिनाहरूले पनि पाठ गर्नुहुन्छ, बुहारीले पनि पाठ गर्नुहुन्छ, जसले पनि भागवत पाठ गर्नुहुन्छ, जसले पनि गीता पाठ गर्नुहुन्छ। अनि एउटा वेदको किताब लिएर जानुहोस् है, वेदलाई चाहिँ 300-350-400 पर्ला, राम्रो खालको वेदलाई, होइन। वेद लिएर जानु, शुक्ल यजुर्वेद भन्ने किताब पाउँछ, यो शुक्ल यजुर्वेद भन्ने पुस्तक लिएर तपाईँले चाहिँ थापना गर्नुहोस्। वेद चाहिँ तपाईँलाई गुरुद्वारा गुरु नभइकन पढ्न सक्नुहुन्न होला वेद चाहिँ, होइन। तपाईँ घरमा चाहिँ गुरुहरू आएको बेलामा, सत्यनारायणको पूजा भएको बेलामा, रुद्री पूजा लागेको बेलामा चाहिँ गुरुलाई, लो गुरु एउटा एकवटा श्लोक भए पनि मलाई वेदको पढ्न सिकाइदिनुहोस् भन्नुहोस्। अनि एक अध्यायदेखि इखेत्वादेखि चाहिँ तपाईँले चाहिँ पढ्ने गर्नुहोस्, एउटा एउटा श्लोक पढ्दै जानुभयो बानी बस्छ तपाईँको पनि, है। त्यसरी बस्नुभयो, त्यसरी पढ्नुभयो भने वेदका मन्त्र गुन्जियो घरमा चाहिँ तपाईँको
विशेष गरी भूत प्रेत पिशाचहरू आउँदैन, बाईहरूको चाहिँ त्यहाँ स्थापनाहरू हुँदैन, हटेर जान्छन्। घरमा गुरुहरू आएको बेलामा नारायण पूजा लगाएको गुरुहरूलाई लाउनुहुन्छ गुरुहरूले, त्यो बेलामा तपाईँ जे पूजामा पनि एक अध्याय मात्रै भए पनि वेद पाठ गरिदिनुहोस् न गुरु भन्नुहोस्, होइन उच्च स्वरले प्रष्ट रूपमा वेद पाठ गरिदिनुहोस् न गुरु भन्नुहोस्, वेद पाठ गर्नुहुन्छ। घरमा जे पूजा लगाए पनि एकचोटि भए पनि हनुमान चालिसा पाठ गर्नुहोस् न गुरु भन्नुहोस्, उहाँले पाठ गरिदिनुहुन्छ। होइन भागवतको एक अध्याय पाठ गरिदिनुहोस् है गुरुबा भन्नुहोस्, उहाँले भागवतको एक अध्याय पनि पाठ गरिदिनुहुन्छ। बुझ्नुभयो नि? त्यही भएर तपाईँले विशेष रूपमा ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। यस्ता कुराहरूमा चाहिँ तपाईँले पनि भन्नुपर्ने हुन्छ, गुरुबाहरूले पनि गरिदिनुहुन्छ क्या। जस्तै नारायण पूजा लगाउनु भयो भने वेद पाठ गर्ने भागवत पाठ गर्ने काम गर्नुहुन्न गुरुबाहरूले, तपाईँले भन्नुभयो भने पाठ गरिदिनुहुन्छ। होइन अब नारायण पूजा लगाउँदाखेरि चाहिँ तपाईँले गीता पाठ गर्नु पऱ्यो, नारायण पूजा लगाउँदाखेरि विष्णु सहस्रनाम पाठ नगरिकन, विष्णु सहस्रनामले अर्चना नगरिकन, पूजा नगरिकन नारायण पूजा पनि पूर्ण हुँदैन। हेर्नुहोस् त्यही भएर विष्णु सहस्रनाम पनि पाठ गर्नुपर्ने हुन्छ। होइन त्यो भएर तपाईँले मजाले पूजा गर्नुहोस्, गुरुबालाई बेलैमा बोलाउनुहोस्, समय लिएर आउनुहोस् गुरुबा भन्नुहोस्, यसरी पाठ पालन गर्नुभयो भने राम्रो हुन्छ। अब तपाईँको चाहिँ विशेष गरी के छ भन्दाखेरि सत्यनारायणको पूजा लगाएपछि जागरण पनि बस्नुपर्छ भन्ने चलन छ है, पहिलादेखिको चलन आएको। सत्यनारायणको कथामा महात्मा पनि जागरण बस्नु, रातभरि जागरण बस्नु पनि भनेको छ होइन। अब फेरि सत्यनारायणको पूजा चाहिँ वर्षमा चार पटक लगाउनु पनि भन्छ सक्नेले, होइन नसक्नेले वर्षमा एक फेर लगाउनु, त्यो पनि नसक्नेले तपाईँको चाहिँ विशेष गरी दुई वर्षमा एक फेर लगाउनुहोस्। सत्यनारायणको पूजा ऋण गरेर लाउनु पर्दैन, कुनै पनि पूजा पाठहरू ऋण गरेर लाउनु पर्दैन। जस्तै के गर्नुहोस् तपाईँले

राम्रो उपाय के छ भन्दाखेरि एउटा खुत्रुकै किनेर लिएर आउनुहोस् तपाईँले, राम्रो उपाय भनिदिन्छु म तपाईँलाई हेर्नुहोस् है। पूजा लाउँदाखेरि तपाईँलाई ऋणै लाग्दैन, ओहो पैसा छैन कताबाट ल्याउने भन्ने पनि पर्दैन, एउटा खुत्रुकै लिएर आउनुहोस् है। त्यो खुत्रुकीमा चाहिँ तपाईँको चाहिँ महिनाको एउटा एउटा हजार रुपियाँ हाल्नुहोस्, त्यहाँ तलब आउँछ तपाईँको जाहिर खानुहुन्छ होला होइन। जस्तै गरी गाउँघरतिर खसी बोका बेच्नुहुन्छ, कुखुरा बेच्नुहुन्छ भने त्यसको दशाम छ कि, जस्तै 10,000 खसी बेच्नुभयो भने 1,000 रुपियाँ छुट्याउनु त गाह्रो हुँदैन हामीलाई, हो कि होइन। जस्तै गरी 1,000 एउटा कुखुरो बेच्नुभयो भने 100 रुपियाँ छुट्याउनु त गाह्रो हुँदैन हामीलाई, हो। त्यो 100 रुपियाँ त्यहीँ खुत्रुकीमा लगाएर हाल्नुहोस्। जस्तै गाउँघरमा मह बेच्नुभयो तपाईँले, 1,000 मह बेच्नुभयो भने 100 रुपियाँ छुट्याउनुहोस्, यो चाहिँ देवी देवताको नाममा है भनेर, यो पूजा लाउने भनेर तपाईँले छुट्याउनुहोस् त्यहाँनिर चाहिँ होइन। जस्तै छुट्याउनु भयो राम्रो हुन्छ। जस्तै भैँसी बेच्नुभयो, 1,00,000 भैँसी बेच्नुभयो भने तपाईँले 10,000 रुपियाँ छुट्याउनुहोस् होइन। 10,000 छुट्याउनु भयो भने भैँसी त अब हरेक महिनामा हरेक वर्ष बेच्ने कुरो भने आउँदैन हेर्नु होइन। अब कुखुरो बेचिन्छ, बाख्राहरू बेचिन्छ, खसीहरू बेचिन्छ, महहरू बेचिन्छ होइन। अब बेच्ने कुराहरू अन्नपातहरू पनि बेचिन्छ, ती बेचेका कुराहरूको दशांश भन्छ क्या, दशांश दान गर्नु भन्छ। जति कमाइ हुन्छ आफ्नो त्यो कमाइ भएको दशांश चाहिँ दान गर भनेछ शास्त्रले, हो। त्यही दशांश दान गर्नुभयो भने तपाईँले 1 जोड्नुभयो, 1 तपाईँले धेरै बेचबिखन गर्नु भएन, सक्नु भएन भने 2 तपाईँ त्यही खुद्रीमा पैसा राखिराख्नुहोस्, सुरक्षित राख्नुहोस्, त्यो खुद्रीलाई चाहिँ दरजमा राख्नुहोस् होइन। अनि त्यसपछि तपाईँले चाहिँ बेच्ने बित्तिकै पैसा हातमा पर्ने बित्तिकै लटक्क लगाएर त्यहाँ छुट्याउनुहोस्। त्यसरी छुट्याउनु भयो भने के हुन्छ, पछि त्यही खुद्रीको पैसाले पूजा लाउनुहोस् तपाईँले। पैसा कहीँ खोज्नु पर्यो त, कहीँ खोज्नु परेन, हो कि होइन। नारायण पूजा लाउनुहोस्, रुद्री पूजा लाउनुहोस्, छोराको व्रत हुँदा गरेर आँट्दै हुनुहुन्छ भने छोराको व्रत हुँदा त्यही पैसाले गर्नुहोस्, छोराको विवाहहरू गर्न खोज्दै हुनुहुन्छ भने छोराको विवाहहरू पनि त्यही पैसाले गर्नुहोस् होइन। विविध मङ्गल कार्यहरू चाहिँ शुभ कार्यहरू त्यो पैसाले हामीले गर्न सकिन्छ, त्यस्तो कुराहरू हो हेर्नुहोस्। त्यही भएर तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि हुन्छ। यसरी गर्नुभयो भने सत्यनारायणको पूजा लाउन, रुद्री पूजा लाउन जे गरे पनि तपाईँलाई ऋण लाग्दैन, पैसा जुटाउनु पनि पर्दैन। दशांश छुट्याउनुहोस्, तपाईँले 10,000 जारी खानुहुन्छ भने 1,000 रुपियाँ छुट्याउनुहोस् महिनाको होइन। 12 त 12,000 भयो कि भएन भन्नुहोस् त, 12,000 रुपियाँ भयो, 12,000 एउटा सत्यनारायणको पूजा लाउँदा सकिहालिन्छ नि, खर्च धेरै हुँदैन नि, गाउँघरमा धेरै खर्च हुँदैन हेर्नुहोस् होइन। त्यही भएर तपाईँले सत्यनारायणको पूजाहरू लाउनुहोस्। अब बजारतिर बस्नुहुन्छ भने जागिर खानुहुन्छ, श्रीमानले पनि जागिर खाने, श्रीमान चाहिँ श्रीमतीले पनि जागिर खाने, आमदामी भइराखेको हुन्छ होइन। उहाँहरूले चाहिँ छुट्याउनु भयो भने 6 एउटा पूजा लाउन सक्नुहुन्छ, अथवा तपाईँको चाहिँ वर्ष दिनमा एउटा पूजा लाउन नर्मल्ली सकिहाल्नुहुन्छ जागिर खाने मान्छेलाई। अब कृषि गर्ने कृषकहरूको लागि, पशुपालन गर्नेको लागि होइन, उहाँहरूले पनि यसरी छुट्याएर गर्नुभयो भने सजिलो हुन्छ तपाईँको लागि भनेर मैले तपाईँलाई आइडिया दिएको क्या, यसरी होइन। त्यो गर्नुभयो भने राम्रो हुन्छ। हामी अहिले यतिखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तुको वर्षमा छौँ। कार्यक्रम ज्योतिष वास्तु भनेको हरेक दिन बिहान ठिक 7 लगभग हामी तपाईँहरूसँग 8 रहने गरेका छौँ। विशेष गरी चाहिँ मल मास भनेको चाहिँ पुरुषोत्तम महिना हो। यो पुरुषोत्तम महिनामा चाहिँ तपाईँले विशेष गरी चाहिँ पूजापाठहरू गर्नुपर्ने हुन्छ। पुरुषोत्तम भगवान्को पूजाहरू गर्नुहोस्। पुरुषोत्तम भगवान् भनेको यानि कि भगवान् विष्णुको पूजाहरू हो, पूजाहरू गर्नुहोस् तपाईँले चाहिँ। अनि पुरुषोत्तम चाहिँ महात्म्यको, पुरुषोत्तम महिमाको महात्म्यको किताब पाउँछ, पुस्तक पाउँछ, त्यो महात्म्य पढ्नुहोस्। आज 1 अध्याय 2 अध्याय पढ्नुहोस्, भोलि 1 अध्याय 2 अध्याय पढ्नुहोस्, यसरी पढ्दै पढ्दै सक्नुहोस्। अनि त्यसपछि तपाईँले चाहिँ अब पुरुषोत्तमको, पुरुषोत्तम भगवान्को लागि चाहिँ मालपुवाहरू दान गर्ने हुन्छन् होइन, त्यो मालपुवाहरू दान गर्नुहोस् तपाईँले ब्राह्मणलाई। तपाईँले काँसको थाल भनेको छ, काँसको थाल छैन भने तपाईँले चाहिँ सालको पातको टपरीमा पनि दान गर्न सकिन्छ। हुनेले दान गर्ने, नहुनेले मैले भने तपाईँलाई ऋण गरेर दान गर्नु पर्दैन। तपाईँले ऋण गरेर तपाईँ तीर्थ व्रत गर्न जानु पर्दैन। तपाईँहरूले कुरा बुझ्नुभयो नि, तपाईँको कर्तव्य, तपाईँको धर्म भनेको घरलाई चलाउनु पर्ने हो। गृहस्थीहरूले चाहिँ विशेष गरी ध्यान दिनुहोस् है। घरमा ऋण लागेको छ, छोराछोरीलाई लुगा फाटा छैनन्, घरमा खाने चामल छैन, तर घरको नजिकै सप्ताह लाउनुभयो, मन्दिरमा पूजा भयो, मन्दिरमा त्यहाँ दान गर्नुपर्ने अवस्था आयो भने पनि दान गर्नु पर्दैन, किनकि पहिला सुरुमा घर तपाईँले चलाउनु पर्ने हुन्छ होइन। अब घर चलाउँदा चलाउँदै पैसा छन् भने लोभ गर्नु भएन, फेरि दान पनि गर्नु पर्यो। जस्तै यथाशक्ति दान गर्ने, दान गर्ने भनेको 1,00,000 रुपियाँ दान गरे पनि त्यही हो, 1,000 दान गरे पनि त्यही हो, 100 रुपियाँ दान गरे पनि त्यही हो। मनबाट दान गर्नु पर्यो क्या,
अब आजभोलि त तपाईँको सिस्टम कस्तो छ भने मठ मन्दिरमा सप्ताह पुराण लाउने 1,00,000 रुपियाँ दान गर्यो भने चाहिँ तपाईँको त्यो हात्तीमाथि चढेर चाहिँ नगर परिक्रमा गराउने मन्दिरद्वारा होइन हो त्यस्तो पनि गरिन्छ क्या त्यो भएर त्यो काम गलत हो हात्तीमाथि चढ्नको लागि शिलालेखमा नाम आफ्नो नाम राख्नको लागि दान गर्नु पर्दैन तपाईँले दान गर्नको लागि 1 रुपियाँ भयो भने दान गर्नुहोस् गोप्य दान गर्नुहोस् कसैलाई नभन्नुहोस् रसिद नकाट्नुहोस् लगेर दान पात्रमा लगेर खसालिदिनुहोस् त्यो पैसा दान पात्रमा लगेर खसालिदिनुहोस् खसालिदिनु 1,000 भए पनि खसालिदिनुहोस् 100 भए पनि खसालिदिनुहोस् 1 रुपियाँ पैसा छन् तपाईँसँग मात्रै मसँग छैन पैसा भन्नुहुन्छ भने 1 रुपियाँ भए पनि मनबाट तपाईँले चाहिँ दान गर्नु गरेर खुत्रुकीमा लगेर हालिदिनुहोस् तपाईँ दान पेटिकामा हुन्छ नि दान पैसा जम्मा गर्ने दान पेटिको बक्सा हो त्यो बक्सामा लगेर हालिदिनुहोस् मठ मन्दिर जानुहुन्छ भने तपाईँले चाहिँ मठ मन्दिरमा गएर पनि तपाईँले चाहिँ 1 रुपियाँ मात्रै खसालिदिनुहोस् पैसा छैन भने त्यो गर्दाखेरि पनि तपाईँले उति नै पुण्य मिल्छ उति नै फल मिल्छ जसले 1,00,000 रुपियाँ दान गरेको छ देखावटी दानभन्दा मनबाट गरेको दान राम्रो हुन्छ दान गर्दा एउटा हातले दान गरेको अर्को हातले थाहा नहोस् क्या दान गर्दाखेरि चाहिँ हो त्यही भएर यसमा विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म यो तपाईँलाई गराइराखेको छु गृह प्रवेश गर्नको लागि आजको लागि असाध्य शुभ समय छ शुभ बेला छ आजको दिन मात्रै छ त्यसरी फागुन महिनामा छ भनेर पनि मैले तपाईँलाई भनिराखेको छु तपाईँले गृह प्रवेश गर्नुहोला होइन गृह प्रवेश गरिसके विधि छ विधान छ गाईको पाछी छन् भने गाईको पाछी घरभित्र छिराउनुपर्छ गृह प्रवेश गर्ने दिन कन्या 5 कन्या 3 कन्यालाई अथवा एउटा भए पनि कन्यालाई तपाईँ गृह प्रवेश गर्नुपर्ने हुन्छ होइन शङ्खघण्टद्वारा गृह प्रवेश गर्नुहोस् है शङ्खघण्टद्वारा गृह प्रवेश गर्नुहोस् आजको दिनमा असाध्य शुभ मानिन्छ विशेष गरी चाहिने गृह प्रवेश गरेपछि साँझ बत्ती बाल्ने गर्नुहोस् बेलुका बेलुका बत्ती बाल्ने गर्नुहोस् यदि आजदेखि बाल्न सुरुवात गर्नुभएको छैन भने बाल्न सुरुवात गर्नुहोस् साँझ बत्ती है यसो गर्न राम्रो हुन्छ गाईको चाहिँ तपाईँको विशेष गरी चाहिँ दुध किनेर लिएर आउनुहोस् गाईको दुधमा खिर पकाएर खानुहोस् गाईको दुध उमाल्ने चलन पनि छ होइन त्यो चलन शास्त्रमा चाहिँ छैन आजभोलि चलेको चलन हो गाईको दुध चाहिँ ग्यासमा राखेर अथवा आगोमा राखेर चाहिँ ठुलो आगो बनाएर चाहिँ गाईको दुध उमालेर पोख्ने चलन छ होइन त्यो पोख्ने चलन हो त्यो शास्त्र भन्दैन गाईको दुध उमाल्नु गाईको दुध पकाउनु होइन गाईको दुध अमृत हो खिर पकाएर भोजन गराउनु ब्राह्मणलाई भान्जा भान्जीलाई ज्वाइँ चेलालाई भोजन गराउनु यथाशक्ति दान दक्षिणा गर्नु यथाशक्ति भनेको जति सकिन्छ आफै त्यति दान गर्ने हो होइन त्यो दान गराएर चेलीबेटीलाई खुसी पार्नु चेलीबेटीको आँखाबाट आँसु कहिले नझार्नु मातापिताको आँखाबाट आँसु कहिले नझार्नु यही नै हो हाम्रो धर्म गृहस्थीको धर्म भनेको यही नै हो अरू धेरै धर्म छैन त्यही भएर विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ मसँग तपाईँले प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ ग्रह दशा अनि भाग्यको विषयमा जानकारी भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोस् भूत वर्तमान र भविष्यको बारेमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको
1: परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुने।

0: सबैको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

नमस्कार। लुम्बिनी परदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। आज संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाब दिने कार्यसूची। निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी। संघीय मन्त्रालयको संख्या 18 कायम। बीपी राजमार्ग आजदेखि दैनिक 12 घण्टा बन्द हुने। बिहानैदेखि काठमाडौँमा वर्षा। आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना। रोल्पा नगरपालिका प्रथम बन्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड सम्पन्न। एसीमा जिल्लामा रोल्पा नगरपालिका उत्कृष्ट। संजीवनी टिचिङ अस्पताल र रोल्पाली सेवा समाजबीच सहकार्यबारे अन्तर्क्रिया। एसीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई दाङघोराई ज्ञान सिन्धुद्वारा सम्मान। र अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै कोलकातालाई हराउँदै आरसीबी आइपिएल क्रिकेटको शीर्ष स्थानमा।

0: काली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
1: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर, आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
0: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
3: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805614652।
1: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
4: अब समाचार सुरु गरौं। आज संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाब दिने कार्यसूची सम्बन्धी प्रसंगबाट प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बुधबार हिजो 3 पटक बसेर स्थगित भएको बैठक आज बिहान 11 बजेको लागि बोलाइएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची रहेको छ भने त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची रहेको छ। संसदप्रति प्रधानमन्त्री बालेन्द्र शाह जिम्मेवार बन्न नचाहेपछि प्रतिनिधि सभा बैठक नै प्रभावित भएको छ। नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको उत्तर दिने दिन समेत प्रधानमन्त्री शाह संसद बैठकमा उपस्थित नहुँदा विपक्षीहरूले नाराबाजी गरेका थिए। उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठक छोडेर हिँड्नु भएको थियो, त्यसको चर्को रूपमा आलोचना भइरहेको छ। परिणाम मत बुधबार नै पारित हुने भनिएको नीति तथा कार्यक्रम समेत प्रभावित बनेको थियो। नीति तथा कार्यक्रममाथिको बाँकी छलफल सकेर बुधबार निर्णयार्थ प्रस्तुत गर्ने संसदको कार्यसूची थियो, तर सुन्ने समयमा मात्रै संसद कार्यसूची अनुसार चल्यो। सभामुख डीपी अरियालले अर्थमन्त्री सोनिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएपछि विपक्षी दलहरूका सांसदहरू उठेर नाराबाजी थालिहालेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा जवाफ दिन अनुपस्थित भएको विषयलाई विपक्षी दलहरूले एजेन्डा मात्र बनाएनन्, बैठक नै अवरोध समेत गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका थिए। हुन त प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले यसअघि नै आकस्मिक समय लिएर रुलिङ गरेर भए पनि प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनु पर्ने माग गरेको थियो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सरकारको सिफारिसमा यही वैशाख 20 गते राष्ट्रपतिले जारी गरेको अध्यादेशले निजामती सेवा ऐनको ट्रेड युनियनको व्यवस्था खारेज गरेको छ। त्यस विरुद्ध रिट परेपछि गएको सोमबार सर्वोच्च अदालतले अध्यादेशको व्यवस्था कार्यान्वयन नगर्न नगराउन सरकारको नाममा आपतकालीन आदेश दिएको छ। सर्वोच्चको आदेशपछि तत्कालको लागि अध्यादेश कार्यान्वयन रोकिएपछि सरकारले ट्रेड युनियनहरूलाई लक्षित गरेर राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो। नेपालको संविधान तथा प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाको रूपमा परिकल्पना गरेको उल्लेख गर्दै निजामती सेवा ऐनको व्यवस्था सम्झाएको छ। प्रचलित निजामती सेवा ऐन 2079 को दफा

0: 61 को उपदफा 1 को खण्ड 9 निजामती कर्मचारीले राजनीतिमा भागले भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको छ। सबै निजामती कर्मचारीले प्रचलित कानूनमा व्यवस्था भए बमोजिम अनुशासन तथा आचरण सम्बन्धी व्यवस्थाको पुनः पालना गरी कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन तथा निजामती सेवाको तटस्थ तथा निष्पक्षता र विश्वसनीयता कायम राख्न सूचना प्रकाशित गरिएको मन्त्रालयले बताएको छ। राजनीतिक गतिविधिमा संलग्न हुने संगठनको सदस्यता लिने वा चुनावमा उम्मेद्वार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ। प्रशासनिक सुधार मितव्ययता कायम गर्ने अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छिटो छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। सरकारले अर्थ, गृह, राष्ट्र रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको रक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पठाउने मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ, जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा तथा श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछ। यसै गरी महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। सम्भावित बाढी तथा सडक निर्माण कार्यको कारण काभ्रेपलाञ्चोकको सिन्धुपाल्चोक स्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुरकोट नेपाल थोक कटुन्जे बेसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाइएको छ। प्रहरीका अनुसार मिति 2083 वैशाख 21 गते साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म उक्त सडक खण्डमा चल्ने सम्पूर्ण सवारी साधनहरूको आदेश यसलाई पुनः एकपटक सुन्नुहोला। प्रहरीका अनुसार मिति 2083 जेठ 21 गते साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म उक्त सडक खण्डमा चल्ने सम्पूर्ण सवारी साधनहरूको अध्यादेश अर्को आदेश नभएसम्मको लागि बन्द गरिएको हो। यसै गरी हुम्लाको नामका गाउँपालिका 2 च्यादुङ क्षेत्रमा सडक विस्तारको काम भइरहेको कारण हिल्सा सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटेलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख 29 गतेदेखि जेठ 2 गतेसम्म उक्त सडक खण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ। तपाईँले अब मौसम सम्बन्धी जानकारी। हाल देशमा पश्चिमी न्यूनचापे प्रणाली स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापे क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेस, गण्डकी, बागमती र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ। कोशी र बागमती प्रदेशको केही तथा लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान रहेको छ। कोशी प्रदेशको केही स्थान सहित बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भागका केही स्थान, बाँकी हिमाली तथा पहाडी भागका एक दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यसै गरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाएको छ। कोशी र मधेस प्रदेशको केही स्थान, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भाग तथा कर्णाली प्रदेशको हिमाली भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको विभागले जनाएको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम, विश्रामपछि रोल्पा नगरपालिका प्रथम भन्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड सम्पन्न, एसीमा जिल्लामा रोल्पा नगरपालिका उत्कृष्ट लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ, खटिरा, गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162 सम्पर्क नम्बर 98651094141 र 98162 9118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो जलजला 96.4 मेगाहर्ट्ज।

रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा। तीन दिनसम्म सञ्चालन भएको रोल्पा जिल्ला स्तरीय तेस्रो राष्ट्रपति रनिङ सेड प्रतियोगिता मंगलबार थबाङमा सम्पन्न भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ रोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा थबाङ गाउँपालिकाको व्यवस्थापनमा बलभद्र नमुना माविको प्राङ्गण थबाङ गाउँपालिका दुई झके बाङमा सम्पन्न भएको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रोल्पा नगरपालिका प्रथम बन्न सफल भएको छ। रोल्पा नगरपालिकाले 32 स्वर्ण, 12 रजत र 15 काँसे सहित कुल 59 पदक जित्दै उपाधि हात पारेको हो। त्यसै गरी त्रिवेणी गाउँपालिका 9 स्वर्ण, 20 रजत र 14 काँसे सहित 43 पदक जित्दै दोस्रो स्थान हासिल गर्न सफल। स्वर्ण, 20 रजत र 14 काँसे सहित 43 पदक जित्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ भने आयोजक थबाङ गाउँपालिका 9 स्वर्ण, 4 रजत र 7 काँसे सहित 20 पदक जित्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ भने यस्तै गङ्गादेव गाउँपालिका 7 स्वर्ण, 1 रजत र 5 काँसे सहित 13 पदकका साथ चौथो। सुनिली स्मृति गाउँपालिका 4 स्वर्ण, 5 रजत र 6 काँसे सहित 15 पदकका साथ पाँचौ तथा परिवर्तन गाउँपालिका 3 स्वर्ण, 5 रजत र 13 काँसे सहित 21 पदकका साथ छैटौँ स्थानमा रहेका छन्। माडी गाउँपालिकाले 2 स्वर्ण, 1 रजत र 13 काँसे सहित 16 पदक जित्दै सातौँ स्थान हासिल गरेको छ। लुङ्री गाउँपालिकाले 3 रजत र 4 काँसे सहित 7 पदक जित्दै आठौँ र रुन्टीगढी गाउँपालिकाले 2 रजत र 3 काँसे सहित 5 पदक जित्दै नवौँ र सुनसरी गाउँपालिकाले 3 काँसे पदक मात्र जित्दै 10 स्थानमा रहन सफल भएको छ। प्रतियोगितामा जिल्लाका 10 स्थानीय तहका विद्यार्थी खेलाडीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए। रोल्पाका 10 स्थानीय तहमध्ये एससी नतिजामा रोल्पा नगरपालिका उत्कृष्ट भएको छ। सोमबार सार्वजनिक नतिजा अनुसार जिल्लाभर 900 विद्यालयबाट 3046 जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये 1458 जना विद्यार्थी उत्तीर्ण भएका छन् भने जिल्लाको समग्र उत्तीर्ण प्रतिशत 49.44 रहेको छ। स्थानीय तहगत नतिजा अनुसार रोल्पा नगरपालिका सबैभन्दा उत्कृष्ट बनेको छ। रोल्पा नगरपालिकाबाट 551 जना प्रशिक्षार्थी सहभागी भएकोमा 386 जना उत्तीर्ण भई 77% नतिजा आएको छ। त्रिवेणी गाउँपालिकाबाट 357 जना विद्यार्थी सहभागी भएकोमा 220 उत्तीर्ण अर्थात् 61.62%। गङ्गादेव गाउँपालिकाबाट 381 सहभागी भएको मध्ये 220 उत्तीर्ण अर्थात् 57.74%। लुङ्री गाउँपालिकाबाट 367 जना सहभागी भएको मध्ये 183 जना उत्तीर्ण अर्थात् 50%। माडी गाउँपालिकाबाट 238 सहभागी मध्ये 100 जना उत्तीर्ण अर्थात् 46.72% उत्तीर्ण भएका छन्। यसै गरी थबाङ गाउँपालिकाबाट 103 सहभागी मध्ये 42 जना उत्तीर्ण अर्थात् 40.77%। परिवर्तन गाउँपालिकाबाट 233 सहभागी मध्ये 78 जना विद्यार्थी उत्तीर्ण अर्थात् 33.47%। सुनिली स्मृति गाउँपालिकाबाट 373 जना सहभागी भएको मध्ये 123 जना उत्तीर्ण अर्थात् 33%। र रुन्टीगढी गाउँपालिकाबाट 251 जना सहभागी भएको मध्ये 92 जना उत्तीर्ण अर्थात् 31.61% नतिजा रहेको छ। सबैभन्दा कमजोर नतिजा सुनसरी गाउँपालिकाको रहेको छ। सुनसरी गाउँपालिकाबाट 151 जना प्रशिक्षण

विद्यार्थीमध्ये 14 जना मात्र उत्तीर्ण भएका छन् भने उत्तीर्ण प्रतिशत 9.27 रहेको छ। यस्तै नतिजा शून्य भएका विद्यालयहरूमा रुन्टीगढी गाउँपालिकाको जनकल्याण माध्यमिक विद्यालय सरपाल, सुनसरी गाउँपालिकाको जनता माध्यमिक विद्यालय गाम र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिउरी र देवी मन्दिर माध्यमिक विद्यालय पोबाङ रहेका छन्। घोराई र रोलपाली सेवा समाज नेपाल र सञ्जीवनी टिचिङ अस्पताल बीच भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्ग दुवा स्थित अस्पताल परिसरमा सम्पन्न भएको छ। स्वास्थ्य सेवा विस्तार, सामाजिक उत्तरदायित्व तथा आपसी सहकार्यको विषयमा केन्द्रित उक्त कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा जनप्रतिनिधिहरूको लेख्ने सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै रोलपाली सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष डिलाराम ओलीले संस्थाको स्थापना उद्देश्य तथा हालसम्म सञ्चालन भएको सामाजिक गतिविधिबारे जानकारी गराउनु भएको थियो। उहाँले दाङमा अत्याधुनिक स्वास्थ्य सेवा विस्तार हुनु सुखद विषय भएको उल्लेख गर्दै सञ्जीवनी टिचिङ अस्पतालले छोटो समयमै नागरिकको विश्वास जित्न सफल भएको बताउनु भएको छ। अध्यक्ष ओलीले विशेष गरी मृगौला रोगीहरूको उपचारको लागि हेमोडायलासिस सेवा विस्तार गर्न आवश्यक रहेको औलाउँदै हाल रहेका 15 वटा हेमोडायलासिस शैयालाई थप गर्न सके त्यस क्षेत्रका बिरामीहरूले ठूलो राहत पुग्ने धारणा राख्नु भएको थियो। यसै गरी समाजका केन्द्रीय महासचिव निशान ओलीले रोल्पा जिल्लाका नागरिकले भोगिरहेको स्वास्थ्य समस्याबारे चर्चा गर्नुभएको थियो। उहाँले दुर्गम भौगोलिक अवस्था र विशेषज्ञ स्वास्थ्य सेवाको अभावका कारण अझै धेरै नागरिकले समयमा उपचार पाउन नसकेको उल्लेख गर्दै सञ्जीवनी टिचिङ अस्पतालले रोल्पा सहित आसपासका जिल्लाका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा समाजका दाङ जिल्ला अध्यक्ष ओम प्रकाश खड्का, निवर्तमान सल्लाहकार शक्तिराम डाँगी लगायतका वक्ताहरूले अरबौँ रुपैयाँको लगानी दाङ भित्रिनु प्रदेशकै लागि सकारात्मक उपलब्धि भएको बताउनु भएको थियो। उहाँहरूले अत्याधुनिक स्वास्थ्य सेवा दाङमै उपलब्ध हुन थालेपछि उपचारको लागि बाहिर जानुपर्ने बाध्यता क्रमशः घट्दै जाने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा रोल्पाली सेवा समाज नेपालका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरू गरी 35 जना भन्दा बढीको सहभागिता रहेको जनाइएको छ। उक्त अवसरमा सञ्जीवनी टिचिङ अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले अस्पतालको लगानी, हालको अवस्था, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउनु भएको थियो। उहाँले अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य सहित सेवा विस्तार भइरहेको बताउनु भएको छ। साथै विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण तथा प्रभावकारी व्यवस्थापन मार्फत नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट तथा कन्सल्टेन्ट फिजिसियन डाक्टर वाचस्पति सुवेदीले अस्पतालबाट हाल प्रदान भइरहेको सेवा उपचार प्रणाली तथा आगामी योजनाबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले आकस्मिक सेवा, विशेषज्ञ उपचार, प्रयोगशाला सेवा, सघन उपचार कक्ष लगायतको सेवामा अस्पताल निरन्तर सुधार गरिरहेको बताउनु भएको छ। कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका प्रमुख प्रशासकीय अधिकृत अनिल अरियालले राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत सुशील रिजालले गर्नुभएको थियो। दुवै संस्था बीच स्वास्थ्य सेवा विस्तार, सामाजिक उत्तरदायित्व वहन तथा नागरिकको स्वास्थ्य पहुँच अभिवृद्धिको लागि आगामी दिनमा सहकार्यलाई अझ थप प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको आयोजकले जनाएको छ।
ज्ञान सिन्धु एजुकेशन एकेडेमी घुराईले माध्यमिक शिक्षा परीक्षा एसीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। यस वर्ष विद्यालयबाट 31 जना परीक्षामा सहभागी भएकोमा 3 जनाले 4 जीपीए ल्याएका छन् भने 15 जना विद्यार्थी ए प्लस ग्रेडमा उत्तीर्ण भएका छन्। बाँकीले ए प्लस र केहीले बी प्लस ल्याएका छन्। जिल्लाभर 26 जनाले मात्रै 4 जीपीए ल्याएको अवस्थामा आफ्नो विद्यालयका 3 जना विद्यार्थी उक्त सूचीमा पर्न सफल भएको भन्दै विद्यालयका प्रिन्सिपल हेमराज पौडेलले खुसी व्यक्त गर्नुभएको छ। 4 जीपीए प्राप्त गर्ने विद्यार्थी मनोज भण्डारी, सुशील बेकर, भिजन ओली सहित सफल सबै विद्यार्थीहरूलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभएको छ। सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क प्रसाद शर्मा, प्लस टू संयोजक तिलक अधिकारी, प्रिन्सिपल हेमराज पौडेल लगायतले विद्यार्थीहरूलाई सम्मान गर्नुभएको थियो। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्ति बीच उच्चस्तरीय वार्ता को तयारी सुरु भएको छ। चिनिया राष्ट्रपति सी जिनपिङसँग दुई दिने शिखर वार्तामा व्यापार, युद्ध, कृत्रिम बुद्धिमत्ता, एआई, मध्यपूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेन्डाको रूपमा अघि सारिएका छन्। बेजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ। त्यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानको रूपमा हेरिएको छ। ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेको बीबीसीले जनाएको छ। भ्रमण टोलीमा एलन मक्स, जेन सेन, हाङ, टिम कुक लगायतका शीर्ष व्यवसायी सहभागी रहेका छन्। अमेरिका चीन बीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। दुई देश बीचको व्यापार 2022 मा 690 अर्ब डलर पुगेकोमा गएको वर्ष घटेर झन्डै 415 अर्ब डलरमा सीमित भएको छ। ट्रम्प प्रशासनले चीनसँगको व्यापार घाटा घटाउने लक्ष्य राखेको छ। ट्रम्पले चीनलाई अमेरिकी प्रविधि र लगानीका लागि अझ खुल्ला बनाउन आग्रह गर्ने बताउनु भएको छ। चीनले अमेरिकी चिप्स र उच्च प्रविधिमा पहुँच विस्तार गर्न चाहेको छ। शिखर वार्तामा इरान इजरायल युद्ध पनि महत्त्वपूर्ण विषय बनेको छ। चीन इरानी तेलको प्रमुख खरिदकर्ता भएकाले यसकारण तेल आपूर्ति प्रभावित हुँदा चिनी अर्थतन्त्रमा दबाव परेको छ। अमेरिकाले चीनलाई इरानमाथि आफ्नो आर्थिक तथा राजनीतिक प्रभाव प्रयोग गर्न आग्रह गरिरहेको छ। चीनले पनि युद्ध अन्त्यको पक्षमा रहेको सङ्केत दिएको छ। वार्ताको अर्को संवेदनशील विषय ताइवानको सुरक्षा रहेको छ। अमेरिकी संसदले गएको वर्ष ताइवानलाई 14 अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गरेपछि बेजिङ असन्तुष्ट रहेको छ। भोलि शुक्रबार ट्रम्प चीनबाट फर्कने कार्यक्रम रहेको खबरमा उल्लेख रहेको छ। विश्लेषकहरूले ट्रम्पको चीन भ्रमणलाई अमेरिका चीन सम्बन्धमा आगामी दिशा तय गर्ने महत्त्वपूर्ण क्षणका रूपमा हेरेका छन्। अन्त्यमा खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसिबीले कोलकाता नाइट राइडर्सलाई हराएको छ। आरसिबीले 6 विकेटले विजय भएसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 4 विकेट गुमाएर 192 रन बनाएको थियो। कोलकाताले दिएको 193 रनको लक्ष्य पछ्याएको आरसिबीले 19 ओभर एक बलमा 4 विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। आरसिबीको जितमा कप्तान विराट कोहलीले अभिजित रहँदै 60 बलमा 105 रनको शतकीय पारी खेलेका थिए। यस्तै देवदत्त पडिक्कलले 39 रन बनाएका थिए। आइपिएलको अङ्क तालिकामा आरसिबी 12 खेलमा 16 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाता 11 खेलमा
9 अङ्कका साथ तालिकाको 8 स्थानमा रहेको छ। आईपीएल क्रिकेटमा आज बेलुका 8:15 बजे धर्मशालामा पंजाब किङ्स र मुम्बई इन्डियन्सले खेल्दैछन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। आज संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने कार्यसूची। निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी। संघीय मन्त्रालयको संख्या 18 कायम। बीपी राजमार्ग आजदेखि दैनिक 12 घण्टा बन्द हुने। बिहानैदेखि काठमाडौँमा वर्षा। आज देशको विभिन्न स्थानमा पानी पर्ने सम्भावना। रोल्पा नगरपालिका प्रथम बन्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड सम्पन्न। एसीमा जिल्लामा रोल्पा नगरपालिका उत्कृष्ट। सञ्जीवनी टिचिङ अस्पताल र रोल्पाली सेवा समाज बीच सहकार्य अन्तर्क्रिया सम्पन्न। एसीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई दाङघोराई ज्ञान सिन्धुद्वारा सम्मान। र अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै कोलकातालाई हराउँदै आरसीबी आइपिएल क्रिकेटको शीर्ष स्थानमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म रीता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@roolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बाजे के भयो, किन गालामा हात?
7: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू
10: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
11: नदुखाई दाँत निकाल्ने,
10: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
11: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
11: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
11: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740318,
6: 9805014652।
9: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
12: नमस्ते डाक्टर साहब।

0: स्वस्थ हुन के गर्नु पर्छ? अनि अरु के गर्नु पर्छ?
1: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
0: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
2: हजुर, हाम्रा सेवाहरू
3: दाँत बाँध्ने,
2: दाँत सफा गर्ने,
3: दाँतमा सिमेन्ट भर्ने,
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
3: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
2: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
5: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
2: सम्पर्क नम्बर 98-67-67-467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
4: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस्तो सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
3: ए नानी के भन्ने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: A to Z मोबाइल सेन्टर, रोल्पा नगरपालिका 4, लिबाङ भदेरी खोला, रोल्पा।
2: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक, स्पिकर, साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्ने, सम्पर्क मोबाइल नम्बर 98-41-71-96-50।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: भूपू सैनिक वर्कशप रोल्पा नगरपालिका दुई पिपल चौतारा रोल्पा।
1: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर बीरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका दुई बिच बजार लिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: राम वर्कशप एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802220985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
3: सुनसुहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसुहरी गाउँपालिका 7 जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसुहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन

0: लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा सञ्चार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभामा आज पनि सरकारको नीति कार्यक्रममाथि छलफल गर्ने कार्यसूची, प्रधानमन्त्री उपस्थित भएर जवाब दिने विषय अन्यलमा।
0: सम्पत्ति छानबिन आयोगले थाल्यो काम, 2062-63 यताका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग।
1: सर्लाहीमा ढलान गर्ने क्रममा घरको छत भत्किँदा दुईजनाको मृत्यु, पहिरोको जोखिमका कारण बीपी राजमार्ग र हिल्सा सिमकोट सड़क बन्द।
0: अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया समकक्षी सी बीच आज भेटवार्ता हुँदै भू राजनीतिदेखि द्विपक्षीय व्यापार लगायतका विषयमा सहमतिको अपेक्षा।
1: र आईपीएल क्रिकेटमा कोलकातालाई पराजित गर्दै बेंगलुरू शीर्ष स्थानमा विराटको अभिजित शतकीय इनिङ्स।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज पनि संघीय संसदका दुवै सदनको बैठक आह्वान गरिएको छ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्दैछ। प्रतिनिधि सभामा प्रधानमन्त्री वीरेन्द्र शाह उपस्थित नभएपछि हिजो विपक्षी दलहरूको अवरोधले बैठक अघि बढ़न सकेको थिएन। हिजो बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने

0: सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति विवरण माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका सबैलाई परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण 30 दिनभित्र बुझाउन भनेको छ। चल अचल सम्पत्ति सहित तलब भत्ता, विदेश भ्रमण, घर जग्गा, शेयर कारोबार, वित्तीय संस्थाबाट लिएको ऋण, कृषि, पशुपालन, व्यापार, व्यवसाय तथा विप्रेषणबाट प्राप्त आय र व्ययको विवरण बुझाउन भनिएको छ। जानी जानी अपूर्ण र झुट्टा विवरण पेश गरे वा तोकिएको समयमा नबुझाए कानून बमोजिम कदम चाल्ने चेतावनी समेत दिएको छ। यस्तै आयोगले सर्वसाधारणलाई समेत त्यस्ता व्यक्तिको अस्वाभाविक किसिमले आर्जन गरी परिवारका सदस्य वा विदेशमा सम्पत्ति राखेको जानकारी भएमा प्रमाणसहित उजुरी गर्न आह्वान गरेको छ। आयोगमा ईमेल मार्फत पनि उजुरी गर्न सकिनेछ भने उजुरीकर्ताको नाम ठेगाना गोप्य राखिने उल्लेख गरिएको छ। यो आयोगले तत्कालीन राजादेखि प्रधानमन्त्री, मन्त्री, संसदका सदस्य, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, पूर्व न्यायाधीश, नेपाली सेनाको प्रथम श्रेणी र सोभन्दामाथिका अधिकारी, प्रदेश सरकारका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री र सहायक तथा राज्यमन्त्रीहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रहरी, सशस्त्र प्रहरी, गवर्नर सहितका पदाधिकारी, विश्वविद्यालय प्रतिष्ठानका पदाधिकारी र उनीहरूका सल्लाहकार, निजी सचिवहरूले समेत आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्ने कार्यदेश आयोगले पाएको छ।
1: सर्लाहीको मलंगवामा ढलानका क्रममा घरको छत खस्दा दुईजनाको मृत्यु भएको छ। मलंगवा नगरपालिका 10 स्थित रंजित यादवको चार तले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर हिजो बेलुकी दुई मिस्त्रीको मृत्यु भएको हो। पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तलामाथिबाट खस्दा मलंगवा नगरपालिका 2 का 50 वर्षीय छटु शाह र हरिपूर्वा नगरपालिका 2 का 40 वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो। छतसहित खसेर गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: काभ्रे प्लानचोक र सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे प्लानचोकको खुरकोट नेपालथोक कटुञ्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार 2083 वैशाख 21 गते साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सड़क खण्डमा चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ। यसै गरी हुम्लाको नामखा गाउँपालिका 2 क्षेत्रमा सड़क विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सड़क खण्डमा पर्ने सवारी आवागमन पनि बन्द गरिएको छ। च्यादुक होटलदेखि च्याछरासम्म सड़क खन्ने क्रममा माथिबाट ढुंगा र माटो खस्ने जोखिम बढ़ेकाले वैशाख 29 गतेदेखि जेठ 2 गतेसम्म सड़क खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले बताएको छ।
1: नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने समाचार भ्रामक र तथ्यहीन भएको जनाएको छ। पर्यटन बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागीमा सवारी साधन जफत गरिने जस्ता प्रसार भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकारले भारतीय पर्यटकको बसाई अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको तथा नेपाल भारत बीच लामो समयदेखि कायम खुल्ला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नभएको उल्लेख गरिएको छ। बोर्डका अनुसार नेपाल सरकारले हालै निजी सवारी साधन मार्फत स्थल मार्गबाट नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकका लागि अनलाइन सहजीकरण प्रणाली शुरू गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वर नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन दर्शन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। पछिल्लो 24 घण्टामा 2365 सवारी चालक कार्यवाहीमा परेका छन्। सवारी नियम उल्लंघन

0: उल्लंघन गरी कार्यवाहीमा परेकाबाट राज्य कोषमा 21,77,504 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 88, नियम विपरीत राइड सेयरिङ गरेका 258, संकेत बत्ती उल्लंघनकर्ता 156 र तीव्र रूपमा सवारी साधन चलाउने 174 जनालाई कार्यवाही गरिएको छ। यस्तै लेन अनुशासन पालना नगर्ने 123, निषेधित क्षेत्रमा हर्न बजाउने 128, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 124, एकतर्फी सड़कमा सवारी चलाउने 163 र अन्य सवारी नियम पालना नगरेका 1,121 जनालाई कार्यवाही गरिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच आज बेजिङमा उच्चस्तरीय भेटवार्ता हुँदैछ। बेजिङ स्थित द ग्रेट हल अफ द पीपुलमा हुने भेटलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ मोड़का रूपमा हेरिएको छ। ट्रम्प आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक बेजिङ पुग्नु भएको हो। यसअघि सन् 2017 नोभेम्बरमा उहाँ चीन भ्रमणमा जानुभएको थियो। यो भेट तनावपूर्ण भू राजनैतिक पृष्ठभूमि र विश्वव्यापी व्यापारिक खिचातानीका बीच हुन लागेको हो। ट्रम्पको दोस्रो कार्यकाल शुरू भएसँगै चिनिया सामग्रीमाथिको भन्सार वृद्धिले दुई देशबीचको व्यापारिक सम्बन्धमा असर पारेको छ। यस भेटमा व्यापारिक सम्बन्धलाई पुनः मजबूत बनाउन व्यापारिक ढाँचा बोर्ड अफ ट्रेडको प्रस्ताव गर्ने अमेरिकाको तयारी छ। सन् 2025 अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको भेटमा भन्सार शुल्क 57%-47% धारिएको थियो, जसलाई ट्रम्पले सफल वार्ता भन्नुभएको थियो। भेटमा ताइवान, इरान युद्ध लगायतका विषयमा पनि छलफल हुनेछ। ट्रम्पको भ्रमण टोलीमा 16 प्रतिष्ठित अमेरिकी कम्पनीका सीईओहरू सहभागी छन्, जसमा टेस्लाका एलन मस्क, एप्पलका टिम कुक र ब्ल्याक रकका ल्यारी फिंक सहित प्रविधि र ब्याङ्किङ क्षेत्रका दिग्गजहरू सहभागी छन्। अमेरिकाले चीनसँग दुर्लभ खनिज धातुमा आफ्नो पहुँच कायम राख्न चाहेको छ, जसमा चीनको विश्वव्यापी एकाधिकार जस्तै छ।
0: अब खेल समाचार। काठमाडौँमा जारी विश्वकप लीग टू क्रिकेटको त्रिगुणात्मक सिरिजमा आज स्कटल्याण्ड र अमेरिका बीच प्रतिस्पर्धा हुँदैछ। त्रिवी क्रिकेट मैदानमा बिहान 9:30 शुरू हुने खेलमा शीर्ष दुई स्थानका यी टोली बीच प्रतिस्पर्धा हुन लागेको हो। हाल अमेरिका 24 खेलमा 36 अंक सहित शीर्ष स्थानमा छ भने स्कटल्याण्ड 29 खेलमा समान 36 अंक जोडेर दोस्रो स्थानमा छ। यसअघि मंगलबार भएको खेलमा स्कटल्याण्डले नेपालमाथि 2 रनको जीत निकाल्दै सिरिजमा विजयी शुरूआत गरेको थियो। सिरिजमा नेपालले पर्सि शनिबार अमेरिकासँग र सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका छ।
1: कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू आईपीएल क्रिकेटको शीर्ष स्थानमा फर्किएको छ। विराट कोहलीको अभिजित शतकीय इनिङ्सको मददमा बेंगलुरूले कोलकातालाई 6 पराजित गर्यो। गैराती रायपुरमा सम्पन्न खेलमा कोलकाताले दिएको 193 रनको लक्ष्य बेंगलुरूले 19.1 ओभरमा 4 विकेट गुमाएर पूरा गरेको हो। बेंगलुरूको जीतमा विराट कोहलीले 60 बलमा 105 रनको विस्फोटक अभिजित इनिङ्स खेले। देवदत्त पडिक्कलले 39 रन जोड़े। कोलकाताका कार्तिक त्यागीले 3 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित विश्व ओभरमा 4 विकेट गुमाउँदै 192 रनको योगफल खड़ा गरेको थियो। उसका लागि अंकृष रघुवंशीले 71 रन बनाए। रिंकु सिंहले अभिजित 49 रनको योगदान दिए। गैरातीको जीतसँगै बेंगलुरूले 8 खेलमा 8 सहित 16 अंक जोड़ेको छ। समान अंक भए पनि गुजरात टाइटन्स नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। 11 खेल खेलेको कोलकाता भने 9 अंक सहित 8 स्थानमा छ।
0: अब मौसम। पश्चिमी न्यूनचापीय प्रणाली स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज बिहानदेखि काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका लगायत बागमती, कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो। अहिले पनि यी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा बढ़ी काठमाडौँको सुन्दरीजलमा 16.8 र किर्तिपुरमा 16 मिलिमिटर वर्षा मापन गरिएको छ। गण्डकी प्रदेश अन्तर्गत गोर्खाको पालुङटारमा बिहान 20.4 मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत केही स्थानसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थान, बाँकी हिमाली तथा पहाड़ी भेगका एक दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। राति पनि कोशी र मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग तथा कर्णाली प्रदेशका हिमाली भाग एक दुई स्थानमा मेघगर्जन र सत्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
1: बिहान 9 बजे थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभामा आज पनि सरकारको नीति कार्यक्रममाथि छलफल गर्ने कार्यसूची, प्रधानमन्त्री उपस्थित भएर जवाब दिने विषय अन्यलमा।
1: सम्पत्ति छानबिन आयोगले थाल्यो काम, 2062-63 यताका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग।
0: सर्लाहीमा ढलान गर्ने क्रममा घरको छत भत्किँदा 2 जनाको मृत्यु, पहिरोको जोखिमका कारण बीपी राजमार्ग र हिल्सा सिमकोट सड़क बन्द।
1: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियार समकक्षी सीबीच आज भेटवार्ता हुँदै भू राजनीतिदेखि द्विपक्षीय व्यापार लगायतका विषयमा सहमतिको अपेक्षा।
0: र आईपीएल क्रिकेटमा कोलकातालाई पराजित गर्दै बेंगलुरू शीर्ष स्थानमा विराटको अभिजित शतकीय इनिङ्स।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजे थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न

0: చానగ చుట్టు స్టార్ మెగా.
1: बाजे के भो किन गालामा हात
2: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: दात का संपूर्ण रोगी अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805914652
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
2: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
6: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
2: अब के गर्ने रे सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
1: दाँत बाँध्ने
3: दाँत सफा गर्ने
1: दाँतमा सिमेन्ट भर्ने
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
3: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
3: सम्पर्क नम्बर 9867067467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचौर बजार रोल्पा युनिसा सुनचाँदी पसलको छेउमा
5: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
7: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
8: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
8: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
8: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98490754 र 98479312।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोडा हिदाङ।
6: आया मम्मी दादू क्यों मत खाना खाना नहीं सोचती ना
9: है ना यो थोड़ी लेके भंसे दादू क्यों भने रा हैरान पारी सकी भने जहाँ लगे पनी इसको दांत कहिले ठीक ना होने भयो
10: आइना ए भाउजू तपाई आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुस् त के पर्यो तपाईलाई
9: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
10: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
9: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने चरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 98578343122 र 98578343123
10: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
11: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यमे मस्तक जरुरी सूचना झुङ्गो पेला खेमरी दे गरम ओबोतरी जेउ पेला सुनो फुरी कटास ओचुदुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम नाभे वातावरण मिलेने लखेप्पा असर किने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नखर नामे ल भे लागिने सज जिमी गिने ला त गिजिङे कोठे ल भे लागिना जन धनी ने खेपा छेती ताउजु हो खोकाई
12: गेटले छानियाला बल्ल हेला किने पुरो रङ्गे नौ पुराले चौसो ख्याल गिरे
11: बमजङ्गल सर मेरा आदिमी बानी एमएल एमए हो छानियाला लिउ सोतर पोतर राले पार जगे रहते
12: सलाई लाइटर सियाला ले सचाउने चीज राले जबाङजा र यामा देने पोल गेले या इतो चीज र रहिदे बमजङ्गल याल के भाबा या
11: पिकनिक बमरोज बाक मे सचाउसु छिनि मेले चौसो सय देखि खनाले बमजङ्गल ओसो छानि दैगे बारी को चुरो दिदी ओरे बनै को
12: नान्थर नाम्रो लिजाऊ वन उपभोक्ता समूहलाई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
11: गेछो छानेला खोलेर चाउसी खोलिए होलिदे करिम गाई गेज निके लैजु अब नजिरे बनाए गेम एल गेज निके मालाए अरूले लायो के लाइए
12: वन जङ्गल छ जुलिसियो घेन बारी ल बाली नाली चिउला चिउली झ्याप्रा र सताउँछु छिमे ने चौसो सहिदेखि खेले यहाँ
11: वन जङ्गल लिएलाई गेमाइए लागि किने पाँचजना खरनामदार मिलिदिए बनाइ चामजा मेघेसैले
12: बतास उचुलिजु बेला त घिजिङ्गे कोटल मेकी सताङ्गिने हेनोखेम छिन्ने ले चाउसकेसैले
11: मे लागि निताए गे मनाइ गे बचिए सोन अरूले भने गे बचैया
12: के छ छामला पोयाल मे लागि किसन किने गे छोटा वडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
13: ¶¶
4: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
7: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
13: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
4: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
13: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
7: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
13: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
4: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
13: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
13: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
7: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
13: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
7: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
13: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
4: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
13: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
13: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
7: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
13: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
4: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
13: के यस विपत्तिको कुनै समाधान छैन त?
4: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
13: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
7: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
14: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिको घर चाहियो नि।
15: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
14: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
15: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
16: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
15: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरेछु, राम्रो घर पाइने होइन।
16: ए रामे त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
14: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
15: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन त भन।
16: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
17: सुनसरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
3: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
18: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? यी फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
19: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
18: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
19: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
18: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
19: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
18: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
19: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
20: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
21: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ
20: सम्पर्क मोबाइल 98571
21: 98479202
20: 98095682605
21: र 98103940
22: नया बैसाख शुभ कामना
23: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
24: ए टू जेड मोबाइल सेंटर रोल्पा नगरपालिका 4 लिबांग पधेरी खोला रोल्पा
23: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनी का मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ साथै हामी कहाँ विभिन्न मोडेल का घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमता का सोलर सेटहरू र विभिन्न मोडेल का डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ प्रोप्राइटर रेग बहादुर बस्ने सम्पर्क मोबाइल नम्बर 9841176950
22: वसन्त
23: ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
24: भूपु सैनिक वर्कशप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा
23: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन् प्रोप्राइटर बिरसिंह घरती मगर सम्पर्क मोबाइल नम्बर 9848750098 एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
22: वसन्त
23: ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
24: शुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बिज बजार लिबाङ रोल्पा
23: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ प्रोप्राइटर तिलक रसाइली मोबाइल नम्बर 9861329593 र 9811935935
22: नया वर्ष
23: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
24: राम ओक्स सब एंड रिकंडीशन हाउस रोल्पा नगर पालिका चार पधेरी खोला रोल्पा।
23: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर राम कुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802220985। एक पटक होइन पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
24: रितु तन्दुरी होटल रोल्पा नगरपालिका चार बीच बजार रोल्पा।
23: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
24: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका चार निबाङ रोल्पा।
23: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल। प्रोप्राइटर राजेश सेन्चुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9805969298।
11: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हरि क्याफे कर्मा रोल्पा नगरपालिका चार टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
2: प्रोप्राइटर हरि डागी, सम्पर्क मोबाइल नम्बर 9864052574।
0: हरि क्याफे कर्मा रोल्पा नगरपालिका चार टुली खेल लिबाङ रोल्पा।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: माना भन्ज नास्ता पसल सुनसहरी झरनाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अर्डर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 97627882132। माना भन्ज नास्ता पसल सुनसहरी झरनाको छेउमा सुनसहरी गाउँपालिका 4।

0: ऋतुको हरियाली पहाड़सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा यस वडाभित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
2: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
3: होइन के भाछ र तपाईलाई
2: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
4: अरे काका यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
5: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
6: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
8: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
7: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यही बाटो गएर ल्याउनु न
8: ल उसो भए म सामान लिन गइहाले
7: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
6: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98-578-30-504
7: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
6: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
9: ¶¶ नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
10: आफ्नो घर वरपर सधैं सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
10: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
12: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
10: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
11: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
10: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
12: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
10: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
11: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
10: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
10: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
11: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
10: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: यो निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपद, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा जस्तो छैन कहिले देखि भन्दासु दाना छैन कहाँ बदल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खालका उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9858 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवान चुडीखेत रोल्पा

बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज पनि संघीय संसदका दुवै सदनको बैठक आह्वान गरिएको छ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्दैछ। प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि हिजो विपक्षी दलहरूको अवरोधले बैठक अघि बढ़न सकेको थिएन। हिजो बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित गरिएको थियो। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। आजको सम्भावित कार्यसूची अनुसार नीति कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने र त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले प्रश्नको जवाब दिने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। राष्ट्रिय सभाको बैठकमा भने हिजैदेखि सरकारको वार्षिक नीति कार्यक्रममाथि छलफल शुरू भएको छ। आज राष्ट्रिय सभाको बैठक बिहान 11:15 बजे बोलाइएको छ। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मुवागले छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि हिजो राष्ट्रिय सभाका सदस्यले आफ्नो धारणा राख्न थालेका थिए। अध्यक्ष नारायण प्रसाद दाहालले बैठकमा नीति कार्यक्रममाथि 19 जना सदस्यबाट एक संयुक्त संशोधन प्रस्ताव सहित 8 संशोधन प्रस्ताव प्राप्त भएको बताउनुभयो। नेपाली कांग्रेसले आज पोखरामा प्रदेश र स्थानीय तह केन्द्रीय प्रदेश स्तरीय भेला गर्दैछ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत कांग्रेसले पोखरामा गण्डकी प्रदेश स्तरीय 2 दिने भेला आयोजना गर्न लागेको हो। भेला आज बिहान 11 बजे पोखराको बास्तोला थरस्थित पोखरा पार्टी प्यालेसमा शुरू हुनेछ। प्रतिष्ठानको वैशाख 23 बसेको पहिलो बैठकले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको थियो। जस अन्तर्गत कैलालीको धनगढ़ीमा 26 र 27 वैशाखमा सुदूरपश्चिम प्रदेश स्तरीय तथा 28 र 29 वैशाखमा कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतमा सम्पन्न भएको छ। गण्डकी प्रदेशपछि 4 र 5 जेठमा बागमती प्रदेश स्तरीय भेला काभ्रेप्लाञ्चोकको धुलीखेलमा हुनेछ। मध्य प्रदेशको भेला जेठ 6 र 7मा मौतरीको बर्दिवास तथा कोशी प्रदेशको जेठ 8 र 9मा सुनसरीको लौकीमा आयोजना गर्ने कार्यक्रम छ। लुम्बिनी प्रदेशमा जेठको 14 र 15मा तिलोत्तमामा भेला आयोजना गरिएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बताउनुभयो। यही बीचमा संस्थापन इतर शेरबहादुर देउवा पक्षले समेत प्रदेश स्तरीय कार्यकर्ता भेलाको आयोजना गरिरहेको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति विवरण माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका सबैलाई परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण 30 दिनभित्र बुझाउन भनेको छ। चल अचल सम्पत्ति सहित तलब भत्ता विदेश भ्रमण घर जग्गा शेयर कारोबार वित्तीय संस्थाबाट लिएको ऋण कृषि पशुपालन व्यापार व्यवसाय तथा विप्रेषणबाट प्राप्त आय र व्ययको विवरण बुझाउन भनिएको छ। जानी जानी अपूर्ण वा झुट्टा विवरण पेश गरे वा तोकिएको समयमा नबुझाए कानून बमोजिम कदम चाल्ने चेतावनी पनि दिएको छ। यस्तै आयोगले सर्वसाधारणलाई समेत यस्ता व्यक्तिहरूले अस्वाभाविक किसिमले आर्जन गरी परिवारका सदस्य वा विदेशमा सम्पत्ति राखेको सार्वजनिक पद धारण गरेका सबैलाई परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण 30 दिनभित्र बुझाउन भनेको छ। चल अचल सम्पत्ति सहित तलब भत्ता विदेश भ्रमण घर जग्गा शेयर कारोबार वित्तीय संस्थाबाट लिएको ऋण कृषि पशु

0: ताको नाम ठेगाना गोप्य राख्ने उल्लेख गरिएको छ। र सर्लाहीको मलंगवामा ढलानका क्रममा घरको छत खस्ता दुईजनाको मृत्यु भएको छ। मलंगवा नगरपालिका दश स्थित रंजित यादवको चार तल्ले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर हिजो बेलुकी दुई मिस्त्रीको मृत्यु भएको हो। पानी ट्याङ्की खन्ने छत ढलान गर्ने क्रममा छत सहित चार तल्ला माथिबाट खस्ता मलंगवा नगरपालिका दुईका 50 वर्षीय छट्टु सा र हरिपूर्वा नगरपालिका दुईका 40 वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक सरोज राईले बताउनुभयो। छत सहित खसेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगेकामा त्यही मृत्यु भएको घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: Coming up next.
3: कार्यक्रम सुशेली।
4: सारङ्गीको तारदेखि टुङ्गाको धुनसम्म हाकपारे र तालमदेखि देउरा र टप्पासम्म कार्यक्रम सुशेली।
5: सुशेली
4: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
5: कार्यक्रम सुशेली
4: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म
5: कार्यक्रम सुशेली।
6: सुशेली
5: सुशेली
7: AIO
8: Yes, AIO
7: All in one mart The best place for shopping
8: के छ र हो खास त्यहाँ
7: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
8: वाउ कहाँ छ र यो
7: यही मिन भवनमा शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा
9: All in one mart Helping make your life easier
10: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98510-600-69
11: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो सचेत ग्राहक बनौं सुरक्षित कारोबार गरौं वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा टेलिफोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
12: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
13: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
14: हो
13: नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर

0: पर्छ।
1: अनि चट्याङबाट जोगिनहरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: कार्यक्रम सुशेली।
2: सारङ्गीको तारदेखि सुमनाको धुनसम्म, हत्तारे र पालमदेखि देउरा र टप्पासम्म,
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली सुसेली।
3: गाउँछन् खेल्छन् न्याउली चरी चाँचरी र मैना, संस्कृति झैं राम्रो हाम्रो अरू केही छैन। नमस्कार, यहाँलाई हार्दिक स्वागत अनि अभिवादन छ कार्यक्रम सुसेलीमा। सुसेली लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली बिहान यसै बेला प्रसारण हुने गर्छ। हामी गीतसँग, संगीत र संस्कृतिसँग रहने गर्छौ, भावनाको पंख उडी भेटिरहेका छौ, मन सँगै रहेको छ र त आनन्ददायक लाग्ने गर्छ। आजको कार्यक्रममा हामी नेपालका सुदूरपश्चिममा जिउँदो जाग्दो रहेको मांगलिक कर्मको बेला प्रस्तुत हुने रणकौशलपूर्ण छलिया गीत तथा नृत्य सुनाउँछौ। छलिया गीत नै कार्यक्रमभरि प्रस्तुत हुन्छ। हाम्रो संस्कृति अनमोल सम्पदा मानिन्छ, यो मूल्यवान छ, यसको मूल्य हामी कहाँ राख्न सक्छौं र अरू केही नहुँदा पनि हामी संस्कृतिले असाध्यै सम्पन्न ठान्छौं। आज त्यही संस्कृतिको महसुस गर्नेछौ, शब्दमा भावमा हामी छलियासँगै आफ्नो मनलाई पनि नचाउनेछौ। मानौ आजको हाम्रो यो समय चंगा हुनेछ, संगलो कञ्चन भई गंगा झैं पवित्रताको अनुभूति मन मनमा अवश्य रहनेछ। कार्यक्रमको प्रारम्भमा चाँदनी मल्ल र शंकर सिंह विष्टको स्वरमा विशेषत मांगलिक कर्मको बेला गाइन्छ, जसमा वीर गाथा मात्रै होइन स्तुति गायनका पनि अनेक चरणहरू हुन्छन्। आज तिनको बारेमा मसिन सुनाउनु छ। बरु कार्यक्रममा यसै किसिमको गायनबाट तपाईंलाई मनमनमा यसको रस स्वादन गराउँछौं।

एक हातमा ढाल र अर्को हातमा तरवार समातेर शस्त्र युद्धको छनक दिँदै छलकपट सहित तरवारद्वारा विभिन्न प्रकारका प्रहार र ढालद्वारा आत्मरक्षाका विविध उपाय अवलम्बन गर्दै फुर्तिलो किसिमले उठ बस घुमाई उफ्राई र नचाईका माध्यमबाट वाद्यवादनको तालमा पदचाप आंगिक कम्पन एवं स्वाङढाङ सहित दुई वा दुई भन्दा बढ़ी नर्तकहरूद्वारा गरिने चमत्कारपूर्ण कला प्रदर्शन सहितको नृत्यलाई छलिया भनिन्छ। छल शब्दलाई इया प्रत्यय लागेर छलिया शब्दको निर्माण भएको मानिएको छ। संस्कृतमा छलको अर्थ युद्धको नियम विरूद्ध शत्रुलाई गरिने प्रहार मानिएको छ। नेपालीमा छलको अर्थ झुक्याउने काम कुरा हो। यी दुवै अर्थ अनुसार छलियाको सम्बन्ध युद्ध अभ्याससँग जोड़िएको देखिन्छ। कार्यक्रम सुशैलीमा आज हामी नेपालका सुदूरपश्चिममा जिउँदो जाग्दो रहेको मांगलिक कार्यको बेला प्रस्तुत हुने छलिया नृत्य तथा छलिया गीत सुनाइरहेका छौं। प्राचीन कालमा राजकाज गर्दा अरू राज्यबाट सधैं युद्धको भय भइरहने हुनाले आफ्नो राज्यको सुरक्षाका निम्ति शासकहरूले तत्त समयमा शत्रु पक्षलाई युद्धबाट परास्त गर्न ढाल र तरवारद्वारा लड़िने युद्ध कलाको अभ्यासबाट नागरिकलाई प्रशिक्षित गराएको भन्ने किम्वदन्ती छ। वाद्यवादनको मिठो धुनमा चमत्कार पूर्ण कला प्रदर्शन गर्दै शत्रुहरूलाई झुक्क्याएर अर्थात छल गरेर आक्रमण गर्न विकसित भएको तत्कालीन युद्ध शैली कालान्तरमा क्रमशः माझिँदै र खारिँदै रूपान्तरित हुँदै रोमाञ्चकारी नृत्य छलियामा परिणत भएको अनुमान गर्न सकिन्छ। छलिया नृत्य डोटी क्षेत्रमा सर्वाधिक प्रचलित लोक नृत्य पनि हो। अहिले डोटी हुँदै अरू क्षेत्रमा पनि प्रसारित र प्रभावित भइसकेको छ। मुख्यत विवाह व्रतबन्ध पास्नी न्वारन र छैटी लगायतका मांगलिक कार्यहरू र उत्सव महोत्सव एवं मेलाहरूमा छलिया नचाउने गरिएको पाइन्छ र छलिया काली कर्णाली क्षेत्रको अनुपम सौगात हुन पुगेको पनि छ। काली कर्णाली क्षेत्रमा प्रचलित भुवो सरौ चलो चौलो र छलिया एउटै श्रेणीमा परेका छन् र यी नृत्यहरूमा पुरूषहरूको मात्रै सहभागिता रहन्छ र कुनै कुनै ठाउँमा महिलाहरूले हातमा खुकुरी लिएर नाचेको पनि देखिएको छ। यसलाई पनि छलिया नै भन्ने गरिन्छ। मुख्यत छलिया पुरूष प्रधान नृत्य हो र छलिया नाच्ने नर्तकहरू विधागत रूपमा पोख्त हुनुपर्दछ र नर्तकहरू जति साहसी बलवान र पोख्त हुन्छन् छलियाको प्रस्तुति त्यति नै रोमाञ्चकारी देखिन्छ। छल कपट गरेर शत्रुलाई परास्त गर्नु यसको प्रमुख उद्देश्य रहेको देखिन्छ। युद्धको विधि विधानबाट निर्माण भएको अथवा नाच्ने नृत्य आज आएर रूपान्तरित हुँदै विवाह व्रतबन्ध पास्नी न्वारन छैटी लगायत मांगलिक कार्यहरूमा र हाम्रा उत्सव महोत्सवहरूमा मेला जात्राहरूमा आज सुदूरपश्चिमका विभिन्न शहर बस्तीदेखि गाउँसम्म प्रचलन छ। संस्कृति प्रवाह हुँदै जाँदा देशका अरू शहरसम्म र नेपाली बसेका नेपाली बस्तीसम्म पनि पुग्न सकेको छ। नेपालका यस्ता हार्दिक संस्कृति छन् जसका बारेमा अझै धेरै हामीले जान्न बाँकी छ, धेरै हामीले पढ्न बाँकी छ। यो संस्कृतिलाई हामीले समुचित सदुपयोग गर्न सक्ने हो भने मानसिक रूपमा मात्रै होइन, अभौतिक रूपमा मात्रै होइन, भौतिक रूपमा आर्थिक रूपमा पनि आय आर्जनको असाध्य राम्रो माध्यम बन्न सक्छ र यही हाम्रा सांस्कृतिक विरासतहरू हेर्नको निम्ति गौरवशाली हाम्रो संस्कृतिलाई अवलोकन गर्नकै निम्ति पनि संसारभरिका मान्छे नेपालका यस्ता झर्रा संस्कृति अवलोकन गर्न आइपुग्ने गर्नुहुन्छ। यस अर्थ यसलाई हामीले दिगो रूपमा दरिलो रूपमा र अझ सुरक्षित रूपमा हिफाजतपूर्ण ढंगले उपयोग गर्ने हो भने यसले सिंगो राष्ट्रको आर्थिक योगदानलाई मात्रै होइन सामाजिक र सांस्कृतिक मूल्य मान्यतालाई पनि अझ बढ़ी टेवा दिन्छ। कार्यक्रम सुशैलीमा हामी सुदूरपश्चिममा बाँचेको विशेष त कुनै बेला डोटी क्षेत्रमा सर्वाधिक प्रचलित हुने लोक नृत्य छलियाको सेरोफेरोमा छौं। बाजा गाजाको गाना बजाना सहित ढाल तरवार लिएर नाच्ने नर्तकहरूले असाध्यै दर्शकहरूलाई आकर्षित गर्ने गर्दछन्, वीर रसपूर्ण हुने गर्दछ। छलिया भन्ने बित्तिकै छल कपट गरेर झुक्क्याएर गर्ने आक्रमण र त्यहीबाट विकास भएको मानिन्छ र आज त्यस्ता गीत अथवा त्यस्ता बाजा गाजा सहित नाचिने छलिया नृत्य सांस्कृतिक उत्सव महोत्सवका विशेष प्रस्तुति पनि विशेष आकर्षण पनि हुन गएका छन्। कार्यक्रममा अर्को गीत यहाँलाई हामीले छानेका छौं, जयराज भट्ट र महेश कुमार औजीको स्वरमा, यो पनि उतैको
चाल ढालमा छ, यो पनि उतैको छेको छन्दमा छ।

तीव्र बाजागाजा सहित दमौको चर्को धुनले वरपरका सारा मानिसहरूलाई श्रवणीय मात्रै हुँदैन, यो बाजागाजाको धुन सुनिसकेपछि हेर्नलाई मान्छे नृत्य स्थलमै आउने गर्छन्। हामी सुदूरपश्चिमको अझ डोटी क्षेत्रको विशेष नृत्य छलियासँग छौं, जसको छलिया बाजा विशेष छ, छलिया गायन विशेष छ। यो छलिया नृत्य समूहगत रूपमा गरिन्छ, यो एकल नृत्य होइन, यो नाच समूहमा नाचिने नाच हो। नृत्य समूहमा एकजना प्रमुख व्यक्ति हुन्छन् र अन्य नर्तकहरू कम्तीमा दुई र बढ़ीमा 10-15 जना र त्योभन्दा बढ़ी पनि समूहमा नाचेको देखिन्छ। नृत्य समूहका सबै कलाकारहरू नृत्य गर्न तयारी अवस्थामा रहिसकेपछि सबभन्दा पहिले देववस्तुको धुन बजाइन्छ, जसलाई बढ़ाई पनि भन्ने गरिन्छ। बढ़ाई पश्चात विभिन्न प्रकारका 22 धुनहरू बजाइन्छ र जसलाई घाई भन्ने गरिन्छ स्थानीय भाषामा। यसपछि छलिया समूहको प्रमुख व्यक्तिले वंशस्तुति वाचन गर्दछन्, जसलाई वंशावली भनिन्छ। जुन व्यक्तिले छलिया नृत्य गराउँछन् अथवा जसको घरमा विवाह व्रतबन्ध छेवर पास्ने आयोजना भएको छ, त्यही व्यक्तिको वंशावली गाइने गरिन्छ र वंशावली थर अनुसार ब्राह्मण र क्षेत्रीहरूको अलग अलग पनि हुने गरेको पाइएको छ। पुर्खाहरूले आर्जन गरेको सुरता वीरता र पराक्रमको लघु वर्णन अथवा छोटो वर्णन वंशावलीमा काव्यका रूपमा गरिन्छ। यसपछि नृत्यका लागि गीतको विलम्बित लयमा गायन शुरू हुन्छ, यसलाई ठोग वा छेउटा भन्ने गरिन्छ र ठोग पछि बाजा बजाइन्छ र छलिया नर्तकहरू बिस्तारै नाच्न थाल्दछन् र नृत्य स्थल आफैमा गुन्जायमान हुन थाल्छ। बाजा बजाउनेहरू निश्चित समय रोकिँदै बजाउँदै गर्छन् र जब बाजा बजाउन रोकिन्छ तब छलिया नृत्य पनि रोकिन्छ। बाजा बजाउन रोकिँदा पुनः ठोगको आवृत्ति हुन्छ। यो प्रक्रिया नृत्य नसिद्धिउन्जेलसम्म चलिरहन्छ र नृत्यका क्रममा बाजाहरू अनेक धुनमा बजाइन्छन् र नर्तकहरूले बाजाको धुन अनुसार आफ्नो नाचलाई आफ्नो नृत्यलाई लगिरहेका हुन्छन् र नृत्यका क्रममा सबभन्दा ठूलो दमा अथवा ठूलो दाइना दमाऊ छलिया नर्तकद्वारा नचाउने गरिन्छ। दमाऊ सहित अथवा ठूलो दमा बाजा सहित नाचेको दृश्य आकर्षक हुन्छ र यसलाई दाइन नचाउने भनिन्छ। छलिया नृत्यमा यो अत्यन्त आकर्षक पक्ष हो, यसमा धीरोको धुन पनि बजाइने गरिन्छ र विशेषत छलिया नृत्यका नर्तकहरूले एक हातमा तरवार र अर्को हातमा ढाल समाएको हुन्छन् र नर्तकहरू ढाल तरवार चलाउने कार्यमा पुख्त साह्रै सिपालु हुनुपर्दछ। नृत्यका क्रममा विविध प्रकारले शरीरका अंग सञ्चालन गर्दै चमत्कारपूर्ण कला प्रदर्शन गर्दछन्। तरवारले तीव्रताको साथ प्रतिद्वन्दी कलाकारलाई झम्टेर प्रहार गर्ने र ढाललाई छातीतिर तेर्स्याएर आफ्नो सुरक्षा आत्मरक्षा गर्ने छलिया नृत्यको प्रमुख विशेषता रहेको छ र त्यही भएर ढाल तरवार दाइना दमाऊ र छलिया नृत्य गर्ने कलाकारले आफ्नै किसिमको भावभंगी देखिने आकर्षक पोशाक पनि लगाएका हुन्छन्। त्यसैले त्यही हेर्ने दर्शकहरू हेरेको हेरै छलिया नृत्य नसकिन्जेल त्यही नृत्य स्थलमा मञ्चमै रहिरहेका हुन्छन् अथवा आँगनमै बसिरहेका हुन्छन्। त्यस किसिमको आकर्षण छलिया नृत्यसँग छ। छलिया नृत्य हेर्नेहरूलाई पूरै युद्ध अभ्यास भइरहेको भान हुने गर्छ। मानौ छलियाका नर्तकहरू लड़ाई गरिरहेका छन्, युद्ध गरिरहेका छन्। नर्तकहरूले छलिया नृत्यका अवसरमा शत्रु पक्षसँग युद्ध गर्दा छलको अथवा छलछाम गरेर प्रतिद्वन्दी योद्धालाई परास्त गर्ने प्रयत्न गरिरहेको आभास हेर्नेलाई लाग्छ र शरीरलाई फूर्तिलो किसिमले चलायमान गराएर उठ्ने बस्ने उफ्रिने र घुम्ने गर्दै नर्तकहरू नृत्यकारहरू विविध चालमा मुद्रा प्रदर्शन गर्दछन् र आफ्ना हावभावद्वारा आसपासमा छेडछाड गर्दै आँखा र भ्रिकुटी चलाएर भय विस्मय आश्चर्य र आनन्दका भावहरू पनि व्यक्त गर्छन्। नाक मुख घुमाएर घृणा र उपेक्षा व्यक्त गर्दै आत्मरक्षाका विविध उपाय मुद्रा प्रदर्शनद्वारा व्यक्त गरिरहेको देखिन्छ। नर्तकहरू बाजाका तालमा विविध किसिमले अंग सञ्चालन गर्दै विभिन्न भावभंगीको नवसिर्जना समेत गर्दछन्। कलाकारहरूले परिस्थिति र परिवेशको चित्रण गरेर तत्कालै गीत सिर्जना गरी गाउने गर्छन्। यो जहाँ छन् त्यही गीत सम्झिँदै गाउँदै गर्ने बड़ा रोचकता पनि छ। यसमा गायनको आशु शैली पनि चाहिन्छ। समाजका विकृति र विसंगति प्रति कड़ा व्यङ्ग्य र हँस्यौली ठट्यौलीका विविध प्रसंगहरू छलिया नृत्य गर्दाका गीतका माध्यमद्वारा
प्रस्तुत गर्दै छलिएका कलाकारहरूले सबैलाई मनोरञ्जन प्रदान गरिरहेका हुन्छन्। कलाकारहरूले नाच्ने क्रममा भुइँमा राखेको रूपियाँको नोट नाच्दा नाच्दै धरनासनमा आफूलाई उभ्याई आँखाको परेली र मुखले टिप्दछन्। यो कला पनि अत्यन्त आकर्षक देखिन्छ। यति नै कला हेर्नको लागि अनि दमाउ नाचको दाइना दमाउ घुमाई घुमाई नाचेको परिदृश्य हेर्न कलाकारको दुई समूहले एक समूहले अर्को समूहलाई आक्रमणै गरिहाले कि भन्ने खालको भान र प्रत्याक्रमणका दृश्यहरू हेर्न दर्शकहरू लालायित हुने गर्दछन् र हरेक मांगलिक कार्य विशेष हुने गर्दछ, खास र उत्सवमय हुने गर्दछ। त्यसैले काली कर्णाली क्षेत्रमा मांगलिक कार्य सभा समारोह उत्सव महोत्सवहरूमा छलिया नृत्य आज पर्यन्त उसै गरी बाँचिरहेको छ। मात्रै होइन, यो अझै विस्तृति हुने क्रममा छ। हिजो प्रौढ पुस्तामा अथवा पाको पुस्तामा रहेको छलिया नृत्य अहिले तन्नेरी पुस्तामा समेत आउँदा यो अझै व्यापक हुने देखिन्छ। यसर्थ हाम्रो राष्ट्रिय सौगौरव यो सम्पदालाई अझ हामीले संरक्षण गर्नुपर्ने, यसको बहुउपयोग गर्नुपर्ने र यसका बारेमा अझ खोज अनुसन्धान गरी वास्तविकता हामी सबै पाठकहरूसम्म अथवा दर्शक र श्रोताहरूसम्म लिएर आउने हो भने यसको महत्व हिजोभन्दा आज बढ़े झैं आजभन्दा भोलि झन बढ़नेछ। हामी कार्यक्रम सुशेलीमा नेपालका सुदूरपश्चिममा जिउँदो जाग्दो रहेको मांगलिक कार्यका बेला प्रस्तुत हुने छलिया नृत्य जसमा गीत पनि गाइन्छ, जसमा उही किसिमका बाजाहरू पनि प्रयोग हुन्छन् र उही किसिमका पोशाकले पनि छलिया नृत्यकारहरू सजी सजाव हुन्छन्। त्यहाँको संस्कृति बनेको मात्रै होइन, यो राष्ट्रिय संस्कृति बनेको छलियाको सेरफेरमा छौं। कार्यक्रमको अर्को गीत हामी अझ भन्ने कुरा भन्दा सुन्ने कुरा भन्दा सुन्ने गीतले यसलाई बढ़ी प्रकाश पार्दछ। सूर्य विरही साउद र टीकापुनको स्वर

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको
2: मार्बल कास्टिङ एबीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीबीसी प्रोडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: खाह संचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास
1: रेडियो खाह संचार 99.4 मा तपाईं सुन्दै हुनुहुन्छ
0: कार्यक्रम सुसेनी
2: सारङ्गीको तारदेखि तुङनाको ढुनसम्म हतारे र पालमदेखि देउरा र टप्पासम्म
3: सुसेली
2: सुसेली
3: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली सुसेली
3: सुसेलीमा तपाईलाई पुनः स्वागत छ। आज हामी सुदूरपश्चिममा डोटी क्षेत्रमा सर्वाधिक प्रयोग भएको तर सिंगुर सुदूरपश्चिमभरि काली कर्णाली क्षेत्रमा सुपरिचित छलिया संस्कृतिको बारेमा तपाईलाई केही कुरा निवेदन गरिरहेका छौं जो आज सुदूरपश्चिमको मात्रै होइन सिंगुर नेपालको विशेष संस्कृति बनेको छ। आज हामी आफ्नो संस्कृतिलाई भुल्दै अरूको संस्कृतिलाई अपनाउँदै गरेको भन्ने गुनासो आइरहेका बेलामा हाम्रा दूर दराजका यस्ता सांस्कृतिक सम्पदाहरू विस्तारै विस्तृति भइरहेका छन् र त्यो विस्तृतिले नेपालका शहर हुँदै नेपाल बाहिरका नेपाली बस्तीमा पनि पुगेको छ र त्यही मध्येको एउटा असाध्यै मौलिक संस्कृति बनेको असाध्यै झर्रो नृत्य बनेको छलिया पनि हो। छलियामा मुख्यत दमहा अथवा दमाऊ ढोल नरसिंगा ट्याम्को र झ्यालीको प्रयोग हुन्छ। सबभन्दा ठूलो आकार भएको दमहालाई दाइन दमाव पनि भनिन्छ। छलिया नृत्यमा दाइनको विशेष प्रयोग गरिन्छ र दाइनो छलिया नृत्यको आकर्षक भाग पनि हो। छलिया नृत्यकै क्रममा दाइन नचाउने पनि गरिन्छ। ठाउँ अनुसार यी बाजाको अतिरिक्त मसकबिन बिगुल र पाइप लगायतका बाजा पनि मिश्रित बनाएर बजाएको पाइन्छ। बाजाको तालमा नृत्यकारहरूले नाच्ने हुनाले बजाउने वादक पनि विभिन्न तालहरूमा पोख्त हुनुपर्दछ र बाजाहरू गीत र नाच अनुसार विलम्बित मध्यम र द्रुत गरी तिनै तालमा बजाइन्छ। बाजा बजाउँदा रोकिँदा नाच पनि रोकिन्छ र गीतको गायन पनि शुरू हुन्छ। बाजाका धुनहरू उकालो चढ्दा उकाली बाजो र ओह्रालो झर्दा ओह्राली बाजो बजाइने गरिन्छ। यसरी छलियाको विशेषता छ, छलियाको महत्व छ। छलिया नाचका छलिया नृत्यका कलाकारहरूको वेशभूषा भनेको पहिरन पनि विशेष प्रकारको हुन्छ। शिरमा पगडी रंगी विरंगी झालर भएको लामो झलुगो सुरुवाल घाँटीमा चटकदार रंगको रूमाल पगडीमा फुर्को कम्मरमा पेटी गर्दनदेखि कम्मरसम्मको रंगीन पट्टा वा कपडा र खुट्टामा जुत्ता लगाउने गरेको पाइएको छ र कलाकारहरूलाई आकर्षक देखाउन विभिन्न श्रृंगार पनि गरिन्छ। कानमा विभिन्न रंगका मुन्द्री गालामा लाली आँखामा गाजल निधारमा टीका हातका औंला औंलामा औठी र खुट्टामा घोघरी पनि बाँधिएको हुन्छ। ठाउँ अनुसार सेतो पगडी पगडीमा फुर्को सेतो लामो जामा र सेतो सुरुवाल पनि लगाउने गरिन्छ। यी पहिरनहरूमा सजिएपछि कलाकारहरू ज्यादै आकर्षक देखिन्छन्। उसै वेशभूषा बाजागाजा र गीत संगीतले नाच विशेष भइहाल्छ। छलिया नृत्यमा छलिया नाचमा वंश स्तुतिको अग्रस्थान रहेको छ। यो नृत्यमा सबैभन्दा पहिले वंशावली प्रस्तुत हुन्छ। यहाँलाई अघि नै पनि हामीले निवेदन गर्यौं, छलिया मुख्यत विवाह व्रतबन्ध छैटी न्वारान जस्ता मांगलिक काम कार्यमा प्रस्तुत गरिने भएकाले जसले प्रस्तुत गरिएको हो त्यहाँ उसैको वंशको वंशावली प्रस्तुत गरिन्छ र सार्वजनिक रूपमा आयोजना गरिएका मेला उत्सव र महोत्सवमा भने यसको आवश्यकता खास पर्दैन। एकैपटक ठोग गीतको गायनबाट छलिया शुरू गरिन्छ। व्यक्ति विशेषले आयोजना गरेको मांगलिक कार्यमा भने केही व्यक्तिको वंशावली गायनबाट छलिया शुरू गरिन्छ। केही वंशावली फरक छन्। ब्राह्मणका वंशावली, छेत्रीका वंशावली, अरू जात वर्गका आफ्ना वंशावली हुन्छन् र ब्राह्मणको वंशावलीमा आफ्ना बाहुबलले खड्ग प्राप्त गरेका सहदेव नाम गरेका ब्राह्मणको पराक्रमको वर्णन शुरूमा गरिन्छ। वाराणसीमा पनि सम्मानित ब्रह्म तेज प्राप्त गरेका शालिग्रामको अध्ययन गरेका 33 कोटी देवदेवताको पूजा पाठ गर्न सक्ने विशद अध्ययन गरेर वेद पाठका भण्डारका रूपमा रहेका भनेर ती ब्राह्मणको चित्रण गरिन्छ भने रामराजको वंशावली पनि उदाहरणको अर्को वंशावली हो। त्यो वंशावलीमा रौलागढ़का जुझारू रामराजको वीरता र पराक्रमको वर्णन छ। सारङ्ग धनु चलाउन पारङ्गत उनले चलाएको बाण वज्र जस्तै हुन्छ। चार दाई र चार भाइ सहितका नौजना दाई भाइ मध्ये उनी पाँचौं सन्तान भएको गीतमा बुझिन्छ र द्रोण सागर र बद्री सागरका खनाती भएको उल्लेख गरिएको छ। ब्रह्माको चार वेदको र अन्य देव देवताको आशिष सधैं रहिरहोस् भनी वंशावलीमा कामना गरिएको हुन्छ। यसरी वंशावली सहित गीतको स्तुति गान वंशावलीबाटै हुन्छ र विस्तारै गीतका चरणहरू थपिन्छन्, बाजाहरू बज्छन्। जब बाजाहरू गम्किएर बज्छन् नृत्य उसै उसै वीरता र सुरतामा प्रदर्शित हुन्छ। बाजापछि गीतले मान्छेको ध्यान तान्छ। कहिले गीत ओह्रालो लाग्छ, कहिले बाजा ओह्रालो लाग्छ। बाजा उकालो लाग्दा गीत ओह्रालो लाग्ने, गीत उकालो लाग्दा बाजा ओह्रालो लाग्ने। यस किसिमले नाचका नृत्यकारहरू उठ्दै बस्दै आँगनमा अथवा मञ्चमा घुमी घुमी नाच्दा हेर्ने दर्शकहरू चकित हुन्छन् र आश्चर्यमा पर्छन्। हातमा खुडा तरवार लिएका रणकौशलले निपुण त्यस्ता कलाकारहरूले एउटा समूहले अर्को समूहलाई आक्रमण गरे जस्तै गरिन्छ भने प्रतिरक्षाका निम्ति ढाल आफ्नो छातीमा राखेर प्रतिरक्षा गर्दै तरवारले शत्रु पक्षलाई प्रहार गरेका दृश्य असाध्यै रोचक देखिन्छ र त हेर्ने दर्शकहरू हेरेको हेरे आँखा नझिम्क्याई त्यही स्थलमा रहेको रहे हुन्छन्। यस किसिमले छलिया नृत्यको विशेषता रहेको छ। यो नाच यहाँलाई अघि नै पनि हामीले निवेदन गर्यौं, सुदूरपश्चिमको डोटी क्षेत्रमा सर्वाधिक प्रयुक्त नाच हो भने यो सुदूरपश्चिम लगायत मध्यपश्चिम र कर्णाली अञ्चलका केही जिल्लाहरूमा हुँदैहुँदै अहिले हाम्रो बसाई विविधीकरण हुँदा हामी अस्थायी वा थायी रूपमा बसोबास सर्दै जाँदाखेरि हाम्रो संस्कृति पनि सर्दै गएको छ र नेपालका अरू शहर हुँदै मुगलानसम्म पनि जहाँ नेपाली बस्ती छ त्यहाँ त्यहाँ पनि पुगेको छ। यो असाध्यै सुरता वीरताले भरिपूर्ण छ भने यसमा हाँसो ठट्यौली पनि नृत्यमा छलिया गीतमा प्रशस्ति हुने गर्दछ। त्यस हिसाबले यस गीतको महत्वलाई हामीले बुझ्नु पर्दछ।

काली कर्णालीको छलिया संस्कृतिसँग छौं। यो विशेष नृत्य हो, यसमा आफ्नै किसिमका बाजा गाजा छन् र बाजा गाजामा सबभन्दा ठूलो दमा अथवा दाहिना दमौको विशेष महत्व रहेको छ भने नाच्ने कलाकारले बोकेका ढाल तरवार नृत्यको अर्को आकर्षण हो। यो एकल रूपमा र दोहोरीका रूपमा सवाल जवाफमा गाइने गीतको रूपमा पनि छलियामा प्रयोग भएको पाइन्छ। छलियामा ठोक र छेउटोको महत्वपूर्ण स्थान छ। सार्वजनिक रूपमा आयोजना गरिएका मेला उत्सव र चाडपर्वमा प्रस्तुत गरिने छलियामा ठोक र छेउटोबाटै त्यो नृत्यको शुरूआत गरिन्छ भने पहिले ठोक र त्यसपछि लगत्तै छेउटोको गायन हुन्छ। छेउटोको लय र ताल अनुसार बाजाको वादन गरिन्छ। छेउटोको विषयवस्तु सामाजिक जनजीवनको माया प्रीति प्रेम सुख दुःख पीड़ा हाँसो रोदन र हँस्यौली ठट्यौली रहेको हुन्छ र छलियाका विभिन्न त्यस्ता प्रयोगहरू रहिरहेका छन् र आज पर्यन्त पनि यिनै विषयमा हाम्रा छलिया गीत घुमेका छन्, छलिया नृत्य प्रस्तुत भइरहेका छन्। तर छलिया अब फेरि संरक्षणको आवश्यकतामा पुगेको छ। हामी विश्व बजारसँग सम्पर्क गरिरहँदा हाम्रो संस्कृति कतै ओझेल पर्दै आयातित संस्कृतिले स्थान जमाउने हो कि भन्ने चिन्ता तरूणदेखि प्रौढ हुँदै हाम्रा ज्येष्ठ पुस्तासम्म पनि हुन गएको छ। त्यसैले छलिया नृत्य काली कर्णाली क्षेत्रको पुर्खाले सुम्पेको विशिष्ट र अनुपम सौगात हो, अनुपम सम्पत्ति हो। काली कर्णाली क्षेत्रको डोटेली समाजमा अत्यन्त लोकप्रिय बनेको छलिया नृत्य पश्चिमा संस्कृतिको बढ्दो प्रभावले अस्तित्वको खोजीमा भौतारिरहेको छ। आफ्नै मौलिक वाद्यवादन र वेशभूषा निरन्तर अंकमाल गरिरहेको छलिया नृत्यको पुस्तान्तरण नगर्ने हो भने समाज राष्ट्र र दुनियाँकै लागि अपूरणीय क्षति हुने देखिन्छ। हाम्रा पुर्खाले जतनसँग हुर्काएर हामीलाई सुम्पेका छलिया जस्ता युद्ध कलामा आधारित वीरतापूर्ण अनुपम संस्कृति सांस्कृतिक धरोहर डगमगाएर भत्किन सक्दछ। यसो हुँदा पछिका पुस्ताले पुर्खाका अनुभवमा आधारित पाठ सिक्न र जान्नबाट वञ्चित हुनुपर्ने हुन्छ। हातमा ढाल र तरवार समातेर शस्त्र युद्धको छनक दिँदै मनोरञ्जनात्मक छलकपट मिसाएर विभिन्न रूप रंग एवं ढप ढङ्गको प्रहार र आत्मरक्षाको चित्र आकर्षक शैलीमा प्रस्तुत गर्ने छलिया नृत्य दलित समुदायका विभिन्न जात जातिमा नृत्य गर्ने सिप अभिनय गर्ने कला बाजा बजाउने क्षमता र गीत गाउने खुबीलाई समेटेर समग्र स्वरूपलाई एकसाथ देखाउने विशेष किसिमको नृत्य सौगात हो। युद्धको समयमा हातमा ढाल र तरवार लिएर मनोरञ्जन रूपी छलकपट गर्दै तरवारले प्रहार गर्ने र ढालले आत्मरक्षा गरी शत्रुलाई परास्त गरी अपमानको विविध कलाहरूको अनुपम नमूनाको उदाहरण पनि हो छलिया नृत्य अथवा छलिया संस्कृति। त्यसैले यस्ता वीरताले सजिएका र ऐतिहासिक विरासत बोकेका नृत्यहरूको धरातलीय जगलाई बलियो बनाउन सके वर्तमानलाई गौरवशाली र भविष्यलाई सुन्दर बनाउन सकिन्छ। तसर्थ सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको परम्परागत मौलिक विरासतको अनुपम नमूना छलिया नृत्यको व्यापक संरक्षण गर्न छलियाका कलाकारहरूको पेशागत मर्यादा र जातीय समानता कायम गरी कार्य गर्न राज्य र राज्यका सम्बद्ध हामी सबै क्षेत्रका निकायहरूले अभिरूचिपूर्ण अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ। यसो भयो भने हाम्रो यो अनमोल मौलिक सम्पदा छलिया संस्कृति जीवन्त रहन्छ र जसरी हामीलाई अघिल्लो पुस्ताले पुस्ता हस्तान्तरित गर्दै नासोका रूपमा हामीलाई सम्पन्न भएको छ, हामीले पनि यसको सुरक्षा र संरक्षण गरी उसै गरी नासोका रूपमा भावी सन्ततिलाई सुम्पिनु छ। यो अद्वितीय कार्यको हामीले आफूले कर्तव्य पूरा गर्नुपर्दछ। यो कर्तव्य पूरा गर्नबाट कोही पनि नेपाली अथवा सम्बन्धित कोही पनि पछि पर्न हुँदैन। सुदूरपश्चिमका अनेक संस्कृति छन्, अनेक गीत छन्, त्यसमध्ये छलिया संस्कृति अझ विशेष र उचो रहेको छ। हामी सुशेलीमा त्यही संस्कृतिको वरपर छौं। सुदूरपश्चिमका बाजा गीत त्यहीको भाका त्यहीको भाव त्यहीका गीतका उहोरी दोहोरीमा छौं।

उस्तै आनन्ददायक छन्, बाजा उस्तै सुरम्य छन्, हामी त्यही आनन्ददायक संस्कृतिको सेरोफेरोमा छलिया संस्कृतिसँग छौं, जसका बारेमा हामीले यहाँलाई केही अवश्य निवेदन गर्यौं। त्योभन्दा बढ़ी जानकारी तपाईसँग छ, त्यसर्थ तपाई हाम्रा ठाउँ ठाउँमा तपाई हाम्रा मन मनमा भएका जानकारीलाई, हाम्रो संस्कृतिलाई यसै गरी प्रवाह गरी यसै गरी एक आपसमा बाढ़ी सुनाउने काममा पुर्याउने काममा तपाईँको पनि अद्वितीय सहयोग होस्। त्यसै तपाईसँग भएका सांस्कृतिक जानकारी छन् भने अवश्य पनि हामीलाई लेखी पठाउनुहोला। तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनमा अनि हाम्रो कार्यक्रमको इमेल आईडी suseli.program@gmail.com पठाएका हरेक सामग्री हामीले प्राप्त गर्दछौ। आजलाई चाहिँ कार्यक्रमको समय सकिने आँट्यो। आज हामीले काली कर्णाली क्षेत्रमा रहेको लोक संस्कृति छलिया संस्कृतिका बारेमा अवश्य केही कुरा निवेदन गर्यौं। छलिया गीत, छलियामा प्रस्तुत हुने बाजा, छलियामा गाइने गीत र नाचका विशेष महत्व छ। प्रस्तुत हाम्रो छलिया संस्कृति सुन्नुभएकोमा यहाँलाई हार्दिक धन्यवाद छ र प्रस्तुत छलिया नृत्य संस्कृति सामग्रीका शब्दकार, संकलक, संस्कृतिविद, वरिष्ठ कलाकार आदरणीय यज्ञराज उपाध्यायज्यूप्रति अनुग्रहित छौं। हामी हाम्रो संस्कृतिप्रति हाम्रो यसै गरी हातेमालो हुन सकोस्, यसै गरी हामी सँगै रहन सकौं भन्दै आजलाई सुशेलीबाट बिदा चाहन्छु। भोलि फेरि भेटौँला। नमस्कार।

0: जलजला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

बिहान 11 बजेको थाहा अपडेटमा संसुको नमस्कार। प्रधानमन्त्री वीरेन्द्र शाहले आज पनि संसदमा जवाफ नदिने हुनुभएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णी मगले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ। नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफको लागि विपक्षी दलहरूले प्रधानमन्त्री वीरेन्द्र शाह खोजिरहेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नाराबाजी र अवरोध गरेका थिए। प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममाथिको छलफलमा प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षीको माग थियो। पछि सभामुखको पहलमा भएको छलफलपछि विपक्षी दलहरू मन्त्रीलाई टेबल गर्न दिन तयार भए पनि छलफलमा र जवाब दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान राखेका थिए। प्रधानमन्त्रीलाई उपस्थित हुन रूलिङ गर्न उनीहरूले पटक पटक सभामुखसँग आग्रह गरेका थिए। सभामुखले प्रधानमन्त्रीको कार्यसूचीबारे आफूलाई जानकारी नहुने भन्दै त्यस्तो रूलिङ गर्न नसक्ने जनाएपछि हिजो विपक्षीले बैठक चल्न दिएनन्। विपक्षीको लगातारको अवरोधपछि सभामुखले आजको लागि बैठक स्थगित गर्नुभएको थियो। अब आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ। अर्थमन्त्रीले जवाब दिएपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममा प्राप्त संशोधनहरूलाई निर्णायक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आजै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णायक प्रस्तुत गर्ने कार्यसूची रहेको हो। त्यसपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश हुनेछ। नेपाली कांग्रेसले आज पोखरामा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्दैछ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत कांग्रेसले पोखरामा गण्डकी प्रदेश स्तरीय दुई दिने भेला गर्न लागेको हो। भेला केही बेरपछि पोखराको बास्तोला थर स्थित पोखरा पार्टी प्यालेसमा शुरू हुनेछ। पार्टी प्रतिष्ठानको वैशाख 23 बसेको बैठकले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको थियो। जस अन्तर्गत कैलालीको धनगढ़ीमा वैशाख 26 र 27 सुदूरपश्चिम प्रदेश स्तरीय तथा वैशाख 28 र 29 कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतमा सम्पन्न भइसकेको छ। गण्डकीपछि जेठ 4 र 5 गते बागमती प्रदेश स्तरीय भेला काभ्रेको धुलीखेलमा हुने कांग्रेसले जनाएको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष 2063/63 आर्थिक वर्ष 82/83 चैत शमशान्तसम्म सार्वजनिक पद धारण गरेका सबैलाई परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण 30 दिनभित्र बुझाउनु भनेको हो। चल अचल सम्पत्ति सहित तलब भत्ता विदेश भ्रमण घर जग्गा शेयर कारोबार वित्तीय संस्थाबाट लिएको ऋण कृषि पशुपालन व्यापार व्यवसाय तथा विप्रेषणबाट प्राप्त आय र व्ययको विवरण बुझाउनु भनिएको छ। जानी जानी अपूर्ण र झुटा विवरण पेश गरे वा तोकिएको समयमा नबुझाए कानून बमोजिमका कदम चाल्ने चेतावनी समेत दिएको छ। यस्तै आयोगले सर्वसाधारणलाई समेत त्यस्ता व्यक्तिहरूले अस्वाभाविक किसिमले आर्जन गरी परिवारका सदस्य वा विदेशमा सम्पत्ति राखेको जानकारी भएमा प्रमाणसहित उजुरी दिन आह्वान गरेको छ। आयोगमा इमेल मार्फत पनि उजुरी गर्न सकिनेछ भने उजुरीकर्ताको नाम ठेगाना गोप्य राख्ने उल्लेख गरिएको छ। यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरूषको मृत्यु भएको छ। उदयपुरको गाईघाटबाट काठमाण्डतर्फ छुटेको बागमती प्रदेश 01006/96/70 नम्बरको बसले आज बिहान हरिवन नगरपालिका भाविक किसिमले आर्जन गरी परिवारका सदस्य वा विदेशमा सम्पत्ति राखेको जानकारी भएमा प्रमाणसहित उजुरी दिन आह्वान गरेको छ। आयोगमा इमेल मार्फत पनि उजुरी गर्न सकिनेछ भने

0: मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक सरोज राईका अनुसार बसको ठक्करबाट पुरूषको घटनास्थलमा मृत्यु भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र भारतको उत्तर प्रदेशमा गैराती आएको भीषण आँधी र वर्षाका कारण 56 जनाको मृत्यु भएको छ। दर्जनौ घाइते भएका छन्। सबैभन्दा बढ़ी प्रयागराजमा 16 जनाको मृत्यु भएको छ भने भदोहीमा 15 र मिर्जापुरमा 10 जनाको मृत्यु भएको छ। यस्तै भदोहीमा मात्रै 8 जना गम्भीर घाइते भएका छन्। तीमध्ये 3 जनाको अवस्था निकै नाजुक रहेकोले उनीहरूलाई थप उपचारको लागि वाराणसी पठाइएको छ। तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू उखालिएका छन्। बिजुलीका पोलहरू ढलेका छन् र कच्ची घरहरू भत्किएका छन्। अधिकांश मानिसको मृत्यु घरको पर्खाल भत्केर वा रूखले किचिएर भएको हो। भदोहीमा मात्रै 16 भन्दा बढ़ी गाईवस्तु मरेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले मृतकका परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ। आँधीका कारण धेरै ठाउँमा विद्युत सेवा अवरूद्ध भएको र राहत तथा उद्धार कार्य जारी रहेको छ। मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: देश सुनसरी गांव पालिक पांच नारबांग क्षेत्र भित्र रहेका पूर्व में मावांग जैमा को सीमा उत्तर में सुनसरी गांव पालिक सात जेलबांग खिबांग स्यारी को सीमा पश्चिम में सुनसरी गांव पालिक ढुंसी को सीमा र दक्षिण में हामजा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अंतर्गत का सार्वजनिक वनहरू भित्र घास दौरा गर्न जड़ीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायत का वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: छैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब।
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा चिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी

0: स्थान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
2: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सिद सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
1: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
5: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
0: सम्पर्क नम्बर 9867067467।
6: एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
1: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: बाजे, के भयो? किन गालामा हात?
10: यहाँ दुखेको छ त, खाने दिन नभा दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
9: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
0: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4, सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
11: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
9: गर्नुहोस्। चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
12: हजुर, हाम्रा सेवाहरू
9: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
13: नदुखाइ दाँत निकाल्ने,
9: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
13: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
9: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
13: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
13: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7141 9905 94 1452
14: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
1: ए के के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्।
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि सुनसरी गाउँपालिका योगी मस्तक जरुरी सूचना झुङ्गो पेला खिमरिदे गरम ओगोत्री जेउ पेला सुनौ फुरी कता ओचुदुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खिम्नादे वातावरण मिले बेला झ्याप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक पानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनौ नाखा नामे ल भे लागिने सज जिमे गिमे लापरवाही सुनौ चासो खेलगेमा दुख वन जङ्गल अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
3: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
4: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
0: वन डडेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
3: वन डडेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डडेलोले धुमक तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
4: वन डडेलोले विभिन्न जीव जन्तु कीट पतंग चरा चुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
0: वन डडेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
3: वन डडेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
0: वन डडेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
3: वन डडेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
0: वन डडेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डडेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
4: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ले वा बोक्रा जित्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौ।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

सुनसरी गाउँपालिका पाँच नारबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को

0: रेडियो स्पीकर साउंड बॉक्स हरु पनि पाइन्छ प्रोप्राइटर रेग बहादुर बस्नेत सम्पर्क मोबाइल नम्बर 9841176950
1: नयाँ वर्षको
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
3: भूपु सैनिक वर्कशप रोल्पा नगरपालिका दुई पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीर सिंह घरती मगर सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका दुई बिज बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली मोबाइल नम्बर 9861329593 र 9811935935।
1: नयाँ वर्षको
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: राम ओक सब एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका चार पदिनी खोला रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी सम्पर्क मोबाइल नम्बर 9862468710 र 9862620985। एक पटक होइन पटक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका चार बीच बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो चाउमिन आलु परौठा समोसा छोले तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा सम्पर्क मोबाइल नम्बर 9849503394।
4: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका साथ जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ डोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल, प्रोप्राइटर राजेश जुरी। सम्पर्क मोबाइल नम्बर 9844900472 र 9805769998।
2: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
4: प्रोप्राइटर हरि दागी, सम्पर्क मोबाइल नम्बर 9864052474।
3: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: माना भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा, सम्पर्क मोबाइल नम्बर 97627881132। माना भन्ज नास्ता पसल सुनसहरी छानाको छेउमा सुनसहरी गाउँपालिका 4

0: वसन्त ऋतुको हरियाली पहाड़सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
4: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
3: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
3: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
4: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति घर चाहियो नि।
6: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
5: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
6: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
7: होइन, रात दिन खस के को झगडा हो यो?
6: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
7: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
5: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
6: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
7: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
4: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
8: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
9: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
8: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
9: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
8: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
9: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
8: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
9: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
8: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
9: सम्पर्क मोबाइल 98578211105,
8: 98479802,
9: 98095826605
8: र 98103940।
10: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
5: होइन, के भएको छ र तपाईँलाई?
10: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
11: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
10: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 98654483383।
11: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ, शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
5: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
10: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
5: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
10: लौ उसो भए म सामान लिन गइहाले।
5: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन,
3: डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्री को पानी र गाड़ी धुलाई का लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गरिन्छ।
10: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
3: श्री स्वर्गदारी महाप्रभु को जय। दाङ को सान रुन्टी ब्रांड सामान गुणस्तर में दम छ, मूल्य आधा कम छ।
10: गुणस्तरीय सामान का लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
3: आफ्नो घर वरपर सधैं सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
2: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
12: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
12: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैं चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
12: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका
13: मृगको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: हे निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्साबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परिमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा त छैन कहिले देखि भन्दा छ दाना छैन कहाँबाट ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9876705171 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवान टुरीखेत रोल्पा
3: के तपाईको हातको औलाहरू दुख्ने र सुनिने गर्दछन् बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने दौड्ने दुख्ने ढाड कम्बर वा घोडाको समस्याले सताएको छ चिसोमा काम गर्दा हात खुट्टा निलो हुने पाइतला पोल्ने समस्या छ अब चिन्ता नलिनुहोस् सुपरिजित फार्मेसी नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर घोराही दाङमा आउनुहोस्
4: हजुर हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार छालामा चाउरी पर्ने छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
3: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै थप जानकारीका लागि सम्पर्क 0825916770 9848076770 9558743123 समयमै उपचार गरौं स्वस्थ जीवन बाँचौ सुपरिजित फार्मेसी नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

0: जजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको विपक्षीको आरोप। संसद सुचारू गणेश पराजुलीका व्यक्ति संसदको रेकर्डबाट हटाउनु निर्देशन।
0: सम्पत्ति छानबिन आयोगले थाल्यो काम। 2062-63 यताका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग।
1: सर्लाहीको हरिवनमा बसको ठक्करबाट एक पुरूषको मृत्यु। मलङ्गाउमा ढलानको क्रममा छत भत्किँदा दुईजनाको ज्यान गयो।
0: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बी झण्डै 2 घण्टा लामो वार्ता। अमेरिकाको निरन्तर समर्थनप्रति ताइवानले प्रकट गर्यो आभार।
1: र आईपीएल क्रिकेटमा कोलकातालाई पराजित गर्दै बेंगलुरू शीर्ष स्थानमा। विराटको अभिजित शतकीय इनिङ्स।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसै त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची भन्दा।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूले आज पनि संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन्। यद्यपि बैठक भने अवरोध गरेनन्। बिहान 11 बजेदेखि प्रतिनिधि सभाको बैठक जारी छ। अहिले नीति तथा कार्यक्रममाथि संशोधन राखेका सांसदले विचार राखिरहेका छन्। आकस्मिक समयमा सबैजसो विपक्षी दलका सांसदले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। चैत 23 गते रासोपाकै सांसद मनिष झाले संसद मन लागे आउने नलागे नआउने चिया चौतारी होइन भन्दै दिएको अभिव्यक्ति नेपाली कंग्रेसका सचेतकले सम्झाउनु भएको छ। प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम प्रधानमन्त्रीबाटै भइरहेको सचेतक निष्कल राईले बताउनुभयो। संसद भवनबाट 100 मिटरको दूरीमा मात्र रहँदा समेत प्रधानमन्त्री संसदमा नआउनु दुःखद भएको उहाँको भनाई छ। यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकार कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ भन्दै प्रश्न गर्नुभएको छ। बजारमा प्रधानमन्त्री बालेन शाहले लोकतन्त्र भन्दा पनि बालेन तन्त्र विकास गर्न खोजेको हो कि भनेर चर्चा चलेको बताउँदै उहाँले शाहले पटक पटक संसदको उपेक्षा गरेको तथा हुर्मत लिने काम गरेको प्रति गम्भीर चासो र चिन्ता रहेको बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी बन्न नखोजेको आरोप लगाउनुभयो। प्रतिनिधि सभा चलिरहेको बैठकमा उहाँले प्रधानमन्त्रीले महत्व नदिएको रूपमा आफूले बुझेको बताउनु भएको छ।
1: त्यसैबीच सभामुख डीपी अर्यालले रासपा संसद दलका उपनेता गणेश पराजुलीका केही अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। वैशाख 28 गतेको बैठकमा पराजुलीले पुराना दलका भराउटे र लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो व्यवहार विपक्षीले देखाएको आरोप लगाउनु भएको थियो। यी दुवै वाक्यांश हटाउन उहाँले निर्देशन दिनुभएको हो। हिजो मात्र नेकपा एमाले संसद दलका नेता रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिमा संलग्न तीन वाक्यांश हटाउन निर्देशन दिनुभएको थियो। नीति कार्यक्रममा संशोधनको लागि 35 वटा प्रस्ताव परेका छन्। ती प्रस्तावका प्रस्तावकले अहिले धारणा राखिरहेका छन्। आजै प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ।
0: संघीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। आज सिंहदरबार स्थित संसद सचिवालयमा आयोजित समारोहमा उहाँले आफ्नो पद तथा

भएको थियो। संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका तीनका स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ। सभामुख अरियालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिश गर्नुभएको थियो।

0: काम 2062-63 यताका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग।
1: सर्लाहीको हरिवनमा बसको ठक्करबाट एक पुरुषको मृत्यु, मलङ्गवामा ढलानको क्रममा छत भत्किँदा दुईजनाको ज्यान गयो।
0: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच झण्डै 2 घण्टा लामो वार्ता, अमेरिकाको निरन्तर समर्थनप्रति ताइवानले प्रकट गर्यो आभार।
1: र आईपीएल क्रिकेटमा कोलकातालाई पराजित गर्दै बेंगलुरु शीर्ष स्थानमा, विराटको अभिजित शतकीय इनिङ्स।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ, नमस्कार।

0: समुदाय को लागि सामुदायिक रेडियो जजदला एफएम 96.4 मेगाहर्ज
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: विश्व सुनसरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका साथ जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: बाजे के भयो, किन गालामा हात?
3: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू,
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9095 14 652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ,
8: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
7: अब के गर्ने रे, सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर हाम्रा सेवाहरू,
2: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
2: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
2: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
2: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867 0067 467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस्तो सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
3: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490204 र 98479412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
5: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
6: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर भुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 98578443122 र 98578443123।
6: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
7: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
8: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
8: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
9: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खुन लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
9: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश
10: जुमो पेला खिमरिदे गरम ओगोदी जेउ पेला सुनो फुरी कता ओचुदुरी जेउ आउ पेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नादे वातावरण मिले बेला खेप्ता असर केने रि मूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सक्यो सुनो नखा नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउस खेलगे मादेख हिन्दीको ठयल भेला किनाते जन धनी नि खेप्पा छिटिता उठ्यो खोकाई
11: वन
10: जङ्गल सर मेरा आइरिने बाली एमएल एमए छेला दिउँसोकर पोकरालाई पार जोगे हटे
11: सलाई लाइटर स्याउला ले सचाउने चिज राले जबाङजा र यामाले पोल गेले या इतौ चिज र रहे वन जङ्गल याल के भए
10: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मेले चार सो सय देखि खेनाए वन जङ्गल ओसो छाम्ने गएको बारीको चुरो विधि ओरे पनि
11: लान्थर नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाल अनुगमन दुने व्यवस्था चाउसिए
10: गेसो छानेला खोले चाउसी खोलिए हरिदे तरिम गाई गेजम निके लैजु अब नजिक बनाए गेम गेल गेजम निके नलाए अरूले लायो के लाइए
11: वन जङ्गल जुलिसी घेमबारी ल बाली नाली चिउला चिउली झ्याक्रा जस्तो चाउसो छिन्ने चाउसो सहिले के खेले
10: वन जङ्गल मेला लागि तिमी पाँचजना खरनामदारहरू मिलिदिए भने साना जन गेस्ताले
11: बतासु चुनिजु बेलाको हिजिन्दीको टल मेकि खताङ्गीले हेन अखिम छिन्ने भे चाल सकेसैया
10: मेरो लागि निमिताए गे भने गे पछि सुनो अरूले भने गे बच्चया
11: के छ थाम्ला पोयाल मे लागि किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
12: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
13: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
14: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
12: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
14: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
13: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त
14: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
12: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
14: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
12: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
14: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
13: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: A2Z मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 निबाङ पधेरी खोला रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्ने सम्पर्क मोबाइल नम्बर 9841176950।
2: नयाँ वर्षको
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
1: भूपू सैनिक वर्कशप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीरसिंह घरती मगर सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बिग बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली मोबाइल नम्बर 9861295993 र 9811935935।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: एक सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पठिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नार

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मामा भन्छ नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 97627881132। मामा भन्ज नास्ता पसल सुनसहरी छर्नाको छेउमा सुनसहरी गाउँपालिका 4

0: सुनसुहरी गाउँपालिका पाँच नारबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसुहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसुहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गल, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जन्म मृत्यु विवाह बसाइ सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका पाँच जयमा कसला रोल्पा।
3: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल लेवा बोक्रा झिक्ने कार्य नगरौ।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
5: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
4: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
3: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
6: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
3: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
4: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
4: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
3: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
6: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
8: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
8: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
8: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
7: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
8: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
10: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ फर्कदैन, बगेको खोला फर्कदैन।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
0: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
7: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पायल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
11: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
12: सम्पर्क मोबाइल 98578211105,
11: 98479802,
12: 98095826605
11: र 98103940।
13: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
14: होइन, के भाछ र तपाईँलाई
13: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
14: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो। अरे काका, यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
15: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
13: मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुखाखोकी, पिनाक, दम, छातीको दाग, युरिक एसिड, बात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
14: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
13: विस्तृत जानकारीका लागि सम्पर्क 0825638003, 98625443383।
14: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
13: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
14: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
13: ल उसो भए म सामान लिन गइहाले।
14: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
13: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
14: श्री स्वर्गदारी महापर्वको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
13: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
14: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको
16: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
13: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली, तिलोतमा 5 मणिग्राम, रूपन्देही।
17: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: को बैठक बसिरहेको छ। आकस्मिक समयमा सबैजसो विपक्षी दलका सांसदले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाबदेही नभएको आरोप लगाए पनि संसद अवरोध भने गरेनन्। नेपाली कंग्रेसका सचेतक निष्कल राईले चैत 23 गते राष्ट्रपतिका सांसद मनिष झाले संसद मन लागे आउने नलागे नआउने चिया चौतारी होइन भन्दै दिएको अभिव्यक्ति सम्झाउनुभयो। प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम प्रधानमन्त्रीबाटै भइरहेको तर्फ सचेत गराउनु भएको छ। संसद भवनबाट 100 मिटरको दूरीमा मात्र रहँदा समेत प्रधानमन्त्री संसदमा नआउनु दुःखद भएको बताउनुभयो। त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर मवरले सरकार कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ भन्दै प्रश्न गर्नुभयो। बजारमा प्रधानमन्त्री बालेन शाहले लोकतन्त्र भन्दा पनि बालेन तन्त्र विकास गर्न खोजेको हो कि भनेर चर्चा चलेको बताउँदै शाहले पटक पटक संसदको उपेक्षा गरेको तथा हुर्मत लिने काम गरेको प्रति गम्भीर चासो र चिन्ता रहेको बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले प्रधानमन्त्री शाह संसदप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउनुभयो। यसैबीच सभामुख डीपी अरियालले रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीका केही अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। वैशाख 28 गतेको बैठकमा पराजुलीले पटक पटक पुराना दलका भराउटे र लुगा लगाएर पनि नाँगै हिँडे जस्तो व्यवहार विपक्षीले देखाएको आरोप लगाउनु भएको थियो। यी दुवै वाक्यांश हटाउन निर्देशन दिएको छ। हिजो मात्र नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिमा संलग्न 3 वाक्यांश हटाउन निर्देशन दिनुभएको थियो। अहिले प्रतिनिधि सभाको बैठक जारी छ। बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राखेका सांसदले आफ्ना विचार राखिरहेका छन्। नीति तथा कार्यक्रममाथि 35 वटा संशोधन प्रस्ताव पेश भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले खेल संघहरूलाई असार 15 गतिभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजीको प्रक्रिया अघि बढ़ाइने चेतावनी दिएको छ। राखेपको वेबसाइटमा उल्लेख भए अनुसार दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। चर्चित संघ नेपाल क्रिकेट संघ क्यानको पनि नवीकरण देखिएको छैन। नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागज पत्र पेश गर्नुपर्ने व्यवस्था छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियमावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नगरेको भन्दै राखेपले असार 15 गतेसम्मको समय दिएर सूचना जारी गरेको हो। सबै कागज पत्र उपलब्ध गराउन नसक्दा पनि कतिपय खेल संघहरू नवीकरण नगर्ने गरेका छन्। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर केही घटाएका छन्। आज सार्वजनिक गरिएको जेठ महिनाका लागि नयाँ ब्याजदर सूची अनुसार वैशाखको तुलनामा सात बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। 13 बैंकले स्थिर राखेका छन्। सिटिजन्स, हिमालयन, कुमारी, नेपाल बैंक, एनआईसीएसिया, एनएमबी र स्ट्याण्डर्ड चार्टर्ड बैंकले वैशाखको तुलनामा जेठमा ब्याजदर घटाएका छन्। सिटिजन्सले जेठका लागि 4.10% तोकेको छ। हिमालयनले 4.25% ब्याजदर निर्धारण गरेको छ। अधिकांश ब्याङ्कले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 4.5% छ। वाणिज्य ब्याङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा वैशाखको तुलनामा जेठमा 0.0595% बिन्दुले झरेको छ। वैशाखमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत 4.4025% रहेकामा जेठमा 4.343% झरेको छ। कृषि विकास एभरेस्ट, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट, मेगा लक्ष्मी सनराइज, माछापुत्री, नबिल, एसबीआई, प्राइम कमर्सियल, प्रभु, राष्ट्रिय वाणिज्य, सानीमार, सिद्धार्थ ब्याङ्कले स्थिर राखेका छन्। ब्याङ्कहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाका लागि ब्याजदर सूची सार्वजनिक गर्ने गरेका छन्। र यात्रुबाग बसको ठक्करबाट सर्लाएको हरिवनमा एक पुरूषको मृत्यु भएको छ। उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बाप र 01006X9670 नम्बरको बसले आज बिहान हरिवन नगरपालिका 11 कडेरिया चोकमा ठक्कर दिएको थियो। ठक्कर खाएर नाम थर नखुलेका एक पुरूषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी न्याय उपरीक्षक सरोज राईका अनुसार बसको ठक्करबाट पुरूषको घटनास्थलमा मृत्यु भएको थियो। थप अनुसन्धान भइरहेको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
18: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: 是巡城的高管理下八十来吧。
1: दिउँसो एक बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।

0: तारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ।

0: वसंत ऋतु को आगमन संगै नव वर्ष को पावन अवसर में हामी हाम्रा संपूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खिलाड़ी लगायत संपूर्ण स्वदेश तथा विदेश में रहनु भएका नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए टू जेड मोबाइल सेंटर रोल्पा नगरपालिका 4 लिबांग पदेरी खोला रोल्पा।
0: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनी का मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडल का घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमता का सोलर सेटहरू र विभिन्न मोडल का डेक स्पीकर साउंड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत सम्पर्क मोबाइल नम्बर 9841176950।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नयाँ वर्षको
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाई तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक वर्कसप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
0: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीर सिंह घरती मगर सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: वसंत ऋतु को आगमन संगे नव वर्ष को पावन अवसर में हमी हमारा संपूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खिलाड़ी लगायत संपूर्ण स्वदेश तथा विदेश में रहनु भएका नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका दुई बीच बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली। मोबाइल नम्बर 9861329593 र 9811935935।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नयाँ वर्षको
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: राम ओक सब एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू, हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9862620985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना कामना व्यक्त गर्दछौ।
1: रितु तन्दुरी होटल रोल्पा नगरपालिका चार बीच बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 98449303494।
8: बद्दी मेरो त दाद्दु खिलो के गर्ने होला अब।
9: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
10: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन।
9: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
10: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खुन लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
10: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 98478557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
11: लगभग सबैजना आइसक्नु भयो, आजको उडाइस्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
12: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
13: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
12: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
11: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
12: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
13: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
12: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
11: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बो।
6: शुभकामना।
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका चार निबाङ रोल्पा।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल प्रोप्राइटर राजेश जुरी। सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905799298।
10: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस्तो सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ क्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरेक क्याफे कर्मा रोल्पा नगरपालिका चार टोली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
4: प्रोप्राइटर हरि डागी, सम्पर्क मोबाइल नम्बर 98674052474।
3: हरि क्याफे कर्मा रोल्पा नगरपालिका चार टोली खेल लिबाङ रोल्पा।
5: यता न आऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
6: तिन दिन भयो।
5: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: के हुनु मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: प्रगतिका ढोकाहरू खुदै खुदै जान।
4: केन्द्र नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हजुर हामी कहाँ चाउमिन चाउचाउ अन्डा चना चटपटे जुस अर्डर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ प्रोप्राइटर लिले विश्वकर्मा सम्पर्क मोबाइल नम्बर 97627881132 मामा भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण वडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
2: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
5: नेपाल सरकार विज्ञापन हो।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुन सहरी गांव पालिक पांच नारबांग क्षेत्र भीतर रहेका पूर्व में मावांग र जयमा को सीमा उत्तर में सुन सहरी गांव पालिक सात जेलबांग खिबांग स्यारी को सीमा पश्चिम में सुन सहरी गांव पालिक छ ढुंसी को सीमा र दक्षिण में हामजा च्यानधारा क्षेत्र भीतर पर्ने यी चार किल्ला अंतर्गत का सार्वजनिक वन भित्र घास दौरा गर्न जड़ीबुटी संकलन गर्न पात पटिंगर घर घुर्रो लगायत का वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: बाजे के भयो, किन गालामा हात
3: दुखेको छ त? खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिन, रोल्पाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुलिचौर रोल्पा में जानुहोस् निको हुना।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, चौबीसै घंटा तपाईकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बांगा टिंगा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, साथ बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7143 318 9905 94 1452।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ
2: हो अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रात भर स्थित नै दिनुहुन्न अनि दाँत किराले पनि खाछ
1: अब के गर्ने रे सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
4: दाँत बाँध्ने
3: दाँत सफा गर्ने
4: दाँतमा सिमेन्ट भर्ने
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
3: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
3: सम्पर्क नम्बर 98-67-67-467 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरुचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
5: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
0: नेपाल सरकार विज्ञापन बोर्ड
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
9: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
8: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
9: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
8: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
9: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-79-93412
8: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
10: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
11: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
10: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
11: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
10: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
12: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हॉस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक। संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123।
11: B&B डेंटल क्लिनिक घोराही 15 दान।
13: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ्गो बेला खिमरिदे गरम ओबोदिनी जेउ बेला सुनो फुरी कता ओचुदिनी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए आउ ये जुने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्नाले वातावरण मिले बेला खेप्पा असर किर्ने रि उमूल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चासो खेलगेमा दुख को ठेल मेला कि नाते जन धनी खेप्पा छिटी ताउजू हो खोकाई
14: वन
13: जङ्गल सर मेरा आयुर्वेदी एमएल एमएओ सछानेला लिउसोकर पोतेरालाई पार जगे हटे
14: सलाई लाइटर स्याउला ले सचाउने चिज रालाई जबाङजा र यामाडेले पोल गेले या इतौ चिज र रहे वन जङ्गल याले के भाबा या
13: पिकनिक वन भोज बाको मे सचाउसु छिन्ने मेले चाउसु सहीदेखि खेनाले वन जङ्गल ओसो छान्ने दैके बारीको चुरोट विधि ओरेको नै
14: लान्थर नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने होमे ढालले च अनुगमन दुने व्यवस्था चाउसो गिरुए
13: गेसो छानेला खोलेर चाउसी फोरिए हरिदे तरिन गाई गेजम निकेलाई छु अब नजिरे बनाए गेम यल गेजम निकेमा लागे औलेम लायो के लागे
14: वन जङ्गल छ जुलिसी घेमबारी ल बाली माली चिउला चिउली झ्याक्रा र सताउँछु छिने ने चाउसो सहिले के खेले या
13: वन जङ्गल मेला दुगेमाइए लागि किन्ने पाँचजना खरनामदार मिलिदिए नै चामाजा गेसे
14: बतासु चुलिजु बेला त घिजिङ्गेको टल मेकी सताङ्गीले हेनोखेम छिन्ने भेट चाउसो गेसै
13: मे लागि निकाए गे भने के पछि सुन अरूले भने के बस या
14: के छ थाम्ला पोयाल मे लागि किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
15: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
16: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
17: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
15: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
17: वन डढेलोले धुमक तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
16: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा वासस्थान ध्वस्त पार्छ। गर्दछ।
17: वन डढेलोले माटोलाई बाँधेर राख्ने, वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
15: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
17: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
15: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
17: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
16: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
17: डिभिजन वन कार्यालय रोल्पाको अपील।
15: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
17: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
16: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
17: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
15: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
17: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
15: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्सहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
17: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
16: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
17: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
15: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
17: के यस विपत्तिको कुनै समाधान छैन त?
15: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
17: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
16: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
18: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
19: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
18: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
19: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
20: होइन, रात दिन खसखस के को झगडा हो यो?
19: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
20: ए रमेश, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
18: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
19: ओहो साथी, यस्तो घर पाइन्छ र भन्या, सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
20: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
21: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
1: प्रबन्धन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
22: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
22: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
22: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
22: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
2: र खोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराई दाङ।
22: सम्पर्क मोबाइल 98578211105,
2: 98479702,
22: 98095826605
2: र 98103940।
23: मानसिक समस्याबाट बस्ने उपायहरू,
24: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
23: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
24: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
23: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
24: असल साथीहरूसँग मात्रै संगत गरौं,
23: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
24: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
23: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
27: होइन, के भाषा र तपाईँलाई
26: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
27: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
28: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
26: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने लाग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डीको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
27: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
26: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83।
27: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेट बाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
26: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
27: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
26: लौ उसो भए म सामान लिन गइहाले।
27: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
26: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98-578-30-504
27: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
26: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
2: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
1: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
5: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
6: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: रहेको सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: हैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब।
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खुन लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 9848 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश। अपनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए टू जेड मोबाइल सेंटर रोल्पा नगरपालिका 4 लिबांग भदेरी खोला रोल्पा।
0: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनी का मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेल का घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमता का सोलर सेटहरू र विभिन्न मोडेल का डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत सम्पर्क मोबाइल नम्बर 9841176950। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
1: भूपू सैनिक ओक सब रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
0: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीरसिंह घरती मगर सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बिज बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली मोबाइल नम्बर 9861329593 र 9811935935। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम ओक सब एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी सम्पर्क मोबाइल नम्बर 9462468710 र 9802220985। एक पटक होइन पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक

0: तपाईंमा शुभकामना व्यक्त गर्दछौं।
1: रितु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849303394। बसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल, प्रोप्राइटर राजेश जुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905769998।
2: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसर

0: नमस्कार, म गायक तथा संगीतकार युनि भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 MHz मा सुन्न नभुल्नुहोला
3: कार्यक्रम हेलो जलजला।

नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हिलो जलजलामा स्टुडियो प्राविधिक मित्र संघीय आवासमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँदेखिको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त सुस्त रहनु भएको छ होला उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र तपाईँको साथीहरूले प्रोग्राम हिलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भनी प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको घडीलाई एकै सार समाप्त पार्दै आज पनि उपस्थित भइसके तपाईहरू भने जहाँले जे जस्तो अवस्थामा रहे तापनि कार्यक्रमलाई सुरुदेखि अन्तिमसम्म सुनेर सार सपोत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु हजुर आदरणीय श्रोता यो कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.5 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्र नेपाली पात्र जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकैको नानीका अन्धारमा पनि सुन्न सक्नुहुनेछ साथसाथै आज हामी टिकटक लाइभमा पनि आएका छौं होइन प्रिया मगर सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई प्रत्यक्ष लाइभमा भेटाउन सक्नुहुनेछ र आज हामी फेसबुक लाइभमा आएका छैनौं किनकि हामीले आज प्रतिनिधि सभाको लाइभ भइराखेको छ लाइभ प्रसारण भइराखेको छ त्यसै कारणले गर्दा आज हामी लाइभमा उपस्थित हुन सकेका छैनौ हामी भोलिका दिनमा लाइभमा आउने नै छौ आजको बसेमा भने हामी टिकटक लाइभमा छौ होइन फ्रिक्वेन्सीमा छौ तपाईँले सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी बिहिबारे श्रृंखलामा छौ बिहिबारे श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ यदि नयाँ साथीलाई जानकारी छैन भर्खरै मात्र रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने म तपाईँलाई जानकारी गराउँछु आज हामी बिहिबारे श्रृंखलामा छौ आज सहभागिता जनाइसकेपछि केही गर्नु पर्दैन होइन मात्र आफ्नो साथीको बारेमा वर्णन गर्नुपर्ने हुन्छ तपाईँले आफ्नो साथी कस्तो लाग्छ होइन साथीको बानी व्यवहार कस्तो छ होइन गाउँघरमा कुनै पनि व्यक्तिलाई भेट्दाखेरि कस्तो व्यवहार गर्नुहुन्छ तपाईँलाई कस्तो व्यवहार गर्नुहुन्छ काममा तलमाथि भइसकेपछि के व्यवहार गर्नुहुन्छ होइन त्यस्तै तपाईँले आज सह तपाईँको साथीको बारेमा वर्णन गर्नुपर्ने हुन्छ है त आजको लागि मैले तपाईँलाई जानकारी गराइसकेको छु कार्यक्रमको बारेमा अब भने आउनुहोस् जसको लागि फोन नम्बर रहेको छ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि

हजुर, रेडियोमा तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने कार्यक्रमको बारेमा जानकारी गराइसकेको छु, पालो तपाईँको रहनेछ। अब भने सहभागिता जनाउनुहोला, फटाफट फोन डायल गर्नुहोला। आजको बसाइमा तपाईँले जुनसुकै नभएर आज तपाईँले आफ्नो साथीको बारेमा वर्णन गर्नुपर्ने हुन्छ। टिकटक लाइभमा तपाईँले कमेन्ट छोड्नुभयो भने तपाईँको कमेन्ट आज यहाँबाट वाचन हुनेछ। यो पनि तपाईँलाई जानकारी गराए है त। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने कमेन्टतर्फ लाग्छु है त। यतिखेरको समयमा हामीलाई सुन्दै हुनुहुन्छ नरेश गर्दी मगरले, हेलो नमस्ते प्रियाजी भन्नुभएको छ। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ किम लाउरेले पनि, नभएर किम लुरेले पनि हामीलाई सुन्दै हुनुहुन्छ। त्यसै गरी हामीलाई के केशर बहादुरले पनि हामीलाई सुन्दै हुनुहुन्छ। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ लुरे बोयले, नमस्ते सिज, हामी पनि सुन्न आइयो है त प्रोग्राम भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ रविन मगरले पनि हामीलाई, हेलो हजुर हेर्दैछु है सुन्दैछु मौरिसेसबाट भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु। त्यसै गरी सुन्दै हुनुहुन्छ हाम्रो गिरी शिवले पनि सुन्दै हुनुहुन्छ। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ अमृत घरती मगरले पनि सुनिराख्नु भएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि है त। कमेन्ट गर्नुहोला, तपाईँ कुनबाट सुन्दै हुनुहुन्छ, कहाँबाट सुन्दै हुनुहुन्छ। तपाईँको कमेन्ट आज यहाँबाट वाचन हुनेछ। हामीलाई टिकटक लाइभमा हेर्दै हुनुहुन्छ तेजेन्द्र प्रिया सर्च गर्नुभयो भने हामीलाई त्यहाँबाट प्रत्यक्ष लाइभमा देख्न सक्नुहुनेछ है त, सुन्न सक्नुहुनेछ। TEJENDRA .PR सर्च गर्नुभयो भने PRIYA प्रिया सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई प्रत्यक्ष लाइभमा देख्न र भेटाउन पनि सक्नुहुनेछ, साथसाथै सुन्न पनि सक्नुहुनेछ है त। सहभागी जनाउनुहोला। अब भने पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर, मिसकल चाहिँ होइन होला, मिसकल हान्ने साथीहरूको नम्बर यहाँबाट वाचन गरिनेछ 97 637 818 63 है त। यो नम्बर रहेको छ मिसकल हान्ने, मिसकल हान्ने साथीको नम्बर यहाँबाट म फटाफट फोन नम्बर वाचन गरिहाल्छु होइन। आज तपाईँले सुन्दै हुनुहुन्छ जसको लागि तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्र नेपाली पात्र जस्ता विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ। हामीलाई सुन्दै हुनुहुन्छ सबु रेशमी मगरले, म पनि सुन्दैछु भन्नुभएको छ। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ भीम मगरले पनि, म पनि मलेसियाबाट हेर्दैछु भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। धेरैजना साथीहरूले हेरिराख्नु भएको छ, तपाईँले आज कमेन्ट छोड्नुभयो भने तपाईँको कमेन्ट यहाँबाट वाचन रहनेछ है त। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला है त। आजको बसाइमा 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने फेरि पनि अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुनेछु। योगी तपाईँ

हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। सिमसिम पानी रहेछ बैमानी, यो गीतपछि तपाईँ सबैजनालाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ, आज तपाईँ सहभागी जनाउनु भएन भने यहाँबाट हामी गीत राख्छौ, होइन, गीत राखेरै मनोरञ्जन लिइरहेछौ, है त। आज सहभागी जनाउनु होला। अब भने म कमेन्ट तर्फ जान्छु, कसले कमेन्ट छोड्नु भएको छ। थगेन्द्रजीले नमस्कार गरेको स्टिकर पठाउनु भएको छ, त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ। एमके नभएर मनको ती नाम के लेख्नु भएको छ, एमकेटी भारत रहेको छ नाम, होइन। उहाँले नमस्ते हजुर, घर चाहिँ सल्यान, हाल मौरिसियसबाट भन्नुभएको छ। त्यसै गरी हामीलाई भीम मगरले मलेसियाबाट हेर्दैछु भन्नुभएको छ। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ प्रकाश मगरजीले पनि सुन्दै रहेको जानकारी दिनुभएको छ, कुण्ठाबाट सुन्दै हुनुहुन्छ, त्यो पनि जानकारी दिनुहोला, है त, कमेन्ट छोड्नुहोला। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ अर्जुन जीएमले पनि सुनिराख्नु भएको छ, आकाश र पुनले पनि सुनिराख्नु भएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। अब भन्ने सहभागी जनाउनु होला, है त, 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने आज हामी तपाईँसँग कुराकानी गर्नेछौ। सहभागिता जनाउनु होला, सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्छौँ। अब भने फेरि पनि म अर्को गीत राख्छु, गीतपछि पुनः उपस्थित हुनेछु। यो गीत स्वीकार्नुहोस्, आज हामी गीत मात्र सुनाउँछौ, है त, तपाईँको लागि गीत सुनाउँछौ, मनोरञ्जन लिनुहोला, आजको लागि हामी गीत मात्र सुनाउँछौ। यो गीतपछि फेरि पनि पुनः उपस्थित हुनेछु, यो गीत स्वीकार्नुहोस्।

हजुर, यो गीत पछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। के दिन जुन मायालाई रुमाल दिउँ कि टोपी, रुमाल दिए छुटिने हुन्छ कि होइन, यो गीत पछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। हाम्रो हरिगिरी विमर्शु र त्यसै गरी देवी घरतीको आवाजमा रहेको यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रमको अन्तिम अन्तिम भागमा आइसकेका छौँ। अब भने हामी करिब करिब 15 मिनट जति मात्र रहन्छौँ। अब भने फेरि पनि म अर्को गीत राख्छु होइन साथीहरू, आज आउनु भएको छ होइन, आउनु हुँदैन भन्ने पनि मलाई छ होइन, आज लागिराखेको छ किनकि विद्यार्थी साथीहरू स्कुलमै आबद्ध हुनुहुन्छ होइन, त्यसै गरी किसान साथीहरू आफ्नै कामकाजमा आबद्ध रहनु भएको छ होइन, सबैजना एकदमै आज व्यस्तताका कारणले गर्दा आज फोन डाउन गर्नुभएको छैन, त्यसै कारणले गर्दा आज हामी गीत मात्र राख्छौँ, यहाँबाट गीत राख्छौँ, तपाईँहरूले सुनेर मात्र मनोरञ्जन ल्याउनु होला। आज जति पनि सुनिराख्नु भएको छ साथीहरू होइन, सुनेर मनोरञ्जन ल्याउनु होला। आज भने हामी साथीहरूलाई भित्राउन सक्दैनौ होइन, साथीहरू आउनु भएको पनि छैन। यो गीत राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुनेछु।

हजुर, निकट पछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी फेरि पनि अर्को गीत राख्छौ है त, अर्को गीत राख्छौ, त्यसपछि फेरि पनि पुनः उपस्थित हुनेछौ। यो गीत तपाईँको लागि स्वीकार्नुहोस्।

हजुर, यो गीतबाजी तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ, होइन, मात्र एक मिनट छ। अब भने म कमेन्ट तर्फ जान्छु। सञ्जीव भारती मगरले हेलो प्रियाशिष, म रोल्पा लुम्बिनीको मान्छे, हाल भने दुबईबाट हेर्दैछु भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। त्यसै गरी हाम्रो विनोद मगरले हाई भन्नुभएको छ, त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ। सुनिल मगरले वाउ नाइस भन्नुभएको छ। त्यसै गरी हामीलाई श्रेष्ठ मोती कुमारले हामीलाई नमस्कार, हजुर नमस्कार भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। अब भने म पनि छुट्टिएर जाने समय भइसकेको छु। यतिन्जेलसम्म कार्यक्रम सुन्ने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु। इन्टरनेट अनलाइनमा पनि सुनिदिनु भयो, तपाईँलाई पनि धन्यवाद दिन्छु। त्यसै गरी हामीलाई टिकटक लाइभमा सुनेर सार सपोर्ट प्रदान गर्नुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद दिँदै, तपाईँले केही सल्लाह सुझाव प्रतिक्रिया भइदिन सक्नुहुनेछ, जसको लागि 97 68 31 84 को लाइन भएर दिँदै गर्नुहोला भन्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुटिन्छु। भोलि यही समयमा आउने नै छु। नमस्कार।

0: को लागी सामुदायिक रेडियो जर्जला एफएम 96.4 MHz। जर्जला ट्राफिक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी कुहिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-4-59 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: दुवै सदनमा नीति कार्यक्रममाथिको छलफल जारी, अर्थमन्त्रीले जवाफ दिएपछि आजै पारित गर्ने।
0: इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिको विरोधमा आन्दोलन, निर्माण व्यवसायीहरू बुझाए सड़क र जलस्रोत विभागमा ज्ञापन पत्र।
1: सुकुम्बासीहरू आज पनि विरोध प्रदर्शनमा विकल्प नदिएको गुनासो।
0: इन्धन खपत कम गर्न भारतका 11 राज्यमा विशेष कडाई, मुख्यमन्त्रीदेखि गवर्नरसम्मका सुविधामा भारी कटौती।
1: र विश्वकप लिग क्रिकेटमा स्कटल्याण्डद्वारा अमेरिका सामु 322 रनको विशाल लक्ष्य, अमेरिका जवाफी ब्याटिङमा।
2: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर पानी नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। हिजोको दोस्रो बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिमा अग्रेले छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। राष्ट्रिय सभामा हिजो नीति कार्यक्रममाथि छलफल थालिए पनि प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षले अवरोध गरेपछि कार्यसूची अघि बढ़न सकेको थिएन। आजको बैठकमा विपक्षी दल नीति कार्यक्रममाथि छलफल गर्न दिएका हुन्। विपक्षी दलले नीति कार्यक्रमको विरोध गरेका छन् भने सत्ता पक्षका सांसदले बचाव गरिरहेका छन्। राष्ट्रिय सभामा पनि नीति कार्यक्रममाथिको छलफल जारी छ। दुवै सदनमा आज नीति कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री वाग्लेले जवाफ दिएपछि पारित गर्ने तयारी छ।
1: राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले गैर आवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ। अर्का सांसद सुनिल बहादुर थापाले युवाको निरन्तर विदेश पलायन भइरहेका बेला स्वरोजगार सृजना गरी स्वदेशमै बस्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। सांसद सोनाम गेलजेन शेर्पाले पर्यटन प्रबन्धनका लागि आवश्यक पूर्वाधार निर्माण र कूटनीतिक पहल मार्फत पर्यटन प्रबन्धन तथा पोखरा र भैरहव अन्तर्राष्ट्रिय विमानस्थल संचालनलाई प्रभावकारी बनाउन भारत र चीनसँग कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो।
0: इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिको विरोधमा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। मूल्य वृद्धिको विरोधमा नेपाल निर्माण व्यवसाय महासंघले सड़क विभाग जलस्रोत विभागमा ज्ञापन पत्र बुझाउनुका साथै धरना दिएको छ। अत्याधिक मूल्य वृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चाँसो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिले आज धरना दिएको हो। महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनुभयो। वहाँका अनुसार निर्माण व्यवसायीहरू मूल्य वृद्धिका कारण चरम संकटमा परेका छन्। त्यसकारण बढ़ेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्ने उहाँको माग छ। काम रोकिएका आयोजनाहरूको म्याद थप गरी 2084 असारसम्म काम गर्ने वातावरण मिलाउनु पर्ने उहाँले बताउनुभयो। मूल्य समायोजन निर्देशिका तत्काल ल्याउनु पर्ने, मूल्य वृद्धिका असरमा सहुलियत दिनुपर्ने माग सम्बोधन नभएसम्म काम अघि नबढ़ाउने व्यवसायीहरूको भनाइ छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढ़ाएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पदमुक्त भएका थिए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आयोगका पदाधिकारी छनौट गर्न तीन सदस्यीय सिफारिश समिति गठन गर्नुभएको हो। मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागर राज गौतम र ऊर्जा विज्ञ सतीश नारायण जोशी सदस्य हुनुहुन्छ। अब आयोगको अध्यक्ष सहित चार सदस्यका लागि आवेदन आह्वान गर्नेछ। यसका लागि 15 दिने सूचना जारी गरिने उक्त मन्त्रालयले जनाएको छ।
0: नेपाली कंग्रेसको गण्डकी प्रदेश स्तरीय भेला शुरू भएको छ। प्रदेश र स्थानीय तह केन्द्रित प्रशिक्षण कार्यक्रमको पार्टी सभापति गगन कुमार थापाले पोखरामा उद्घाटन गर्नुभएको हो। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला सम्पन्न भइसकेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल का सीपीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथ ही मार्बल का यूपीवीसी प्रोडक्ट लिंट फ्री यूवी रेसिस्टेंट हाई इंपैक्ट स्ट्रेंथ
4: सुरक्षा।

0: नेपाल को एकमात्र डीटीएस के बाद डिस्क हो
1: टेशो खुशी को कनेक्शन
2: यो हो कहाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। विश्व बैंकले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त कुरा बताउनु भएको हो। त्यस अवसरमा उहाँहरू बीच शिक्षा क्षेत्र सुधार पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ। मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास फाउण्डेशन लर्निङ सुदृढीकरण र शिक्षामा डिजिटाइजेशन तथा प्रविधि विस्तारले सरकारको प्रमुख एजेण्डाका रूपमा अघि बढ़ाएको बताउनु भएको छ।
3: राष्ट्रिय सभामा नीति कार्यक्रममाथिको छलफल सकिएको छ। हिजो शुरू भएको छलफलमा भाग लिने संसदले बोल्ने क्रम सकिएसँगै अध्यक्ष नारायण प्रसाद दाहालले सरकारको नीति कार्यक्रममाथिको छलफल सकिएको जानकारी गराउनु भएको हो। छलफल सकिएपछि 15 मिनटका लागि बैठक स्थगित गरिएको छ।
4: आफूहरूलाई विकल्प बिना खटाइएको भन्दै सुकुम्बासीहरू आज पनि विरोध प्रदर्शनमा उत्रिएका छन्। अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले देशभर डोजर आतंक मचाइएको भन्दै आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सरकार विरूद्ध चर्को नाराबाजी समेत गरेका छन्। विरोध प्रदर्शनमा सहभागीहरूले देशभरका 70 लाख सुकुम्बासी एक हौ, विकासका नाममा उठीवास बन्द गर, हाम्रो भोट फिर्ता गर, भोटको राजनीति बन्द गर, सरकारको सही कार्यसूची तत्काल कार्यान्वयन गर, रासोपाको वाचोपत्र कहाँ छ, डोजर पीड़ित यहाँ छ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।
3: अब अन्तर्राष्ट्रिय समाचार। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी खर्च कटौती र इन्धन बचतका लागि गरेको विशेष अपीलको प्रभाव अहिले भारतका 11 राज्यहरूमा देखिन थालेको छ। इन्धनको खपत कम गर्न र सर्वसाधारणलाई शास्ति नहुने गरी वीवीआईपी संस्कृति हटाउन मुख्यमन्त्रीदेखि गवर्नरसम्मले आफ्ना सुख सुविधाहरूमा भारी कटौती शुरू गरेका छन्। भारतको त्रिपुरा राज्य सरकारले सरकारी कार्य सञ्चालनमै परिवर्तन ल्याएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। त्रिपुरामा अब ग्रुप सी र ग्रुप डी का 50% सरकारी कर्मचारी मात्रै कार्यालयमा उपस्थित हुनेछन् भने बाँकी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ। मुख्यमन्त्रीहरूको सवारीका क्रममा हुने अनावश्यक तामझामलाई पनि राज्य सरकारहरूले घटाउन थालेका छन्। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले आफ्नो सुरक्षा काफिलामा गुड्ने गाड़ीहरूको संख्यामा 50% कटौती गर्नुभएको छ। त्यसै गरी राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले आफ्ना 16 गाड़ीको तातीलाई घटाएर 5 झार्नु भएको छ भने ओडिशाका मुख्यमन्त्री मोहन माझीले पनि 2 प्रहरीका गाड़ीसहित जम्मा 4 सवारी मात्र प्रयोग गर्न थाल्नु भएको छ। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवको सुरक्षामा गुड्ने 13 गाड़ीको संख्यालाई घटाएर 8 सीमित गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। यसै गरी हरियाणा र पंजाबमा इन्धन बचतका लागि मौलिक शैली अपनाइएको छ। हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले हप्तामा एक दिन कुनै पनि गाड़ी प्रयोग नगर्ने र बाँकी दिन सुरक्षाका लागि मात्र आवश्यक पर्ने न्यूनतम सवारी साधन प्रयोग गर्ने घोषणा गर्नुभएको छ।
4: विश्वकप लिटो क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 322 रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुर स्थित टियु क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनाएको हो। रातिको वर्षाका कारण खेल ढिला गरी शुरू हुँदा 47 ओभरमा छुटाइएको थियो। स्कटल्याण्डका लागि फिनले म्याट्रिक्सले सर्वाधिक 77 रन बनाए। म्याथ्यू क्रसले 58, ब्रेन्डन म्याकमुलन 55, माइकल इंग्लिस 32, जर्ज मुन्से 20 रनमा आउट हुँदा माइकल लिस्क 28 तथा मार्क वाट 25 रनमा विजित रहे। अमेरिकाका लागि जसप्रीत सिंह र

0: सौरभ नेत्र भाकरले समान दुई तथा मिलिन्दर कुमार र शुभम रञ्जनेले समान एक विकेट आफ्नो नाममा गरे। अहिले अमेरिका जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा अमेरिकाले 8.2 ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा 60 रन बनाएर खेलिरहेको छ।
1: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रिय सभामा नीति कार्यक्रममाथिको छलफल सकियो। प्रतिनिधि सभामा जारी अर्थमन्त्रीले जवाफ दिएपछि आजै पारित गरिने।
1: इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिको विरोधमा आन्दोलन। निर्माण व्यवसायले बुझाए सड़क र जलस्रोत विभागमा ज्ञापन पत्र।
0: सुकुम्बासीहरू आज पनि विरोध प्रदर्शनमा विकल्प नदिएको गुनासो।
1: इन्धन खपत कम गर्न भारतका 11 राज्यमा विशेष कड़ाई। मुख्यमन्त्रीदेखि गवर्नरसम्मका सुविधामा भारी कटौती।
0: र विश्वकप लिग टू क्रिकेटमा स्कटल्याण्डद्वारा अमेरिका सामु 322 रनको विशाल लक्ष्य। अमेरिका जवाफी ब्याटिङमा
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: बाजे के भो किन गाला नहार
1: यहाँ दुखे को सत्ता खाने दिन न भात दुखे को दुखे का सत्ता दिन रात अनि गाला में उन्नत आज गर्षन बात
0: ला अब चिंता गर्नु पर्दैन रोलपानी मुस्कान डेंटल क्लिनिक छ नि तपाईको साथ
2: हो दात का संपूर्ण रोगीहरुले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरु
0: हजुर जस्तो सुकै बांगा टिंगा दात सुविधा बनाउने
4: नदुखाई दात निकाल्ने
0: दुखीको दात जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दातमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दातमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दात लगाउने
0: दात तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3918 9095 14 652
3: रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ
5: अनि सर हाम्रो बाजे त दात दुखेर आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दात किराले पनि खान्छ
1: अब के गर्ने रे सिधा सुलीचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दात सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
6: हजुर हाम्रा सेवाहरू
0: दात बाँध्ने
6: दात सफा गर्ने
0: दातमा सिमेन्ट भर्ने
6: दात नभएको ठाउँमा दात रोप्ने
0: दात निकाल्ने र किराले खाएको दात भर्ने
6: फिक्स दात लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
6: सम्पर्क नम्बर 9867 0067 467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनील स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
4: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
7: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
8: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
8: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
7: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
7: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
5: आइया मम्मी दाद दुख्यो म त खाना खाना
9: भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
10: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ? भन्नुहोस् त के पर्यो तपाईँलाई?
9: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
10: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
9: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
10: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
11: मेरो लागि माइका लागि त सुनसरी गाउँपालिका गर्ने मस्तका जरुरी सूचना। झुमो बेला खिमृदे गरम ओगोदिरी जेउ बेला सुन फोनी कता ओचोदिरी जेउ आउ बेला क वन जङ्गल ल भिए लागिने मस्त ज सम्भावना पाए। आउले जुनी प्राकृतिक सम्पदा र तक्षक ज सक्षम नारे वातावरण मिले बेला खेप्पा असर चुने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल भिए लागिने सज जिमी किमी लापरवाही सुन चासो खेलगेमा दुख को ठेल मेला कि नाते जन धनी ने खेपा छेती ताई हो खोकाई वन जङ्गल सर मेरो आयुर्वेदी बानी एमएलओ सामेला दिउँसोको पोटोरालाई पार्दै हटाए
12: सलाई लाइटर्सी आउला ले सचाउने चिजरालाई हुजा बाङ्जा र यामाधेने पोल गेले या इतेल चिज र रहिदे वन जङ्गल याल के भए
11: पिकनिक वन रोज बाको मे सचाउँछु छिम्नी मेले चाउँछु सयदेखि खेलाए वन जङ्गल ओसो छाम्नु भएको बानीको चुरो दिदी ओरेको नै
12: नान्थर नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने ढालले चाहिँ अनुगमन दिने व्यवस्था चाउसन गिलिए
11: गेठो छानेला खोलेर चाउसी खोलिए होइदिए तरिम गाई गेज मृत्यु लैजु अब नजिरे बनाए गेम यल गेज मृत्युमा लागे औले लगे लागे
12: वन जङ्गल छ जुलिसी घेमबारी ल बाली माली चिउला चिउली झ्याक्रा हो सताउँछु छिमी ने चाउसो सहिदेखि खेले
11: वन जङ्गल हाम्रो लागि गेमाइए लागि तिमी पाँचजना खर्नाहरू मिलिदिएको नै चामा मिले त्यसैले
12: बतासो चिमिजु बेलाको घिजिङ्गीको टल मेके सताङ्गीले हेनोखेमो छिन्ने धेर चासो त्यसैया
11: मेरो लागि निमिताई जे मैले जे बचिए सुन अरूले मैले जे बचैया
12: के छ छामला पोयाल मेरो लागि किसन किने जे छ त वडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति प्रधान रोल्पा
13: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
14: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
15: वन डडेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
16: वन डडेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
15: वन डडेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
17: वन डडेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
15: वन डडेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
16: वन डडेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
15: वन डडेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
16: वन डडेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
15: वन डडेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डडेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
17: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
15: डिभिजन वन कार्यालय रोल्पाको अपील।
16: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाख्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्लेवा बोक्रा झिक्ने कार्य नगरौ।
15: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डडेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
17: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
15: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
16: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
15: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
16: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
15: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
17: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
15: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
16: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
15: के यस विपत्तिको कुनै समाधान छैन त?
16: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
15: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
17: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
18: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
19: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
18: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
19: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
20: होइन, रात दिन खस खस के को झगडा हो यो?
19: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
20: ए रमेश, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कूल पनि एक किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
18: ओहो, यस्तै घर हामीलाई चाहिएको।
2: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
20: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
21: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
22: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
23: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
22: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
23: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
22: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
23: अनुहारको चाहे फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
22: सेतो पानी बग्ने, एउनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
23: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
22: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
23: सम्पर्क मोबाइल 98571 2105,
22: 98479702,
23: 98095826605
22: र 98103940।
24: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
25: होइन, के भाषा र तपाईँलाई
24: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
25: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
26: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
24: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाथ, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
25: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
24: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
25: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
24: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
25: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुम्पी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
24: ल उसो भए म सामान लिन गइहाले।
25: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
24: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
25: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
24: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
3: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि
21: अपराधी भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
21: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
5: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
21: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोटा समाचार साप्ताहिक, रोटा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचेरबाट पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9585-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हाल्दै नानी
1: खै यो त दाना छैन कहिले देखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यो बुढाले शून्य काम नहुन्छन् भने
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेट्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894850571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवान चुडीखेत रोल्पा
3: यो तपाईँको हातको औलाहरू दुख्ने र सुनिने गर्दछन् बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने दोर्ने दुख्ने ढाड कम्बर वा घोडाको समस्याले सताएको छ चिसोमा काम गर्दा हात खुट्टा निलो हुने पैतला पोल्ने समस्या छ अब चिन्ता नलिनुहोस् सुपरिजित फार्मेसी नेसनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर घोराही दाङमा आउनुहोस्
4: हजुर हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार छालामा चाउरी पर्ने छालामा डबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
3: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै थप जानकारीका लागि सम्पर्क 0825916077 9848076770 9558743123 समयमै उपचार गरौं स्वस्थ जीवन बाँचौ सुपरिजित फार्मेसी नेसनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोल बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

0: ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाटो आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भाइहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, रेल अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो, होइन यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9858830504।
1: श्री स्वर्गदारी महाप्रभुको जय, दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौ, तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
4: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेट हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छलकपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकुट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
4: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
5: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
4: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौ। व्यवस्थित तवरले पार्किङ गरौ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौ। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कारणले

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुइएर हात जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन तक ल्याउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझला.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँ एउटा फेसबुक एकाउन्ट भेटाउनुहुन्छ र सोही फेसबुक एकाउन्टबाट हामी अडियो लाइभबाट प्रसारण भइराखेका छौं। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धानी, रेडियो पारिणी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कुपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz पनघास गल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट तिलक घरती मगर, रेडियो पारिणी रेडियो मोती 88.4 MHz छापस्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडियाभर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट मीना गुरूङ, दमौली एफएम 94.2 MHz दमौली तनहुबाट सन्देश चेडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाक्यबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवल प्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्चुक कोसीपारीबाट नकुल घरती, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz विनु राई, आफ्नो एफएम रुकुम पश्चिममा 90.4 MHz चौरजहारीबाट हामीलाई मनिषा बागीले साथ दिइरहनु भएको छ, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट भीमदेव दोष केसीले साथ दिइरहनु भएको छ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट जानु खबर खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ, रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मनसरोवर 92.1 MHz हुम्ला सिमीकोटबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी धनबहादुर भण्डारीको भनी, रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट यति बेला साथ दिइरहनु भएको छ प्राविधिक साथी आरजे राज छेत्रीले भने, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ, रेडियो भरोसा 104.9 MHz दाङ घोराईबाट दीपक पुनले साथ दिइरहनु भएको छ भने, रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट गोरख जागीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मुर्कीचुला 93.5 MHz जलहरी कञ्चनपुरबाट यति बेला साथ दिइरहनु भएको छ प्राविधिक साथी आरजे राज छेत्रीले भने, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट

मेनुका बुढाले साथ दिइरहनु भएको छ। रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथीको आज हामी बिहीबारी बसाईमा छौं र बिहीबारी बसाईमा के गर्छौं कसो गर्छौं तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु। आजको बसाई भनेको लोक भाकाहरू रोज्ने बसाई हो। पहिलो साथीले लोक भाका रोज्नुहुन्छ, दोस्रो र तेस्रो साथीले सहमति जनाउनुहुन्छ, त्यसपछि हामी सोही भाका राख्ने गर्छौं। आज धेरै भन्दा धेरै साथीहरूको रोजाई र समर्थनका भाकाहरू सुन्नु छ, यो कुरा म तपाईलाई जानकारी गराए। 9868309940 फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि खुल्ला गरेका छौं। आउनुहोस् यो तपाईँ कार्यक्रमको बारेमा जानकारी। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका राख्छौं, लोक भाका पछि फेरि आउँछौ यो लोक भाका तपाईँको लागि।

0: यो गीतमा चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। हरिगिरी विमर्शी र देवी घरतीको आवाज तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। अब तपाईँको फोन कल लिन्छौ 98 60 60 39 40 मा पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते
0: भाइ, कहाँबाट?
1: भोजपुरबाट उर्मिला राई।
0: उर्मिला राई भोजपुर कुन ठाउँबाट?
1: भोजपुर रामप्रसाद राई गाउँपालिका 8
0: रामप्रसाद राई गाउँपालिका 8 बोल्नुभयो। कुन गीत रोजाइमा पार्नुहुन्छ आज?
1: मलाई विनोद दनवार सुनिता फेमको घुम्दै र फिर्दै आइपुगे म हामी गाईघाट बजार भन्ने बजाइदिनुहोस् न।
0: घुम्दै र फिर्दै आइपुगे म गाईघाट बजार,
1: हजुर।
0: कसले गाउनु भएको गीत हो यो?
1: सुनिता थेगेन र विनोद दनवार।
0: सुनिता थेबाङ
1: थेगेन,
0: सुनिता थेबेङ थेगेङ र
1: विनोद दनवार
0: विलास दर्माल विनोद दनवार होइन, सुनिता थेगेन र विनोद दनवारको आवाजमा गीत घुम्दै र फिर्दै होइन,
1: हजुर। आइपुगे म त गाईघाट बजार झापाई भेटो सुल्किन्यो सेवा नमस्कार।
0: यो यसको गीतको बोलै हो कि टुक्का भन्नुभयो? टुक्का भन्नुभयो भने भेटिन्न, गीतको बोलै हो भने भेटिन्छ है।
1: ए हुन्छ, अब जुन भन्ने विनोद दनवार सिंह गर्थे गाउँदाखेरि भेट्नु भएन भने अरू जुनै भनी बजाइदिनु,
0: भेटेन भने अर्को साथीले गीत रोज्ने अवसर दिन्छ है त, भेट्यो भने त त्यही गीत बज्छ होइन। हुन्छ, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: साथीहरू सम्झिनु पर्दा बहिनी हुनुहुन्छ निर्मला राई, बिना राई, अनि दिदी शान्ति राई गाउँ कुमार, अनि मनकुमारी कान्छी कुलुङ पर्तीमा स्पर्की लगनतिर सुमै गुरा सरसी सारा सुमै लिम्बु, अनि मन्जु मुखिया रत्नबहादुर थापा आशिष नायन निमा शेर्पा लगायत अन्य समयमा प्रवन्थी सम्पूर्णलाई भन्दै नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उर्मिला राई भोजपुरबाट फोन गर्नुभएको थियो। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40।

0: कम नम्बर में ये बेला साथी हूं स्वागत करू नमस्कार हजुर
1: नमस्ते
0: नमस्ते को बोलने को कहा
1: हजुर म भनिरहेको छु रमा बुढा थोकी
0: रमा बुढा थोकी बोल्दै हुनुहुन्छ के छ रमा हालखबर अनि तपाईँको मोबाइलमा टावरले काम गरेन कि क्या हो रमाजी आउनु भएको थियो रमा उहाँको फोन लिन सकेन उहाँको टावरले काम गरेन होइन टावरले काम नगरेपछि कसको के लाग्छ र अलि गहिरो गहिरोतिर हुनुहुन्छ कि आज जस्तो लाग्यो यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
2: हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट
2: हजुर म बोलिरहे उदयपुरबाट आर्या राई
0: उदयपुरबाट आर्या राई
2: हजुर हजुर
0: के छ आर्याको हालखबर
2: हजुर मेरो खबर एकदमै
0: हाम्रो पनि एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ अनि यति बेला के गर्दै हुनुहुन्छ आर्याले
2: हजुर यतिखेर म गोठाल गर्दै प्रोग्राम सुन्दै फोन ट्राई गरेको ठ्याक्कै फोन लाग्यो हजुरसँग कुराकानी गर्नु पर्दाखेरि एकदमै खुसी लागिरहेको छ भन्नुपर्छ
0: है ल ठिक छ कार्यक्रममा आउनु भएको छ उदयपुरमा हामीलाई रेडियो आफ्नो एफएमबाट सुन्नुभयो कि बेलुका एफएमबाट लालीगुराँस एफएमबाट सुन्दै हुनुहुन्छ होइन ल हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ एउटा गीत बजाउँदैछौँ हामीले
2: अब बस्ने गीत गर्नु पर्दाखेरि अन्त त्यसरी हुनुहुन्छ सरिता दिदीलाई त्यस्तै सम्झना साथ मिठो माया भन्न चाहे त्यसै गरी पूर्ण कला त्यसै गरी ललिता दिदीले प्रोग्राम सुन्दै हुनुहुन्छ होला उहाँलाई चाहिँ अब सँग सुनेर मारिन्छ लिनुहोला भन्दै यहाँ छेउमै हुनुहुन्छ मेरो दिदी सुस्मिता राईलाई दिदी सम्झना साथमा मिठो माया अब
0: नमस्ते गीत भेटेन भन्नुभएको छ अब अन्तिम साथीले एउटा गीत रोजाइमा पार्नुहुन्छ अब आउने साथीले एउटा गीत रोजाइमा पार्नुहुन्छ है त्यसैले त हामी भन्छौँ गीतको बल भन्नुहोस् तर साथीहरूले टुक्का भनिदिनुहुन्छ होइन घुम्दै र फिर्दै आइपुगे म गाईघाटा बजाएर यस्तै यस्तै के भनिदिनुहुन्थ्यो होइन सुनिता थेगिङ र विनोद दनवालको आवाजमा रहेको गीत भन्नुहुन्थ्यो यो गीत भेटेन यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो अब आउने भाग्यमानी साथीहरूले गीत रोज्न पाउनुहुन्छ है अब भाग्यमानी यतिको मान्छेलाई भाग्यमान त भन्नै पर्छ यति बेला साथी नमस्कार हजुर नमस्ते नमस्कार गुड आफ्टरनुन कहाँदेखि के भन्नुभयो सिया चामलिङ खोटाङबाट आज कुन गीत रोजाइमा पार्नुहुन्छ भन्नुहोस् त पानको पसला होइन भनेपछि हाम्रो सियाजीको घर छैन श्रियाजीको घर नभएर कसैको दिनमा बस्न खोजिरहनु भएको छ होइन कुन रेडियोबाट कार्यक्रम सुन्नुभयो यति बेला श्रियाले आफ्नो एफएमबाट सुन्नुभयो तपाईँको पनि एफएम छ भन्ने अरे कि होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गाबाट हामीलाई सुन्दै हुनुहुन्छ होइन ल ठिक छ कार्यक्रममा आउनुभयो अब बज्ने गीत मार्फत कसलाई सम्झिनुहुन्छ
2: साथीहरू एकदमै धेरैभन्दा पनि धेरै हुन्छ जति पनि मेरो नाम र आवाजसँग के परिचित हुनुहुन्छ सो सम्पूर्ण साथीहरूलाई अब बज्ने भाका सुनेर फुल इन्जोय लिनुहोला भन्दैछु थ्याङ्क यू नमस्कार
0: नमस्कार अब हामी पानको पसला भन्ने खेम सेन्चुरी र मेलिना राईको आवाजमा रहेको गीत राख्छौ गीतपछि तपाईँको आवाजमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: मिलिना राई र एफएम सेन्सरको आवाजमा रहेको मेरो त काम छैन मेरो त घर छैन दिनमा बसाला गीत प्रसाद बाला फेरि पनि स्वागत छ। यति बेला अर्को सहभागी हुनुहुन्छ 9868304040 नमस्कार हजुर। राजु कटवाल भोजपुरबाट भोजपुर कुन ठाउँमा हुनुहुन्छ राजुजी? मध्य ओरालीमा हुनुहुन्छ। कुन गीत रोजाइमा पार्नुहुन्छ राजुले?
1: आज मलाई रातो टिका देउतालाई पुजेसी भन्ने गीत बजाइदिनु न।
0: यसको गीतको बोल के हो? रातो टिका देउतालाई पुजेसी यो गीतको बोल के हो?
1: गीतको बोल यही हो।
0: गीतको बोल यही हो?
1: रातो टिका देउतालाई पुजेसी माया मिठो जिन्दगी पुजेसी भन्ने।
0: यो त टुक्का भयो, यो त टुक्का भयो। गीतको बोल भन्नुहोस् त।
1: खै पहिले सुरुमै यही भन्छ सर भन्न चाहिँ
0: भन्नलाई यही भन्छ नि। त्यसलाई गीतको बल यो त टुक्का सुरु टुक्काबाट सुरु हुन्छ। गीतको बल के हो भन्नुहोस् त?
1: यो तिमी बसेको मन नदुखाउन सानोले ज्यानलातिर पर्छ भन्ने हो।
0: ठिक छ, तपाईँले रोजनाईमा पार्नु भएको गीत भेटायो भने हामी अवश्य पनि बजाउँछौँ, भेटाएन भने अर्को साथीले गीत रोज्ने अवसर पाउनुहुन्छ। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ, अब बजार गीत सुनाउनु पर्दा हजुरलाई सुनाउन चाहन्छु, प्राविधिकमा रहेर साथ दिनुहुने मिसहरूलाई पनि सुनाउन चाहन्छु, अनि जति पनि साथीहरूले कार्यक्रम सुनेर बस्नु भएको छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथीहरूलाई सम्पूर्ण मित्रहरूलाई सुनाउँदै बिदा हुन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा राजु कटुवाल आउनुभएको थियो। उहाँले डालीको फुल नहल्लाऊ हल्ला यसी झर्छ भन्ने गीत रोजाइमा पार्नु भएको हो। यो गीतको बल डालीको फुल नहल्लाऊ हल्ला यसी झर्छ भन्नुपर्ने हो। उहाँले चाहिँ अब के भन्न थाल्नुभयो मैले भनिराखेको छु। गीतको बोल भन्नुहोस्, टुक्का होइन। टुक्का भन्नुभयो भने तपाईँको गीत भेटिँदैन है। यो म तपाईँलाई आग्रह गर्छु, त्यसैले गीतको बोल भन्ने बानीको विकास गर्नुहोस्। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते, नमस्कार, गुड आफ्टरनुन। कहाँदेखि को भन्नुभयो? झरना राई असिनेबाट। के छ असिनेतिर हाल खबर?
2: असिनातिर त हाल खबर एकदमै ठिकै छ दाइ। दिउँसो पानी पर्यो भन्नुपर्छ है?
0: ए, दिउँसो पानी पर्यो, दिउँसो पानी पर्यो।
2: हजुर, राति पनि पर्यो, दिउँसो पनि अलिअलि पर्यो, तर अहिले त्यही रहिरहेछ।
0: तपाईँको तपाईँको गाउँको नामै छ असिनी, अनि असिना पानी नपरेर के गर्छ त होइन? गाह्रो छ तपाईँलाई पनि, असिना असिना पर्ने भएर होला असिनी नाम राखेको होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ?
2: सर्वप्रथम त
0: हजुरलाई
2: पनि अनि जजलाई मरिन्छ तिमीलाई, अनि मलाई जति कति घरमा भन्ने चिन्नुहुन्छ तिमीलाई सबैलाई नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा सिनीबाट झरना राई आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, अर्का सहभागी हुनुहुन्छ, त्यसपछि गीत बजाउला। नमस्कार हजुर।
3: नमस्ते, गुड आफ्टरनुन।
0: को बोल्नुभयो? कहाँबाट?
3: उखल ढुङ्गाबाट, निम बहादुर मगर बोल्दै।
0: निम बहादुर मगर, उखल ढुङ्गा कुन ठाउँबाट हजुर?
3: ओखलढुङ्गाको सिमापा छ, सिद्धिचरण नगरपालिका वार्ड नम्बर 6 जन्तरखानीबाट।
0: जन्तरखानी है?
3: हजुर।
0: सुनखानी सुनेको थिएँ मैले होइन, तामा खानी पनि सुने। यो जन्तरखानी भनेको के हो? यो
3: जन्तरखानी भन्नाले खास यो हाम्रो तामा खानी नै हो, पहिला तामा खानी खनेको पहिला उहिलेको बाजेहरूले।
0: ए, अहिले चाहिँ जन्तरखानी।
3: हजुर, अनि त्यो गाउँ चाहिँ सानो टुक्रा छ एउटा सानो टापुमा,
0: त्यो भएर
3: छेउतिर, त्यही भएर सानो गाउँ बस्ती भएकोले जन्तर भन्ने एउटा टुक्रालाई जन्तर खानी भनेको।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि मिन बहादुरजी, ओखलढुङ्गातिरको मौसम कस्तो छ?
3: धुम्म छ, पानी पर्न लागेको छ, आज दिउँसो घाम लागेन।
0: आफ्नो एफएमबाट कार्यक्रम सुन्नुभयो? आफ्नो एफएमबाट कार्यक्रम सुन्नुभयो होइन?
3: हजुर, हाम्रो आफ्नो एफएम ओखलढुङ्गाबाट।
0: ल, कार्यक्रममा आउनु भएको छ, आजको कसलाई सम्झिनुहुन्छ?
3: हुन्छ, फर्स्टमा त दाई हजुरको लागि र रेडियो जलजला एफएम साथै हाम्रो आफ्नो एफएम त्यो जुन प्राविधिक फाँटमा बस्नुभएको साथीहरूलाई र अहिले भर्खरै गीत रोज्ने साथी हाम्रो राजु कटवाल भोजपुरी उहाँलाई सम्झिन चाहन्छु। त्यसै गरी अरू साथीहरू उदयपुरतिर हुनुहुन्छ हाम्रो बिमला मगर हुनुहुन्छ, चिमिना आले मगर हुनुहुन्छ, नानु मगर हुनुहुन्छ, खोटाङतिर हुनुहुन्छ मिलन समर्पण अञ्जन राई, यता सिन्धुलीतिर हुनुहुन्छ सर मनिषा मगर सबैलाई।
0: हुन्छ अहिलेको लागि बिदा गर्छौँ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा उखलडुङ्गाबाट साथी। अब डालीको फूल नहल्लाऊ हल्ला इसी झर्छ यो गीत तपाईँको लागि राख्छौ। रामजी खान र टिकापुनको आवाज गीतपछि फेरि आउँछौं।

0: तिमी बसेको मन दुखाउन सानोले जानलाई पिर पर्छ टिकापुन र रामजी खानको आवाज तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोक सारथीमा छौं, विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ र यति बेला 9868309940 गीत रोज्नका लागि साथी आउनु भएको छ। नमस्कार हजुर।
1: नमस्कार,
0: के बोल्नुभयो, कहाँबाट? सरिता राई, उदयपुरबाट। के छ सरिताजी, उदयपुरतिरको हालखबर? अनि सरिताको आवाज जहिले पनि सानो आइराख्या हुन्छ। सरिताले आफ्नो मोबाइल कहिले बनाउनुहुन्छ? अरू साथीहरूको भन्दा तपाईँको आवाज सानो आइराख्या हुन्छ कि दबिएर आइराख्या हुन्छ, सानो आइराख्या हुन्छ, होइन? त्यही त, अब गएर बनाउनु पर्यो तपाईँको आफ्नो फोन, होइन? के त अब नयाँ किन्नु पर्यो, टाढा गएर बजार गएर नयाँ किन्नु पर्यो, होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन गीत रोजाइमा पार्नुहुन्छ होला भन्नुहोस्। समाजको बन्धनलाई तोड्नुपर्छ सानो, होइन? हुन्छ, यो गीत पनि रामजी खानकै आवाजमा भएको गीत रोज्नु भएको रहेछ तपाईँले, होइन? हुन्छ, समाजको बन्धनलाई तोड्नु पर्यो सानो भन्ने गीत। हुन्छ, यो गीत तपाईँको लागि बजाउने छौँ, कसलाई सम्झिनुहुन्छ? नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा सरिता राई, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब समाजको बन्धनलाई तोड्नु पर्यो सानो भन्ने गीतलाई सहमति जनाउनका लागि अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्ते हजुर।
0: को बोल्नुभयो, कहाँबाट?
2: बोल्दैछु भोजपुरबाट, दिपा मगर।
0: भोजपुरबाट नाम के भन्नुभयो?
2: दिपा मगर।
0: दिपा मगर बोल्दै हुनुहुन्छ, होइन?
2: हजुर हजुर।
0: अच्छा, भोजपुरतिरको हालखबर दिपाजी? मकै गोड्दै हुनुहुन्छ, लाउड स्पिकर गर्नु भएको छ, लाउड स्पिकर बन्द गर्नुहोस् ल। अनि तपाईँको नाम दिपा के भन्नुभयो?
2: दिपा मगर।
0: दिपा मगर होइन, के मगर हो तपाईँ? राणा मगर होइन?
2: हजुर हजुर।
0: आज पहिलोचोटि कार्यक्रममा फोन गर्नुभयो?
2: नाइ, म तेस्रो पटक भनौ न, हजुरले बिर्सनु भयो
0: होला। अब तपाईँ घरि कहिले कसो मात्रै फोन गर्नुहुन्छ त्यही भएर पनि होला सायद म बिर्सेको, होइन?
2: यस्तै हो, अब गाउँमा बसेपछि कार्य व्यस्तताको कारण भइन्छ, अब प्रोग्राम सुनेर त साथ दिइरहेको हुन्छु, अब कल ट्राई गर्न पाइन्न, होइन? सुनेर त एकदमै साथ दिइरहेको हुन्छु, भनौ न, कल मात्र गर्न नसक्या हो।
0: ल, अनि भोजपुर एफएमबाट कार्यक्रम सुन्नुभयो?
2: हजुर, एकदम भोजपुरबाट प्रोग्राम सुनिरहेको छु, अनि मसँगै मकै गोर्दै हुनुहुन्छ, 12 छौँ हामी, होइन? सबैले सुनिरहनु भएको छ, सबैको तर्फबाट हजुर नमस्ते भनिदिनु।
0: लास्ट सबै 12 तर्फबाट मेरो 10 औँला जोडेर, अब 2 औँला त पुगेन कि, अरे 10 औँला जोडेर नमस्ते है दा। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ?
2: हुन्छ, यस्तै चल्दा कार्यक्रम प्रस्तुत हजुरलाई नै सिनेमा जुन इन्जोय गर्न फेरि सम्झना भन्न चाहन्छु। अनि यस्तै चाहिँ साथीहरू भन्नुभयो, यहाँ समयसम्म मेरो प्यारो फुपू हाम्रो निरुता चामलिङ अनि बहिनी निरुता मगर, उहाँलाई सिनेमा जुन इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि म सँगै सम्पूर्ण साथीहरूले मकै गरेर सुन्दै हुनुहुन्छ, सम्पूर्णले सिनेमा जुन इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि हाम्रो सविता राई अनि हाम्रो नानी सुमान्तालाई धेरै सम्झना भन्न चाहन्छु, दिदी योजना राईलाई पनि धेरै सम्झना, अनि हाम्रो एकदम निराज राई अनि हाम्रो अति सम्झना कार्य सफलताको धेरै शुभकामना साथसँग एक सिनेमा जुन इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि हाम्रो बहिनी मुना बस्नेत, बहिनी रोमिसा मगर लगायत थुप्रै थुप्रै साथीहरू हुन्छ, जति पनि साथीहरूलाई दिता भनेर हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई नै एकछिन मजाले इन्जोय गर्नुहोला, धेरै सम्झना भन्दै छुट्टी होला। नमस्ते बुबाई।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: हजुर नमस्कार। सुनसहरी गाउँपालिकाबाट राधिका बुढा मगर।
0: राधिका बुढा मगर सुनसहरी गाउँपालिकाबाट बोल्नुभयो।
3: हजुर।
0: अनि के छ सुनसहरी गाउँपालिका कुन ठाउँबाट बोल्नुभयो राधिका? नारबाङबाट बोल्नुभयो। भनेपछि हाम्रो प्रियाको आफन्त बन्नुहुन्छ। प्रियाको को बन्नुहुन्छ, बहिनी कि दिदी? साइनो थाहा छैन। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ?
3: फर्स्ट अफ अल त हजुरलाई अनि परिटीमा बस्नुभएको मित्रलाई तिथोमा मिठो सम्झना भन्न चाहन्छु। अनि मेरो साथीहरूमा भन्नुपर्छ शर्मिला मगर, एलिना मगर, सोनिया मगर, मनिषा मगरलाई मिठोमा मिठो सम्झना भन्दै मभन्दा अगाडि आउने, मभन्दा पछाडि आउने, अनि कार्यक्रम सुनेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई सम्झिँदै सिकिन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी राधिका मगर, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब तपाईँको लागि एउटा गीत राख्छौ, समाजको बन्धनलाई तोड्नु पर्यो सानो, यो गीत तपाईँको लागि राख्छौ। गीत पछि भएको माझमा फेरि आउँछौ। 9868309040 मा फोन डायल गर्दै गर्नुहोला।

0: समाजको बन्धनलाई टर्नु पर्यो सानो यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रममा लोकसारथी सँगै छौ तपाई यति बेला कार्यक्रम लोकसारथी सँगै हुनुहुन्छ र गीत रोजनाका लागि यति बेला साथी हुनुहुन्छ 9868-3940-40 नमस्कार हजुर
1: हजुर नमस्ते
0: नमस्ते को बोल्नुभयो कहाँबाट
1: कास्की अन्नपूर्ण तीन कार्यबाट अमृत तुलाचन
0: के छ अमृतजी खबर
1: बल बल पानी परेको अवस्था भन्नुपर्छ है
0: ओहो रेडियो बन्दीपुर एफएमबाट सुन्नुभयो हामीलाई
1: एकदम बन्दीपुर त मेरो रेगुलर हो नि
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ
1: पुरानो रेगुलर साथी हो कलर हो म बन्दीपुरको
0: है
1: औठी उसेको भन्ने बोलाइदिनु है
0: औठी कसैको होइन डुमल राज छेत्रीको आवाज होइन हुन्छ यो गीत तपाईँको लागि राख्नेछौँ कसलाई सम्झिनुहुन्छ
1: हजुरको लागि अनि टेक्निसियन मित्रको लागि अनि अवश्यलाई भन्दै बिदा हुन्छु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौँ औठेको सहीको विमल राज छेत्रीको आवाजलाई हामीले यहाँबाट स्थान दिनेछौ 9868-3940-40 नम्बरमा दोस्रो भनौँ न सहमति जनाउनको लागि साथी आउनु भएको छ नमस्कार हजुर
2: नमस्कार हजुर
0: के बोल्नुभयो कहाँबाट
2: म चाहिँ प्युठानबाट आकाश खड्का बोलेको
0: आकाश खड्का प्युठान कुन ठाउँबाट
2: प्युठान स्वर्गद्वार नगरपालिका 9 हजुर
0: स्वर्गद्वारी नगरपालिका 9
2: हजुर
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ लाउड स्पिकर गर्नु भएको छ बन्द गर्नुहोस् है तपाईँहरूलाई पटक पटक भन्नुपर्छ लाउड स्पिकर बन्द गर्नुहोस् भनेर फोन गर्ने बित्तिकै लाउड स्पिकर बन्द गर्ने हो कि
2: हजुर
0: हुन्छ कार्यक्रममा आउनुभयो आकाशजी एउटा गीत रचाइमा परेको छ कसलाई सम्झिनुहुन्छ
2: विशेष गरेर हजुरको लागि अनि प्रविधि मित्रमा को हुनुहुन्छ उहाँका लागि अनि अनि अघि फोन गर्नुभएको थियो उहाँका लागि अनि जसरी मलाई आकाश खड्का भनेर चिन्नुहुन्छ चिन्नुहुन्न सम्पूर्णलाई भन्ने सम्झिँदै अहिले जो जो साथीहरूले कार्यक्रम लोकसारथी सुनेर बसिरहनु भएको छ उहाँहरू सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छ नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868-3940-40 नम्बर तपाईँका लागि खुल्ला गरेका छौ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्ते के बोल्नु कहाँबाट
3: यता माडीगाउँपालिकादेखि विपना मगर
0: विपना मगर माडीगाउँपालिका कुन ठाउँबाट विपना
3: तालाबाङबाट
0: कार्यक्रम सुन्दै हुनुहुन्छ
3: हजुर एकदमै सुनिरहेको छु
0: अनि रोल्पाको साथीले बल्ल फोन गर्नुभयो बल्ल दुईजना भयो रोल्पाको साथीले फोन गर्नुभएको होइन
3: फोन त धेरै पढाइ गर्छु अब खटि लाग्दिनँ त के गरौँ त
0: आजभोलि रोल्पाली साथीहरूले हामीलाई माया मार्नु भएको छ कि होइन
3: माया मारेर होइन कि माया धेरै गरेर फोन नलागेको होला कि
0: माया धेरै गरेर फोन चाहिँ नलागेको होइन
3: खानी लाग्दिनँ त व्यस्त व्यस्त मात्रै भन्छु त नि
0: है
3: आज बल्ला बल्ला एक वर्ष पछि लाग्यो के हो
0: एक वर्ष बसी त होइन होला
3: हो पहिलेदेखि सुनिरहन्छु नि त रेडियोवटामा त रेडियोलाई धेरै माया गर्छु
0: अनि
3: तपाईँको हाम्रो रेडियोवटामा सुनिरहन्छु के निवेद
0: हुन्छ कार्यक्रममा आउनुभयो अब एउटा गीत बजाउँदैछौँ कसलाई सम्झिनुहुन्छ
3: फर्स्टचोटि त हजुरलाई अनि परिवारमा बस्नु भएको मित्रलाई अनि साथी त धेरै हुनुहुन्छ सबै साथीलाई एक मुक्त रूपमा सम्झिँदै बिदा हुन्छ है त
0: नमस्ते टेलिफोन सम्पर्कमा रोल्पाबाट विपना आउनु भएको थियो माडीगाउँपालिका तालाबाङबाट अब औष्ठी कसैको भन्ने गीत तपाईँको लागि राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: औटी कोसेको विमलराज छेत्री र विष्णु माझीको आवाजलाई यहाँबाट हामी प्रस्तुतिमा जोडेका हौ। अमृत लाचनको रोजाईमा आकाश अनि विपनाको समर्थनमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। कार्यक्रम लोकसारथीमा छौ। 9868-6040-40 यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: गुड आफ्टरनुन
0: झोर्ले, नमस्कार। को बोल्नु कहाँबाट?
1: खोटाङको बडा पोखरीबाट कमला लुङ्गेली मगर।
0: कमला लुङ्गेली मगर होइन?
1: हजुर दाई, पक्कै पनि।
0: के छ कमला, कुन डेरीबाट सुन्नुभयो हामीलाई?
1: मेरो खबर एकदमै ठिकै, समग्र भन्नु पर्दा म चाहिँ आफ्नो एफएमबाट सुनिरहेको छु दादा।
0: आफ्नो एफएमबाट कार्यक्रम सुन्नुभयो, अनि कमलाले आज कुन गीत सुन्नुहुन्छ?
1: आज चाहिँ मलाई मेलिना राईको आसमा रहेको एनी हो भन्ने गीत राखिदिनु है दाई।
0: यो लोकगीत हो कि होइन?
1: लोकगीतै हो दाई।
0: एनी हौ भन्ने?
1: हजुर,
0: मेलिना राईको आवाजमा रहेको एनी हौ। हुन्छ, साथीहरूलाई सम्झिनुहोस्।
1: सुन्छ म त तिमी त स्विच भेसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरको लागि भन्न चाहन्छु। र त्यही साथीमा भगवती मगर र यहीँ सुन्दै हुनुहुन्छ बुनु रेजिना लुङ्गेली मगर, रिता लुङ्गेली मगर, भाइ एसन मगर र दिदी आरती मगर, पूर्णिमा सुनार, अनुजा सुनार, भूमिका राणा मगर, श्रिया चामलिङ, गङ्गा मगर, जमुना मगर, बाँकी सम्पूर्ण साथीलाई धेरै धेरै माया र सम्झना र यो गीत सुनेर फुल इन्जिनियर होला भन्दैछु दिन्छु दादा। टेक केयर, बाई।
0: नमस्कार। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। कमला लुङ्गेली मगर आउनु भएको थियो। 9868-6040-40 एक बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्ते हजुर।
0: को बोल्नु भयो कहाँबाट?
2: सिक्कलबाट एम बहादुर नेपाली।
0: एम बहादुर नेपाली कहाँबाट भन्नुभयो?
2: सिक्कल सिन्धुलीको
0: सिक्कलबाट। तपाईँको आवाज सानो आयो एम बहादुरजी, किन हो?
2: किन सर, म यहाँ टावरले काम नगरेको होला।
0: टावरले होइन, तपाईँले कि त लाउड स्पिकर गर्नुभएको छ कि त तपाईँको मोबाइलमा समस्या छ।
2: छैन छैन, समस्या छैन, लाउड स्पिकर म गर्दिनँ, म जान्दिनँ फेरि।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ आज हाम्रो के नेपाली भन्नुभयो तपाईँको नाम?
2: एम बहादुर
0: नेपालीले एउटा गीत रोजाइमा पारिसक्नु भएको छ अर्को हाम्रो साथीले कमलाले, अनि को कसलाई सम्झिनुहुन्छ?
2: यो रेडियो जगलाई होल युनिटलाई, अनि जति पनि अगाडि साथीहरूले फोन गर्नुभएको छ सबैजनालाई भन्दै बिदा हुन्छ।
0: नमस्ते। टेलिफोन सन्दर्भमा सिन्धुली फिक्कलबाट यम बहादुर नेपाली आउनु भएको थियो, उहाँले पनि सोही गीतलाई सहमति जनाउनु भएको छ। अर्को साथी 9868-6040-40 हुनुहुन्छ। नमस्कार हजुर। फोन आएको छैन भन्नुभएको छ हाम्रो प्रागु मित्रले, 9868-6040-40 आइसक्नु भएको छ अनि। नमस्कार हजुर।
3: नमस्ते।
0: को बोल्नुभयो कहाँबाट?
3: अनुजा छेत्री, गुल्मी कृष्णदेखि।
0: गुल्मी कृष्णबाट अनुजा छेत्री?
3: हजुर।
0: गुल्मी कृष्णतिरको हालखबर के छ?
3: एकदम ठिकठाक छ, पानी पर्ला पर्ला जस्तो भएको छ, अरू चाहिँ एकदम ठिक छ
0: है। पानी पर्ला पर्ला झै भएको छ, अरू चाहिँ एकदम ठिक छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ आज के छ एउटा गीत रोजाइमा परेको छ, तपाईँले कुन रेडियोबाट सुन्नुभयो हामीलाई? इस्मामा
3: रेडियो
0: स्काईबाट सुन्नुभयो। आज एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ? नमस्ते। अब गीत राख्छौ, गीत पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।
4: सनकुन्नी घरमा बुढी भयो।

0: अब हामी कार्यक्रमको अन्तिमतिर छौं, कार्यक्रम लोकसारथीको अन्तिमतिर छौं। अब हामी तीनजना साथीसँग कुराकानी गर्छौं, त्यसपछि तपाईँसँग बाट हामी छुट्टिएर जान्छौ। अन्तिम लहरको साथीहरू हुनुहुन्छ, गीत रोजाइमा पार्नका लागि पहिलो अन्तिम लहरको पहिलो साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: हजुर दाई नमस्ते। नमस्कार है,
0: बोल्नुभयो कहाँबाट?
1: हजुर म सिन्धुलीबाट, कुम्भलाल मगर दाई।
0: कुम्भलाल मगर
1: हजुर,
0: अनि कुन रेडियोबाट सुन्नुभयो सिन्धुलीमा हामीलाई?
1: हजुर आफ्नै एफएमबाट है दाई।
0: आफ्नो एफएमबाट हामीलाई सुन्नुभयो होइन?
1: हजुर पक्कै दिन दाई।
0: ल कुन गीत सुन्न चाहनुहुन्छ, कुन गीत रोजाइमा पार्न आउनुभयो?
1: हुन्छ दाई आज तपाईँको यो बेसी गाईको गोठ भन्ने बजाइदिनु न है दाई।
0: बेसी गाईको गोठ, यो लोकदोहोरी हो कि होइन?
1: यो लोकदोहोरी हो दाई।
0: अनि कसले गाउनु भएको बेसी गाईको गोठ?
1: ओहो दाई अलिकति कन्फ्युज भयो दाई।
0: कन्फ्युज हुनुभयो होइन?
1: हजुर दाई।
0: हुन्छ बेसी दाईको गोठ भन्नुभएको छ, भेट्यो भने बजाउँछौ, भेटिएन भने अर्को साथीलाई रोज्न दिन्छौ। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ दाई, फर्स्टमा त हजुरलाई भन्न चाहन्छु र साथीहरू धेरै हुनुहुन्छ, मेरो नामबाट तिन भन्ने न तिन भन्ने सबैको लागि भन्दै
0: थिएँ दाई। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईका लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्का सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। अझै आउनु भएको छैन अरे, दुईजना साथी आइहाल्नुहोस् नत्र फेरि ढिला हुन्छ होइन? ढिला भए अब यो अब छिटो गर्नुपर्नेछ, 52 मिनट भइसकेको छ। दुईजना साथीहरूसँग हामी फटाफट कुराकानी गरिहाल्छौ। नमस्कार हजुर। साथीहरू नै आउनु भएन, अझै पनि समय छ, फटाफट फोन डायल गर्नुहोला 9868309940 साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज सानो आइराखेको छ, साथीहरूलाई सम्झिनुहोस्। हुन्छ विदा गर्छौ, नमस्ते। सानो आवाज आइराख्यो। अब एकजना अन्तिम एकजना साथीसँग हामी छोटोमा सम्झना समर्पण लिन्छौ, त्यसपछि कार्यक्रमबाट विदा हुनेछौ। के छ साथी हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? प्राइम मित्र उता मिलाउनुहोस् त, सबैको आवाज सानो आउन थाल्यो। अनि के छ हालखबर जीवनजी? सन्चै आरामै हुनुहुन्छ होइन? ल साथीहरूलाई सम्झिनुहोस्। नमस्ते। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। कार्यक्रम आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, मनपर्छ हाम्रो कार्यक्रमहरू तपाईँलाई मनपर्छ भने मनपर्छ भन्नुहोस्, कुन कुन ठाउँबाट सुन्नुहुन्छ त्यो पनि जानकारी गराइदिनुहोस्। एउटा एकजना साथीले मलाई फोन गर्नुभयो, फोन गरेर लास्टमा 84 भएको नम्बर भएको साथीले फोन गर्नुभयो, पटक पटक फोन गर्नुभयो, फोन उठाए उहाँको आवाज बरू चरा चुरुङ्गीको आवाज आउला, उहाँको आवाज आउँदै आएन होइन? त्यस्तो चाहिँ नगर्नुहोला, बोल्ने मन छ बोल्न सक्नुहुन्छ, बोल्ने मन छ भने मात्रै फोन डायल गर्नुहोला, अन्यथा नबोल्ने अनि फोन गर्ने अनि हाँसेर फोन काट्ने हो भने फोन डायल चाहिँ नगरिदिनुहोला है। यसो बोल्न पाइएला, तपाईँसँग चिन्जान गर्न पाइएला, अनि त्यसपछि तपाईँसँग भनौँ न परिचय गर्न पाइएला, कहाँ कहाँबाट सुन्नुहुन्छ भने जान्न पाइएला भनेर पो मैले तपाईँलाई फोन गर्नुहोस् भनेर नम्बर दिएको हुन्छु होइन? त्यो कारणले गर्दाखेरि नम्बरको सदुपयोग गर्ने बानीको विकास गरौं। र कतिपय साथीहरूले मिस कल गर्नुहुन्छ, फोन गर्दाखेरि एकजना हुम्लाको साथीले मिस कल गर्नुभयो, फोन गर्दाखेरि म त होइन यो नम्बरबाट मिस कलै गएको छैन भन्नुभयो, अब यो त्यही नम्बरबाट मिस कल आइरहेछ, फोन आइरहेछ होइन? त्यस्तो चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। तपाईँले सुझाव सल्लाह वा प्रतिक्रिया दिनको लागि 9864170298644917298 फोन गरेर तपाईँले सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ, कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ भनेर जानकारी पनि दिन सक्नुहुन्छ। मलाई तपाईँलाई भन्नुभयो भने अनि मात्रै मलाई थाहा हुन्छ होइन? अनि तपाईँलाई कहाँ कहाँबाट सुन्नुहुँदो रहेछ भन्ने कुरा मलाई थाहा हुन्छ नि त होइन? 9864170298 मा फोन गर्नुहोला भन्दै धन्यवाद दिन्छौ हाम्रो आवाज रेडियो खेलसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रिता नभएर प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई तपाईँ हाम्रो भेट कार्यक्रम गुड नाइटमा हुनेछ राति 9 बजेदेखि 10 बजेसम्म। आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: रहेको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: मेरो कृपाँच बजेको थाहा अपडेटमा दिनेशको नमस्कार सहित दशरथचन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि तीन सदस्यीय सिफारिश समिति गठन गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभा सेनेट बैठकले प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यमा प्राध्यापक डाक्टर लोचन श्रेष्ठ र प्राध्यापक डाक्टर दिनेश लम्साल रहनु भएको छ। प्राध्यापक डाक्टर अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुनुहुन्छ। विश्वविद्यालयका अनुसार समिति शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय एन 2082 बमोजिम गठन गरिएको हो। बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै छ जना विश्वविद्यालय सभा सदस्य सिनेटर पनि मनोनयन गरेको छ। विज्ञान तथा प्रविधि, शिक्षा, कानून व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रबाट दुई महिला सहित विशिष्ट व्यक्तित्वहरूलाई सिनेटमा समावेश गरिएको जनाइएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा अनुसार सम्बोधन गर्न नसक्ने बताउनु भएको हो। संसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको भन्दै असन्तुष्टि समेत पोख्नु भएको छ। विगतमा कम्तीमा पाँच दिनसम्म छलफल हुने र त्यसपछि प्री बजेट छलफलका आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यसपटक समय असाध्यै न्यून पारिएको उहाँको भनाइ छ। प्रधानमन्त्रीले संसदमा प्रतिपक्षी दलका नेताहरूको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। कोशी प्रदेश सभाको नवौं तथा बजेट अधिवेशन आगामी जेठ 6 गतेदेखि शुरू हुने भएको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले आगामी जेठ 6 गते दिउँसो 3 बजेदेखि विराटनगरमा बजेट अधिवेशन शुरू गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले बैठकले तथ्याङ्क नियमावली 2082 मन्त्री परिषदको भौतिक पूर्वाधार समितिमा पठाउने, कोशी प्रदेश योजना आयोग गठन सञ्चालन आदेश 2083 कानून न्याय समितिमा पठाउने र आयोगको रिक्त सदस्य पदमा सुनसरी धरानकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ। त्यस्तै संघीय सरकारबाट सरुवा भई आउनुभएका सहसचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सचिव पदमा प्रतिस्थापन गर्ने र आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन 2083 कानून न्याय प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता प्राजुलीले जानकारी दिनुभयो। र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग नेपालका लागि सिंगापुरका उप उच्चायुक्त डेपुटी एम्बेसडर सुमाया बाकाभीले शिष्टाचार भेट गर्नुभएको छ। काठमाडौँ प्लाजामा रहेको कार्यवाहक प्रमुखको बैठक कक्षमा आज उनीहरू बीच शिष्टाचार भेट भएको हो। भेटका क्रममा कार्यवाहक डंगोलले शहरी स्वच्छता, सरसफाई र नागरिकका दैनिक जीवनसँग जोड़िएका सेवा तथा शहरी व्यवस्थापनका कामलाई दिगो र संस्थागत बनाउँदै लगिएको बताउनुभयो। डेपुटी एम्बेसडर बाकाभीले गएका विगत पाँच वर्षमा काठमाडौँको सुन्दर तार व्यवस्थापनमा सकारात्मक परिवर्तन आएको बताउनुभयो। आपसी हित विकासका आयाम र नवप्रवर्तनका विषयमा कुरा गर्दै डंगोलले सार्वजनिक यातायातका साधनलाई यात्रुको पहिलो छनौट बनाउने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभएको छ। कुराकानीका क्रममा डेपुटी एम्बेसडर बाकाभीले शहरी विकास र व्यवस्थापनसँगै स्थानीय शासन, स्थानीय निर्वाचन प्रणाली, स्थानीय निर्वाचनमा महिला निर्वाचित हुने व्यवस्था, प्रमुख र उपप्रमुखको कानूनी दायित्व लगायतका विषयमा जिज्ञासा राख्नु भएको थियो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: रहेको सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो भारत फेरि, अब चाहिँ के हुने हो?
3: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाचिन यसो त जसले पनि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कैया बद्दी मेरो त दादु खिलो, के गर्ने होला अब?
8: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही
5: सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कैया बद्दी मेरो त दादु खिलो, के गर्ने होला अब?

0: अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुधै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
0: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खपिरा सेतो डब्बाको उपचार गर्ने,
0: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
2: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
3: खै यो त दादा छैन, कहिलेदेखि भन्दैछु दाना छैन, कहाँबाट ल्याउने हो
2: भनेर खेल्न स्थलबाट दाना लिएर आऊ त।
4: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै गोल्डर लेयर्स वा गिरिराज चल्ला पाउन चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 98-74-50-571 र 98-578-24-171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुलखेत, रोल्पा।
0: के तपाईँको हातको औलाहरू दुख्ने र सुनिने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, डोल्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
5: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: थप जानकारी का लागि सम्पर्क सुपरिजित फार्मेसी नेशनल बाथरूम एंड स्क्रीन केयर सेंटर ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो जाने बाटो लिएर घोलाहिटाङ बुद्ध हस्पिटल।

0: नजिकै। थप जानकारीका लागि सम्पर्क 082-591-6770 98-478-076-77 98-588-43-123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिचित फार्मेसी, नेशनल बाथ रोग एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम, उकालो जाने बाटो नेरा घोराहिदाङ।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोल, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ। यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरौ। लेन अनुशासनको पालना गरौ। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ। घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य हो।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हाथ खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभामा नीति कार्यक्रममाथिको छलफल अहिले पनि जारी, राष्ट्रिय सभामा छलफल सकियो।
0: पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी, कोशी प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ 6 गतेदेखि शुरू हुने।
1: त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी वज्रसारीलाई, दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि सिफारिश समिति गठन।
0: ताइवान मुद्दाले चीन अमेरिका सम्बन्ध खतरनाक मोडमा पुग्न सक्ने चीनको चेतावनी। ट्रम्पद्वारा चिनिया राष्ट्रपति सीलाई अमेरिका भ्रमणको निम्तो।
1: र 15 असारभित्र नवीकरण नगर्ने खेल संघलाई खारेज गर्ने राखेपको चेतावनी।

0: ढोक लेना ढोक को हूँ प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनो
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड
2: यो हो महासंचार नेटवर्क समय को आवाज समय को आवाज
3: समाचार अब विस्तारमा नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई छ घण्टामा सीमित गरिनु संसदको अपमान भएको बताउनु भएको छ प्रतिनिधि सभामा आज भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विगतमा नीति तथा कार्यक्रममाथि न्यूनतम तीन दिनदेखि एक सप्ताहसम्म गम्भीर छलफल हुने गरेको बताउनुभयो बहुमतको दम्ब देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजिएको उहाँको आरोप छ नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थिति भएको प्रति असन्तुष्टि जनाउँदै 2047 साल यताकै नयाँ घटना भन्नुभएको छ
4: प्रजातन्त्र भनेको पद्धति मात्रै होइन प्रक्रिया पनि हो प्रक्रिया मात्रै होइन त्यो प्रवृत्ति पनि हो प्रवृत्ति हुनुपर्छ मैले अहिले पनि भने लु 15 सालदेखि 47 सालदेखि अहिलेसम्म एउटा नीति तथा कार्यक्रममा प्रधानमन्त्री उपस्थित नभएको कुनै माननीय साथीले मलाई बताइदिनुभयो भने म उहाँलाई धन्यवाद दिनु साथै म चाहिँ के भन्थे भने मैले गल्ती गरेछु भनेर फेरि यसै पनि बोल्नु तयार छ त्यसकारणले यो परम्परा र नजिकलाई तोड्ने काम नगरौं
3: संसद सञ्चालनको आधार संविधान प्रतिनिधि सभा नियमावली विगतका नजिक र अन्तर्राष्ट्रिय संसदीय अभ्यास भएको उल्लेख गर्दै

0: जापान बेलायत अस्ट्रेलिया र भारतका संसदीय अभ्यास हेर्न पनि सत्तारूढ़ दलका सांसदहरूलाई आग्रह गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्री बालेन्द्र शाहले नै दिनुपर्ने बताउनु भएको छ। सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्परा विपरीत भएको उहाँले बताउनुभयो।
1: उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ। अब यो काग कराइरहन्छ, पिना सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबू अलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनको ठोस आधार र संरचना बिना कर्णप्रिय दस्तावेज मात्र भएको टिप्पणी गर्नुभएको छ। नीति कार्यक्रममाथिको छलफल प्रतिनिधि सभामा अहिले पनि जारी छ, राष्ट्रिय सभामा भने छलफल सकिएको छ।
2: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी श्रीमती निरो दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनवाई गर्दै अब्दुल अजीज मुसलमानको इजलासले यो आदेश दिएको हो। न्यायाधीशको इजलास साथै सर्वोच्च अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति बैंकिङ क्षेत्रका चारवटा छाता संगठनहरूले गम्भीर ध्यानकर्षण भएको बताएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पाण्डेलाई बुधबार नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंक एसोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर संघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। पाण्डे स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोपमा मंगलबार पक्राउ परेका थिए।
0: त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुशील बहादुर बज्राचार्यले पाउनु भएको छ। प्रधानमन्त्री समेत रहनुभएका विद्यालयका कुलपति पालेन्द्र शाहले बज्राचार्यलाई जिम्मेवारी दिनुभएको हो। अध्यादेशबाट विश्वविद्यालयको उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएपछि उहाँलाई निमित्तको जिम्मेवारी दिइएको हो। अध्यादेश जारी हुनु अघि नै त्रिवेको उपकुलपतिबाट प्राध्यापक डाक्टर दीपक अरियालले राजीनामा दिनुभएको थियो। विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिश समिति गठन भई आवेदन माग भइसकेको छ। आवेदन दिन 10 दिनको समय दिइएको छ।
2: सहित दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि 3 सदस्यीय सिफारिश समिति गठन गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभा सिनेट बैठकले प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यमा प्राध्यापक डाक्टर लोचना श्रेष्ठ र प्राध्यापक डाक्टर दिनेश लम्साल रहनु भएको छ। प्राध्यापक डाक्टर अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुनुहुन्छ। विश्वविद्यालयका अनुसार समिति सहित दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन 2082 बमोजिम गठन गरिएको हो। बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै 6 जना विश्वविद्यालय सभा सदस्य सिनेटर पनि मनोनयन गरेको छ। विज्ञान तथा प्रविधि, शिक्षा, कानून, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रबाट 2 महिला सहित विशिष्ट व्यक्तिहरूलाई सिनेटमा समावेश गरिएको जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। कोशी प्रदेशसभाको नवौं तथा बजेट अधिवेशन आगामी जेठ 6 गतेदेखि शुरू हुने भएको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले आगामी जेठ 6 गते बजेट अधिवेशन शुरू गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।

0: राखेर 2700 30 को बिन्दुमा ओर्लिएको हो। आज 337 कम्पनीको शेयर 3.29 अर्ब रूपियाँमा खरिद बिक्री भएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति सी चिनफिङले ताइवानको मुद्दा अमेरिका चीन सम्बन्धमा सबैभन्दा महत्वपूर्ण भएको बताउनु भएको छ। उहाँले ताइवानको मुद्दालाई ठिक ढंगले अघि नबढ़ाए चीन अमेरिका सम्बन्ध असाध्यै खतरनाक स्तरमा पुग्न सक्ने चेतावनी दिनुभयो। राष्ट्रपति सीले ट्रम्पसँगको जारी बैठकमा ताइवान मुद्दा चीनको सरकारी समाचार एजेन्सी सिन्हाले जनाएको छ। उहाँले ताइवान मुद्दा सही ढंगले अघि बढ़ाएमा अमेरिका र चीनबीचको सम्बन्धमा स्थिरता आउने बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङलाई असोजमा अमेरिकाको भ्रमणको निम्ति दिनुभएको छ। बेजिङमा चीनले दिएको राजकीय भोजमा बोल्दै ट्रम्पले 8 असोज 2083 अर्थात 24 सेप्टेम्बर 2026 चीन भ्रमणको निम्तो दिनुभएको हो। दुई दिने शिखर सम्मेलन तय गरेर चीनको राजकीय भ्रमणमा रहनुभएका ट्रम्प पछिल्लो 9 वर्षमा चीन पुग्ने प्रथम अमेरिकी राष्ट्रपति हुनुहुन्छ।
0: अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपले लामो समयदेखि नवीकरण नगरी सञ्चालन भइरहेका खेल संघलाई खारेज गर्ने चेतावनी दिएको छ। परिषदले आज एक सूचना जारी गर्दै आगामी असार 15 भित्र नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियमावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 सम्मको समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अघि बढ़ाइने राखेपले जनाएको छ। दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। चर्चित संघ नेपाल क्रिकेट संघ क्यानले पनि नवीकरण गरेको छैन। नवीकरणका लागि वार्षिक प्रतिवेदन विधान भावी योजना लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागजात पेश गर्नुपर्ने व्यवस्था छ।
1: राष्ट्रसभाको आजको दोस्रो बैठक शुरू भएको छ। भर्खरै शुरू भएको बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिइरहनु भएको छ। उहाँको जवाबपछि नीति कार्यक्रम पारित गरिनेछ। त्यसपछि प्रतिनिधि सभामा उहाँले जवाब दिने र पारित गर्ने तयारी रहेको छ।
0: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा नीति कार्यक्रममाथिको छलफल अहिले पनि जारी। राष्ट्रिय सभामा छलफल सकियो।
0: पाण्डेको पक्राउ विरूद्ध कारण देखाओ आदेश जारी। कोशी प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ 6 गतेदेखि शुरू हुने।
1: त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी वज्रसारेलाई दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि सिफारिश समिति गर्छन्।
0: ताइवान मुद्दाले चीन अमेरिका सम्बन्ध खतरनाक मोडमा पुग्न सक्ने चीनको चेतावनी। ट्रम्पद्वारा चीनिया राष्ट्रपति सीलाई अमेरिका भ्रमणको निम्तो।
1: र असार 15 भित्र नवीकरण नगर्ने खेल संघलाई खारेज गर्ने राखेपको चेतावनी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अवसरा र तिनै सुविधा हुन्छौ। नमस्कार।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बढ्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति

0: दिने र सुशासन कायम हुनेछ।
1: नेपाल सरकार विज्ञापन हो।
2: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेर्न बसौ।
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेर्न बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ तयदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बाजे के भयो, किन गालामा हात?
6: यहाँ दुखेको छ त, खाने दिन भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
5: 9805-14652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
10: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
11: बाप रे अब चाहिँ के हुने हो,
12: खोजै के आयो त्यस्तो। यत्तिकै पत्याइहाल्छु रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ,
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है।
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नुपर्छ, अनि अरू के गर्नुपर्छ,
15: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
6: अब के गर्ने रे। सिधा सुलिचुर बजारमा रहेको डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
16: हजुर, हाम्रा सेवाहरू
17: दाँत बाँध्ने,
16: दाँत सफा गर्ने,
17: दाँतमा सिमेन्ट भर्ने,
16: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
17: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
16: फिक्स दाँत लगाउने।
9: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
5: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
16: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, 7 हेवन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
9: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
18: हेलो,
19: हेलो,
18: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
19: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
20: हजुर,
19: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
20: हेलो, हेलो, भन्नुहोस् त।
18: हेलो, हजुर,
20: हजुर,
18: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
20: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
19: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
20: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
19: ल ल, म किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
21: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
21: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड। निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
22: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
22: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
22: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट।
22: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
22: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-79-93-412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
20: नमस्ते डाक्टर सर।
18: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
20: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
18: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति खान्छ नि?
20: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
18: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ।
19: विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
20: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
19: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
20: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
19: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
21: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई चरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर, बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: फागुनदेखि वैशाखसम्म आग लागे बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। खुट्टा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास

0: कार्यक्रम सुन सहरी गतिविधिमा यहाँहरूलाई हार्दिक स्वागत छ। म रितिका मगर। कार्यक्रम सुन सहरी गतिविधि रोल्पा जिल्लाका चारवटा सामुदायिक रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। रेडियो मालश्रीले तयार पारेको यस कार्यक्रम अहिले तपाईँ रेडियो मालश्री एफएम 100.5 मेगाहर्ज, रेडियो सभ्यता 99.5 मेगाहर्ज, रेडियो रोल्पा 93.8 मेगाहर्ज, रेडियो चलचला 96.4 मेगाहर्ज र यी सबै रेडियोका आफ्नै अनलाइनहरूबाट हरेक साताको बिहिबार साँझ 6:30 सुन्न सक्नुहुन्छ। सुनसहरी गाउँपालिकाको हरेक गतिविधि आम स्थानीयहरूको माझमा पुर्याउने र विकास निर्माणको प्रक्रियामा स्थानीयहरूलाई सहभागी गराउनुका साथै गाउँपालिकामा हुने हरेक खालका गतिविधिहरू आम सर्वसाधारण समक्ष पुर्याउनु, सेवा प्रवाहमा चुस्त दुरूस्त पारदर्शी अनि अनियमितताको निगरानी गरी आम कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। यसका साथै स्थानीय स्तरमा हुने हरेक खालको विकास निर्माण, चेतना वृद्धि आदि कार्यमा हुने गतिविधिमा स्थानीयहरूको सक्रिय सहभागिता गराउनु पनि यस कार्यक्रमको अर्को उद्देश्य हो। आजको सुनसहरी गतिविधि कार्यक्रममा हामीले सुनसहरी गाउँपालिका रोल्पाका पूर्व शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एवं हाल शिक्षा शाखामा कार्यरत एकबहादुर पुनसँग कुरा गर्दैछौ। अब सुनौ हाम्रा सहकर्मी लोकेन्द्र चन्दले सुनसहरी गाउँपालिका रोल्पाका पूर्व शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एवं हाल शिक्षा शाखामा कार्यरत एकबहादुर पुनसँग गर्नुभएको कुराकानी।
1: के छ सर, शिक्षा शाखाले के गरिराखेको छ हिजो आज? त्यो कुराकानीले सुरु गरौँ न सुनसरी गाउँपालिकाको।
2: अब गत वर्षहरू जस्तै यो वर्ष पनि शिक्षा शाखाले निरन्तर रूपमा शैक्षिक क्षेत्रको उन्नयनको लागि, शैक्षिक क्षेत्रको सुधारको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। अब यो वर्षको आर्थिक मसान्त नजिकै गर्दा अधिकांश कार्यक्रमहरू सम्पन्न भइसकेका छन् भने केही कार्यक्रमहरू बाँकी छन्। शैक्षिक क्षेत्रमा गर्ने कार्यक्रमहरू जो पालिकाबाट अथवा स्थानीय तहबाट र संघीय सरकारबाट तोकिएका कार्यक्रमलाई हामी कार्यान्वयन गर्दैछौ।
1: उनीहरूले स्थानीय पाठ्यक्रम पनि आफै कार्यान्वयन भइसकेका छ, होइन, लागू गर्नुभएको छ?
2: हजुर, हो। नेपालको संविधान 2072 अनुसार नेपालका विभिन्न विद्यालयहरूमा भाषिक रूपमा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई सिकाइप्रति असहज भएको कारणले गर्दा मातृभाषामा पनि पढाइ अथवा शिक्षा सञ्चालन गर्नुपर्छ भन्ने मान्यता अनुसार अथवा उल्लेख अनुसार सुनसरी गाउँपालिकाले आफ्नो मातृभाषाको पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक पनि निर्माण गरिसकेको छ र अहिले सञ्चालन भइरहेको छ।
1: मगर भाषाको,
2: मगरखाम भाषाको, सुनसरी गाउँपालिका मगरखाम भाषा छ, त्यही नै हामी मातृभाषा त्यही नै सञ्चालन गरेका छौँ। 2080 सालमा हामीले पाठ्यक्रम तयार गरौँ, पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक निर्माण हुन्छ। पाठ्यक्रम तयार गरेर 2080 सालमै एक कक्षामा लागू भयो, पूर्ण रूपमा कार्यान्वयन पनि भयो र 2081 सालमा 2 र 3 कक्षाको कार्यान्वयन भयो। 2082 सालमा गत वर्ष 4 र 5 को कार्यान्वयन भयो र अहिले 83 सालमा 6 देखि 8 कक्षाको कार्यान्वयन गर्ने क्रममा छौँ। अहिले लेखन कार्य सम्पन्न भइसकेको छ, नेपाली भाषामा सम्पन्न गरिसकेका छौँ। अस्ति नै हामी काठमाडौँ बसेर विषयविज्ञहरूसँग, डाक्टर साहबहरूसँग हामीले तयार गर्यौँ र त्यसलाई मगरखाम भाषामा रूपान्तरण गर्ने तथा ट्रान्सलेट गर्ने कार्य भइराखेको छ। हामी पाठ्यपुस्तक कक्षा 1 देखि 5 सम्मको अस्ति नै विभिन्न विद्यालयहरूमा पालिकाकै लगानीमा गाडीमा पुर्याइसकेका छौँ, विद्यालय विद्यालयमा पुर्याइसकेका छौँ भने कक्षा 6-8 को रूपान्तरण भइसकेपछि हामी छपाई गर्छौँ। छपाई कार्य सकियो भने तुरन्त सकेसम्म हामी जेठको तेस्रो हप्ताभित्रै विभिन्न विद्यालयहरूमा पुर्याउने कोसिस गरिरहेका छौँ।
1: अब कति यो 10 कक्षासम्मै पुर्याउने लक्ष्य यहाँको
2: होइन, नेपालको संविधान र पाठ्यक्रमको मापदण्ड अनुसार, नेपालको पाठ्यक्रमको मापदण्ड अनुसार आधारको तह मात्र भनेको छ, 8 कक्षासम्म। आधारको तह भनेको अहिले 1-8 भन्छ, 8 कक्षासम्म मात्र हो।
1: जस्तो यो लागू गर्ने मगर भाषाको, होइन, कतिपय ठाउँमा त त्यो भाषी नबोल्ने विद्यार्थीहरू पनि होला नि, त्यस्तो अवस्थामा के छ पालिकाको? त्यसो सबै विद्यालयमा हो कि के हो यो?
2: अब सुरुमा हामीले 2 विकल्प पनि खोजेका थियौँ, एउटा मगरखाम भाषालाई पाठ्यक्रम निर्माण गरौँ र त्यो लागू गरौँ मगरखाम भाषाको पाठ्य पुस्तक भनेर, र अर्को फेरि स्थानीय स्तरको विषयवस्तुलाई समेट्ने गरी अर्को स्थानीय पाठ्यक्रम निर्माण गरौँ भनेर विकल्प पनि निकाल्यौँ। तर त्यो विकल्पले सुनसरी गाउँपालिकाको समग्र शैक्षिक विकास हुने जस्तो देखिएन। त्यसैले अहिले हामीले के गर्यौँ भने मगरखाम भाषा एउटा भाषाको माध्यमबाट स्थानीय तहमा अथवा सुनसरी गाउँपालिकामा रहेका भौगोलिक, ऐतिहासिक, त्यस्तै प्रैथानिक कलाहरूलाई संरक्षण सम्वर्धन र प्रवर्धन गर्ने हिसाबले त्यहाँ भएका विभिन्न स्थानीय विषयवस्तुहरूलाई समेट्ने गरी पाठ्य पुस्तक तयार गरेका छौँ। पाठ्यक्रम त्यसरी नै तयार गर्यो र त्यसैको आधारमा हामीले पाठ्य पुस्तकका कन्टेन्ट तथा विषयवस्तुहरूलाई संकलन गरेर तयार गर्यौं। यद्यपि भाषिक विषय अथवा मगरखाम भाषा भनेको नेपाली र अंग्रेजी विषय जस्तै व्याकरण, शब्द संरचना लगायतका शब्दहरूलाई सिकाउने माध्यमहरू अथवा त्यस्ता कन्टेन्ट विषयवस्तुहरू तयार गरिन्छ, तथापि हामीले सुनसरी गाउँपालिकामा त्यसो गरेनौँ। किन गरेनौँ भने मगरखाम भाषाको माध्यमबाट नेपाल सरकारको मापदण्ड अथवा राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 मापदण्ड अनुसार स्थानीय भाषा स्थानीय विषयमा समेट्न पर्ने विभिन्न स्थानीय विषयवस्तुहरूलाई समेटेर तयार गरेका छौं। र अर्कोतर्फ गाह्रो हुँदैन, किन छैन भने विशेष गरी भाषिक विषयमा चारवटा स्किलको आवश्यकता पर्छ, चारवटा भाषिक सिपहरूको आवश्यकता पर्छ। पहिलो भनेको सुनाइ हुन्छ, दोस्रो भनेको बोलाई, तेस्रो पढाई र चौथो लेखाई हुन्छ। मगरखाम भाषा त्यसरी तयार गरिएको छैन, मगरखाम भाषाको आफ्नै लिपि नभएको कारणले देवनागरी लिपिमा तयार गरिएको छ, र दुईवटा भाषिक सिपहरूलाई अलरेडी नै विद्यार्थीहरूले सिकेर आइसकेको हुन्छ, जुन देवनागरी लिपिमा अथवा नेपाली भाषामा सिकेको हुन्छ। जस्तै लेखाई र पढाइमा विद्यार्थीहरूले अलरेडी वर्णमाला, वर्णव्यञ्जन र स्वरव्यञ्जनका अक्षरहरू सिकिसकेको हुन्छ अथवा देवनागरीका लिपिहरू सिकिसकेको हुन्छ। त्यसैले उहाँहरूलाई, विद्यार्थीहरूलाई सिक्ने क्रममा नेपालीमै सिक्ने भएको कारणले गर्दा लेखाइ र पढाइमा त्यस्तो गाह्रो पर्दैन। मात्र दुईवटा भाषिक सिप सुनाइ र बोलाइमा गाह्रो पर्छ, र त्यसमा पनि सुनाइ बोलेको सुन्ने र त्यसपछि बोल्ने, बोलाई भनेको आफू बोल्ने, त्यो दुईवटा अभ्यास गरिरहेको छ। र अहिले त्यस्तो अप्ठ्यारो परेको छ, हामीले त्यस्तो समस्या आएको छैन र हामीले त्यति टिप्पणीहरू पनि आएको छैन। कदा कदा गएर मगरखाम भाषीहरूले यो विषय ठिक भएन, यो मगरहरूको लागि मात्र भयो, त्यसलाई मात्र मध्यनजर गर्यो भन्ने कतै कतै जनगुनासोहरू आइरहेको छ। तथापि हामीले ती जनगुनासोलाई पनि गैर मगरहरूबाट यद्यपि हजुर हो, गैर मगर भन्नाले खाम भाषा नबोल्ने व्यक्तिहरू पनि पर्नु,
1: कतिपय मगर भए पनि त्यो खाम भाषा नबोल्नेहरू पनि हुनुहुन्छ होइन, सुनसरीमा त्यस्तो छ कि छैन समुदाय?
2: छ, मैले भनिसकेँ गैर मगर प्लस खाम भाषा नबोल्नेहरू परे, गैर मगर खाम भाषीहरू मैले भने ती को पर्छन् भने एउटा क्षेत्रीहरूले बोल्नुहुन्न, जो सुनसरी गाउँपालिकाको वडा नम्बर 5 थनदाङ र नाराबाङ क्षेत्रमा पर्छन्, ती व्यक्तिहरू बोल्नु हुँदैन। त्यसै गरी सुनसरी गाउँपालिकाकै वडा नम्बर 5 पोबाङ बाहेक अन्य सबै टोलहरूमा बोल्दैन, र वडा नम्बर 6 फगाङको सबै टोलहरूमा बोल्दैन, र वडा नम्बर 4 झिन्जा र भोगा भन्ने स्थानमा पनि बोल्दैन। ती व्यक्तिहरूबाट कहीँ कहीँ गुनासोहरू आएको थियो, तर ती गुनासोहरूलाई सम्बोधन गरेर हामीले खाम भाषालाई मात्र प्राथमिकता नदिएर, मगरखाम भाषालाई प्राथमिकता नदिएर, खाम भाषा, मगरखाम भाषाहरू त्यो संस्कृतिलाई जगेर्ना गर्दै, त्यसको संरक्षण र सम्वर्धन गर्दै, स्थानीय स्तरमा समेटेका विभिन्न विषयवस्तुहरूलाई समावेश गरेर तयार गरेका छौं, जसले कि स्थानीय स्तरमा भएका रैथाने शिव कलाको सम्वर्धन संरक्षण गर्दै, त्यसलाई व्यापक रूपमा प्रसार प्रसार, र त्यसै गरी ऐतिहासिक स्थानहरू, धार्मिक स्थलहरू र पर्यटकीय क्षेत्रहरूलाई समेटेर त्यहाँका कृषि व्यवसायहरूलाई र प्रविधि पनि जोड्ने कोसिस गरेका छौँ हामीले।
1: त्यसको सम्बन्धित विषयको शिक्षक त मगरभाषी नै, खामभाषी नै हुनुहुन्छ
2: हो, अरू यद्यपि अरू भाषाहरू त्यो भाषा पढेर पोख्त भइदिएको भए हामीले मगर खाम भाषा बोल्ने भएका व्यक्तिहरूलाई पनि समावेश गर्न सक्थ्यौं अहिले त्यस्तो पनि भइराखेको छ तर त्यो सम्भव छैन किन छैन भने बल्ल मात्र यो वर्षदेखि मगर भाषाको पढाइ अहिले त्रिभुवन विश्वविद्यालयले पनि लिँदैछ खुल्ला विश्वविद्यालयले लियो ओपन युनिभर्सिटीले त्यसपछि पोखरा विश्वविद्यालयसँग पनि सम्झौता भइरहेको छ पढाइ भइरहेको छ र हाम्रो सुनसरी गाउँपालिकाबाट पनि धेरैजना व्यक्तिहरू हामीले ब्याचुलरको लागि जोडेका छौं र अहिले अनलाइन क्लासबाट पढिरहनु भएको छ त्यस्तो अवस्थामा यद्यपि गैर मगर भाषी व्यक्तिहरूले पनि अध्ययन गर्न सक्नुहुन्छ जस्तो हामीले अंग्रेजी भाषा अध्ययन गरेर अंग्रेजी भाषा सिकाए जस्तै त्यो पनि गर्न सकिन्छ तर अहिले त्यो सम्भव नभएको कारणले गर्दा जो जन्मजात नै मगरखाम भाषीहरू हुनुहुन्छ त्यहाँहरूलाई पहिलो प्राथमिकता दिएका छौं र यसभन्दा पहिले 11 शिक्षकलाई नियुक्ति गर्यौं खुल्ला विज्ञापन खुलाएर पालिकाले प्रतिस्पर्धा गराएर विज्ञापन गरेर राख्यो 37 विज्ञापन लागू हुँदाखेरि 37 दरखास्त परेको थियो त्योमध्ये पहिलो पेपरमा 17 निकाल्नुभयो त्यसपछि 17 दोस्रो पत्रमा प्रवेश गर्दै गर्दा 11 छनौट हुनुभयो र 11 काम गरिरहनु भएको छ विद्यालयमा शिक्षण गरिरहनु भएको छ भने अब यो 2083 फेरि पनि 11 दरबन्दीको हामीले विज्ञापन गरेका छौं अब दरखास्त हुँदैछ यही जेठ महिनाभित्र हामीले शिक्षकलाई प्रस्थापना गर्ने कोसिस गर्दैछौं
1: पहिलो 11 शिक्षक नियुक्ति गर्दाखेरि त्यो के थियो मगरै पढ्नुभयो कि गैर मगर पनि हुनुहुन्छ जस्तो कतिपय ठाउँमा त मगर समुदायमा बसोबास गर्ने गैर मगरहरूले पनि राम्रोसँग त्यो भाषा प्रयोग गर्न आउँछ नि त बोल्न आउँछ उहाँहरूलाई त त्यो भाषाको पक्कै मानिनुहुन्छ
2: गैर मगरले पनि कसै कसैले दरखास्त दिन कोसिस गर्नुभएको थियो हुन्छ दिनुहोस् न त यद्यपि 70-80% तपाईँ बोल्न सक्नुहुन्छ त्यसमा पोख्न हुनुहुन्छ भने ठिक छ भन्ने उहाँले सुझाव सल्लाह दिए र पछि उहाँले चाहिँ दरखास्त दिनु भएन
1: सबै आउन सक्छ
2: अहिले आउन सक्छ अहिले सोधिरहनु भएको छ विभिन्न विद्यालयहरूबाट हामीले फेरि विद्यालयले जिम्मा दिएका छौँ शिक्षा शाखाले जिम्मा दिएको छैन संघीय मापदण्ड अनुसार नै गरेका छौँ त्यसैले आइराखेको छ भन्ने हामीलाई जानकारी छ तर दरखास्त चाहिँ परि नसकेको अवस्था हो
1: भने जस्तो त्योमा पुग्द छ भने गैर मगरले पनि त्यो शिक्षक सुरुमा त ठुलै विवादै भयो नि होइन सामाजिक सञ्जाल छरप्रश्न सबैतिर अब यो मगरहरूले आफ्नो भाषालाई मात्रै प्रमोट गर्न लागे स्थानीय पाठ्यक्रममा भन्ने हिसाबले चुनौती नै आयो सुरुमा त यो कार्यान्वयन हुनु पूर्व त
2: ठुलो चुनौती आयो त्यतिखेर मिसअन्डरस्ट्यान्डिङ थियो गलत बुझाइ थियो जो मगरहरूलाई मात्र प्रमोट गर्न खोज्यो मगरको भाषालाई मात्र प्राथमिकता दियो भनेर उहाँहरूको बुझाइ थियो तर पछाडि हामी सबै व्यक्तिहरूलाई टोल टोलमा गएर अभिभावक शिक्षा पनि कार्यक्रम पनि सञ्चालन गर्यो त्यसपछि उहाँहरूले बुझाउने क्रममा यो चाहिँ ठिक रहेछ यद्यपि हामीलाई मगर बस्तीहरूमा बस्दै गर्दा उहाँहरूसँग संवाद गर्दै गर्दा काम गर्दै गर्दा हामीले खाम भाषा बुझ्दैनथ्यौं तर अब बुझेर यद्यपि उहाँहरूले गलत भाषीहरू हामीले प्रयोग गरेर गाली गर्नुभयो र गलत निर्णय अथवा गलत कदम उठाउन खोज्नुभयो भने हामीले पनि बुझ्नेछौं र त्यसको प्रतिकार गर्न सक्ने हाम्रो पनि त्यसरी क्षमता बढ्नेछ सिकाइ हुनेछ भनेर उहाँ सन्तुष्टि हुनुहुन्छ
1: अहिले
2: बुझ्नुभयो त्यो नितान्त बुझ्नुभयो 1-2 व्यक्तिहरू हुनुहुन्थ्यो अभिभावक त्यस्तो सबैजना त्यस्तो गर्नु भएन
1: विद्यार्थीहरूको कतिको चासो पाउनुहुन्छ यहाँ त पुग्नुहुन्छ होला विभिन्न विद्यालयमा जहाँ पाठ्यक्रम यो स्थानीय पाठ्यक्रम लागू भएको छ होइन कक्षा सञ्चालन हुने विद्यालयहरूमा ती साना नानी बाबुहरूले के भन्दैछन् अहिले
2: अब माथिल्स 4-5 हामीले अध्ययन गर्दै गर्दा उनीहरू पनि नितान्त खुसी भएको देखिन्छ 6-8 हामीले अध्ययन गर्न बाँकी नै छ अनुसन्धान गर्न बाँकी नै छ 1-3 कक्षाका विद्यार्थी नितान्त खुसी छन् उनीहरू आफ्नो नाम भन्ने मगरखाम भाषाबाट भन्छन् हामीले सरले यो भन्नुभयो भन्नुहुन्छ त्यसपछि अन्य व्यक्तिहरूले पनि ठिक छ भन्ने राम्रै सुझाव सल्लाह आइरहेको छ तथापि कुनै कुनै विभिन्न राजनीतिक प्रतिशोध हुनसक्छ अथवा अन्य व्यक्तिगत दुश्मनी हुनसक्छ त्यस्ता व्यक्तिहरूले चाहिँ कहीँ कतै केही टिप्पणीहरू उठाएको चाहिँ छ तर त्यसलाई फेरि हामी समाधान गरिरहेछौँ तर त्यति धेरै उठेको छैन विवादित छैन
1: त्यसमा के छ उत्तीर्ण दर
2: अहिलेसम्म राम्रै आएको छ पालिकाले स्थानीय पाठ्यक्रम राम्रै आएको छ यद्यपि कक्षा 8 र 5 पालिकाले परीक्षा गर्ने क्रम थियो यो वर्ष कक्षा पाँचको जनशक्ति अभावको कारणले गर्दा विद्यालय नै पठाइयो। हुन त संघीय सरकारले नै हाम्रो इमिसमा सिस्टममा कक्षा पाँच र आठको परीक्षा गराउनु भनेको छ, अहिलेसम्म सञ्चालन पनि गर्थ्यौं, तर जनशक्ति अभावको कारणले गर्दा हामीले विद्यालयमा पठाएका छौं। त्यसलाई हामीले आकलन गर्न सकेनौं यो वर्ष गर्नु थियो। अब कक्षा आठको पालिका स्तरीय परीक्षा हुने भएको कारणले गर्दा त्यसको शैक्षिक उपलब्धि कस्तो हुन्छ अन्यको चाहिँ थाहा छ, तर यो मगरखाम भाषाको अहिलेसम्म शैक्षिक उपलब्धि मापन गर्न सकिएको छैन। नत्र तल्लो कक्षामा विद्यालयहरूबाट राम्रै देखिएको छ, हामी गएर मार्कर लेजर हेर्छौँ, शैक्षिक उपलब्धि हेर्छौँ। ठिक छ,
1: कति सुरु गर्नुहुन्छ यो आशा त गर्नुपर्ने होला, यसको उपलब्धि कति भयो भनेर त फेरि आवश्यक पर्ला, त्यो त फेरि कतै देखाउन चाहिन्छ नि त,
2: यो
1: छङ्का त राख्नुपर्ने होला त्यसलाई, त्यो पनि
2: यो वर्षको अन्तिम परीक्षामा हुन्छ
1: त्यसको।
2: हजुर,
1: अनि अब शिक्षकहरूलाई अब मगर भाषी भए पनि स्थानीय पाठ्यक्रमको विषयमा सबै पोख्त नहुने अवस्था पनि रहला, उहाँहरूलाई तालिम पनि दिनुभयो, यहाँले
2: तालिम भइराखेको छ, प्रत्येक वर्ष एक दिने दुई दिने अभिनुसीकरण तालिम छ। पाठ्यक्रम प्रगतिकरणै भनेर त हामीले दिएका छैनौ, त्यसको नेपालमै पहिलोचोटि संसारी गाउँपालिकाले पाठ्यक्रम निर्माण गरे र पाठ्य पुस्तक पनि लागू गर्यो, त्यसैको आधारमा अहिले विभिन्न स्थानीय तहहरूले सञ्चालन गरिरहेको छ र लागू गरिरहेको छ त्यही पाठ्यक्रमलाई आधार मानेर। त्यसै कारणले गर्दा अलिकति अन्यलमा परेको हुँदा पाठ्यक्रम प्रगतिकरणको तालिम चाहिँ दिइएको छैन, तर कहाँनिर त्रुटि छ कहाँनिर अप्ठ्यारो छ त्यस विषयमा सहजीकरणको लागि अभिमुखीकरण तालिम एक दुई दिने सञ्चालन गरिराखेकै छ। अति आवश्यक हो, र सुनसरी गाउँपालिकामै छ प्रकारको मगरखाम भाषा छ, त्यसलाई एकीकृत गर्नु छ, त्यसमा पनि 80% मिल्छ र जुन 20% मिल्दैन त्यसलाई हामी शब्दार्थ यो सिमिलरी भन्छ समानार्थी शब्दहरूबाट बुझाउने कोसिस गर्नेछौ, र मगरखाम भाषाको पाठ्य पुस्तक बहुभाषी बहुआयामिक र वैज्ञानिक तरिकाले बनाइएको छ।
1: मैले पुग्दै थिएँ यहाँनिर, पहिले त्यो कुरालाई बुझाउनुभयो होइन, जस्तो मगरखाम भाषा पनि फरक फरक है, जस्तो बुझ्ने सबै बोल्न नसक्ने अथवा के के कुराहरू अलिक फरक, कतिपय ठाउँ त यो पर्वती र सेसी के भन्छ
2: रमाल्य
1: त्यो धेरै हुँदाखेरि त्यो कसरी, त्यो त झन् भाषा हुन्छ होला नि, त्यो त जस्तो एउटा मगर भाषाको बिललाई भाषाबाट राख्दाखेरि अर्कोले पनि मेरो समेटिएन भन्ने, त्यो मगर भाषीहरूकै खाम भाषीहरूकै बिचमा हुने तिक्तता हुने, त्यसलाई कसरी उ गर्नु।
2: म यस विषयमा प्रवेश गर्दै थिएँ, मगर नेपालमा करिब 20 लाख जति मगरहरू हुनुहुन्छ, त्यो मध्ये मगर भाषा बोल्नेहरूको संख्या एकदम न्यून छ, त्यही पनि 18 मगरात र 12 मगरात भन्ने छ, हाम्रोतिर 18 मगरात छ, पूर्वतिर 12 मगरात छ, तिनीहरू बोल्ने भाषा र यो 18 मगरमा बोल्ने भाषा नितान्त फरक छ, धेरै फरक छ। अनि हामी यो पाठ्यक्रम तयार गर्दै गर्दा डाक्टर विष्णु कुमार सिन्जालीहरूको टिम थियो, पीएचडी होल्डर सरहरूको, त्यसो गर्दै गर्दा मैले यो प्रश्न पनि उठाएको थिएँ, तपाईँहरू मगर भाषालाई किन एकीकृत गर्नुहुन्न, यसरी फ्रेक्सन किन गर्नुहुन्छ, टुक्रै किन बनाउनुहुन्छ, अनि यसको आफ्नै लिपि किन बनाउनुहुन्न भन्ने विषय मैले प्रश्न उठाएको थिएँ। अनि त्यसपछि उहाँहरूले यो छिट्टै तत्कालै लागू गर्न गाह्रो छ, अहिले तत्कालै हुँदैन तर कुनै कालान्तरमा यो एउटै हुनेछ भन्नुहुन्थ्यो, र हाम्रो सुनसरी गाउँपालिकामा पनि जो 3 प्रकारको खाम भाषालाई मान्यता दिएका छौ, एउटा गमाल्या जो सुनसरी गाउँपालिकाको 1, 2, 3, 4 नम्बर ओडामा बोलिन्छ, एउटा पर्वत्या जो सुनसरी गाउँपालिकाको 5 नम्बर ओडा र 7 नम्बर ओडा गाम ठगाङ र उहातिर बोल्ने भाषा, र अर्को सेसी खाम भाषा छ, यो जङ्कोतिर बोल्ने भाषा, रोल्पाको पश्चिम क्षेत्रतिर बोल्ने भाषा हो, र त्यसलाई नै समावेश गरेका छौँ। विशेष त सुनसरी गाउँपालिकामा 2 प्रकारको खाम मगर खाम भाषालाई महत्व दिएका छौँ, एउटा गमाल्या र अर्को पर्वत्या। र सुरुमा हामीले हाम्रो योजना र तयारी कस्तो थियो भने, योजना कस्तो थियो भने ग्रास लेभलमा गएर बस्ती बस्तीमा गएर जति 80% जति मिल्ने भाषाहरूलाई संकलन नगरौं, जुन भाषाहरू मिल्दैन शब्द मिल्दैन त्यो शब्दार्थ संकलन गरौं, बैंक बनाऊ, र त्यसपछि नमिल्नेहरूलाई स्ल्यास गरेर राखौं र त्यसको अर्थ नेपालीमा इंग्लिशमा र अन्य भाषाहरूमा दिउं र उन सहजीकरण गरौं भन्ने थियो, तर पछि हामीलाई समय पाबन्दीको कारणले गर्दा त्यो गर्न सकिएन, र पछि 2 भाषालाई महत्व दियो, गमाले र पर्वते। अनि पाठ्य पुस्तक पनि कसरी निर्माण गरियो भने गमाल्य भाषाको एउटा पेजमा र अर्को पेजमा पर्वतीय भाषा भनेर बनाइयो, एकदेखि पाँच कक्षासम्म त्यो बनाइयो. गत वर्ष हामीले एकीकृत गर्न खोजेको तर त्यो भएन समयको पाबन्दीको कारणले गर्दा. र त्यतिखेर नै हामीले एकीकृत गर्न खोजेको हो त्यतिखेर भएन. यो वर्षदेखि हामीले त्यस्तो बनाएनौ. छदेखि आठ कक्षाको एउटै छ मगर खाम भाषा. हुन त त्यो दुईवटा खाम भाषा राखिएको छ गमाल्य र पर्वते. तर गमाल्य पर्वते भनेर राखिएको छैन किनकि हामी मगर खाम भाषा सुनसरी गाउँपालिकाको मगर खाम भाषाले हामी टुक्रान चाहँदैनौँ. एकीकृत गरेर समावेशी तरिकाले सबैले समेट्ने गरी एउटै मगर खाम भाषा बनाउने उद्देश्यले छदेखि आठमा एउटै छ मगर खाम भाषा हामी गमाल्य पर्वते भनेर राखेनौ. र यद्यपि अब परिमार्जन हुने क्रममा संस्करण हुने क्रममा अर्को वर्षदेखि अथवा पछिल्लो समयमा हामी एकदेखि पाँचलाई पनि त्यस्तै गर्नेछौ. र सुनसरी गाउँपालिकामा जति मगरखाम भाषाको विविधता छ त्यसलाई संरक्षण गर्दै जोगाउँदै एकीकृत गर्ने तर्खरमा पनि छौ. त्यो आगामी दिनदेखि हामी सुधार गर्दै जानेछौँ.
1: त्यो अलि लामै समय पनि लाग्न सक्ला नि. जस्तो दुईटै भाषालाई कम्बाइन गरेर एउटा बनाउँदा त जस्तो एउटा गमाले एउटा पर्वते दुईटा भन्नुभयो होइन.
2: हजुर.
1: अहिले सुनसरी गाउँपालिकामा बोलिने मगरखाम भाषा त्यसमा पनि अब बहुमत र अल्पमतका कुराहरू होला होइन. कतिपय बोल्दाखेरि हुन्छ नि अलि धेरै संख्यामा कति तिन चारवटा वडामा गमाले भन्नुभयो अहिले बोलिरहेको.
2: सरले एकदम उचित प्रश्न उठाउनुभयो. यही विषयमा हाम्रो धेरै छलफल र बहस पनि चलिरहेको छ. मैले अघि नै पनि यहाँहरूलाई निवेदन गरिसके करिब 70-80% मगरखाम भाषा मिल्छ सुनसरी गाउँपालिकामा एउटै छ. जो 30-20% फरक शब्दहरू छन् त्यो शब्दहरू हामी स्ल्यास गरेर एकै ठाउँमा राख्छौँ. जस्तै अङ्ग्रेजीमा लार्ज भनेको पनि ठुलो हुन्छ, ह्युज भनेको पनि ठुलो हुन्छ, बिग भनेको पनि ठुलो हुन्छ. त्यसले स्ल्यास स्ल्यास गरेर राखेको हुन्छ. अन्य भाषाबाट ठुलो भनेर जनाइदिएको हुन्छ. त्यस्तै हामी मगरखाम भाषालाई पनि सुनसरी गाउँपालिकामा जति फरक छ सबैले समेट्छौँ. तर फरक भएका शब्दहरू संकलन गरेर यो भनेको एउटै हो भनेर हामी राख्छौँ. त्यसरी हामी स्पष्ट रूपले पाठ्य पुस्तक निर्माण गरेर जनताहरूलाई पनि त्यसरी बुझाउँछौँ र विद्यार्थीहरूले पनि त्यसरी बुझाउने कोसिस गर्छौँ.
1: त्यो भने सजिलो हुन्छ,
2: भइराखेको छ, सजिलो हुन्छ.
1: अब यसको लागि त विषयविज्ञहरू पनि आवश्यक पर्ने होला होइन. बेला बेला त सुनसरी गाउँपालिकाले गरिरहेछ होइन. सुरुमा पाठ्यक्रम निर्माण गर्दाखेरि पनि ठुलो कसरत मेहनतका साथ यो सफल भएको नेपालमै भनौँ. अब रोल्पामा पनि कतिपय स्थानीय तहले अघिल्लोमै उहाँ 74 निर्वाचितले नै स्थानीय पाठ्यक्रम लागू गर्छन् भनेर भन्नुभयो. तर सक्नु भएन, सफल नभएर त्यस्तै त्यस्तै पुरा पूर्णता लागू गर्न नसकेर अलिअलि गरेको काम पनि बिचमै रह्यो. 79 निर्वाचितले सुनसरी गाउँपालिकामा कार्यान्वयन भएर अहिले अब पाठ्यक्रम विद्यार्थीको आधारमै भएर उहाँ पढिराखेका छन् भने अहिले यो परिवर्तन छबाङ लगायत मारी केही पालिकाले पनि यो काम सुरुवात गरेका छ भनेपछि त अब यो भयो. उसको हिसाबले पनि बेला बेलामा फेरि यस्ता प्रकारका अभिभावकहरूलाई वा अवेरनेस पुरा अब तपाईँहरू आफै गएर भन्नुभन्दा पनि विषय विज्ञहरूलाई लिएर यो सम्बन्धी त्यस्ताबाट अलिकति बुझाउँदा अझ सजिलो हुन्छ.
2: स्वाभाविक रूपले जनशक्ति काम गर्दा विषय विज्ञ र जनशक्ति दक्ष जनशक्तिको आवश्यकता पर्दछ. त्यसको कमी अहिले नेपालको हरेक क्षेत्रमा भइराखेकै छ. त्यस्तै समस्या सुनसरी गाउँपालिकाको मगरखाम भाषा निर्माण कार्यमा पनि ठूलो समस्या छ. तथापि हामीले त्यसका विभिन्न विकल्पहरू खोजेका छौं. पहिलो प्राथमिकता हामी स्थानीय तहकै विज्ञ शिक्षकहरू हुनुहुन्छ जो जन्मजात नै मगरखाम भाषाहरू बोल्ने. उहाँहरू आफ्नै डिक्सनरी पनि तयार गर्दै हुनुहुन्छ. अहिले गमाल्य खाम भाषाको त डिक्सनरी तयार भइसक्यो. अब मोबाइल एप्सहरूमा पनि सफ्टवेयरमा पनि आउँछ. हामी सजिलैसँग मोबाइलका एप्सहरूमा हेर्न सक्छौँ. अर्को पर्वतीय खाम भाषाको पनि तयार गर्दै हुनुहुन्छ, संकलन गर्दै हुनुहुन्छ. सम्भवतः आगामी वर्षदेखि त्यसको पनि डिक्सनरी अथवा शब्दार्थ शब्दकोशको निर्माण हुन्छ र हामी सजिलैसँग बजारमा सर्वत्र उपलब्ध गराउन सक्छौ. एक त ती विज्ञहरू उत्पादन हुँदैछ, सुरुदेखि उहाँहरू लाग्नु भएको छ र त्यो प्रति आफै विज्ञ हुनुहुन्छ. उहाँलाई थप सहजीकरण गर्नको लागि थप विज्ञताको आवश्यकता पर्यो भने हामी मगरखाम भाषा बोल्ने व्यक्तिहरू जसले कि हाम्रो पाठ्य पुस्तकलाई तयार गर्नुभएको छ मगरखाम भाषाका विज्ञहरू त्यसमा जीवन्त लाग्नु भएको छ र यसलाई उजागर गर्नको लागि अथोक मेहनत गर्नुभएको छ डाक्टर विष्णु कुमार सिंहजाली, त्यसै गरी जीवन प्रवेश रोका मगर जो हाम्रो पाठ्यक्रममा लाग्नु भएको छ, माया रोका मगर, बलबहादुर घरती मगर, यी व्यक्तिहरूलाई हामी हाम्रो सहजीकरण गर्ने एउटा गुरुको रूपमा राख्नेछौँ र उहाँहरूले नै सहजीकरण गर्नुहुनेछ उहाँ सदैव हामी लाग्छौँ भन्नुभएको छ। उहाँहरूले अहिले पनि युनिभर्सिटीहरूमा मगर खाम भाषामै शिक्षण गर्नुहुन्छ खुल्ला विश्वविद्यालयमा। ती व्यक्तिहरू नितान्त विज्ञ हुनुहुन्छ, उहाँ समय समयमा बोलाएर हामी सहजीकरण गर्छौँ।
1: त्यो भयो अभिभावकले पनि यो बारेमा राम्रोसँग जानकारी यो बारेमा ज्ञान प्राप्त भयो अभिभावकहरू।
2: हजुर, पहिलोपटक त हामी शिक्षक खाम भाषाका मगर खाम भाषाका शिक्षकहरूलाई ओरिएन्टेसन दिन्छौँ अभिमुखीकरण तालिम, त्यसपछि उहाँहरूबाट नै अभिभावकमा पुग्छ
1: गुनासो
2: छैन। अहिले गत वर्ष पनि जिरो थियो गुनासो, बरु समयमै पाठ्य पुस्तक नपुगेको कारणले गर्दा थोरै गुनासोहरू आएको थियो। पोहोर साल प्राविधिक समस्याको कारणले गर्दा हामीले समयमै पुर्याउन सकेनौँ, तर यो वर्ष हामीले समयमै पुर्याइदियो, 20-21 गते नै पुर्याएको। अहिले अहिले चाहिँ संघीय पाठ्य पुस्तक नपुग्दै गाउँपालिकाले विभिन्न स्कुलमा पुर्याएको छ, केही विद्यालयमा त स्थानीय पाठ्य पुस्तक संघीय पाठ्य पुस्तक भन्दा पनि अगाडि नै पुर्याइदिएको छ केही विद्यालयमा। सुरुमा हामीले काठमाडौँ छपायौँ, त्यसपछि सजिलोको लागि दाङ छपायौँ, दाङमा अलिक गुणस्तर कम भयो, त्यसैले यो वर्ष काठमाडौँमै छपाइन्छ।
1: गुणस्तरको कम भने त्यो क्वालिटी राम्रो
2: क्वालिटी हजुर कति वेटको राख्ने, बाहिरको कभर कस्तो बनाउने भन्ने विषयमा, चित्रहरू कति रङ्गीन कति फ्लेक्सिबल बनाउने र त्यसलाई कति आकर्षक बनाउने भन्ने विषयमा त गुणस्तरको आवश्यकता पर्छ। गत वर्ष गुणस्तर मिलेन भन्ने कुरो भयो, त्यसपछि हामीले यो वर्ष काठमाडौँमै छपायौँ। यद्यपि रोल्पा जिल्लामै त्यस्तो खालको प्रेस भइदिएको भए हामी रोल्पा जिल्लामै छाप्छौँ। र अबको हाम्रो योजना के छ भने एक हो प्रेसलाई जिम्मा दिने, उसलाई नै बजारमा बिक्री गर्न लगाउने, बजारले खरिद गरेर ल्याउँछ, त्यसपछि संघीय पाठ्यक्रम जसरी खरिद गर्नुभएको छ त्यसरी नै विद्यालयहरूको खातामा रकम निकासा गर्ने, त्यसरी नै उहाँहरूले गर्नुहुन्छ भन्ने योजना छ। यद्यपि यो वर्षसम्म लागू भएको छैन।
1: क्वेसन पेपर त 5 र 8 मात्र एउटै हुने भयो पालिका भरको, बाँकी त विद्यालयले आफै बनाउने निर्माण गर्ने हो पाठ्यक्रमको पालिका लेभलबाट।
2: त्यसो हुँदैन, यसभन्दा पहिले हामी सुनसरी गाउँपालिका, लुङ्गरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिकाको तिनी गाउँपालिका स्तरीय परीक्षा हुन्थ्यो, तिनवटा गाउँपालिकाको परीक्षा समिति हुन्थ्यो र त्यसले तिनवटा गाउँपालिकाको प्रश्नपत्र एउटै बनाउँथ्यो सबै कक्षाहरूको। पछि हामी संहिताको मापदण्ड अनुसार जाउँ, नेपालको संविधानमै टेकेर काम गर्यो भनेर स्थानीय त आफ्नो एउटा स्वायत्त क्षेत्र हो, त्यसलाई चाहिँ आफ्नै मापदण्डमा काम गर्यो भनेर सुनसरी गाउँपालिका छुट्टिएर उसले आफ्नै तरिकाले काम गर्यो। र विशेष गरी त नेपालको संविधान 2072 अनुसार कक्षा 8 अथवा आधारभूत तहसम्म अनिवार्य र निशुल्क शिक्षा भनेको छ, र माध्यमिक तहसम्म तथा 12 कक्षासम्म निशुल्क शिक्षा भनेको छ। यसलाई मध्यनजर गर्दै सुनसरी गाउँपालिकाले प्रत्येक वर्ष शिक्षा क्षेत्रमा परीक्षाको लागि मात्र धेरै बजेट छुटाएर विद्यार्थीलाई परीक्षा निशुल्क गराइदिएको छ। त्यसभन्दा अगाडि
1: परीक्षा शुल्क
2: उठाउनु पर्दैन, त्यसभन्दा अगाडि प्रति विद्यार्थी 20 रुपियाँको दरले उठाइन्थ्यो र 3 परीक्षा गरेर विद्यार्थीहरूले धेरै रकमहरू खर्च गर्नुपर्ने हुन्थ्यो। अहिले हामीले पालिकाले आफ्नै स्रोतबाट बजेट छुटाएर 3 परीक्षा निशुल्क छ, विद्यार्थीहरूलाई लेख्ने कपीहरू निशुल्क जान्छ, उत्तर पुस्तिकाहरू निशुल्क जान्छ, प्रश्नपत्र निशुल्क जान्छ, अनि जो प्रश्नपत्र निर्माण गर्नुहुन्छ सुनसरी गाउँपालिकाको आन्तरिक परीक्षा समिति भनेको छ, एकजना संयोजक हुनुहुन्छ, त्यसको माथाहातमा कक्षा 5 र 8 बाहेक सबै उहाँहरूले तयार गर्नुहुन्छ। खाम भाषाको विज्ञ पनि छुट्टै हुनुहुन्छ, त्यसपछि कक्षा 5 र 8 आधारभूत तह स्तरीय कक्षा के परीक्षा सञ्चालन व्यवस्थापन समिति बनेको छ, त्यसले तयार गर्छ। अरू सबै
1: 8 कक्षा र 5 कक्षाको त सम्बन्धित विद्यालयमा केन्द्र पनि नहुन सक्छ, पालिका लेभलबाटै परीक्षा हुन्छ नि होइन पालिका स्तरीय
2: हो। सुरुमा हामीले केन्द्रीकृत परीक्षा प्रणाली अपनाएका थियौँ, जहाँ कि विद्यार्थीहरूलाई एकदमै कमजोर बनाउन कोसिस गरिएको थियो, जुन नेपालकै नीति नियम जो लेटर ग्रेडिङ आयो एज अ होल उत्तीर्ण भन्ने फेल नगराउने सिस्टम भन्ने, त्यसले विद्यार्थीहरूलाई धेरै प्रभाव पार्यो। किन प्रभाव पार्यो भने ट्यालेन्ट विद्यार्थीहरूलाई जो तगडा विद्यार्थीहरू हुन्छ, पढाइमा रुचि राख्छ, ती विद्यार्थीहरूलाई पनि नपढ्ने वातावरण बनाइदिएको, अरू जो विद्यालय नआएका विद्यार्थी अथवा कमजोर विद्यार्थी सोट पास भइदिने अनि उनीहरूलाई पनि
1: सबै जति छ त्यति विषय लाग्यो भने पास गर्न
2: पास गर्ने डिमोटिभेट हो। अनि त्यसले गर्दा जस्तो हाम्रो शिक्षा क्षेत्रमा अहिलेको नारा भनेको त पहिले झिकाउने, त्यसपछि सिकाउने, त्यसपछि टिकाउने र अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा टिक बिकाउने हो। त्यो मापदण्ड अनुसार भएन कि हामी झिकायौँ पनि टिकायौँ पनि सिकायौँ पनि टिकायौँ पनि अनि बिकाउन सकेन। किन बिकाउन सकेन भने बजारमा कम्पिटिसन गर्न सकेन राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा। त्यसै कारणले गर्दा सुनसरी गाउँपालिकाले के योजना ल्यायो भने अब कक्षा आठ र पाँचमा एकदेखि चार कक्षालाई मध्यनजर गरेर पाँच कक्षामा इक्जाम गराइदिने, त्यहाँबाट शैक्षिक उपलब्धि लिने कस्तो छ, यद्यपि कमजोर छ भने के कारणले कमजोर भयो, कारण पत्ता लगाएर सहजीकरण गर्ने, शिक्षक तालिमको आवश्यकता परेको हो कि, विद्यार्थीहरूलाई कहीँ कतै कुनै समस्या परेको हो कि, अभिभावकमा समस्या हो कि, अथवा शिक्षक विद्यार्थी र अभिभावकको यो त्रिकोणात्मक सम्बन्ध गाढा भएन कि, त्यसले पत्ता लगाएर त्यसको सहजीकरण गर्ने उद्देश्यले कक्षा पाँचमा पालिका स्तरीय परीक्षा लिइयो। त्यसपछि कक्षा आठलाई छ सातलाई मध्यनजर गरेर आठ कक्षामा पालिका स्तरीय परीक्षा ल्याइयो। त्यो गर्ने क्रममा हामीले केन्द्रीकृत परीक्षा गर्ने भनेको कक्षा आठलाई पाँचलाई आफ्नै स्कुलमा गर्ने भन्ने, पछि समस्या भइरह्यो भौगोलिक विज्ञताको कारणले गर्दा विद्यार्थीहरू टाढाबाट आउने धेरै समस्या भयो, त्यो कारणले गर्दा हामीले प्रत्येक विद्यालयमा अन्तर विद्यालय केन्द्र आरक्षक हटाएर पठाइयो। केन्द्र आरक्षक पनि हामी शर्त सहित जसले कि परीक्षालाई मर्यादित बनाउँदैन निष्पक्ष बनाउँदैन त्यसलाई नियमावली र ऐन अनुसार कारवाही हुनेछ, यति जरिमाना र दण्ड हुनेछ र सजाय हुनेछ भनेर हामी सम्झौता गरेर पठाइयो। त्यसरी पठाउँदा परीक्षा एकदम निष्पक्ष भयो। निष्पक्ष भएपछि
1: परीक्षा दिन पाउने भयो, तर त्यहाँको
2: बाहिरबाट गयो अनि त्यसपछि परीक्षा एकदमै निष्पक्ष मर्यादित र शान्तिपूर्ण ढङ्गले भयो र त्यो कक्षा पाँच र आठको उत्तर पुस्तिकाले पालिकामा ल्याइयो। पालिकामा ल्याएर त्यो चेक गरिदियो, चेक गरेर परीक्षण गर्यो, परीक्षण गरेर फेरि सम्परीक्षण पनि गर्यो, सम्परीक्षण बाहिरको पालिकाबाट बोलाइयो, त्यसरी गरेर हामीले रिजल्ट प्रकाशन गर्यो र आठ कक्षाको जो बाहिर नतिजा प्रकाशन गर्ने काम चाहिँ पहिलोपटक सुनसरी गाउँपालिकाले गरे।
1: जस्तो सम्परीक्षण भनेको नि बाहिरको पालिकाबाट नि बोलाएर गराए, त्यो त कुनै कुनै छड्केन हो, हिसाबले सबै त सम्भव छैन।
2: त्यो कस्तो हुन्छ भने उहाँहरूले
1: स्याम्पलिङ हिसाबले
2: विशेष रूपमा यसरी थुट्नुहुन्छ, स्याम्पलिङ हिसाबले थुट्नुहुन्छ अनि त्यसपछि उहाँहरूले चाहिँ हेर्नुहुन्छ ठिक छ कि छैन भनेर सम्परीक्षण गर्नुहुन्छ।
1: कुनै नम्बर त्यतिकै दिएको छ कि
2: हजुर, त्यो त्यसरी
1: नम्बर दियो
2: दिए कि अथवा के अरे परीक्षण चाहिँ उचित तरिकाले भएन कि, अनि यद्यपि कहीँ कतै गल्ती खोज देखियो भने फेरि त्यो भित्रको पनि धेरैलाई चेक गरेर हेर्ने गरिन्थ्यो।
1: त्यस्तो भेट्दा चाहिँ
2: त्यस्तो यता कता ठाउँमा भेट्दा थियो, एक दुईवटा एक दुई पर्सेन्ट भेट्थ्यो र जुन अपवादको रूपमा भेट्थ्यो, जुन उसमा जुन कक्षाको भेटिएको थियो, जुन विद्यालयको भेटिएको थियो, त्यसमा फेरि हामीले सबै चेक गर्न लगायौँ। सुरुमा त हामी डिकोडिङ गरिदिन्छौँ, हामी पालिकाकै कर्मचारीबाट सरी कोडिङ गरिदिन्छौँ, पालिकाकै कर्मचारीबाट कोडिङ हुन्छ, कोडिङ गरिसकेपछि चेक विषय विज्ञ खटाउँछौ विज्ञापन गरेर विषय विज्ञले चेक गर्छ, त्यसपछि पालिकाकै कर्मचारीबाट डिकोडिङ हुन्छ अनि त्यसलाई नेटमा अथवा सिस्टममा इन्ट्री गर्ने फेरि पालिकाकै कर्मचारी गर्ने काम गर्थ्यो र त्यसपछि मात्र रिजल्ट प्रकाशन गर्ने गरियो र त्यसले शैक्षिक उपलब्धि कति आयो, कुन विद्यालयको विद्यार्थी प्रथम भयो, कक्षा पाँचमा प्रथम हुने महिला छात्र छात्रा, कक्षा आठमा प्रथम हुने छात्र छात्रा र एसिएमा प्रथम हुने छात्र र छात्रालाई पालिकाबाट पुरस्कार वितरण पनि गरियो र वर्षभरि उत्कृष्ट हुने विद्यालयका प्रधान अध्यापकले पनि प्रत्येक वर्ष पुरस्कृत गरिँदै आएको छ र त्यसपछि प्रत्येक कक्षामा प्रथम द्वितीय र तृतीय स्थान ओगट्न सफल हुने विद्यार्थीहरूलाई पनि प्रावि एक तीन एक पाँच छ आठ र नौ दसलाई छुट्टा छुट्टै रकम पठाइयो जसले कि पुरस्कार वितरण गर्नुहोस् प्रोत्साहन गर्नुहोस्। पालिकाले त कक्षा
1: शिक्षकलाई गर्ला
2: हजुर, पालिकाले चाहिँ कक्षा पाँच आठ र एसयुलाई गर्यो र प्रधान अध्यापकलाई वर्षको एकचोटि एउटा प्रधान अध्यापकलाई
1: अध्यापक पनि आधारभूत लेभल प्राथमिक तह र माध्यमिक तह सबैलाई गर्छ कि एउटै सोलो डोलोमा हालेर हो कि त्यो ठ्याक्कै प्राविलाई एउटा आधारभूतलाई माविलाई माध्यमिकले छुट्टा छुट्टी छ कि
2: त्यो तपाईँले भने जस्तै समग्रमा सबैले समेटेर बनाइयो त्यो ठ्याक्कै एउटा मापदण्ड बनाइयो मापदण्ड अनुसार कसले सबैभन्दा बढी अङ्क प्राप्त गर्यो उनीहरूले भर्ने सामाजिक परीक्षण भन्छ त्यो त एउटै हुन्छ विद्यालयको योजना एसआइटी भन्छ विद्यालय सुधार योजना तिनीहरू एउटै हुन्छ त्यसलाई पनि हेरियो र समग्र कक्षा पाँच र आठको रिजल्टलाई पनि हेरियो अनि आठ र पाँच एउटै हुने विद्यालयको लागि हामीले त्यहाँनिर अलिकता छुट्टायो कुनमा कति छ भनेर एउटा मापदण्ड राख्यौं उचित मापदण्ड
1: पुरस्कारको व्यवस्था गर्नुभएको दण्डको व्यवस्था छ
2: दण्ड छ धेरैजना शिक्षकहरू दण्डित भएर छोडेर पनि जानुभयो जस्तै एउटा विद्यालयमा अब नामै त नलिऊ त्यो विद्यालयमा कक्षा आठको परीक्षा सञ्चालन गर्दै गर्दा कस्तो घटना घटेछ भने केन्द्र अध्यक्षले पानी परिरहेको रहेछ केन्द्र अध्यक्षलाई बोलाएर चिया दिने त्यसपछि आगो ताप्न लगाउने आनन्दले गफमा बोलाउने त्यसपछि म्याथको परीक्षा रहेछ म्याथको परीक्षाको हल गरिदिइराखेको एकजना शिक्षकले त्यसपछि त्यो भेट्यो विद्यार्थीहरू अनुभव नै भेटिएन विद्यार्थीहरूबाट आयो बालबालिकाले त धाँदैन नि झुट बोल्दैन नि अनि हामीलाई तुरन्त बेलुका चाहिँ फोन आयो सर यस्तो यस्तो भयो भन्ने आयो फेरि कस्तो हो भने प्रत्येक विद्यालयमा एक एकजना सिआइडी जासुकी जस्तो हामीले छोडेका छौँ त्यो आफ्नो मान्छे हुनसक्छ अथवा उहाँले केही सहयोग गरेर आउनुछ भौतिक आर्थिक सहयोग गरेर आउनसक्छ प्रत्येकचोटि आउँछ हामीमा यो दिन यो टिचरले यस्तो गर्यो गलत काम गर्यो यो विद्यार्थीले यस्तो गलत काम गर्यो भनेर आउँछ अनि बेलुका हामीले तुरन्त फोन आयो त्यसपछि अर्को दिन तुरन्त अर्को विद्यालयमा जाने अनुगमन स्थित गरेर अर्को दिन त्यहाँ पुग्यो त्यो विद्यालयमा अनि त्यसो भएको के हो भनेपछि अरू टिचरहरू बोल्नु भएन त्यहाँका स्टाफहरू हामीले केन्द्र आरक्षबाट पठाउने तर निरीक्षकले त्यहीँको राखेका थियौँ अहिले त हामी कसो गर्छौँ भने केन्द्र आरक्ष र निरीक्षक पालिकाबाट पठाइन्छ अर्को विद्यालयबाट तर त्यो बेला चाहिँ त्यही सम्बन्धित विद्यालयको निरीक्षक हुन्थ्यो अनि त्यसपछि भएको के हो भनेर हामीले छलफल गर्यो कोही स्टाफहरू बोल्नु भएन अनि अब जिम्मेवार त भयो तपाईँ एउटा सम्झौता गरेर आएपछि गर्नु के गर्नुभयो भनेपछि केन्द्र आरक्षले होइन मेरो गल्ती भयो मलाई यसो यसो गरे आधी घण्टा जति क्वेसन हल गर्दो रहेछन् शिक्षक यो हो यसो भयो भनेपछि पछि त्यो शिक्षक विद्यालयले राखेन त्यसपछि गयो पछि पालिकामा पनि आएको थियो धेरै छलफल भएको थियो सर एकचोटि गल्ती भयो भनेर चाहिँ अब त्यो मापदण्ड अनुसार त कतै हुँदैन जति गल्ती स्वीकारे पनि त्यो विद्यार्थीको भविष्यमाथि कुठाराघात गर्नुभयो भन्ने विषय हो त्यसपछि पछि गयो र अन्य
1: शिक्षकहरू
2: छैन अहिले छैन र अन्य शिक्षकहरू पनि कोही विद्यार्थीमाथि त्यस्तो अनैतिक कार्य गर्नेहरू पनि दुई तिनजना शिक्षकहरू उबाट
1: विद्यालयको
2: व्यवस्था उनै राजीनामा नै दिन लगाएर गए अनि कासहरू पनि जो कार्यालय सहयोगी पनि दुईजना त्यस्तो भएको छ जहाँ सिकाएर विद्यालयमा मदिरा पानी धुपान गर्ने त्यसपछि कार्य सम्पादन नगर्ने भएको कारणले गर्दा उनीहरूलाई पनि हटाएर अर्को व्यवस्था ल्याइयो
1: सजायले के छ शैक्षिक सुधारमा राम्रै उपलब्धि हासिल गर्न सजिलो हुने रहेछ केही सपोर्ट गर्दो रहेछ
2: होइन अब दण्ड र पुरस्कार दण्ड र पुरस्कार एक सिक्काका दुई पाटा हुन् दण्ड पनि हुनुपर्छ पुरस्कार पनि हुनुपर्छ प्रोत्साहन गर्नको लागि पुरस्कारलाई आवश्यकता पर्छ र जो अतेरी गर्ने गलत काम गर्नेहरूको लागि मेन नीतिभन्दा बाहिर जानेहरूको लागि दण्डले ठाउँमा लिन्छ त्यसले एक सिक्काका दुई पाटा हुन् तर हामीले दण्डभन्दा पुरस्कारले बढी प्रोत्साहन दिनुपर्छ र बढी उपयोग गर्नुपर्छ उनलाई उपयोग गर्न सके ठिक छ दुरुपयोग गर्न मिसयुज गर्यो भने यो बेठिक पनि छ
1: सुन्छ नि गाउँपालिका अब आफैमा दुर्गम पनि छ होइन अब घन्टौँ हिँडेर जानुपर्ने पनि छ अवस्था बालबालिकाहरू अब त्यसैमा पनि शिक्षकको दरबन्दी नि हुन्छ जहाँसम्म लाग्छ माध्यमिक तहमा त यसरी दरबन्दी छैन जस्तो लाग्छ अहिलेसम्म भनेपछि यो त विडम्बना नै हो पालिकाभरि एउटा स्थायी दरबन्दी नहुनु ठुलो चुनौती त छ नि होइन जति गर्छु भने पनि अब त्यो जनशक्ति नै भएन स्वर साधनै भएन भने इच्छा शक्ति जति भए पनि के गर्न सकिन्छ र
2: अहिलेसम्म सायद रोल्पा जिल्लाको सबैभन्दा ठुलो समस्या सुनसरी गाउँपालिकामा छ माध्यमिक तहको दरबन्दी छैन गाउँपालिका अनुदान र संघीय अनुदानले सञ्चालन भएको छ केही विद्यालयहरू विद्यालयको आन्तरिक स्वरूपबाट शिक्षक राखेर शिक्षण कार्य भइराखेको छ त्यस्तो अवस्थामा सुनसरी गाउँपालिकाका शिक्षा शाखा जनप्रतिनिधिहरूले ठूलो अथक प्रयास गर्नुभएको छ अबको योजना के हो भने जुन विद्यालयमा विद्यार्थी कम छ त्यसलाई मर्ज गर्ने सिस्टम पनि ल्याएका छौँ. एउटा दुईवटा विद्यालयले हामीले मर्ज गरिसक्यो, यो वर्षदेखि सञ्चालन भयो. वडा नम्बर दुईको जनआवास झिलिगिन एकदेखि पाँच कक्षासम्म थियो र वडा नम्बर दुईकै नेपाल राष्ट्रिय आदि गुहा खोला दुईवटाले मर्ज गरेर हामीले परिवर्तन आदि बनायो, बीचमा ल्यायो. कम्तीमा 2 करोड जतिको भवन बन्दैछ त्यहाँ. यो वर्षदेखि मर्ज गरेर चलायो, नजिक नजिक थियो र त्यसलाई
1: कुनै विवाद आएन. तर प्राय स्थानीयहरूले ठूलो विवाद गर्ने होइन, पहिला अब मर्ज गर्न पनि खोज्ने तर पछि अब सबैले आफ्नो अनुकूलता आफ्नो नजिक बनाउन खोज्दाखेरि समस्या आउँछ. त्यहाँ त्यस्तो समस्या आएन.
2: हामी स्थानीय स्तरमा पुग्यो, अध्यक्षज्यू लगायत हामी शिक्षा शाखाबाट गएर स्थानीय व्यक्तिहरूले नै बुझायो यो यो कारणले गर्दा मर्ज गर्न उचित छ, तपाईँहरूको विचार के छ, सुझाव सल्लाह के छ, संघीय सरकारको मापदण्ड पनि यति छ, यति दूरीमा उचित हुन्छ र पालिकाले पनि तपाईँहरूको हितको लागि यो गर्न खोजेको भनेर हामीले सम्झायो. ठिक छ भनेर सबैजनाले सिग्नेचर गरेर ओके गरेर अगाडि नै ल्याउनु भएको थियो. त्यो पछि फेरि हामी गयो के छ भनेर त्यसको रिपोर्टिङ लिन. त्यसो त्यतिखेर पनि सहमति माग अनुसार नै भएको. हामीले अध्यक्षज्यू लगायत हामी शिक्षा शाखाबाट गएर स्थानीय व्यक्तिहरूले नै बुझायो यो यो कारणले गर्दा मर्ज गर्न उचित छ, तपाईँहरूको विचार के छ, सुझाव सल्लाह के छ, संघीय सरकारको मापदण्ड पनि

0: थर्मल बॉयल्स हो
1: हजुर हो अब त्यसको हाम्रो सिस्टमै चेन्ज गर्नुपर्छ संघीय सरकारमा गएर शिक्षा विज्ञान
0: अहिले प्राथमिक तहको पनि अध्ययन हुन्छ दुईटीमा
1: दुईवटामा छुट्टा छुट्टै बाल विकासको सञ्चालन हुन्छ एक कक्षादेखि समग्र हुने भयो मर्च गरे बीचमा हजुर
0: अर्को
1: हामीले अहिले त्यो मात्र गर्यो अरू यद्यपि विद्यार्थी कम भएर आवश्यक परेको खण्डमा अरू पनि गर्ने प्रखरमा छौं अर्कोतर्फ शिक्षकहरूको दरबन्दीको मिलान पनि गर्ने कोसिस गर्यो एउटा विद्यालयमा छजना मात्र विद्यार्थी थियो दुईवटा शिक्षकको दरबन्दी थियो त्यसपछि एउटा दरबन्दी काटेर हामीले पुन दरबन्दी तानेर अर्को माविमा पठाइदियो जहाँ धेरै विद्यार्थीहरू थियौँ त्यसमा पठायौं र त्यहाँ फेरि विवाद पनि उठ्यो हामीले शिक्षक त चाहियो कि भने हामी के भन्छ तिन कक्षासम्म सञ्चालन नगर्नुहोस् भन्ने विषय पनि आयो र पछि फेरि हामीले खाम भाषाको र अर्को शिक्षक पठाइदियो त्यसपछि उहाँहरू चाहिँ शान्त हुनुभयो दरबन्दी पनि
0: एकदम ठूलो समस्या होइन तर दरबन्दी मिलान गर्नुपर्छ मर्ज गर्नुपर्छ भन्ने तर पछि फेरि जसले यो कुरा उठाउँछ ऊबाट असहयोग हुन्छ कि अधिकांश पालिकाहरूमा यो देखिरहेछ सरकारले त्यो चलन गर्न खोज्यो भने काम गर्न सुरुवात गरिहाल्यो भने त्यसपछि अनेकन बाजा हुने त्यहाँ राजनीतिक हुने हरेक भए भइरहेछ समस्या धेरै पालिकाहरूले यो निर्णय गरे पनि ब्याग भएको अवस्था छ
1: संसदीय गाउँपालिकाको सन्दर्भमा पनि भएकै हो तर हामीले धेरैजनासँग बसेर छलफल गरेर मिलाइयो विशेष त जनप्रतिनिधिहरू खट्नुभयो हामी शिक्षाका कर्मचारीहरू खट्यौं त्यो समस्या विद्यार्थी नभएको कारणले गर्दा तर फेरि तीन कक्षासम्म त सञ्चालन गर्नै पर्ने तर हामीले पालिकाबाट एउटा पठाइदिउँ खाम भाषाको टिचर त्यसपछि त्यसले कभर गरिराखेको छ अर्कोतर्फ हामीले समस्यालाई निराकरण गर्नको लागि प्रत्येक माविमा छात्रावासको व्यवस्थापन गर्ने योजना लिएका छौं अहिले दुईवटा विद्यालयमा छात्रावास बनिसक्यो रोबाङ मावि जेलबाङ र जनता मावि ग्राममा अलरेडी छात्रावास छ र अन्य विद्यालयमा पनि जुन टाढा टाढाबाट विद्यालयमा पुग्न गाह्रो भइरहेको छ करिब दुई तीन घण्टा लाग्छ विद्यालयमा पुग्न उनीहरूलाई चार घण्टा वेस्ट भइरहेको छ टाइम त्यसलाई म्यानेज गर्नको लागि छात्रावासको व्यवस्था गरिँदैछ सक्छ सम्भवतः हामी टाढा भएका विद्यालयहरूमा सबै विद्यालयमा छात्रावास बनाउने योजनामा छौं अहिले सरकार त्यो योजनामा छ अध्यक्षज्यूहरू एकदम सकारात्मक हुनुहुन्छ सम्पूर्ण जनप्रतिनिधिहरू
0: सम्भव होला माध्यमिक विद्यालयको संख्या नै धेरै छ होइन अब पालिका स्थानीय सरकारले पाउने अनुदान पनि घटिरहेछ वर्षदेखि नै भने शिक्षामा मात्रै लगानी गर्नु पनि छैन स्वास्थ्य छ विद्युत छ खाने पानी छ तमाम कुराहरूमा लगानी गर्नुपर्ने छ होइन
1: अब
0: चुनौती त चुनौतीको विषय हो नि त
1: छलफल र जनप्रतिनिधिहरूको भनाइअनुसार संघीय सरकारबाट पनि फिगर छात्रावास प्रभाव भइरहेछ वितरण भइरहेछ र प्रदेश सरकारबाट पनि भइराखेको छ त्यसलाई कम्तीमा पनि जहाँ आवश्यक छ त्यहाँ टार्गेट बनाएर बनाउनुपर्छ र हामी माग गर्छौँ भन्ने छ यद्यपि गाउँपालिकाको सन्दर्भमा बजेटको कमी छ सकिँदैन त्यो तपाईँले उठाएको विषय एकदमै जायज छ तथापि अति आवश्यक भइदियो र विद्यार्थीको लागि अति आवश्यक भयो विद्यार्थीको चाप बढ्यो भने केही व्यवस्थापन गर्न फेरि असम्भव पनि होइन संसारमा असम्भव भन्ने चिज केही पनि छैन गरेर सबै सम्भव हुन्छ
0: भौतिक संरचनाको के छ अवस्था विद्यालयहरूमा पुग्नुभयो होला अधिकांश विद्यालयहरूमा कतिपय चुइने अथवा राम्रो नहुने होइन पठन पाठन गर्न लागि कक्षा कोठाको राम्रो व्यवस्थापन नहुने यस्ता समस्याहरू आइरहेछ सुनसरीमा के छ
1: भौतिक संरचना हामी वर्षको कम्तीमा पनि दुईचोटि पुगेका
0: हुन्छौँ
1: एउटा विद्यालयमा अनुगमन र निरीक्षणको लागि प्रत्येक चोटि हामी डाटा संकलन गर्छौँ र विशेषज्ञहरू पनि लगेर मोनिटरिङ भन्छ कक्षा मोनिटरिङ गरिरहेको हुन्छ त्यस्तो अवस्थामा डाटाहरू पनि आउँछ भौतिक संरचनाको विषयमा पनि हामी धेरै अनुगमन गरिरहेका हुन्छौँ अहिले प्रत्येक माविमा पुग भवन छ सबैमा कम्तीमा पनि एकवटा जति आरसिसी भवन पुगिसकेको छ चार कोठे छ कोठे आठ कोठे आरसिसी भवन पुगिसकेको छ र अन्य पक्की भवन नै हो तर ट्रस्टको छानो भएको छ कच्ची भवन भन्ने काहीँ पनि छैन हाम्रो एक दुई ठाउँमा थियो अहिलेको मर्ज भएको विद्यालयमा थियो त्यो हटिसक्यो त्यसमा पक्की भवन नै बनेको छ आठ कोठाको आरसिसी भवन बनेको छ र एउटा विद्यालयमा छ तीनसम्म चलेको विद्यालयमा जहाँ बाल शिक्षा आदि रिगिङ

0: भन्ने ठाउँमा अलि टाढा भएको कारणले गर्दा त्यहाँ भवन निर्माण गर्न सकिएको छैन, तर त्यसलाई मर्मत गरेर चुइने अवस्था छैन, सबै ठिक छन् अहिलेसम्म हाम्रो गाउँपालिकामा भौतिक संरचना
1: पर्दाखेरि हावा चल्दाखेरि पनि ओत लाग्ने राम्रो छ,
0: राम्रो छ, ओत लाग्न राम्रो छ, तर आधुनिक संरचनाहरू बन्न सकेको छैन त्यति मात्र।
1: भित्र बसाइ व्यवस्थापनका कुरा देखिन्छ, कतिपय ठाउँमा नहुँदा घुर्यान नै हुने होइन, भैमी बस्ने त्यस्ता कुराहरू पनि गुनासोको रूपमा आउँछ, के छ सुनसरीमा त्यो पनि हेर्नुहुन्छ तपाईँहरू अनुभव चाहना?
0: हजुर, हेरिन्छ मजाले। विशेष गरी कुनै विद्यालयहरूले एकदेखि तीन कक्षालाई कार्पेट कुसिन प्रयोग गरेर राखिरहेको अवस्था छ, त्यसमा विद्यालयले आफै सफा नगरेको कारणले गर्दा फोहोर देखिन्छ, र अन्य विद्यालयहरूमा डेस्क बेन्चको व्यवस्था विद्यालयले नै गरेको छ, यद्यपि नपुगेको खण्डमा ओडाले वितरण गर्ने गर्छ, कहिलेकाहीँ सहयोग गर्छ, नपुगेकै खण्डमा फेरि पालिकाले पनि बजेट छुट्याएर वितरण गर्ने गरेको छ।
1: पछिल्लो समय एउटा गुनासोको रूपमा आउँछ कि दिवा खाजाको विषयमा, दिवा खाजामा अलिकति खापमा पौष्टिक पोषणयुक्त खाना पोसिलो खानेकुरा नै खुवाउने हो भन्ने कुरा हुन्छ, र कतिपय विद्यालयहरूले चाउचाउ जङ्कफुडहरू चाउचाउ बिस्कुटहरू पनि खुवाइदिने सजिलोको लागि सामान्य चिउरा नै दिने होइन, अनि त्यसैमा पनि बचाएर अझ शिक्षकलाई तलबको रूपमा पनि कहीँ पैसा पनि बचाइदिएर राख्ने त्यस्ता कुराहरू छ, यो अलिक प्रभावकारी गराउन सकिरहेको छैनन् विद्यालयले भन्ने छ, सुनसरीमा के छ, खाजा कसरी खुवाइरहेछन्, कहिलेकाहीँ यो बारेमा पनि चासो दिनुहुन्छ?
0: कुनै समयमा सुनसरीमा पनि तपाईँले उठाएका विषयवस्तु लागू थियो, धेरै विद्यालयहरूले विशेष गरी त 180 दिनको निकासा दिनुपर्छ संघीय सरकारको मापदण्ड अनुसार, पहिले 15 रुपियाँ थियो, गत वर्षदेखि 20 रुपियाँ बनाएको छ प्रति विद्यार्थी दैनिक रूपमा, 180 दिनको निकासा दिँदा नआएका विद्यार्थीहरूको पनि हाजिर लगाएर मा फारम भरेर माग्ने चलन थियो,
1: 70%
0: पुर्याएर, त्यस गर्दा तपाईँले भनेको ठ्याक्क विषयवस्तु लागू भएको थियो, तर पछिल्लो समयमा हामीले के गर्यो भने रजिस्टरकै फोटोकपी गरेर बुझाउनुहोस् र त्यसपछि हामीले एउटा समग्र एउटा फर्म क्रिएट गरिदियौँ, अनि त्यो फर्ममा भरेर ल्याउनुहोस् बुझाउनुहोस्, त्यसपछि मात्र निकासा हुन्छ भनेर हामीले जतिखेर तलब निकासा हुन्छ त्यतिखेर निकासा गरिदियो र ट्रेनिङ दियो। आजभन्दा 4 वर्ष अगाडि नै हामीले दिवा खाजा सम्बन्धी संघीय मापदण्ड अनुसार एउटा पुस्तिका निस्केको छ, दिवा खाजा सम्बन्धी त्यो अनुसार ट्रेनिङ दियो र स्थानीय स्तरको वस्तुलाई प्रयोग गर्नुहोस्, बाँकी जङ्क फुडहरूलाई प्रयोग नगर्नुहोस् भनेर हामीले सुझाव सल्लाह दियो, जसले गर्छ त्यसले आएर स्पष्टीकरण दिनुपर्छ भनेरसम्म भन्यौँ, र पछि हामी अनुगमन जाँदा त्यस्तो खासै पाइएन, विशेष गरी स्थानीय स्तरमा उपलब्ध हुने परिकारलाई नै महत्व दिएको पाइयो, यद्यपि फेरि बालबच्चाहरूले त्यस्तो चिजहरूलाई मन नपराउने गुनासाहरू आए शिक्षकहरूबाट, र गत वर्ष हामीले 5 दिनको कुक सम्बन्धी तालिम पनि दियो विद्यालयका
1: अर्ग्यानिक कुरालाई,
0: जस्तो कोडोको मोमो कसरी बनाउने, अनि यो खोचो भन्छ पसङ्गा भन्छ त्यो कसरी बनाउने, त्यसपछि रोटी कसरी बनाउने, समोसा कसरी बनाउने कोडो मकै गहुँबाट, त्यस्ता खालको दाङबाट नि प्रशिक्षक बोलाएर 5 दिनको हामीले ट्रेनिङ दियौँ र सबै कुकहरूले सिकेर गएर त्यो लागू गर्नुभएको छ। यद्यपि कुनै विद्यालयले होटेलमा ठेक्का लिने कोसिस गरिरहेको थियो, त्यसलाई हटाइदिउँ र अहिले विद्यालय नै पकाउने कोसिस गर्नुहुन्छ, धेरै विद्यालयमा हामी पुग्यो र त्यस्तो जङ्क फुड साउचो बिस्कुटहरू खुवाएको पाएनौँ, उहाँहरूले कम्तीमा पनि अन्डा र चनाहरू खुवाउनु भएको छ, प्रत्येक बार हामीले सेड्युल बनाइदिएका छौँ, यो बार यो खुवाउने, यो बार यो खुवाउने भनेर प्रत्येकलाई बनाइदिएका छौँ, त्यही अनुसार उहाँले खुवाउनुहुन्छ,
1: कहिलेकाहीँ अनुभव गर्नुहुन्छ निरीक्षण त्यो अनुसार खुवाइरहेको छौँ छैन विद्यालयले भनेर
0: गरिन्छ, त्यो पनि हेरिन्छ, त्यो पनि हेरिन्छ, यद्यपि त्यसको फोहोर भेट्यो भने कुनै पनि विद्यालयमा कस्तो भेट्यो भने भात र दाल पकाइदिएर दिएको, त्यसपछि धुलोको छेउमा बसालेर दिएको पनि पाइयो, तिनीहरूलाई सुझाव सल्लाह पनि दिइयो, पछिल्लो समयमा अलि सुधार आएको
1: छ। शुद्ध पिउने पानी त सबै विद्यालयमा छ, पानी चाहिँ पिउने पानीकै अभाव त छैन नि पालिकाको कुनै विद्यालयमा?
0: पिउने पानी र शुद्ध पिउने पानीमा फरक छ सर, शुद्ध पिउने पानी सबै विद्यालयमा छैन तर पिउने पानी सबै विद्यालयमा छ, शुद्ध पिउने पानीको लागि पालिकाले आजभन्दा 3 वर्ष अगाडि प्रत्येक 1-3 चलेका 10 विद्यालयमा फिल्टर नै वितरण गरेको छ, त्यो सञ्चालनमा छन्, यद्यपि केही सञ्चालनमा नआएका रहेछन् बिग्रेको रहेछ, हामीले फेरि गएर अनुगमन गरेर यसलाई तुरन्त सञ्चालनमा ल्याउनुहोस् भनेर सुझाव सल्लाह दिएका छौं। अन्य विद्यालयहरूमा एक दुई कक्षामा फिल्टरहरूको व्यवस्था भएको छ, जो माधि र आदिहरूमा उनीहरूले पनि बिस्तारै बिस्तारै शुद्ध पिउने पानीको व्यवस्था गर्दैछन्, तर पिउने पानी प्रशस्त छ।
1: खेल मैदानको अवस्था,
0: खेल मैदान
1: माध्यमिक विद्यालयमा त खेल खेल्नको लागि अलिक ठुला पनि भइसकेका हुन्छन्, दस कक्षासम्म बाह्रसम्म पढाइ हुने विद्यालयमा, त्यहाँ त अनिवार्य आवश्यक पर्छ खेलकुद मैदानको। कतिवटा छैन, गुनासाका रूपमा आउने गर्छन् होइन, पर्याप्त नहुँदाखेरि फुटबल नभए नि भलिबलसम्म अनिवार्य भए।
0: सुनसरी गाउँपालिका भौगोलिक विकेताको कारणले गर्दा खेल मैदानको अभाव छ, स्वाभाविक हो, र पनि गाउँपालिकाले यसलाई सुधार गर्ने कोसिस गरिरहेको छ। त्यही कारणले गर्दा राष्ट्रपति गर्मीशीललाई प्रत्येक वर्ष विद्यालय वाइज गराइरहेको छ। अघिल्लो वर्ष नै हाम्रो जो विश्वकप चल्छ, विश्वकपमा पहिले निर्णय गरेको हुन्छ, त्यस्तै नै अघिल्लो वर्ष नै निर्णय हुन्छ कुन विद्यालयले जिम्मा लिने, कुन विद्यालयमा सञ्चालन गर्ने भनेर। अनि विद्यालयले जिम्मा लिइसकेपछि निर्णय हुन्छ यो वर्ष 2083 मेलधारा माधि जैमाले जिम्मा लिएको छ, र त्यो विद्यालयमा बजेट छुट्याइन्छ। जस्तै उदाहरणको लागि नमुना माधि कसलामा भयो, करिब 27-28 लाखको बजेटले एउटा ठूलो फिल्ड निर्माण भयो, त्यसमै राष्ट्रपति गर्मी सिल चल्यो र विद्यालयले सबैको लागि त्यो फिल्ड प्रयोग गर्ने भयो। त्यसपछि मेरा माधि सिउरीमा राष्ट्रपति गर्मी सिल सञ्चालन भयो, गत वर्ष भयो, झण्डै 40 लाख जति बजेट गयो, त्यसले पूरै फिल्ड त भएन, निर्माणाधीन अवस्थामा छ, तर पनि विद्यालयले कालान्तरमा त्यो फिल्ड एकदमै सुविधा सम्पन्न बन्नेछ, बन्दैछ। अनि यो वर्ष जनसेवा माधि सेरममा भयो, ठूलो पुरानो कच्ची घर थियो, त्यसले भत्काएर 20 पालिकाबाट बजेट पर्यो र त्यसपछि अहिले ठूलो फिल्ड बनाएर त्यसमै सञ्चालन भयो। अहिले 2083 सालमा मेलधारा माधि जैमामा हुँदैछ, त्यहाँ पनि बजेटको व्यवस्था गरेर फिल्डको सर्वे भइसकेको छ, जग्गा पनि छ प्रशस्त, त्यो फिल्ड निर्माण गरेर मात्र राष्ट्रपति रनिङ सिल सञ्चालन हुन्छ। अब रह्यो 67 माधि घुसबाङ, त्यसमा अन्तिम वर्ष हुन्छ 2084, त्यहाँ पनि बजेट छुट्याएर ठूलो फिल्ड निर्माण गरिन्छ र 11 विद्यालयमा फिल्ड निर्माण गर्ने कार्य सम्पन्न भइसकेको छ। जनता माधि गाम र रोलबाङ माधिमा अलरेडी नै छ, फगाममा पनि थियो तर भवन भएको कारणले गर्दा अहिले अलि पुरेको छ, त्यसलाई निर्माण गर्न बाँकी नै छ। अब धेरै नभए पनि थोरै थोरै रूपमा विकास हुँदैछ र कम्तीमा पनि भलिबल र अन्य खेलकुदहरू फिल्डतर्फको खेल सञ्चालन हुने, ट्र्याकतर्फको त गाह्रै छ, फिल्डतर्फको खेलहरू सञ्चालन हुने फिल्डहरू निर्माण भएको छ।
1: भौगोलिक हिसाबले पनि अलिकति ठगिएको हुनाले समस्या भयो,
0: समस्या हजुर धेरै भयो।
1: अब हामी अन्त अन्ततिर पनि छौँ, थुप्रै विषयहरू छन् शिक्षाकै गर्न त, तर पनि अब फेरि पनि अर्को समय अर्को श्रृङ्खलामा पनि कुराकानी गरौँला। अब पछिमा चाहिँ अहिले त अब विद्यालयहरूले केही अब सहयोग शुल्क भनेर उठाइरहेको थियो, तर त्यो पनि अहिले रोकिदिने भनेपछि राज्यले माथि सङ्घीय सरकारले नै सहयोग शुल्क पनि नलिने, कुनै पनि केही कुरा ल्याउन नपाइने, शून्य बनाउने भनिसकेपछि धेरै विद्यालयहरू अत्यन्त अप्ठ्यारोमा परिरहेका छन्। अब स्थानीय स्तरबाट निजी स्रोतबाट थुप्रै शिक्षकहरू राखिएको, अब त्यो स्रोत आएन भने हामी कसरी राख्ने, कसैले पैसा त्यतिकै दिन्छ भने नि हामी लिउने अवस्था भएन, अब त अप्ठ्यारो भयो भन्ने गुनासा सुनसरीमा, युवाबाट पक्कै नि यो असुविधा छैन होला, त्यो समस्या छ होला, के छ सुनसरीमा?
0: पहिलो कुरा त दरबन्दी अभावको कारणले गर्दा यो सिर्जना हुनु राष्ट्रव्यापी समस्या हो, सबैभन्दा बढी त सुनसरी गाउँपालिकामै छ, र यसको विभिन्न विकल्पहरू पनि हामीले दिएका छौँ, विद्यालयले त्यो विकल्प पनि अपनाएको छ। निशुल्क शिक्षा, अनिवार्य शिक्षा भन्दै गर्दा माधिसम्म फी लिन पाइँदैन, तर पनि अभिभावक सहयोग शुल्क भनेर सुनसरी गाउँपालिका पनि अछुत थिएन, ल्याइराखेको अवस्थामा यो वर्षदेखि सबै बन्द गरेको अवस्था छ। अब विकल्पमा विद्यालयले विकल्प खोजिरहेका छन्, यसभन्दा पहिले पनि गरिरहेका थिए, विद्यालयहरूले अक्षय कोषहरू निर्माण गरिराखेको छ। जस्तै उदाहरणको लागि यसभन्दा पहिलो वर्ष नै 67 माधि घुसबाङले 86 लाख जम्मा गरेको थियो, उसको टार्गेट भनेको 1 करोड कटाउने छ, त्यसैको ब्याजले शिक्षकहरू परस्थापना शिक्षकहरू भर्ना गरेर विद्यालयमा जनशक्ति व्यवस्थापन गरिरहेको छ। त्यस्तै शाखा आदिले 26 लाख जम्मा गरिसकेको थियो, जनसेवा माधिले 22 लाख जति, त्यसपछि नेपाल राष्ट्रिय माधि फगामले अहिले गर्दैछ, र जनचेतना आर्मीले 14 लाख जम्मा गरिसकेछ, जनजागृतिले 12-15 लाख, यसरी विद्यालयहरूले अच्छे कोष जम्मा गरेर त्यसको ब्याजबाट चल्ने गरी त्यो विकल्प निकालिरहेको अवस्था छ। यद्यपि हामीले यसभन्दा धेरै वर्ष अगाडि त्यो विकल्प खोजेका पनि थियौं र त्यो अहिले लागू भइरहेको अवस्था छ। यद्यपि फी नउठाएको खण्डमा पनि हाम्रो त्यस्ता विकल्पहरूबाट सञ्चालन गर्ने जमर्को गरिराखेका छौँ।
1: त्यो जति कुनै पनि अब त्यसरी स्वयं शुल्क पनि केही उठेन होइन?
0: अहिले चाहिँ उठेन, विद्यालयहरूमा उठेन।
1: अन्तमा केही छ मैले सोध्न छुटा कुरा यहाँले भन्ने पर्ने त्यस्तो?
0: अन्त्यमा सुनसरी गाउँपालिका आफैमा भौगोलिक विकता छ, शैक्षिक क्षेत्रको विकास गर्न, शिक्षाले गुणस्तर गर्न नितान्त अप्ठ्यारो भइरहेको, समस्या परिरहेको अवस्थामा संघीय सरकारले पनि अहिलेसम्म 2056 सालदेखि दरबन्दी, शिक्षक दरबन्दी वितरण नगरेको अवस्था छ। त्यसमा संघीय सरकारले पनि अहिले दरबन्दी मिलान गर्दैछ, त्यसमा सुनसरी गाउँपालिकाले पहिलो प्राथमिकता दिनेछ भन्ने म आशावादी छु, सिङ्गो गाउँपालिका आशावादी छ। यो जनप्रतिनिधिज्यूहरूले पनि धेरै कोसिस गर्नुभएको छ, छलफल चलाउनु भएको छ संघीय सरकारसँग। र अर्को कुरा, गाउँपालिका आफैमा दुर्गम भएको कारणले गर्दा धेरै व्यक्तिहरू कक्षा 8 उत्तीर्ण नगरेको अवस्था छ, जो आज एउटा ओरिएन्टेशन कार्यक्रम सञ्चालन भयो जसले कि नेपालको संविधान अनुसार अनिवार्य र निशुल्क शिक्षा आधारभूत तहसम्म हुनुपर्छ भन्ने उद्देश्य अनुसार अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 अनुसार र अनिवार्य तथा निशुल्क शिक्षा नियमावली 2077 अनुसार 2085 वैशाख 1 गतेसम्म आधारभूत तह उत्तीर्ण गर्न नसक्ने व्यक्तिहरू, नगरेका व्यक्तिहरूलाई तीनवटै सरकारबाट पाइने सेवा सुविधाहरू वञ्चित हुन्छ, जो जनप्रतिनिधि पनि हुन पाउँदैन, विभिन्न संघ संस्थाहरूमा पनि आबद्ध हुन पाउँदैन र अन्य सरकारी तथा गैर सरकारी पदीय उसमा पनि जिम्मेवारी लिन पाउँदैन र अन्य समूहमा पनि उसले जिम्मेवारी लिन पाउँदैन। त्यसैले त्यो विषयमा संघीय सरकारले अहिलेसम्म ऐन र नियमावली बनाएर मात्र फालिदियो, जिम्मा दिनु पूर्ण रूपले जिम्मा पनि दिन सकेको छैन, खुल्ला र वैकल्पिक विद्यालयबाट लिन सक्ने व्यवस्था छ, तथापि सुनसरी गाउँपालिका अन्यलमा छ र त्यस्ता व्यक्तिहरू सुनसरी गाउँपालिकामा अत्याधिक हुनुहुन्छ, 8 कक्षा पास गर्न नसक्ने अथवा 9 कक्षा पास गर्न नसक्ने छोडेर विभिन्न स्थानहरूमा काम गर्न गएको अवस्था छ। त्यो संघीय सरकार र प्रदेश सरकारले हेर्नुपर्छ। सुनसरी गाउँपालिकाको सन्दर्भमा हामीले आजभन्दा 3 वर्ष अगाडिदेखि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन निरन्तर रूपमा सञ्चालन गरेका छौं र त्यसले धेरै समस्या निराकरण गरेको छ। धेरै बालबालिकाले विद्यालयमा, जो विद्यालयको विद्यालयबाट बाहिर हुनुहुन्छ, ती बालबालिकाले विद्यालयमा सम्मानित गर्ने कोसिस गरेका छौं। यो विषयमा सम्बन्धित मीडिया तथाहरू जस्ता राष्ट्रको चौथो अङ्ग पत्रकारहरू हुनुहुन्छ, मीडिया छ र सम्बन्धित निकायहरूले सुनसरी गाउँपालिकामा त्यस्तो ध्यान पुर्याओस्, मध्यनजर गरोस् भन्ने म आशावादी छु, अपेक्षा राखेको छु। यहाँहरूको जुन साथ सहयोगले हाम्रो अपेक्षा पूरा हुनेछ र हजारौं सुनसरी गाउँपालिकामा 8 कक्षा अथवा आधारभूत तह उत्तीर्ण गर्न नसक्ने बालबालिकाहरूको जिन्दगी अथवा त्यो भविष्यलाई यहाँहरूको साथ सहयोगले गर्दा सुध्रिनेछ भन्ने म आशावादी छु।
2: उक्त कुराकानी सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। आजको कार्यक्रमको हाम्रो सामग्री हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि सुनसरी गाउँपालिकाको कार्यालयमा र तपाईँले अहिले सुनिरहनु भएको रेडियोमा पनि सुझाव पठाउन सक्नुहुन्छ। हौस् त, यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ र सम्पूर्ण रेडियोका प्राविधिकहरूलाई धन्यवाद। अर्को श्रृंखलामा नयाँ विषयवस्तु र नयाँ अतिथिका साथमा उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट म पनि विदा हुन्छु। रेडियो सुन्दै रहनुहोस्। नमस्कार।

0: सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा अहिले पनि छलफल जारी। राष्ट्रिय सभाबाट पारित सरकारको नीति तथा कार्यक्रम विगतकै जस्तै निरन्तरता भएको प्रतिपक्षीको आरोप।
1: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ।
0: सुकुम्बासीलाई लाल पूर्जा नआउँदासम्म मासिक 15,000 भाडा दिने सरकारको तयारी, विपदमा पशु वस्तु उद्धारमा व्यवस्था, आगलागी र डढेलोबाट हुने मानवीय क्षति 63% घट्यो।
2: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना, विपदका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ।
0: चामलमा विषादी भेटिएको मुद्दा दर्ता गर्न आदेश, शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा नयाँ नेतृत्व चयनमा प्रक्रिया शुरू, कर्णालीमा 41 झोलुङ्गे पुल निर्माण शुरू तर लक्ष्य भन्दा 59% कम,
3: 36 झोलुङ्गे पुल बनिसकेका छन् र अहिलेसम्म प्रदेशमा 151 प्रदेश सरकारले बनिसकायो।
0: र दिल्लीमा ऊर्जा बचतका लागि 2 दिन घरबाटै काम गर्न निर्देशन, 50% बैठक अनलाइनबाटै हुने।
4: रेडियो हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: जेठ 15 गते नजिकै गर्दा बजेट कस्तो ल्याउने भनेर सुझाव दिने क्रम र लिने क्रम पनि बढ़ेको छ। अहिलेको आवश्यकता महत्वाकांक्षी र ठूलो आकारको बजेट होइन, बरू सानो र नतिजामुखी बजेट हो भन्ने सुझाव धेरै आइरहेको छ। स्थानीय सिप र स्रोतमा आधारित साना कार्यक्रमलाई प्राथमिकता दिने र व्यवस्थापकीय सुधार गर्नेतर्फ बजेट केन्द्रित गराएर जनता सामु नै बजेटको असर पुर्याउन सक्नुपर्दछ। अब खबर
5: संघीय संसदका दुवै सदनका विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनको आधार माग गरेका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले परम्परागत र महत्वाकांक्षी कार्यक्रमले भार मात्रै दिने तर्क गरेका छन्। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकाले यसले महत्व राख्ने बताउनुभयो। तर उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थिति प्रति भने असन्तुष्टि व्यक्त गर्नुभयो।
6: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ। त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मानिएको आवाजलाई निस्तेज गरेर 6 घण्टाभित्र यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
5: बैठकमा नेकपा एमाले सांसद पद्मा रियालले सरकारको नीति तथा कार्यक्रम जनताको सोच अनुसार नभएको टिप्पणी गर्नुभयो। उहाँले नीति के हो कि कार्यक्रम के हो भन्ने नछुटिएको दावी गर्नुभयो।
7: आफूलाई नवीन सोचको अवतार भन्ने सरकारले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो। नीति हो कि कार्यक्रम हो यो पनि स्पष्ट छुट्याइएको छैन। नीति के हो, कार्यक्रम के हो, त्यो पनि स्पष्ट छुट्याउन गाह्रो छ। यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज। यसको उत्कृष्टता हामी सबैको चाहना हो। त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी हो।
5: नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गर्दै विगतका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
1: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुँदे कार्ययोजना र सही बुँदे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन। हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ, तर विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन।
5: यसैबीच राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि प्रश्न गर्नुभयो। उहाँले सरकारले जनआन्दोलनको मर्म विपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो। राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले भने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको दावी गर्नुभयो।
8: नेपालको अर्थतन्त्र कता लान खोजिएको हो स्पष्ट छैन। जस्तै पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँचौं वर्ष के गर्ने, एउटा थाहा छैन। चाहिँ यो पहिलो वर्ष शुरू हुनु पर्थ्यो, त्यस्तो केही देखिन्न। सरकारले प्रविधिको उच्चतम प्रयोग गर्दै लगानी वृद्धि गर्दै सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ। सरसारा जनताको जनताले समेत निकै चासोका साथ हेरिरहेको कस्तो नै आउँछ यो बजेट, कस्तो नै आउँछ यो नीति तथा कार्यक्रम भनेर निहालिरहेको अवस्थामा वास्तवमा भनियो भने सर्वसाधारण जनतालाई समेत निराश बनाएको छ।
5: यसैबीच राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेको भए पनि सबै अस्वीकृत भएका थिए। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठक भोलि पनि बस्नेछ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउँजेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी राहतका रूपमा ल्याउन लागि सरकारले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक मचा काजी महर्जनले सीआईएनसँग बताउनुभयो।
9: ए मन्त्रीजीले त्यो कुरालाई भन्नुभएको होइन, त्यो कति उपलब्ध गरौँ भन्ने किसिमको टुङ्गो चाहिँ लागेको छैन। सोच चाहिँ मन्त्रालयले बनाउनु भएको छ। अब त्यो टुङ्गो लागेपछि हामी खबर गर्छौँ। अब केही राहत रकम चाहिँ दिनुपर्छ भन्ने हिसाबले कुरा चाहिँ भएको थियो होइन, अनि त्यही कुरा निर्णय चाहिँ भएको छैन। अब निर्णय नगरौँ मैले त्यो भन्न चाहिँ सकिहालेँ।
5: उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न नखोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले उपभोक्ताको हक हितसँग जोड़िएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। तथा गुण नियन्त्रण विभागले यसोदा फुड्स प्रालीद्वारा उत्पादित 100 ग्रामवाला करेन्ट चाउचाउ र 50 ग्रामको लाली चाउचालाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। यी दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नभएको विभागले जनाएको छ। यस वर्षको पहिलो महिना वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाले ज्यान गुमाएका छन्, जुन संख्या पोहोरको 27 जनाको तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
2: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटबाट पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागी घटना घटेको छ।
5: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्। इलाममा बर्ड फ्लू नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हटाइएको छ। जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसार पसार सम्बन्धी प्रतिबन्ध हटाइएको जिल्ला बर्ड फ्लू नियन्त्रण समितिले इलामले जनाएको छ। यसअघि वैशाख 9 जिल्ला बर्ड फ्लू नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसार पसारमा रोक लगाएको थियो। ताजा खबरमा अब विदेशको खबर। रेखा गुप्ता नेतृत्वको दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने गरी अब 2 दिन 100% काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मेट्रो तथा बस प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि अस्थायी रूपमा रोकिएका छन्। मुख्यमन्त्री गुप्ताले आफ्नै सवारी साधन संख्या 13-4 झार्दै करिब 69% कटौती गर्नुभएको छ। र खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा 2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
0: आठ पहरिया समुदाय आदिवासी जनजातिमा सूचीकरण नहुँदा समस्या।
10: आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
0: समुदायको सामाजिक शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल। रिपोर्टसँगै सांसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
12: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छुवाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
14: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
12: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। यो वर्ष मनसूनमा 2 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 बैठकले यस वर्षका लागि तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। कर्णाली प्रदेश सरकारले ट्विन र जोखिमपूर्ण नदी नालाहरूमा पार गर्ने समस्यालाई समाधान गर्न बहुवर्षे ठेक्का मार्फत 41 झोलुङ्गे पुल निर्माण शुरू गरेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव अर्जुन कुमार बलका अनुसार आर्थिक वर्ष 2082-83 भित्र निर्माण सक्ने गरी काम अघि बढ़ाइएको थियो। स्रोत सहमति लिएको 5 महिनाभित्र ठेक्का नभए योजना स्वत रद्द हुने उल्लेख गरिएकाले कामलाई तदारूकताका साथ अगाडि बढ़ाउनु पर्ने उहाँले बताउनु भएको छ। 2078 सालको जनगणना अनुसार धनकुटा आसपासमा मात्रै बसोबास गर्दै आएका 8 परियार समुदायको जनसंख्या 5878 रहेको छ। आदिवासी जनजातिमा सूचीकरण नहुँदा यो समुदाय सामाजिक शैक्षिक तथा आर्थिक रूपमा कमजोर बन्दै गएको छ।
16: धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास गर्दै आइरहेका सीमान्तकृत 8 परिया समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न पहल थालेका थिए। 8 पहरिया छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गरिनु पर्ने उनीहरूको माग छ। किराँत 8 पहरिया समाजका केन्द्रीय महासचिव सूर्य 8 पहरिया:
17: हाम्रो आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो। त्यो हिसाबले हामी 8 पहरिया देख्लै हो। त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने प्रश्न हो।
16: आफ्नै भाषा वेशभूषा संस्कृति परम्परा तथा लिपि भएकाले पनि 8 पहरिया समुदाय जनजाति पर्ने दावी छ। 8 पहरिया समुदायका 4 पर्व लगायत आफ्नै परम्परा छन्। अधिकार कर्मी सचेता 8 पहरिया:
10: 8 पहरिया भित्रको धेरै पाछाहरू छ। हाम्रो आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि 8 पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
16: धनकुटा नगरपालिकाले 8 पहरियाले मनाउने मक्सिर चाडमा स्थानीय बिदा दिने गरेको छ। अहिले धनकुटामा मूलवासीको रूपमा रहेका 8 पहरिया समुदायले आफ्नै जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको बताउनुहुन्छ। धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ:
18: गाउँ के जान्थे सूचीकृत गर्दाखेरि होइन त्यो समस्या छ। तपाईँ तयारी गरेर सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिकाले सपोर्टेड छ होइन।
16: 8 पहरिया समुदायभित्र छाडा होम्बारक किन्दाहाङ लेङसुवा पाङसुङ लगायत गरी 19 जाति छन्। अहिले यो भाषा बोल्नेको संख्या पनि कम हुँदै गएको छ। 8 पहरिया समुदायका अगुवा धन 8 पहरिया:
19: यो भाषा चाहिँ लोपोन्मुख अवस्थामा पुगेको छ। यसको मूल कारणहरू भनेको चाहिँ अन्य भाषाको प्रभाव। नेपालीले पनि 8 पहरिया भाषालाई अलिक बढी गाँथेको छ। त्यस्तै गरी अलि अभिभावक अथवा 8 पहरिया समुदायमा पनि अंग्रेजीको मोह त्यसको प्रभाव देखिन्छ। त्यस्तै गरी यो आफ्नो मातृभाषामा त्यसको प्रनाउन्सेसन अथवा उच्चारणमा केही समस्या आएको हुनाले त्यो पनि मातृभाषामा त्यसले पनि समस्या सिर्जना गरिरहेको देखिन्छ।
16: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको 8 पहरियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिकाका 10 वटासम्म फैलिएको छ। स्थानीय सरकारले उनीहरूको पहिचान स्थापित गर्नका लागि केही सकारात्मक कदम चाले पनि आदिवासी जनजातिमा सूचीकृत हुने अभियान भने हालसम्म पनि सफल हुन सकेको छैन। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम, धनकुटा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्नेमै सांसदहरू 2 दिनसम्म अलमलमा।
20: प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भन्या त भने हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो। र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौ। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ।
0: संसदीय परम्परालाई मान्नको लागि आग्रह सम्वाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
22: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
21: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
23: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
22: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
24: हाम्रा उपलब्धिहरूले जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
25: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
21: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
26: हाम्रा दुःखले त सरकारी खेती गरिसकेर पानी पिडला,
22: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
21: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
22: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ।
3: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ, हिजो प्रतिपक्षहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो, त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सृजित परिस्थिति हो र प्रतिपक्षहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको, सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो, त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै रहनु भएको छ। र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार यो संसदमा अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको हो, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ, त्यो धारा 38 मा के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने कुनै असाधारण परिस्थिति हुन सक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ, या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भन्या त भने हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो, र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनु भएको छ उहाँको आवाज, र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ, र संविधानको यही संविधानको धारा 76(10) मा स्पष्ट लेखिएको छ, सरकार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन्, र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन, र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
22: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नि, तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाबहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
3: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो, बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्क उठेर हिँड्नुभयो,
20: मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संचार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए। प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति बोलिराख सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नै प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले आठवटा अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं, त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भएर छलफल गराउनु नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो, नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू।
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ भने प्रतिनिधि सभामा छलफल जारी रहेको छ। सरकारले वास्तविक सुकुमासी परिवारलाई लालपूर्जा नपाउँजेलसम्म मासिक 15,000 रूपियाँ घरबाट दिने तयारी गरेको छ। उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै मुद्दा दर्ता गर्न आदेश दिएको छ। दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन भोलिदेखि लागू हुने गरेर अब हप्ताको 2 दिन कर्मचारीहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 2 रनले हराएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा अर्थमन्त्रीले जवाब दिन विपक्षीको अवरोध।
0: पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका पदाधिकारीको माग्यो सम्पत्ति विवरण।
1: ताइवान मामिलामा प्रवेश नगर्न ट्रम्पलाई चीनको चेतावनी, ट्रम्पद्वारा चीनीय राष्ट्रपति सीलाई अमेरिका भ्रमणको निम्तो।
0: विश्वकप लीग टू क्रिकेटमा स्कटल्याण्डले अमेरिकालाई 2 रनले हरायो। आईपीएलमा मुम्बई विरूद्धको खेलमा पंजाब टस हारेर ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ। आजको दोस्रो बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर सोनिया मुवालीले नीति कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिएपछि सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
3: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु।
0: प्रतिपक्ष दल नेकपा एमाले मतदान प्रक्रियामा सहभागी भएन। अर्थमन्त्रीको जवाबमा एकमात्र सांसद कंग्रेसका सुनिल थापाले स्पष्टीकरणमा भाग लिनुभएको थियो। राष्ट्रिय सभामा 8 सांसदले मात्र संशोधन प्रस्ताव पेश गरेका थिए। तीमध्ये 6 जना सांसदले फिर्ता लिएनन् भने 2 जना सांसदले संशोधन प्रस्ताव फिर्ता लिएका थिए। सांसदहरू सोमनाथ पुर्तेल, रोशनी मेचे, सम्झना देवकोटा, रेखा कुमारी झा, सोनाम गेलजेन शेर्पा, रूकमणी कोइरालाको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयो भने झक्कु प्रसाद सुवेदी र रंजित कर्णले संशोधन प्रस्ताव फिर्ता लिएपछि निर्णयार्थ प्रस्तुत गर्नै परेन। आजको पहिलो बैठकमा हिजो बोल्न बाँकी सांसदले धारणा राखेपछि नीति कार्यक्रममाथिको छलफल सकिएको थियो। साँझ 6 बजे शुरू भएको बैठकको शुरूमा नेपाली कंग्रेसका राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सेटुराले ट्रेड युनियन खारेज सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै नीति कार्यक्रममा पनि समेट्नु आपत्तिजनक रहेको बताउनुभयो।
4: खास गरी गणतन्त्रको मुभमेन्टमा ट्रेड युनियन आन्दोलनको अत्यन्त ठूलो भूमिका रहेको छ, श्रमिक आन्दोलनको अत्यन्त ठूलो भूमिका रहेको छ। चाहे ती ट्रेड युनियनहरू जहाँसुकै छरिएका किन नहुन्, जुनसुकै विचारधारासँग आबद्ध किन नहुन्, श्रमिकहरूको संगठन श्रमिकहरूकै संगठन हो। आफ्नो सर्वोपरि हितमा उनीहरूले आफ्नो आवाजहरू उठाउँछन् र सम्बन्धित संस्थासँगको बार्गेनिङ हुन्छ, सम्झौता पनि हुन्छ। सम्झौता नहुँदाखेरि आन्दोलन गर्ने उनीहरूको यो डेमोक्रेटिक राइट हो। त्यसलाई कुनै पनि हालतमा खारेज गर्न मिल्दैन, कुनै पनि हालतमा। त्यसलाई कुनै पनि हालतमा हामीहरू मान्यता दिन सक्दैन।
0: जवाबमा अर्थमन्त्री वाग्लेले संविधानको स्प्रिटमा आफूहरूको कुनै फरक मत नरहेको तर व्यथिति अन्त्यका लागि चुनावमा गरेको वाचा पूरा गर्न मात्र खोजेको बताउनुभयो।
5: इतिहासका विद्यार्थीको नाताले मनमोहन अधिकारी, गिरिजा प्रसाद कोइराला जस्ता असाध्यै सम्मानित पूर्व प्रधानमन्त्रीहरूको राजनीतिक आधार नै ट्रेड युनियन मुभमेन्टबाट शुरू भएको कुरालाई हाम्रो पुस्ताले त त्यसलाई त रेस्पेक्ट गर्ने हो, अझ पढाउने हो, फैलाउने हो, यो मुभमेन्टलाई नै खारेज गर्ने होइन। तर यसको आवरणमा जुन विकृति, भ्रष्टाचार, दलीयकरणले कण कणमा गएर कुशासनलाई विषाक्त बनायो, हाम्रो शासन व्यवस्था प्रणालीलाई विषाक्त बनायो, त्यो त हामी खारेज गर्छौं भनेर निर्वाचनमा गएकै हो र जनताले होल हार्टेडली त्यसलाई इन्डोर्स गरेकै हो। त्यसैले यसमा कन्फ्युजन नहोस्। समग्र ट्रेड युनियन भ्याल्युज मुभमेन्टलाई संविधानले अलाउ गरेको परिधिसम्म हामीले मान्छौं, किनकि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र वर्तमान संविधानलाई हामीले सर्वात्मना स्वीकार गरेका छौं, त्यसलाई अनर गर्छौं, रेस्पेक्ट गर्छौं।
0: नीति कार्यक्रम पारित भएपछि अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उक्त प्रस्तावमाथि 4 र 5 गते छलफल गरी 5 गते नै जवाब दिने समय तोकिएको छ।
1: प्रतिनिधि सभामा भने विपक्षी दलले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीलाई जवाब दिन रोकेका छन्। बिहान 11 बजे शुरू भएको बैठकमा लगातार 9 घण्टाको छलफलपछि सभामुखको डोल प्रसाद अर्यालले अर्थमन्त्री वर्गलाई नीति कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिन अनुमति दिएपछि विपक्षी दलका सांसदहरू जराएको जुरूक उठेका थिए। त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई समय दिनुभएको थियो।
6: नीति कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिने बेला खै हाम्रो प्रधानमन्त्री, उहाँलाई यो सदनले देख्न नपाउने हो, उहाँलाई यो गरिमामय सदनले सुन्न नपाउने हो, यो त गरिमामय सदनको अपमान भएन र सभामुख महोदय? स्वयं सभामुख महोदयकै अपमान होइन र? यसले सभामुख महोदय, हामी रूलिङ चाहन्छौ कि प्रधानमन्त्रीलाई सदनमा बोलाइयोस्, उहाँले उठेका प्रश्नको जवाफ दिनु नै पर्छ, नो इफ नो बट। त्यसैले सामान्य प्रधानमन्त्रीज्यूको उपस्थिति नहुँदासम्म सदनको बाँकी काम कार्यवाहीमा हाम्रो यसरी नै अवरोध रहिरहनेछ सामान्य सभामुख महोदय।
1: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले अध्यादेशको समेत विषय समेटेर संसदलाई नहेप्न चेतावनी दिनुभयो।
7: कुरा नियमावलीको मात्रै छैन, कुरा नियतको छ। यो संसदलाई छल्ने, बोलाएको संसदलाई स्थगित गरेर अध्यादेश ल्याउने र संसदमा कसरी हुन्छ संसदलाई छल्ने, संसदको हुर्मत लिने, अपमान गर्ने, उपेक्षा गर्ने निरन्तर प्रयास सत्तापक्षबाट भइरह्यो र अझ नेपालको सबैभन्दा मूल कानून संविधानको धारा 76-10 सरकारका प्रधानमन्त्री र मन्त्रीलाई सामूहिक र व्यक्तिगत रूपमा सदनप्रति उत्तरदायी हुने भन्ने कुरा अनिवार्य व्यवस्था गरेको छ।
1: नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि संवैधानिक सर्वोच्चता र संसदीय मूल्य मान्यताका लागि ध्यानकर्षण गराउनुभयो।
8: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, 275 जना सांसदको बराबरी संवैधानिक अधिकार छ। त्यसकारणले यो संसदभन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौं। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
1: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले नीति कार्यक्रममाथिको छलफल नरोके पनि जवाफमा प्रधानमन्त्री उपस्थित हुनै पर्ने अडान दोहोर्याउनुभयो।
3: हामीले योभन्दा अगाडि पनि हाम्रो अभिव्यक्ति मार्फत भनिसकेका छौं कि कम्तीमा 10 मिनट भए पनि आएर सम्माननीय प्रधानमन्त्रीज्यूले यत्रा हामी प्रतिपक्ष मात्र होइन, अहिले हामीले चाहिँ भरे पनि देख्यौँ योभन्दा अगाडि चाहिँ आफ्नो चाहिँ यस रोस्टममा कुरा राख्ने क्रममा सत्तापक्षको चाहिँ सांसद अथवा माननीयहरूको पनि त आफ्नो चाहिँ जिज्ञासाहरू रहेछन्।
1: राप्रपाका एकला सांसद ज्ञानेन्द्र साईले प्रधानमन्त्रीमाथि यसरी कटाक्ष गर्नुभयो।
9: पहिला गाउँघरतिर एउटा भन्ने गर्थे, बाघले बाख्रा मार्यो भन्ने होइन, बाघ पल्क्यो भन्ने हो। संसदलाई प्रधानमन्त्रीले छल्ने आज परम्परा हुने हो भने बालेन शाह यो वर्षको 20 वर्ष प्रधानमन्त्री हो। अब आउने भावी प्रधानमन्त्रीहरूले संसद छल्ने परम्परा यदि बन्यो भने यो देशको प्रजातन्त्र कहाँ जान्छ? आज हाँस्ने प्रिय मेरा माननीय साथीहरू भोलि रुनुपर्ने दिन आउन सक्छ है।
1: नीति कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेको विषयले प्राथमिकता पाएको थियो। हिजो बसेको प्रतिनिधि सभाका 3 वटा बैठकमा पनि यही विषय उठाएर विपक्षी दलले संसद बैठक चल्न दिएका थिएनन्। आज नीति कार्यक्रममा छलफल गर्न तयार भएका विपक्षी दलका सांसदले नीति कार्यक्रमका विषयभन्दा पनि प्रधानमन्त्रीको उपस्थिति नभएकोमा प्रश्न गरेका छन्। आकस्मिक समयमा पनि कांग्रेसका सचेतक निष्कल राईले चैत 23 गते राजोपाकै सांसद मनिष शाहले संसद मन लागे आउने नलागे नआउने चिया चौतरी होइन भन्दै दिएको अभिव्यक्ति सम्झाउनु भएको थियो। प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम प्रधानमन्त्रीबाटै भइरहेको तर्फ उहाँले सचेत गराउनु भएको छ। संसद भवनबाट 100 मिटरको दूरीमा मात्र रहँदा समेत प्रधानमन्त्री संसदमा नआउनु दुःखद भएको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने भन्दै प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बोल्न पठाएको तर्फ व्यङ्ग्य गर्नुभयो।
0: सभामुख डीपी अर्यालले रासपा संसदीय दलका उपनेता गणेश पराजुलीका केही अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। बैठक 28 गतेको बैठकमा पराजुलीले पुराना दलका भरौटे र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो व्यवहार विपक्षीले देखाएको टिप्पणी गर्नुभएको थियो। यी दुवै वाक्यांश हटाउन सभामुखले आज निर्देशन दिनुभएको हो। हिजो मात्र नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिमा संलग्न तीन वाक्यांश हटाउन निर्देशन दिइएको थियो। बैठक 28 गतेको बैठकमा प्राजुलीले पुराना दलका भरौटे र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो व्यवहार विपक्षीले देखाएको

0: प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। आज सिंहदरबारी स्थित संसद सचिवालयमा आयोजित समारोहमा उहाँले आफ्नो पदको शपथ लिनुभएको हो। उहाँले सभामुख डोल प्रसाद अर्यालले शपथ गराउनु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिशमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको थियो। शंखुवासभा जिल्लाको खाँदबारी नगरपालिका तीनका स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ। सभामुख अर्यालले हरकर राज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिश गर्नुभएको थियो।
1: नेपाल परिवेशमा मन्त्री परिषद हेरफेर लगायतका थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्शन।
6: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद हेरफेर गर्नुभएको छ। आज गरिएको हेरफेरमा प्रधानमन्त्री वारिन्द्र शाहले 3 मन्त्रालय आफूसँगै राख्नु भएको छ। प्रधानमन्त्री वारिन्द्र शाहको सिफारिशमा राष्ट्रपति पौडेलले मौजूदा मन्त्री परिषद हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। मन्त्रालयको नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले 3 मन्त्रालय आफूसँगै राख्नु भएको छ। प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राख्नु भएको हो। सुदन गुरूङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहेको थियो। अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि थपिएको हो। स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको नाममा अनुसन्धान शब्द थप गर्न सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको बैठक मार्फत पूर्व शिक्षा मन्त्री पुनले अनुसन्धान र विकासका लागि पर्याप्त बजेटको सुनिश्चितता हुनुपर्नेमा समेत जोड़ दिनुभयो। पुनले प्रस्तावित मन्त्रालयको नाम विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय राख्नुपर्ने माग गर्दै अनुसन्धान बिनाको प्रविधि र विज्ञान विकास अधुरो हुने बताउनुभयो। कुल पूँजीगत खर्चको कम्तीमा 1% बजेट अनुसन्धान र विकासका लागि अनिवार्य विनियोजन गरिनुपर्ने पुरानै माग दोहोर्याउनुभयो। पुनले माध्यमिक शिक्षामा दरबन्दीको समस्या समाधान गर्न पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। 2056 सालदेखि शिक्षकको स्थायी दरबन्दी नबढ़ाइएका कारण करिब 45,000 राहत शिक्षकहरू अन्यलमा रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई स्थायी प्रक्रियामा लगेर शिक्षण गुणस्तर सुधार्नुपर्ने बताउनुभयो। यस्तै मध्य प्रदेशका 8 जिल्ला अहिलेसम्म पूर्ण साक्षर घोषणा हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले मध्येको शिक्षा क्षेत्र सुधारका लागि विशेष योजना र नीति ल्याउन माग गर्नुभयो।
1: सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष 2062-63

0: देखि आर्थिक वर्ष 82-83 चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका सबैलाई परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण 30 दिनभित्र बुझाउनु भनेको हो। चल अचल सम्पत्ति सहित तलब भत्ता, विदेश भ्रमण, घर जग्गा, शेयर कारोबार, वित्तीय संस्थाबाट लिएको ऋण, कृषि, पशुपालन, व्यापार, व्यवसाय तथा विप्रेषणबाट प्राप्त आय र व्ययको विवरण बुझाउनु भनिएको छ। जानी जानी अपूर्ण र झुट्ठा विवरण पेश गरे वा तोकिएको समयमा नबुझाए कानून बमोजिम कदम चाल्ने चेतावनी दिइएको छ। यस्तै आयोगले सर्वसाधारणलाई समेत त्यस्ता व्यक्तिहरूले अस्वाभाविक किसिमले आयोजन गरी परिवारका सदस्य वा विदेशमा सम्पत्ति राखेको जानकारी भएमा प्रमाण सहित उजुरी गर्न आह्वान गरेको छ। आयोगमा इमेल मार्फत पनि उजुरी गर्न सकिनेछ भने उजुरीकर्ताको नाम गोप्य राखिनेछ। यो आयोगले तत्कालीन राजादेखि प्रधानमन्त्री, मन्त्री, संसदका सदस्य, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, पूर्व न्यायाधीश, नेपाली सेनाको प्रथम श्रेणी र सोभन्दा माथिका अधिकारी, प्रदेश सरकारका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सहायक तथा राज्यमन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रहरी, सशस्त्र प्रहरी, गभर्नर सहितका पदाधिकारी, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी र उनीहरूका सल्लाहकार, निजी सचिवले समेत आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्न कार्यादेश पाएको छ।
1: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनवाई गर्दै अब्दुल अजीज मुसलमानको इजलासले यो आदेश दिएको हो। न्यायाधीशको इजलास साथै सर्वोच्च अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति बैंक क्षेत्रका चारवटा छात्र संगठनहरूले गम्भीर ध्यानकर्षण भएको बताएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पाण्डेलाई बुधबार नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। पाण्डे स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोपमा मंगलबार पक्राउ परेका थिए।
0: काठमाडौँ जिल्ला अदालतले ई बिडिङ ह्याक प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डेलाई 4,00,000 धरोटीमा छाड्न आदेश दिएको छ। अदालतले उनीसहित 11 जनालाई छोड्न भनेको। अदालतले प्रकाश ढुङ्गानासँग 10,00,000, संजय भट्टसँग 10,00,000, जीवन कुमार दाससँग 5,00,000, अमृत बोहरासँग 4,00,000, सागर कटुवालसँग 5,00,000, अनिल श्रेष्ठसँग 4,00,000 र भास्कर राज अर्यालसँग 10,00,000 धरोटीमा छाड्न आदेश दिएको हो। मुद्दा चलाइएका मध्ये सरकारी कर्मचारी नासु दिवाकर देउजालाई भने प्रपक्षका लागि कारागार चलान गरिएको अदालतले जनाएको छ। उनीहरूमाथि सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओ को वेबसाइट नै ह्याक गरी ठेक्काको दर हेरफेर गरेको अभियोग छ। सीआईबीले यो प्रकरणमा 22 जनालाई मुद्दा चलाएकोमा 10 जना फरार थिए।
1: जिल्ला हुलाक कार्यालय 12 का तत्कालीन नासु बलिराम प्रसाद कुर्मीको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुलाक बचत बैंक 12 मा बचतकर्ताको रकम हिनाबिना गरी भ्रष्टाचार गरेको अभियोगमा 5,35,64,000 बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेष अदालतले विक्रम सोह 2082 माघ 22 गतेको फैसलाबाट आंशिक सफाई दिएको थियो। उक्त फैसला विरूद्ध चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
0: त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्यले पाउनु भएको छ। प्रधानमन्त्री समेत रहनुभएका विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले वज्राचार्यलाई जिम्मेवारी सुम्पिनु भएको हो। अध्यादेशबाट विश्वविद्यालयको उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएपछि उहाँलाई निमित्तको जिम्मेवारी दिएको हो। अध्यादेश जारी हुनु अघि नै त्रिवेणीको उपकुलपतिबाट प्राध्यापक डाक्टर दीपक कर्यालले राजीनामा बुझाउनु भएको थियो। विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिश समिति गठन भए आवेदन माग भएको छ। आवेदन दिन 10 दिनको समय दिइएको छ।
1: शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि 3 सदस्यीय सिफारिश समिति गठन गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभा सिनेट बैठकले प्राध्यापक डाक्टर जय राज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यमा प्राध्यापक डाक्टर लोचना श्रेष्ठ र प्राध्यापक डाक्टर दिनेश लम्सार रहनु भएको छ। प्राध्यापक डाक्टर अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुनुहुन्छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढ़ाएको छ। सार्वजनिक पदाधिकारीको पद मुक्त सम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पदमुक्त भएका थिए। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले आयोगका पदाधिकारी छनौट गर्न तीन सदस्यीय सिफारिश समिति गठन गर्नुभएको हो। अब आयोगको अध्यक्षसहित चार सदस्यका लागि आवेदन आह्वान गरिनेछ। यसका लागि 15 दिने सूचना जारी गरिने मन्त्रालयले जनाएको छ।
1: इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले सड़क विभाग जलस्रोत विभागमा ज्ञापन पत्र बुझाउनका साथै धरना दिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिले आज धरना दिएको हो। महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेशो खुशीको कनेक्शन
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बागमती प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले चालू अधिवेशन भोलि राति 12 बजेदेखि अन्त्य गर्न सिफारिश गर्ने निर्णय गरेको हो। यसै कोशी प्रदेशसभाको नवौं तथा बजेट अधिवेशन आगामी जेठ 6 गतेदेखि शुरू हुने भएको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले आगामी जेठ 6 गते बजेट अधिवेशन शुरू गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो।
3: वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याज दरकै घटाएका छन्। आज सार्वजनिक गरिएको जेठ महिनाका लागि नयाँ ब्याज दर अनुसार वैशाखको तुलनामा 7 बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर घटाएका छन् भने 13 बैंकले स्थिर राखेका छन्। बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाका लागि ब्याज दर सूची सार्वजनिक गर्दै आएका छन्।
4: शेयर बजारमा नेप्से परिसूचक आज लगातार 3 दिन घटेको छ। सातको चौथो कारोबार दिन आज नेप्से परिसूचक 10.07 अंकले ओह्रालो लागेर 2730 बिन्दुमा ओर्लिएको छ। आज 337 कम्पनीको शेयर 3.29 अर्ब रूपियाँमा खरिद बिक्री भएको छ।
3: चीनी राष्ट्रपति सी जिनपिङले ताइवानको मामिलामा प्रवेश नगर्न अमेरिकालाई कड़ा चेतावनी दिनुभएको छ। उहाँले अमेरिकालाई ताइवान मामिलामा चीनको रेड लाइन ननाग्न भन्नुभएको हो। चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा सीले ताइवान मामिलामा प्रवेश गरे चीन अमेरिका सम्बन्ध खतरनाक मोडमा पुग्न सक्ने बताएको चीनी संचार माध्यमहरूले जनाएका छन्। ट्रम्प र सी बीच भएको वार्तामा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई रचनात्मक रणनीतिक र स्थिर बनाउने सहमति जनाएका छन्। ट्रम्पले सीलाई साथी भन्नुभएको छ तर सहकार्य र सम्बन्ध सुधारका कुरा भइरहँदा ताइवानबारे सीको चेतावनी सबैभन्दा महत्वपूर्ण सन्देशका रूपमा आएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। चीनी विदेश मन्त्रालयका अनुसार सीले ताइवानको विषय गलत तरिकाले ह्याण्डल भए अमेरिका र चीन बीचको सम्बन्ध द्वन्द्वसम्म पुग्न सक्ने सन्देश दिनुभएको छ। यस्तो अवस्था आए चीन अमेरिका सम्बन्ध नै खतरनाक दिशामा ढकलिन सक्ने चेतावनी दिइएको सीएनएनमा उल्लेख छ। चीनले ताइवानलाई आफ्नो सार्वभौम भूभाग मान्दै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति सीलाई पनि असोजमा अमेरिका भ्रमणको निम्ति दिनुभएको छ। बेजिङमा चीनले आजै दिएको राजकीय भोजमा ट्रम्पले असोज 8 गते अर्थात सेप्टेम्बर 24 भ्रमणको निम्ति दिनुभएको हो। दुई दिने शिखर सम्मेलन तय गरेर चीनको राजकीय भ्रमणमा रहनुभएका ट्रम्प पछिल्लो 9 वर्षमा चीन पुग्ने प्रथम अमेरिकी राष्ट्रपति बन्नुभएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। विश्वकप लीग टू क्रिकेट अन्तर्गत अमेरिका स्कटल्याण्डसँग पराजित भएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा अमेरिका स्कटल्याण्डसँग 2 रनले पराजित भएको हो। वर्षाका कारण प्रभावित खेलमा स्कटल्याण्ड विरूद्ध अमेरिकाले डीएलएस मेथड मार्फत 32 ओभरमा 249 रनको लक्ष्य पाएको थियो तर जवाफी ब्याटिङ गरेको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि साइतेजा मुकमल्लाले 104 रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। स्मिथ पटेल 72 रनमा आउट भए। स्कटल्याण्डले जित दिलाउन ब्रान्ड करी ब्रान्डन म्याकमुलन र सफियान शरीफले समान 2-2 विकेट हात पारे। त्यसअघि गैरातीको वर्षाका कारण 47 ओभरमा छुट्याइएको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 6 विकेट गुमाएर 321 रन बनाएको थियो। जितसँगै स्कटल्याण्ड 8 टोली सहभागी रहेको लीग टूमा 38 अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित अमेरिका दोस्रो स्थानमा झरेको छ।
3: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले पंजाब किंग्स र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। धर्मशालामा मुम्बई विरूद्धको खेलमा पंजाबले टस हारेर ब्याटिङको निम्ति पाएको छ। ताजा अवस्थामा पंजाबले 9.1 ओभरको खेलमा 1 विकेट गुमाएर 76 रन जोडेको छ। पंजाब आजको खेल जित्दै प्लेअफमा आफ्नो स्थान बलियो बनाउने पक्षमा छ। पंजापाल 13 अंक सहित अंक तालिका को चौथो स्थान में प्रतियोगिता लगभग बाहर सकते मुंबई 9 स्थान में मुंबई आज पंजाब विरूद्ध नया कप्तान मैदान में उतारे नियमित कप्तान हार्दिक पांड्या र कार्यवाहक कप्तान सूर्यकुमार यादव इस खेल में समावेश छैन। आज जसप्रीत बुमराह मुंबई को नेतृत्व गरिरहेका छन्।
4: राष्ट्रीय खेलकूद परिषद राखेपले लामो समयदेखि नवीकरण नगरी सञ्चालन भइरहेका खेलसँगै खारेजी गर्ने चेतावनी दिएको छ। राखेपले आज एक सूचना जारी गर्दै आगामी असार 15 भित्र नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो। राष्ट्रीय खेलकूद विकास ऐन 2077 तथा नियमावली 2079 नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 गते सम्मको समयतिर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढ़ाइने राखेपले जनाएको छ। दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। नेपाल क्रिकेट संघ क्यानले पनि नवीकरण गरेको छैन। नवीकरणका लागि वार्षिक प्रतिवेदन विधान भावी योजना लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागज पत्र पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
3: प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीलाई जवाब दिन अवरोध गरेपछि 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म पनि शुरू हुन सकेको छैन। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा अर्थमन्त्रीलाई जवाफ दिन विपक्षीको अवरोध,
3: मन्त्री परिषद हेरफेर, विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय पनि प्रधानमन्त्रीसँगै, सम्पत्ति छानबिन आयोगले मागे सार्वजनिक पद धारण गरेका व्यक्तिसँग सम्पत्ति विवरण,
4: विक्रम पाण्डेलाई 4 लाख धरोटीमा छोड्न आदेश, दिवाकर देउजा थुनामा पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी,
3: ताइवान मामिलामा प्रवेश नगर्न ट्रम्पलाई सीको चेतावनी, ट्रम्पद्वारा चीनीय राष्ट्रपतिलाई अमेरिका भ्रमणको निम्तो,
4: र विश्वकप लिटो क्रिकेटमा स्कटल्याण्डले अमेरिकालाई 2 रनले हरायो। आईपीएलमा मुम्बई विरूद्धको खेलमा पंजाब टस हारेर ब्याटिङमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
5: झुङ बेला खेम्रिदे गरम औपतिरी जेउ बेला सुनो भोलि कटास ओचुगुरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए आउले दिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेमनाले वातावरण मिले बेला खेप्पा असर किर्ने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नखर नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चासो खेलगेमा दुख हिन्दीको ठेल भेला किनाते जन धने मिखेक्का छुटी ताउदुओ खोकाई
6: वन
5: जंगल सर मेरा आदिमी बानी एमएल एमए छानेला लिउसोतर पोतोराले तार जगेर हटे
6: सलाई लाइटर स्याउला ले सचाउने चिज्राले जबाङजा र यामा देने पोल गेले या इतो चिज्र रहिदे वन जंगल याल के भाबा या
5: पिकनिक वन भोज बाको मे सचाउँछु छिम्नी मेले 400 सय देखि खनाले वन जंगल ओसो छान्ने दैके बानीको चुरो विधि ओरे बनै कोबाज
6: लान्थाङ नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर्गी लिए
5: गेठो छानेला खोलेर चाउसी पोलिए होइदे तरिम गाई गेज निके लैजु अब नजिरे बनाए गेम एल गेज निके नलाए औले लायो के लाइए
6: वन जङ्गल जुडिसियो घेन बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी ने चाउसो सहिदेखि खेले यहाँ
5: वन जङ्गल नेलाई दुगेमाइए
6: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोदाङ रोल्पा
7: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास श्वासमै समस्या देखियो।
10: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
11: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
12: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
11: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
12: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
13: होइन, रात दिन खसखस के को झगडा हो यो?
12: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
13: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
11: ओहो, यस्तै घर हामीलाई चाहिएको।
12: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
13: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
12: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
14: खै जन्मदाता दिनुहोस् त।
15: जन्मदाता गरेको छैन नि म्याडम।
14: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
15: हो र, मलाई त थाहा नै थिएन म्याडम।
14: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
15: पहिला कसैले भनेन?
16: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
17: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
16: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
17: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
12: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
20: होइन, के भएको छ र तपाईँलाई?
12: के भन्नु र नानी, भन्नै लाज लाग्ने,
20: मलाई त फाइलले सारै दुःख दिया छ।
11: हा काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी जाग्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
21: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
20: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाक, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
11: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
20: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
11: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
20: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
11: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
20: लौ उसो भए म सामान लिन गइहाले।
11: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
20: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98-5-78-30-504।
11: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
20: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
22: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: सामुदायिक रेडियो जर्जला एफएम 96.4 MHz।
1: पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
2: ग्लासेस टेक को वाईफाई 6 राउटर नाम एक घाम शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछ। ग्लासेस टेक छोयो कि छयो।
3: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: सयौं रेडियो, हजारौं रेडियो,
5: बीबीसी नेपाली सेवाको सर्वोच्च समाचार प्रवर्तकको नमस्कार। आज कार्यक्रममा सामुदायिक सूचना नेटवर्क राष्ट्रिय सभाबाट पारित प्रतिनिधि सभामा आज पनि उठ्यो प्रधानमन्त्रीको अनुपस्थिति बारे प्रश्न।
6: संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौ।
5: भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा कस्तो असर पार्ला?
7: यो आर्थिक वर्षमा सर्टेज हुनेवाला छैन, प्राइसमा त्यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ।
5: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको चिनी राष्ट्रपतिको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
8: अशोक दाहालबाट समाचार सुन्नुहोस्। युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रेटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खड़ा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनिया राष्ट्रपति शी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। शीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनिया राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट 2 घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनिया पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनिया विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनिया जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनिया सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत ICCले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौं मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रूख ढालेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
9: साझापखमा पुनः स्वागत छ। सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री लालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध शुरू गरेपछि प्रतिनिधि सभाको आज बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री लालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसद मध्येका युवराज दुलालले भने,
6: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यसकारणले यो संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौं, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
9: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोशिश गरे।
10: हामीले छलफल भइसके पछाडि हाम्रा कुराहरू राखिसके पछाडि सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको माननीय मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
9: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
11: सभामुख महोदय, पहिलोचोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
9: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुलले भने,
12: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र सही बुझे नै नीति कार्यक्रम बीच तादात्म्यता देखिँदैन।
9: नीति तथा कार्यक्रममाथि 35 सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय। भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
7: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौँ कि आर्थिक वर्षको गर्दैनौँ। क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहारपछि क्रसिङ सिजन शुरू हुन्छ र करिब 4 महिना क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखाना बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2,00,000 मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
6: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
7: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के हो भने लास्ट इयर हाम्रो चाहिँ चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि पनि आयो हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ त्यस कारण यो क्रसिङ सिजन सुरु हुनुभन्दा पहिले नेपालमा यथेष्ट मात्रामा चिनी छ त्यो चाहिँ ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ त्यस कारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन यो क्रसिङ सिजनलाई फरक पर्दैन
13: नेपालको वार्षिक खपत कति हो उत्पादन कति हुँदै आएको छ औसत
7: वार्षिक खपत हेर्नुहोस् अब यद्यपि सरकारी टुङ्गै पनि तथ्याङ्क छैन हामीहरूले इस्टिमेट गर्ने चाहिँ नेपालको खपत करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्कन छ
13: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ
7: उत्पादन भयो र करिब करिब चाहिँ 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेको छ
13: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा
7: पटक्कै छैन चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मैले यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन
13: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन् त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ
7: हेर्नुहोस् अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको जो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै के असर आउँदैन हेर्नुहोस् अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ तर कुनै ठुसो त्यस्तो मेजर चाहिने उपभोक्तालाई असर पर्ने प्रकारको चाहिने यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिने इन्डस्ट्रियल युजमै हुन्छ इन्डस्ट्रियल युज भनेको बेकरीमा होला कन्फेक्सनरीमा होला जुसहरूमा होला होइन जुसेसलाई कोक खेन्ता त्यस्तोमा हुन्छ डोमेस्टिक खपत जम्मा 20% मात्रै छ
13: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति
7: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 मान्छे बन्छौँ जनरली होइन 3 पिपल इन वान होम एभरेजमा त्यो 3 मान्छेको चाहिने हामीले गर्ने हो भने महिनाको 1 किलो भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी
13: वर्षको 12 किलो जति भयो
7: त्यो पनि 3 चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ हेर्नुहोस् है त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन त्यो किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँ तरकारीमा हेर्नुहोस् घिउ तेलमा हेर्नुहोस् जुन प्रकारको वृद्धि हुन्छ होइन 10-20% त मतलब तुरन्त चाहिने प्राइस स्केलेसन हुन्छ जबकि चिनी यस्तो कमोडिटी छ तपाईँले यसो अध्ययन गर्नुभयो भने लास्ट 15 अहिलेसम्मको गऱ्यो भने प्राइसै नबढेको त म भन्दिनँ 15 चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी 60 रुपियाँ थियो होला अहिले 90 रुपियाँ हो सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो
13: भनेपछि किलोमा 2-4 रुपियाँ बढ्न सक्ने अनुमान गर्न सकिन्छ
7: त्योभन्दा बढी त बढ्दैन होला अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ हेर्नुहोस् होइन चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरकै प्राइस हेर्नुपर्छ जस्तो क्रसिङ सिजन सुरु हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ फार्मरलाई पेमेन्ट गर्नुपर्छ त्यसले सुगरिङ भेरी भेरी लो प्राइस दसैँ ताका आएर त्यो 8-10 महिना चिनी होल्ड गरेको हुन्छ त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन अपर्च्युनिटी कस्ट लाग्छ त्यसको इन्सुरेन्स कस्ट लाग्छ त्यो बेलामा अलिकति 4-5 रुपियाँ बढ्यो भने हामी बढ्यो भन्छौँ तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग जाने 1-2 रुपियाँ भन्दा बढी तलमाथि पर्दैन
14: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल साथी गनी अन्सारीसँग कुरा गर्दै अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन् आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 घण्टा चलेको बैठकमा व्यापार तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट
15: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन् व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन् व्हाइट हाउसले द्विपक्षीयबीच आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ अमेरिकी उद्योगमा चिनियाँ लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ भेटमा चिनियाँ राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ
8: ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पोङ लियाङलाई आगामी सेप्टेम्बर 24 का लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनिया राष्ट्रपतिले दुवै देशका 1,70,00,000,000 नागरिकका लागि मात्रै नभएर विश्वका 8,00,00,000,000 मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
14: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 बजे हामी

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि पूर्ण थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो झलझला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइट मा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ सा प्राविधिक साथी रीता मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाकी साथ तपाईको पनि रहन्छ कार्यक्रम गुड नाइट तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम गुड नाइट मा छौं र कार्यक्रम गुड नाइट तपाई सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाईले सुनिरहनु भएको छ र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईले सुनिरहनु भएको छ। यति मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गल्मीबाट सुन्दै हुनुहुन्छ। सुषमा मल्लको प्राविधिक साथ रहेको छ। सामुदायिक रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुरबाट एलिना श्रेष्ठको साथ मिलिराखेको छ। यसै क्रममा सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज हापुरे दाङबाट रीता बुढा मगर अनि रेडियो धनकोटा 106.2 मेगाहर्ज धनकोटाबाट यति बेला सञ्जिता लिम्बुको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट हो। कार्यक्रम गुड नाइटको आज हामी बिहिबारी बसाईमा छौं र यो बिहिबारी बसाईलाई परिवर्तन गर्ने भनेर हामीले भनेका थियौं तर धेरै साथीहरूको हामीले यो विषयमा के विषय राख्ने भन्दाखेरि सोध्ने बेलामा धेरै साथीहरूको फोनै आइदिएन। एक दुईजना साथीहरूको मात्रै फोन आयो। कतिपयले साथी बन्ने कार्यक्रम ल्याउनुहोस् भन्नुभयो। अब गुड नाइट जस्तो कार्यक्रममा साथी बन्ने कार्यक्रम कतिको उपयुक्त होला भन्ने लाग्यो मलाई, होइन? गुड नाइटमा अब साथी बन्ने कार्यक्रम त त्यसको लागि छुट्टै कार्यक्रम बनाउनुपर्छ, होइन? गुड नाइटमा साथी बन्ने कार्यक्रम त्यतिको उपयुक्त होला जस्तो मलाई लागेन, होइन? त्यो कारणले गर्दाखेरि अनि अर्को कुरा अनि विषयमा खासै विचार चाहिँ आएन। त्यसकारण हामी अभिनयलाई नै प्राथमिकता दिन्छौं र तपाईँले आउनुहोला। तपाईँलाई अभिनय गर्न मन लाग्छ, अभिनय दोहोरो अभिनय गर्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ। 9868-6040-40 नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि। गीतपछि फेरि आउँछौं।

झरीमा गयो पहिरो अञ्जु पन्थको आवाजमा रहेको गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम गुड नाइटमा छौं। तपाई बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड नाइटको बिहिबारी बसाईमा आज तपाईको तपाईसँग दोहोरो अभिनय गर्नका लागि हामी उपस्थित भएका छौं। तपाईले फोन गर्नुपर्ने हुन्छ कार्यक्रममा सहभागिता जनाउनको लागि। तपाई र म मिलेर हामी दोहोरो अभिनय गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईलाई पनि अभिनय गर्न आउँछ, अभिनय गर्न मनपर्छ, कुनै पनि विषयवस्तुमा अभिनय गर्न मनपर्छ भने आउनुहोला। हजुरबुवा बनेर बनाउन नातिर हजुरबुवा बनेर हामी अभिनय गर्न सक्छौ होइन। दाजुभाइ, बोयफ्रेण्ड, गर्लफ्रेण्ड, श्रीमान श्रीमती लगायतका विभिन्न विषयवस्तु हुन्छ नि त होइन। एउटा विदेश गएको श्रीमती, अनि स्वदेशमा रहेको श्रीमान, अनि त्यसपछि यस्तै यस्तै गीत, यस्तै यस्तै विषयवस्तुमा अभिनय गर्न सक्छौ हामी। यो कुरा म तपाईँलाई जानकारी गराए। फोन डायल गर्नुहोला 9868309440 नम्बरमा फोन डायल गर्नुहोला। के छ साथी हुनुहुन्छ, साथी हुनुहुन्न भन्ने कुरा आएको छ। 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। फटाफट फोन डायल गर्नुहोला 9868309440 नम्बर। यस्तै यस्तै विषयवस्तुमा अभिनय गर्न सक्छौ हामी। यो कुरा म तपाईँलाई जानकारी गराए। फोन डायल गर्नुहोला 9868309440 नम्बरमा फोन डायल गर्नुहोला।

0: अवस्थामा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। अभिनय आजको बसाई भनेको अभिनय गर्ने बसाई हो, दोहोरो अभिनय गर्ने बसाई हो, यो क्रममा तपाईँलाई जानकारी गराए र यति बेला के साथी हुनुहुन्छ हुनुहुन्छ नमस्कार हजुर
1: गुड इभिनिङ नमस्ते
0: को बोल्नुभयो कहाँबाट झरना राई अश्विनीबाट के छ झरनाजी हाल खबर तपाईँको हाम्रो पनि एकदम ठिक ठाक छ यति बेला के गर्दै हुनुहुन्छ झरनाले कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन हजुर ओके आज के विषयमा दोहोरो अभिनय गर्ने भन्नुहोस् त ए मैले नै भन्ने तपाईँ खास घरमा के गर्नुहुन्छ पढ्ने काम गर्नुहुन्छ कि के गर्नुहुन्छ घराइसी काम मात्रै हो अनि केटाकेटीलाई स्कुल पुर्याउने गर्नुहुन्छ हो घरमै काम गर्ने बस्ने होइन ल उसो भए यसो गरौँ के गरौँ भन्दाखेरि तपाईँको उमेर पुग्या छैन अनि तपाईँको लागि एउटा राम्रो घरानको केटा छ होइन अनि मैले चाहिँ छोरी अब बिहा गर्नुपर्छ म तपाईँको बुवा हो होइन अनि छोरी अब बिहा गर्नुपर्छ अब अस्ट्रेलियाको केटा हो भन्छु अनि तपाईँको उमेर पुगेको छैन तपाईँले फेरि होइन म त बिहा गर्दिनँ म त अहिले पढ्ने हो के भन्छ है त ए भन्नुहुन्छ है त ल 1 2 3 एन्ड गो ये झरना या त सुन्दर छोरी तसँग एउटा कुरा गर्नु थियो छोरी होइन अब ऊ बेला मैले तेरी आमालाई तेरी आमा 14 वर्षको उमेर थियो म 17 वर्षको उमेर थियो हेर मेरो मैले तेरी आमालाई 14 वर्षको उमेरमा बिहा गरेर ल्याएँ है अनि तेरी आमालाई 14 वर्षको उमेरमा बिहा गरेपछि 16-17 वर्षको उमेरमा त तनै पाएकी तेरी आमाले है अब त्यो भएको हुनाले अब त उसै पनि अब 17-18 वर्ष पुगिसकिस् एउटा अस्ट्रेलियाबाट राम्रो केटाको कुरा छ अस्ट्रेलिया जस्तो कुरा जो पाइती जान पनि पाउन सक्दैन के छ त नानी जे तेरो विचार भन् त होइन के भन्छ यहाँ मान्छेहरू अस्ट्रेलिया जान पाए भने मरिहत्ते गर्छन् त बिहा गर्ने बित्तिकै अस्ट्रेलिया जान पाउँछ त नानी
1: मलाई त अस्ट्रेलिया नि जानु छैन अमेरिका नि जानु छैन नेपालमा बसेर के गर्छ मान्छ बाबा
0: अब त्यो कुरा त भन्ने कुरा मात्रै हो म पनि सानोमा छँदाखेरि मेरै गाउँमा बस्छु भन्थे तर के गर्ने तँलाई आफै थाहै छ कति वर्ष म खाडी मुलुकमा गएर विदेशमा दुःख पाएँ अब मेरी छोरीले त्यस्तो नगरोस् नपाओस् अस्ट्रेलियामा बिहा गरेर गइसिएलाई पनि राम्रो हुन्छ भनेर भने अगाडि होइन तैँले किन मान्दिनिस् हा मैले भनेको मैले केटालाई वचन दिइसकेको छु भोलि केटा हेर्न आउँछन् होइन उनीहरूले त अब अस्ट्रेलिया लगिहाल्ने हो गइहाल्ने हो भने छन् अस्ट्रेलिया जस्तो कुरा छ अब त नाइना भन् आखिरमा छोरी मान्छे अर्काको घर जानै पर्छ

0: अब तिमीहरू भनेको अर्काको घर जाने जात हो हेर मैले तँलाई 12 पढाइहाले अब यहाँ भन्दा धेरै त म पढाउन नि सक्दिन मेरो हैसियतले नि भ्यान्न अब म त मेरो छोरी होस् त्यही भएर अब यसो अस्ट्रेलियाको केटालाई बिहा गरिदिन खोज्या हो
1: होइन बाबा तपाईँले सक्नुहुन्न भने आफै काम गरेर पढ्छु तर मलाई बेसी नगर भन्नुहोस् न है
0: छोरी मान्छे कहाँ काम गर्छस् के काम गर्छ आज भोलिको जुग जमाना ठिक छैन
1: म भाडा माझेरै भए पनि पढ्छु नि बाबा
0: झर्नाजी
1: हजुर
0: भाडा माझेरै भए पनि पढ्नुहुन्छ होइन ल ठिक छ राम्रो अभिनय गर्नुबुझ्योस् प्रयास तपाईँको धेरै राम्रो छ अहिलेको लागि फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् धन्यवाद
1: नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला झरना राई उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ फोन डायल गर्नुहोला आउनुहोस् दोहोरो अभिनय गरौं तपाईँ र म मिलेर होइन तपाईलाई पनि मजा रमाइलो लाग्ने मलाई पनि रमाइलो लाग्ने अनि सुन्ने साथीहरूलाई पनि रमाइलो लाग्ने दोहोरो अभिनय गर्नका लागि आउनुहोला 98 68 39 40 को नम्बर तपाईका लागि खुला गरेका छौ फोन डायल गर्नुहोला के छ साथी हुनुहुन्छ हुनुहुन्छ भने म स्वागत गर्छु नमस्कार हजुर नमस्कार के बोल्नुभयो कहाँबाट सुजाता राई भोजपुर भएको छ के छ सुजाता हालखबर तपाईँको यति बेला के गर्दै हुनुहुन्छ
2: सुतिरहनु
0: भएको छ होइन आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन
2: जानकारी त छ दाइ तर मलाई त आउँदैन
0: उसो भए नआउने भए आउने साथीले पालो दिनुपर्छ त सुजाताजी नआउने मान्छेले त आउने साथीले पालो दिनुपर्छ नि के गरौँ भन्नुहोस् त अभिनय गर्नुहुन्छ भने अगाडि बढौँ नत्र म विदा गर्छु के गरौँ भन्नुहोस् त टेलिफोन सम्पर्कमा सुजाता आउनु भएको थियो उहाँले नै हो कुनै बेला फोन मेरो फोन काटियो तपाईँले त फोनै काटिदिनुहुन्छ भन्ने मान्छे उहाँ नै हो र आउँदैन भने कृपया कार्यक्रमलाई सुनेर मात्रै साथ दिनुहोस् है म तपाईँलाई आग्रह गर्छु र आउँछ भने मात्रै फोन डायल गर्नुहोला म तपाईँलाई आग्रह गर्छु र आइसकेपछि दोहोरो अभिनेता गर्नुपर्छ नियम हामीले कुनै बसाई ल्याएनौ भने त्यो छुट्टी कुरा भयो तपाईँको सहभागिता भएन भने हामीले तपाईँलाई यो अभिनय गर्ने बसाई हटाउँदा उपयुक्त कि नहटाउँदा उपयुक्त भन्न सोद्धाखेरि कतिपय साथीहरूले अभिनय गर्ने बसाई राख्नुपर्छ भन्नुभएको थियो होइन ती साथीहरूलाई अब फोन गर्नु पर्यो कार्यक्रममा सहभागिता जनाउनु पर्यो अनि बल्ल रमाइलो हुन्छ होइन के छ साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हजुर
3: नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट
3: म प्युठानबाट आकाश खड्का बोलेको
0: आकाश खड्का प्युठानबाट के छ आकाशजी
3: हजुर सबै ठिकै छ अनि हजुरको सुनाउनु
0: एकदम ठिकठाक छ यति बेला के गर्दै हुनुहुन्छ प्युठानमा
3: यति बेला अब खाना नास्ता खाएर सुत्ने क्रममा रेडियो सुन्दै बसिँदै बसेको
0: खाना नास्ता खाएर सुत्ने क्रममा रेडियो सुन्दै बस्दै हुनुहुन्छ होइन
3: हजुर
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज के गर्छौ तपाईँलाई जानकारी छ
3: अभिनय गर्ने होइन
0: कुन विषयमा अभिनय गर्ने भन आउनुभयो
3: त्यसो भाषीलाई तपाईँ भतिलाले गाँर्खा राम्रो भएको छ अरे
0: अनि
3: म त हजुरको छोरा छु अरे मैले तपाईँले चाहिँ मलाई घर आएर गाली गर्नु भएको छ अरे गाँर्खाको तालमा र सुक्खाको तालमा
0: मैले तपाईलाई गाली गरेको छु हैन झाड खाएर
3: हजुर
0: ल ओके 1 2 3 एन्ड गो प्राइम विथ अ टोन खोइ टोन टोन अरे आज पनि खायो आज खाना त खायो तर अब के हो के हो मेरो त छोरा छोरी नै गतिला छैन के गर्ने गाह्रो छ ए आकाशे
3: हजुर
0: काम मैस
3: म माथि नै छु पुगा
0: माथि क्या नम्बर छ सा
3: हजुर तोडिरहेको छु पुगा
0: पर्छस् तैँले आज कोही भन्दाखेरि तैँले पर्छस् होइन
3: हजुर
0: तँ जस्ताले पढेर केही खुल्काउनुहोस् बुझिस् केही खुल्काउनुहोस्
3: होइन खुल्काउँछु बुबा
0: के खुल्काउँछस्
3: मैले पढेर ठुलो जागिर खान्छु बुबा
0: ए ठुलो जागिर खाएर चाहिँ खुल्काइन्छ
3: हजुर
0: के खुल्काइन्छ ठुलो जागिर खाएर भन्दा
3: म देशको लागि अनि जनताको लागि काम गर्छु बुबा
0: चुप लाग चुप लाग तेरो यो यो नाटक मैले छापिसके होइन
3: हजुर
0: तैँले अब आफ्नो बाउले सुखा दिने भएन
3: अनि दिन्छु बुबा मैले तपाईँको पढेर ठुलो मान्छे बनेर सुख दिन्छु बुबा
0: तैँले सुखा दिलास् भन्ने मलाई लागेन
3: अनि दिन्छु बुबा
0: तैँले मलाई हिजो के भनिस् थाहा छ
3: होइन मैले हजुरले हिजो के भन्नु पऱ्यो
0: तैँले मलाई हिजो मेरो बाउ हो कि साउ हो भनेर मलाई जवाब लगाएस्
3: होइन बुबा तपाईँ हिजो जारखाको तालमा भन्नुभएको होला मैले तर त्यस्तो भनेको होइन
0: तँलाई त मेरो छोरा हुनु भन्दा नि
3: हजुर
0: त मेरो छोरा हुनु भन्दा बरु नभएको बेस
3: हजुर होइन अनि त्यस्तो आफ्नो छोराले किन त्यस्तो भन्नुहुन्छ
0: अब तेरो आमा बितेर गए तँलाई र मलाई छोडेर गए तर मैले तँलाई हुर्काए बढाए आज त मसँग मुखमुखै लागे छैन छोरा
3: तपाईँले गरेर छोरेर गएर मम्मीले फेरि
0: आज तपाईँले गर्दा छोरेर गा भन्छस् त्यो त मेरो लागि मरि छोरा
3: तपाईँले दिन रात चिर मम्मीले कुटेर दिन रात रक्सी खाएर कुटेर त जानुभयो र मम्मी घरबाट नभए त्यस्तो कहाँ जानुहुन्छ
0: मेरो मम्मी म भन्दा नि तल्लो स्तरको मान्छेसँग गयो म त दिनमा 2 गिलास खान्छु तेरो मम्मी गएको केटाले त दिनमा दिनभरि झुल भएर हिँड्छ
3: तपाईँले गर्दा मैले दुःख पाएँ बुबा तपाईँले जाँदा सिकाउनु भयो मैले बेकारमा मम्मीको माया पाइनँ ल्याएर
0: कहिले मैले भनेको के मानेछ
3: मानेछु त तपाईँले भनेको छ पढिरहेको छु जागिर खान्छु तपाईँले भनेको छ काम मानिरहेको छु
0: आकाशजी
3: हजुर
0: के गर्ने अभिनय गर्ने समय सकिया रहेछ होइन
3: हजुर
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आज एकदमै छुट्टो लाग्यो त अभिनय गर्ने समय ठिक छ हुन्छ कार्यक्रममा आउनुभयो गुड नाइटको शब्दहरू राख्नुहोस्
3: विशेष गरेर हजुरको लागि अनि आकाश खड्काले
0: टेलिफोन सम्पर्कमा आकाश खड्का आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ यो ब्याकग्राउन्डमा च्यार आवाज आयो त्यो च्यार आवाजलाई कसरी हुन्छ कम गर्नुहोस् प्रणालीभित्र त्यो मोबाइल फोन अलिक टाढा राखेर हुन्छ कि होइन के गर्दा हुन्छ अलि धेरै नै च्यार आयो कि 9868-3940 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला के छ साथी हुनुहुन्छ नमस्कार हजुर
4: नमस्कार
0: नमस्कार के बोल्नु बुकाबाट तपाईँको लाउड स्पिकर गर्नु भएको छ हो लाउड स्पिकर बन्द गरिदिउँ न है
4: हजुर
0: लाउड स्पिकर बन्द गरिदिनु है
4: हुन्छ
0: तपाईँको नाम के भन्नुभयो
4: भूमिका विश्व क्षेत्री
0: भूमिका विष्ट छेत्री
5: नै भूमिका विष्ट छेत्री
0: ए भूमिका विष्ट छेत्री हैन
5: हजुर
0: अनि के छ भूमिका जी हालखबर
5: ठिकै छ हजुरहरूको
0: ठिक छ के गर्ने मान्छे भूमिका
5: के भन्नुभयो
0: तपाईँ के गर्नु मान्छे पढ्ने मान्छे के गर्ने मान्छे भन्यो कि
5: म पढ्छु दादा
0: ए पढ्नुहुन्छ कतिमा पढ्नुहुन्छ
5: कक्षा
0: आठमा पढ्नुहुन्छ
5: हजुर
0: ल ठिक छ अनि आज के गर्छौ तपाईँलाई थाहा होला क्यारे
5: हजुर
0: कुन विषयमा अभिनय गर्ने तपाईँले भन्नुहुन्छ कि मैले भनौँ
5: म भन्छु
0: ल भन्नुहोस्
5: दादा बहिनीको अभिनय गरौँ न
0: दादा बहिनीको के भनेर अभिनय गर्ने भन्नुहोस्
5: अहिले गेमको धेरै चर्चा भएको छ त्यहीमा गरौँ न
0: ए तपाईँ गेम खेला खेली गर्ने मैले फेरि पढ्दैनस् गेम मात्रै खेल्छस् भन्ने ल हुन्छ वान टु थ्री एन्ड गो ओ हुमिके ए हुमिके यहीँ जा
5: म गेम खेलिरहेको छु
0: के भनिस्
5: म गेम खेलिरहेको छु
0: दाइले भन्नु मान्दैनस् ए त हान्ने छैन पक त्यो त्यहाँ गएर म नेट बन्द गरिदिन्छु अब ल अब नेट पनि भन्न पायो त्यो अब त मसँग आउँछस् नि यहाँ माउनी आइज यहाँ तेरो यहाँ एउटा कुरा छ यहाँ कम्प्लेन आएछ तेरो
5: के कुरा
0: त यो अहिलेको आठ कक्षाको यो सातदेखि आठमा जाने बेलामा त्यो यो के हो यो कतिवटा पाँचको यो तेरो कतिवटा विषय हुन्छ भन् त अनि सातवटा विषयमा पाँचवटा तेरो विषय लागेको छ दुईटामा जम्मा पाँच भएपछि तेरो पारा के हो यो यहाँ हेर यहाँ यहाँ यहाँ यहाँ तेरो यो मार्कसिट यहाँ यहाँ यहाँ सरले यहाँ मलाई दिनुभएको छ यहाँ म तेरो आज स्कुलमा गएको थिएँ यहाँ यो अङ्ग्रेजी पनि लागेको छ म्याथ पनि लागेको छ साइन्स पनि लागेको छ अनि भएन अझै भएन भने सोसल जस्तो सजिलो विषय पनि लागेको छ आज अनि यो के हो त यो त आजभोलि एकदमै गेम खेलिस् एकदमै मोबाइल लिएरै छौ न त बाबुआमा पनि उस्तै हुन् हाम्रा बाबुआमा पनि उस्तै हुन् छोरी सातमा पढ्ने छोरीलाई आठमा पढ्ने छोरीलाई मोबाइल दिने हाम्रा बाबुआमा पनि गतिला त होइनन् चुपला त आजदेखि मोबाइल खेलाउन पाउने तेरो पढाइ यस्तो खस्किदो छ म त मेरो दाजु दिन्छ म त यहाँ जागिर गर्छु त पढ्ने विद्यार्थी पढ्नु पर्दैन अनि महिनाको दस पन्ध्र हजार रे त्यही भए नि त्यहीले गर्दाखेरि तेरो पढाइ चलिरहेछ अझ महिनाको दस पन्ध्र हजार खाएर ठुलो कुरा गर्छस् त्यही त तेरो कपी कलम किताब को तेरो अर्को दाई ल्याएर किन्थ्यो
5: त्यो त सबै मम्मीले किनिदिएको सबै
0: त्यो मम्मीलाई पैसा फेरि कसले दिन्छ
5: त्यो सबै पैसा बाबाले दिएको
0: बाबा त्यो थला परेर बिरामी भएको थाहा छैन अरू म केही जान्दिनँ तेरो मोबाइल आजदेखि मेरो मसँग हुन्छ है तेरो मोबाइल त पाउने छ हेर मोबाइल
5: म दिँदै दिन्न नि
0: त मोबाइल लिने कि कुदाइ खाने
5: मम्मीसँग भनिदिन्छु
0: तँलाई हेर मम्मीसँग नि डराउन्न म तेरो यहाँ नम्बर यहाँ कम आइरहेछ यहाँ मलाई सरहरूले पुरा भन्नुहुन्छ तेरो बहिनी बिग्रियो अन्त त को केटाहरूलाई पनि फोन गर्छ सारे राति फोन गर्छ सारे हजुर त्यो स्यामीसँग त्यहाँ मैले नदेखे के अरे ल हुन्छ तपाईँ भूमिकाजी एकदमै राम्रो अभिनय गर्नुभयो है
5: राम्रो त थिन पुरुष मात्रै
0: के छ गेम खेल्नुहुन्छ तपाईँ बडी गेम खेल्नुहुन्छ कि हानि
5: नै म खेल्दैन अरू खेलेको देखेर
0: ए अरू खेलेको देखेर विषयवस्तु राख्नुभयो होइन
5: हजुर
0: ल धेरै खुसी लाग्यो अब भेरी भेरी आउँदै गर्नु होला अहिलेको लागि तपाईँहरूलाई विदा गर्छौ नमस्ते
5: नमस्ते
0: टेलिफोन सम्पर्कमा भूमिका आउनु भएको थियो सुनिल स्मृतिबाट आज अन्य दिनको तुलनामा राम्रो सहभागिता छ है आजको दिनमा पनि हो यस्तै सहभागिता भयो भने त गजब हुन्छ फेरि होइन यस्तै सहभागिता भयो भने त दामी हुन्छ 9869604040 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ नमस्कार हजुर
6: हजुर म धनको कक्षा एक दिनबाट बोलेको
0: नाम के होला
6: मेरो सुलक्ष्मण राई बन्तवा
0: के राई बन्तवा भन्नुभयो
6: मेरो के अरे सुलक्ष्मण राई बन्तवा
0: तपाईँको पछाडिबाट डिस्टर्ब आइरहेछ शान्त ठाउँमा गइदिनुहोस् न है
6: हजुर
0: शान्त ठाउँमा गइदिनु न एकदमै डिस्टर्ब आइरहेछ
6: हजुर हजुर हेलो
0: के के राई भन्नुभयो
6: सुलक्ष्मण बान्तवा राई
0: सुलक्ष्मण बान्तवा राई
6: हजुर हजुर
0: तपाईँको पछाडिबाट के आइरहेछ कि हल्ला आइरहेछ कि
6: छैन त हल्ला
0: आउनु भएको थियो उहाँको पछाडिबाट हल्ला आइरहेछ है अब हल्ला आइरहेछ उहाँको आवाज बुझ्नै गाह्रो भइरहेछ उहाँ पनि अल्मलिरहनु भएको छ अनि उहाँले छैन भन्नुहुन्छ त्यस्तो त नहुनुपर्ने हो उहाँको पछाडिबाट हल्ला आइराखेको छ होइन अलिकति गाह्रो हुन्छ नि त यस्तो भयो भने त अलिक शान्त ठाउँमा जानु पर्यो के कराएको आवाज आइरहेछ पछाडिबाट के हो त्यो के हल्लामा हुनुहुन्छ कि केही मेसिन चलिरहेछ कि के भइरहेछ होइन त्यस्तो आवाज आइराखेको छ के छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
7: नमस्कार भाइ
0: को बोल्नुभयो कहाँबाट
7: नवीन राई भोजपुरबाट
0: भोजपुरबाट नवीन राई
7: हजुर
0: के छ नवीनजी खबर
7: ठिक छ भाइ कार्यक्रम सुन्दै यहाँको
0: कार्यक्रम सुन्दै हुनुहुन्छ अनि आज कार्यक्रममा के गर्नुपर्छ थाहा छ के गर्नुपर्छ भन्नुहोस् त
7: अभिनय
0: ल कुन विषयमा अभिनय गर्ने ल भन्नुहोस्
7: मसँग छैन विषयवस्तु तपाईँ निकाल्नु है विषय
0: ए मैले निकाल्ने
7: हजुर मसँग
0: तपाईँ खास के गर्नुहुन्छ भन्नुहोस् त
7: म त्यही हो घरमै खेतीपाती गर्छु
0: घरमै खेतीपाती गर्नुहुन्छ होइन
7: हजुर
0: अब मैले अब तपाईँलाई अब घरको आर्थिक अवस्था कमजोर भयो होइन हजुर तपाईँको चाहिँ घरको आर्थिक अवस्था कमजोर भयो अनि म चाहिँ विदेशबाट आएको मान्छे होइन तपाईँ चाहिँ किसान गर्ने मान्छे म चाहिँ विदेशबाट आएको मान्छे होइन अनि त्यसपछि म पुरा पैसाको पुरा फुर्ती लाउँछु कि म मेरो त यति कमाए त्यति कमाए यस्तो घर बनाइरहेछु मैले भन्छु होइन अन्त यहाँ बसेर के गर्छस् के छ र तेरो यहाँ खेतीपाती उब्जाएर के गर्छस् भन्ने खालको कुरा गर्छु होइन अब त्यसको चाहिँ तपाईँले प्रतिकार गर्नुपर्छ म खेतीपाती गरेर भयो भने यस्तो यस्तो छु यस्तो यस्तो छ मैले यति फलाएँ भन्दा टक्क तपाईँले चाहिँ प्रतिकार गर्नु पर्यो है त ल 1 2 3 एन्ड गो होइन है नबिनी
7: के हो
0: कता हो लख लख डुल्ला आइयो यार आइयो विदेशमा गएर आइयो अनि के छ अनि आज भोलि के छ कता छस् त आज भोलि
7: के हुने हो गाउँ यस्तै खेतीपाती गरिन्छ बस्ने खाइन्छ अर्ग्यानिक कुरा खाइन्छ र तपाईँ विदेश गएर आउनुभयो
0: अर्ग्यानिक त्यहाँ मैले हेर्दा विदेश गएर 2 वर्ष बसेर त्यत्रो ठुलो घर ठडाइदिए तेरो घर त जस्ता त्यस्तै रहेछ त ओहो
7: घरले न त खानेकुरा दिँदैन नि त घरमा तपाईँको दारी अथवा दाजु छन् मेरो हाम्रो सबै दारी हरियाली छन्
0: ठुला कुरा नगर पैसा भएपछि जेब पनि हुन्छ पैसा मसँग पैसा भयो नि म मेरो ब्याङ्कमा पैसा छ अब म युरोप अब खाडी गए खाडी गइसकेपछि फेरि अब जानु छ मैले थाहा छ महिनामा कति कमाउँछु हुन त तँलाई के थाहा महिनामा मैले महिनामा मैले 80,000 रुपियाँ कमाउँछु, नेपाली 80,000 रुपियाँ विदेशमा गएर।
7: तपाईँको ब्याङ्कमा, तपाईँले ब्याङ्कमा राख्नुहुन्छ, तपाईँको ब्याङ्कको पैसा सकिहाल्छ किसिममा, अनि पैसा सकिएपछि तपाईँ के गर्नुहुन्छ? अनि त्यो तपाईँले दुःख गर्नु भइहाल्छ, दुःख गर्नुपर्छ तपाईँले पनि हामी जस्तै।
0: त्यहाँ तिमीहरूले दुःख गरेर पनि के गरेको छ र खै, एउटा घर गतिलो घर ठहर्याउन सकेको छैन।
7: तपाईँको घर भएर मात्र के हुन्छ, घरले खाने दिँदैन के अरे?
0: पैसा छँदै छ नि, पैसाले त किनिहाल्छु। तेरो त्यो तैँले फलाएको तरकारी बरु भन्छस् भने म सबै किनिदिन्छु, के छ कतिमा दिन्छस् भन? कतिमा बेच्छस् भन न, कतिमा बेच्छस्? म सब उठाइदिन्छु तेरो।
7: ए तपाईँ पैसा ढाकुमा आउनु न हौ, पैसा भन्दा धेरै यो राम्रो कुरा भनेको क्या, बारीमा आफ्नो बारी हरियाली छन्, तपाईँको बारी सबै बारी बाजो छ, तपाईँ विदेश जानुभयो, तपाईँले पैसा कमाउनुभयो, तपाईँको पैसा सकिहाल्छ, तपाईँले पैसा कमाउनुभयो सकिहाल्छ, तपाईँलाई पनि दुःखै हुन्छ फेरि।
0: अब सब उठाइदिन्छु कि म, पैसा पैसाको टेन्सन नगर न, पैसा त भइहाल्छ नि, पैसा कति छ कति मसँग त, विदेश गएर आएको मान्छे हो।
7: तपाईँसँग मात्र होइन कि, हामीसँग पनि पैसा छ कि, हामीले यत्रो बारीमा सबै कुरा लगाउँछौँ भने बेच्नेहरूसँग पनि चल्ने पैसा नि, पैसा त चाहिने कुरा छ नि हामीसँग पनि पैसा।
0: त्यही त, त्यही भएर पैसा भएर होला, बिउ बिजन किन्नु पर्यो, मल किन्नु पर्यो, पैसा भएन भने तेरो बाउले मसँग आएर पैसा मागिरहेको थिए, बिचरा काका मेरो काका पर्ने हुन्, मेरो काका पर्ने हुन् भनेर मैले कति कति भनेपछि 10-15,000 रुपियाँ दिएर पठाएको छु, अझ ठुलो कुरा गर्छस्
7: होइन। त्यो कति हो र त, हामीसँग मल छरेछ, हामी अलिअलि किनिहाल्छौँ त्यो मलको लागि, हामीसँग बस्ती छ, बस्तीको मल हामी प्रयोग गर्छौँ, त्यस्तो हाम्रो टेन्सन छैन नि मलको लागि।
0: त्यही तेरो बुहार आएर 15,000 रुपियाँ लिएर जानुभयो त अनि?
7: ए त्यो त हामी दिइहाल्छौँ नि, तपाईँ चिन्ता नगर्नु न।
0: अनि त्यो पैसा तैँले कमाएको भए राख्यो भए आज ऋण खोज्नु पर्थ्यो,
7: हामीसँग पनि पैसा छ तर हाम्रो पैसा ब्याङ्कमा छ नि त, चाहिएको बेला ननिकालेर मात्र हो नि।
0: त्यही त, अब आफूलाई चाहिने बेला निकाल्न नसक्ने कस्तो खालको पैसा हो बरु, त्यो बरु छैन होइन, बरु छैन भने छैन भने कि विदेश जा, विदेशमा म तँलाई पैसा हालिदिन्छु, बरु भन कति हालिदिनु पर्छ।
7: अरूको देशमा गएर के गर्नु, अरूको देशमा गएर कुसुर जस्तो हामी काम गर्ने नि, बरु आफ्नै गाउँमा आफ्नो खुसीले काम गरेर खाइन्छ नि।
0: ल ठिक छ, नवीनजी समय त सकियो क्या अरे हामीको होइन, ल प्रयासको लागि तपाईँलाई धेरै धेरै धन्यवाद, राम्रो प्रयास गर्नुभएको छ तपाईँले है, हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् भन्दै थिए, फोन काट्नुभयो, बाई बाई त भन्नुभयो, ठिक छ, पहिलोचोटि आएर होला सायद उहाँले, गुड नाइटको शब्दहरू भनेको साथीहरूलाई सम्झिनुपर्छ है, म तपाईँलाई आग्रह गर्छु। 9862-60-39-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ, आज दोहोरो अभिनय गर्ने बसाई हो, आज म र तपाईँ मिलेर दोहोरो अभिनय गर्नेछौ। 9862-60-39-40 अर्का सहभागी हुनुहुन्छ के छ, हुनुहुन्छ, नमस्कार हजुर,
8: नमस्ते,
0: के बोल्नु भयो, कहाँबाट? सुनसरी गाउँपालिकाबाट, के घरती मगर भन्नुभयो,
8: बिमला
0: घरती मगर, अनि सुनसरी कुन ठाउँबाट, अलि टाठो आवाजमा बोल्नुहोस् है, लाउड स्पिकर नगर्नु, फगामबाट हो, अनि के छ फगामतिर के गर्नुहुन्छ, कतिमा पढ्नुहुन्छ
8: हजुर,
0: के गर्नुहुन्छ, पढ्नुहुन्छ कि के गर्नुहुन्छ
8: हजुर, आठमा पढ्छु,
0: आठमा पढ्नुहुन्छ नि
8: हजुर,
0: ल ठिक छ, अनि आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ
8: हजुर, थाहा छ,
0: के गर्नुपर्छ भन्नुहोस् त,
8: अभिनय,
0: अभिनय के के कुरामा, कुन विषयमा अभिनय गर्ने,
8: तपाईँले भन्नु के,
0: ए मैले भन्ने, ल उसो भए मैले के भन्छु भने, तपाईँको तपाईँसँगै पढ्ने तपाईँको साथीहरूको कोही पहिला गए कि पहिला गएको छैनन् भन्नु त, जानु भएको छैन, होइन तपाईँको क्लासमा पढ्ने तपाईँको साथी होइन कि, तपाईँको क्लासमा पढ्ने केटी केटाकेटीहरू के, ए गर्नु भएको छैन नि, आजभोलि सानै उमेरमा पहिला जाने प्रचलन हुन्छ नि, ए आज आजकल त देख्नु भएको छैन नि, भनेपछि यो विषयमा गरौँ कि नगरौँ अभिनय भन्नुहोस् त, के भन्नुभयो, अर्को कुन विषयमा गरौँ, ल भन्नुहोस् कस्तो विषयमा गरौँ, ल उसो भए यसो गरौँ, तपाईँ अब स्कुलबाट भाग्दै भाग्नुहुन्छ अरे होइन, तपाईँ स्कुलबाट भाग्दै हुनुहुन्छ, म बाटोमा तपाईँलाई देखिहालेँ, म तपाईँको टिचर हो, म तपाईँलाई अब गाली गर्छु है दा, ल 1 2 3 एन्ड गो। होइन यो केटी कहाँ जाँदैछ, स्कुल लागिरहेछ, गेटभित्र गेट बाहिर हिँडिरहेछ त, होइन है केटी यहीँ जा। तेरो नाम के हो?
9: बिमला।
0: ए बिमला, त झोला सोला लिएर यो कहाँ जानलाइस? किन गरेर जानलाइस? गाई फुकाउन। अन्त यो गाई फुकाउने समय हो कि स्कुलमा पढ्ने समय हो? अनि यो तेरो अहिले कति बजे छ? अहिले बल्ल हाफ टिफिन भएको छ, गाई फुकाउने समय हो कि यो स्कुल पढ्ने समय हो? अनि स्कुल पढ्ने समय हो भने गाई फुकाउन किन जानलाइस? गएर कुरुक्क त्यहाँ बस। अनि त हिजो पनि भागे थिएस अरे नि, हो हिजो किन भागिस? हिजो मेरो विषयमा त थिएनस्, तेरो साथी थिएन, अनि अरू दुई तिनजना थिएन तिमीहरू, मैले पढाउने बेला। अनि उसो भए हिजोको हिजो मैले के होमवर्क दिएको थिएँ ल भन् त, यदि नभागे भए हिजो मैले के होमवर्क दिएको थिएँ? त्यो भए पो अब सम्झिन्छ त, अनि अनि भागेको हो भने किन तिमीहरू दिनदिनै भाग्थ्यो होला भन त? कि तिमीहरूको कतै कतै लप परेको छ? आजभोलि केटाकेटीहरूको लप पर्यो भने भागेर जान्छन् अरे, कहाँ कहाँ गएर भेट्छन्? अब कति 13-14 वर्षको केटीहरूको आजभोलि कुरकुरी पैसा आउँछ? अनि त्यो अनि लप नपरे भए पढ्न छोडेर किन भाग्छ तिमीहरू? अनि उसो भए तेरो बुवा मम्मीलाई बोलाएर अनि तिमीहरूलाई तेरो बुवा मम्मीसँगै राखेर सम्झाउनु पर्ने भयो होइन त? तेरो बुवाको नम्बर भन्। एक हप्तादेखि त भाग्या भागी गरिस्, तेरो बुवाको नम्बर भन्, म फोन गर्छु, अनि तपाईँको छोरी यस्तो यस्तो भाग्छ, भागेर घर जान्छ कि कहाँ जान्छ भनेर सोध्छु। भोलि तिमीहरू यहाँबाट गएर स्कुलबाट अब स्कुलमा तिमीहरूको बुवा मम्मीले त स्कुलमा पठाउँछन् होइन, मेरो छोराछोरी पढ्न गएको छ भनेर, भोलि यहाँ स्कुलबाट गएर भागेर तिमीहरू कहीँ गयो, केही भयो, केही घटना घट्यो भने त्यसको जिम्मेवार हामी हुनुपर्छ कि पर्दैन? त्यही भएर अबदेखि चाहिँ नभाग्ने है त, एकचोटिले छोडिदिएको छु ल, अब गएर स्कुलमा बसेर पढ्ने है त। ल हाम्रो विमलाजी, ल डराउनु भयो कि अनि? डर लाग्यो, ल ठिक छ, प्रयास राम्रो छ तपाईँको है, ल हुन्छ, अहिलेको लागि गुड डायटको शब्दहरू राख्नुहोस्
9: सर्वप्रथम त हजुरलाई, अनि प्राविधिक मित्रलाई, अनि मसँग हुने आमा बुबा, अनि हजुरआमालाई, अनि मेरो साथीहरूलाई सबै बिहानको हस्त।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँको नाम हो विमला, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नु होला अझ भने, एकदमै राम्रो सहभागिता आइराखेको छ, यस्तै सहभागिता भयो भने त बल्ल मजा आउँछ कि कार्यक्रम चलाउन र तपाईँसँग बोल्न पनि मजा आउँछ। यति बेला के छ साथी हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार, के बोल्नुभयो कहाँबाट? पवित्र विष्ट बोल्नुभयो,
10: हजुर,
0: के छ पवित्रको हालखबर?
10: मेरो हालखबर
0: ठिक छ, प्राइम मित्र फोनको आवाज हल्का घटाउनु पर्यो है, अनि यति बेला के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै बस्दै आज हामी के गर्छौ तपाईलाई थाहा छ नि हैन?
10: हजुर थाहा छ।
0: तपाई के गर्नुहुन्छ, पढ्नुहुन्छ कि के गर्नुहुन्छ?
10: म त पढ्दिन, कहाँ पढ्नु।
0: ए तपाईँ बिहा गरेर बस्नु भएको हो?
10: हजुर।
0: कतिवटा बच्चा बच्ची छन्?
10: एउटा छ, धेरै छैन।
0: ए धेरै छैन नि, एउटा छ नि।
10: हजुर।
0: आज के गर्नुपर्छ थाहा छ नि तपाईँलाई होइन?
10: थाहा छ भनौँ कि
0: के छ अभिनयमा विषयवस्तु तपाईँले भन्नुहुन्छ कि मैले भनौँ?
10: तपाईँले भन्नु न, मलाई खासै आउँदैन।
0: ल उसो भए तपाईँको बड्डाले रक्सी खानुहुन्छ कि नै?
10: खाँदैन हो।
0: खानुहुन्न?
10: सानो बच्चा खान्छ र भनेको।
0: हजुर,
10: सानो बच्चालाई नै खान्छ र भनेको।
0: तपाईँको बड्डाले भनेको छु मैले, बड्डाले।
10: ए बड्डा खानुहुन्छ?
0: खानुहुन्छ
10: हजुर।
0: अनि अहिले तपाईँको बड्डा कहाँ हुनुहुन्छ?
10: खै
0: थाहै छैन, थाहै छैन होला। म एकछिनको लागि म तपाईँको बड्डा होइन, अनि मेरो चाहिँ त्यो रक्सी बेच्ने साउनीसँग लप परे छ अरे होइन, अनि तपाईँलाई थाहा भइसक्यो अरे, अनि म रक्सी खाएर आउँछु, अनि मलाई तपाईँले माको कराउनु पर्यो है त। ल 1 2 3 एन्ड गो। यो साउनेले कति राम्रो साउनेले मलाई अच्छा खली रक्सी खुवाउँछ यार, साँच्चै घरको बुढी भन्दा त साउने कयो गुणा राम्रो छ राम्रो छ। ए घर पनि आइपुग्यो अरे, ए ढोका खोल्ने, ए ढोका खोल भने सुन्दैनस्?
10: होइन, यो बुढाले के गर्छ आज?
0: के गर्छ के गर्छ देखिनस्? यहाँ ढोका ढकढकाइरहेको देखिनस्?
10: ओहो, यदि धेरै रात परिसक्यो, यत्रो रातभरि अब हेर त रक्सी ढोगेर आएको छ, हेर त लाज छु ल है।
0: के को लाज? लुगा लगाएकै छु, नाङ्गै छैन, बुङ्गै छैन, के को लाज भन्न?
10: हेर हेर, यो नकचोरो लास नभएको रक्सी ढोगेर आएको छ, कि भत्ती पछिमा गएर खाए मुही बस्यो भइहाल्यो नि, कि लानु पर्यो राति।
0: मेरो बाउको घर हो, मेरो बाउको घर हो, बुझिस्? म मेरो बाउको घरमा किन आउने? बरु
10: घर भनेर हुन्छ र राति राति माइतीकी डिस्टर्ब गर्ने बच्चा छौ हो, बच्चा कति गाह्रो भइरहेछ यहाँ बच्चासँग काम गरेर ढोको भइरहेछ, ढोगेर बस्ने।
0: म तेरो घर गएर बसिएको छैन, आज मैले मेरो घर ल्याएर बुढी बनाएर राखिएको छु यहाँ, आज ठुलो कुरा गर्छिस्? तर भन्दा राम्री त हेर, त्यो भट्टीवाली साउने थिए, त्यसले मलाई कमसेकम रक्सी खान त दिन्छ, कस्तो माया लाग्छ भने त्यो साउनेको।
10: रक्सी ढोकेर आएर त बहाना बनाएको रक्सी जितेर आएछ, दुई रक्सीले त रुवाएको होला नि।
0: आई लभ यू सो मच मेरो भट्टीवाली साउने।
10: के गरेर बसे भइहाल्यो नि, अनि राति राति त बढे घर माने तपाईँ कस्तो मान्छे हो क्या, राति रातिमा डिस्टो बनाने बच्चासँग छ भनेर अलिकति सोच लाग्नु है तपाईँलाई।
0: हेर त मान्छे त भन्दा राम्रै त त्यो साउने छ, धेरै नबोल न त, म तेरो माथि साउने सौटा ल्याउन नपरोस् है।
10: हे भगवान्, कुन जुनीको पाप भोगेछु कि मैले?
0: के जुनीको पाप भोग्नु? यही जुनीको पाप
10: भने यस्तो गर्छु है, बाउ आमा छोरी छोरी तँलाई भनेर आए, तँलाई तैँले मैले यस्तो धोका दिन्छु है, राति रातिमा रक्सी खाने डिस्टर्ब गर्ने,
0: हेर त चुप लागे त गएको आँसु नजार, मैले तँलाई त मलाई मसँग आइज भन्या हो, भन्या हो तैँले आफै, ओहो कति हेन्सम केटा आई लभ यु भन्दा आयो कि भने, मैले तँलाई तेरो घरमा गएर मागेर ल्याऊ, तैँले मसँग भागेर आइ नि।
10: नखरा नगर्नु, रात परिसक्यो, दिमाग छैन कि तपाईँको राति रातिमा डिस्टर्ब गर्ने।
0: अरू म केही जान्दिनँ, अरू म केही जान्दिनँ, म भट्टीवाली साउनेलाई भोलि नै भित्राउँछु बुझ।
10: हेर कुरा बुझ, तिमीले भनेर बाउ आमा छोडेर आएको छु, तिमीले यसो गर्छौ भने म कहाँ जाऊँ, के गरौँ, मरौँ कि बाटो भन है, ती भन तेरा भाई बता जो बनी राम रोंजे एक चिंगे लगी था जिंदगी लगी था मौसम का
0: लाठिक सा पपीता जी तबाई को बदली मानु भो है ना तबाई को बदली मानु भाव वाला है ना अब ते पात्रा वाला तब वैसे ही लाठिक सा प्रयास एकदम ही रामरो करने बासा तबाई थी रामरो अभी नहीं करना उनसा बनी गुरा मलाई एकदम ही खुशी लगी हो आई
11: अजूर अजूर
0: सच्ची तबाई को बदली रख सीखना उनसा रहने अजूर
10: कोई चासी ना वाला
0: हाँ था सेना इससे इससे कौन मंसूर क्या नहीं
10: कोई चासी ना ही
0: था सेना लाउंस आकारी का माउन वो देरी को से लाके फेरी फेरी का बसाई माउन वाला बंद रही वहाँ दिता फोन काटा जान वो बात है तर वहाँ को अभी ने जो एकदम ही रामनो थे एकदम ही नेचुरल वाले इस तो नेचुरल अभी ने कर दिन को असाध्य रामनो लागे मने अब आमी कारी कम कांति मंदिम तेरा बनी सम अब आमी कुने बनी साथी को कर लिवना सक दई ना जो आज को कार्यक्रम में सहभागिता से एकदम मैं सोचे भन्दा नहीं राम्रो भयो यस्तै यस्तै सहभागिता भयो भने यो बसाईलाई नै किन हटाउनु पर्यो र हैन ल अब यतिन्जेल कार्यक्रमलाई सुनेर साथ दिने तपाई सबै सबै सबै सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु अनि कार्यक्रममा फोन गर्नुभयो अभिनय गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु इस क्रम में हम आवाज रेडियो सेट समय पुरा साथ दिने हम प्राविधिक मित्र रीता मगर रेडियो जलचला सुषमा मल्ल रेडियो स्काई रीता बुढ़ा मगर रेडियो हापुरी एलिना श्रेष्ठ रेडियो भोजपुर संजीता लिंबू रेडियो धनकुटा का प्राविधिक मित्र विशेष विशेष धन्यवाद ज्ञापन कर अब भनम न घर बाहिर के सुकाउनु भएको थियो के राख्नु भएको थियो होला घर भित्र ल्याउनु पर्ला अहिले रात परेपछि बेलुकी पख भनेर भन्नु भएको थियो तर बिर्सनु भएको छ घर बाहिरको सामान घर बाहिरै छ भित्र ल्याउनु भएको छैन भने बिर्सनु भएको छ भने मैले सम्झाइदिएको छु सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन यसो हेर्नु होला अनि झाल ढोकाको चुकुन लगाउनु भन्दा अगाडि गाई बाख्रा अनि कुखुराहरू के गर्दैछन् सुरक्षित छन् कि छैनन् त्यतातिर पनि हेर्नु होला विद्युतीय उपकरणहरूलाई राम्रोसँग बन्द गर्नुभयो ग्यास चुलोलाई राम्रोसँग निभाउनु भयो कि भएन आगो खाना पकाइसकेपछि राम्रोसँग बन्द गर्नुभयो कि नाइ पानीका मुहानहरू बन्द गर्नु भएको छ कि छैन खाने पानी आफूसँगै राख्नु भएको छ नि होइन अनि झ्यालडोकाको चुकुन राम्रोसँग लगाउनु भयो ए आँसा तपाईँ बिरामी हुनुहुन्छ रोगी हुनुहुन्छ औषधि खाइरहनु पर्छ औषधि खानुभयो त औषधि खानु भएको छैन भने खानु होला मैले सम्झाएको छु यदि बिर्सनु भएको छ भने खानु होला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरीलाई तपाईँले केही भन्नु छ सुझाव सल्लाह वा प्रतिक्रिया दिनु छ कार्यक्रम मनपर्छ भन्ने कार्यक्रम नियमित सुन्नुहुन्छ भने नियमित सुन्छु कार्यक्रममा सधैँ मनपर्छ तपाईँलाई सबैभन्दा मनपर्ने बसाई कुन हो यसको बारेमा तपाईँले मलाई भन्नुहोला जसका लागि मलाई फोन गरेर भन्नुहोला मलाई मेरो फोन नम्बर हो मोबाइल नम्बर हो 98644 17298 98644 17298 98644 17298 98644 17298 मा फोन गर्नुहोला भन्दै म वीरेन्द्र गिरी आजको लागि बिदा भए नमस्ते गुड नाइट शुभ सपनी शुभ निदारी।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावा को सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चुरा चुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। तिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्यतामा, यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर। कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, आउनुहोस् आज पनि जीवन गंगामा मनकै अवस्था बारे, मनको स्वरूप बारे, मनको नियन्त्रण सम्बन्धी, मनको प्रकृति र प्रवृत्ति बारे चिन्तन गरौं, सत्सङ्ग गरौं। प्रिय सज्जन, विद्वानहरू भन्दछन्, जागृत मनुष्यहरू भन्दछन्, आजको समाजमा हत्या, हिंसा, भय, त्रास, अविश्वास र अनैतिकता आदि बढेर जानु मूल रूपमा हाम्रो मनको स्थिति, हाम्रो मनको अवस्थाले जिम्मेवार छ। आजको मान्छेको मन विकृत भएको अवस्था छ विभिन्न कुराहरूका कारण। प्रत्येक व्यक्ति मनको चञ्चलताको दास भएको अवस्था छ। हामी पनि कुनै न कुनै मान्छेको साथ नपाइकन बस्न सक्दा पनि सक्दैनौं। हामी जो जसको सम्पर्कमा पुग्दछौं, हाम्रो सम्पर्कमा आएका ती पनि अधिकांश मनलाई व्यवस्थित गरेका लगभग हुँदैनन्। यी सबैको मन अव्यवस्थित हुन्छ लगभग। हामी जसका कुरा सुन्छौं त्यसले पनि हामीलाई नराम्रै सुनाइरहेको हुन्छ। टेलिभिजन हेर्यो भने पनि मनलाई भाड्ने, मनलाई भड्काउने दृश्यहरू बाहेक हामीले केही पाउँदैनौं। रेडियोमा पनि आपसी झगडा, वैरभाव र प्रतिशोध बढाउने सामग्रीको आधिक्यता सुनिन्छ। पत्र पत्रिका पढ्यो, नकारात्मकता नै हावी भएको हामीले पढ्नु पर्दछ। इमेल इन्टरनेट हेर्यो, अश्लीलताको अभ्यासले स्थान पाएको देखिन्छ। फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल हेर्यो, त्यति नकारात्मकता विवृत्ति गर्ने सामग्रीहरूको प्रकाशन र अभिव्यक्तिहरू भेटिन्छ। प्रिय सुजन, यसरी हेर्दा जति पनि स्रोतहरू छन् हाम्रो मनका, ती सबैले नराम्रो सन्देश अधिक रूपमा प्रवाह गरिरहेको देखिन्छ। यसैले पनि मन यति धेरै विचलित भएको छ आजको मानिसको, किनकि मनका विषयहरू अपवित्र छन्, मनका सामग्रीहरू अस्थिर, अधीर र क्षणभङ्गुर छन्, नकारात्मक छन्। प्रिय सज्जन, विचलित मनकै कारण आजको मानिस विचलित भएको, मानिस बनेकै मनबाट हो। मानिस शब्दको मूल रूप नै मन हो। मनलाई जति सुन्दर, जति स्वस्थ, जति स्वच्छ र जति सकारात्मक बनाउन सक्यो त्यो त्यति नै सकारात्मक, त्यति नै स्वच्छ र त्यति नै निर्मल बन्न सक्दछ। प्रिय सज्जन, तर मनलाई नियन्त्रित गर्ने कुरा सजिलो भन्ने छैन। मनलाई चञ्चल भन्दा चञ्चल बनाउने काम हामीले पहिल्यै गरिसकेका छौं। लामो संस्कार छ हाम्रो मनको चञ्चलताका पछाडि।
मनको विकृतिका पछाडि हामीले लामो अभ्यास गरेका छौं। विकृत अभ्यास, चञ्चलताको संस्कार पाइसकेको छ हाम्रो मनले। यसैले यसलाई तत्काल शान्त र तत्काल धीर बनाउँछु भनेर हामीले गर्न सक्दैनौ, भन्न सक्दैनौ। हाम्रो मन बाहिरी विषयहरूमा नराम्रोसँग जकरिएको छ, फसेको छ। हामी बाहिरी विषयमै अभ्यस्त भएका छौं, विकृत विषयहरूमै अभ्यस्त भएका छौं। अँध्यारोमा बस्नुपर्दा हामीलाई पीड़ाको महसुस हुन्छ, किनकि हामी जतिखेर पनि उज्यालोमा बसिरहेका छौं। एकान्तमा बस्नुपर्दा पनि हामीलाई पीड़ा हुन्छ, छटपटी हुन्छ, किनकि हाम्रो मनले एकान्तमा विषय पाउँदैन भने जति। त्यसैले त्यसकारण प्रिय सज्जन, मनलाई तालिम दिने उपाय भनेको नै आँखाले नदेखिने विषयमा स्थिर लगाउनु, विषयहरूबाट मनलाई मुक्त गर्नु, अथवा भनौ विषयहरूमाथि मनलाई लगाउनै परे पनि सकारात्मक विषयहरूमा लगाउनु। हामीले मनलाई दिने विषयहरू हाम्रो जीवनका शाश्वत सत्यसँग सम्बन्धित विषयहरू हुनुपर्दछ। मनले जे पाउँछ सत्य मात्र प्राप्त गरोस्, जहाँ जान्छ सकारात्मक ठाउँमा मात्रै जाओस्, सकारात्मकता अभिवृद्धि गर्ने सामग्रीमा मनलाई बारम्बार बारम्बार लगाउँदा लगाउँदै लगाउँदा लगाउँदै अन्तत हामी भित्रैदेखि सकारात्मक बन्न शुरू गर्दछौ। यही हो अभ्यास। त्यसैले सत्सँग गर्दा पनि

मनलाई शान्ति हुने धेरैतिर नदौडिने विषयमा केन्द्रित गर्नुपर्दछ। यो कुरा सजिलो छैन। सजिलो छैन भन्नुको अर्थ मनलाई समग्रमा संयममा राख्ने कुरा सम्भवै छैन भन्ने पनि होइन, गाह्रो छ भन्ने मात्र। गाह्रो पनि किन भएको हो त भन्दा हामीले नराम्रा विषयमाथि मनलाई दौडाइरहने अभ्यास लामो समयसम्म गरेकाले मनमाथिको संयम